0: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
1: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
2: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 082-5902222।
4: सुरोट, सुटी, पुकार, खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मधुपश्चिमा बीआर डेन्टलको सहकार्यमा जारी सन्देश। काठमाडौँ बी अस्पतालमा लामो समयसम्म काम गरी राम्रो अनुभव प्राप्त गर्नुभएका हाल न्यू मित्र पोलिक्लिनिक एन्ड मित्र मेडिकलमा वरिष्ठ फ्यामिली फिजिसियन डाक्टर अमित लामगाते एमबीबीएस एमडी न्याम्सद्वारा प्रत्येक दिन पेट, छाती, मुटु तथा महिला रोग र थायराइड सम्बन्धी बिरामीहरूको चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
5: हरेक महिनाको अन्तिम शुक्रबार भैरवा मेडिकल कलेजमा कार्यरत प्रोफेसर नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सञ्जीव रञ्जन एमबीबीएस एमडीद्वारा बिरामीहरूको चेक जाँच गरिन्छ।
1: त्रिवी शिक्षण अस्पताल महाराजगंज काठमाडौँमा लामो समय अनुभव प्राप्त रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा, अत्याधुनिक प्याथोलोजीद्वारा रगत, दिसा, पिसाब, सुगर, बोसो, मिर्गौला र सम्पूर्ण रोगको चेक जाँच गरिन्छ।
6: साथै एमबीबीएस, एमएस, हाड जोर्नी तथा नसारोग विशेषज्ञ डाक्टर अजय रेग्मीद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: बिरामी जाँच हुने समय बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म।
8: नोट, अबदेखि बिरामीको समस्यालाई मध्यनजर गर्दै टाउको नसा तथा मानसिक विशेषज्ञ प्रोफेसर विभागीय प्रमुख डाक्टर सञ्जीव रञ्जनद्वारा टाउको दुख्ने, माइग्रेन, छाली रोग, एपिलेप्सी, बेहोस हुने, निद्राको समस्या, इन्सोमनिया आदि बिरामीको इइजी उपलब्ध छ। मौकाको फाइदा लिन नभुल्नुहोला।
4: सम्पर्क न्यू मित्र पोलिक्लिनिक एन्ड मित्र मेडिकल हल, खुलाक रोड, घुराई, दाङ। फोन नम्बर 082-5164-19, मोबाइल नम्बर 98478-28943 र 98449-41-6053।
9: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
11: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
12: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
13: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
14: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
15: इन्डोस्कोपी सेवा,
14: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
11: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान। फोन नम्बर 082-5607-734 र 082-5607-138।
4: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
16: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: डाक्टरद्वारा दिइने सेवाहरू:
16: ब्लड प्रेसर हाइलो भएका,
4: कोलेस्ट्रोल बढी भएको,
16: मुटुको गति एकनास नभएको,
4: मुटु ढुकढुक हुने, डर लागे जस्तो महसुस हुने,
16: मुटुको बासोक, मुटु सुन्निएको, हृदयघात भएको,
4: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
16: मुटुको भल्को अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
17: बिरामी जाँच्ने मिति जेठ 15 गते शुक्रबार।
18: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-5904-10, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
3: एक हप्ता देखि यो दाँत दुखेको देखिछ। फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
17: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: डाक्टरद्वारा दिइने सेवाहरू:
15: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
4: बाङ्गा टिङ्गा दाँत मिलाउने,
15: शल्यक्रिया गरेर दाँत निकाल्ने,
4: खाली ठाउँमा दाँत भर्ने,
15: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
4: मुखमा घाउ खटिरा आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
15: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98-578-43-123।
19: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
20: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
19: अन्य सेवाहरू:
17: हाट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
21: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
17: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
22: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
23: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
15: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
24: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
25: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
24: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
25: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
24: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
25: ल ल काका, गइहाले म।
26: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
17: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
26: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98-498-87-741।
27: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
17: उपचार हुने रोगहरू:
27: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
17: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
27: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
17: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
27: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
17: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
27: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
20: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98-686-61-694।
0: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
1: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
0: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहीदाङ। सम्पर्क फोन नम्बर 0825980829। सम्पर्क मोबाइल नम्बर 97492064643 र 98578553825।

0: एक्सचेन्ज डेट एफिजेट 3 गतेदेखि 8 गतेसम्म ग्रेन एक्सचेन्ज मेला हुने स्थान दान निर्माण व्यवसाय संघको प्राङ्गणमा डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ घुराई 15 दान
1: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला। थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम शहीद गेट घोराही दान सम्पर्क फोन 082-562-423 सम्पर्क मोबाइल नम्बर 98-578-30-151 98-478-33-133 र 98-686-37-244।
2: होइन भाइला,
3: लखर लखर कहाँ हिनिस्?
4: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
2: अरे केटा, उमेर जोजदाङ्गर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
4: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
4: ल ल काका, गइहाले म।
5: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
6: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
5: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98-498-87-741।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 4 गते सोमबार, सन् 2026 मे 18 तारीख अधिक जेठ शुक्ल पक्षको द्वितीय तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको महोत्तरीको रेडियो रूपान्तरण 106.3 मेगाहर्ज र रूकुम पश्चिमको रेडियो समावेशी आवाज 102 मेगाहर्जलाई बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
1: अध्यादेश बारे राष्ट्रिय सभामा दलहरू विभाजित, एमाले 8 अध्यादेश फेल गराउने रणनीतिमा कांग्रेस र नेकपा 4 अध्यादेशको विपक्षमा।
0: विस्थापित सुकुम्बासीको पहिचान कार्य टुंग्याउन अझै कम्तीमा 1 महिना लाग्ने, 2000 भन्दा धेरै घर परिवारका 11000 सुकुम्बासी सरकारको सम्पर्कमा।
1: गौरव तथा रणनीतिक सड़कलाई स्रोत सहमति, स्वास्थ्य संस्थामा व्यथिति, म्याद गुज्रिएका औषधि मौजदात, महँगा उपकरण प्रयोग विहीन।
0: शान्ति वार्तामा कुनै प्रगति नभएपछि इरानलाई ट्रम्पको कड़ा चेतावनी, समय सकिँदै गएको भन्दै वार्तामा आउन दबाव।
1: र विश्वकप क्रिकेट लीग 2 ले आज स्कटल्याण्डसँग खेल्दै आईपीएल क्रिकेटमा राजस्थानमाथि दिल्लीको जीत, पंजाबलाई हराउँदै आरसीबी प्लेअफमा।
4: महिला लघुवित्त विद्युत सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
6: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
0: काया कैरनमा अब खबरको सिलसिला। सरकारले ल्याएका 8 अध्यादेशका सम्बन्धमा माथिल्लो सदन राष्ट्रिय सभामा दलहरू विवादित बनेका छन्। कांग्रेस र नेकपाले 4 अध्यादेशमा असहमति जनाएका छन् भने एमाले 8 अध्यादेश निष्क्रिय बनाउने पक्षमा छ। जनता समाजवादी पार्टी जसपा मौन छ भने राष्ट्रिय जनमोर्चाले 1 अध्यादेशमा असन्तुष्टि जनाएको छ। प्रतिनिधि सभामा झण्डै 2/3 मतसहित सरकार सञ्चालन गरिरहेको रासोपाको राष्ट्रिय सभामा उपस्थिति छैन। शुरूमा एमाले र कांग्रेसबीच सबै अध्यादेश निष्क्रिय गराउने मोटामोटी समझदारी बने पनि कांग्रेसभित्र सेवा प्रवाहसँग जोड़िएका, अध्यादेश रोक्दा नागरिकमा गलत सन्देश जाने भन्दै प्रश्न उठेपछि दलहरू विवादित बनेका हुन्। त्यसपछि दलहरूले आफ्नै ढंगले अध्यादेश अस्वीकार गरियोस् भन्ने सूचना दिएका छन्। संविधानको धारा 114 अध्यादेश सम्बन्धी व्यवस्था छ। यसको उपधारा 1 संघीय संसदको दुवै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अरू अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा मन्त्री परिषदको सिफारिशमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्ने छ भन्ने उल्लेख छ। उपधारा दुई कमा अध्यादेश जारी भएपछि बसेको संघीय संसदको दुवै सदनमा पेश गरिनेछ र दुवै सदनले स्वीकार नगरेमा स्वतः निष्क्रिय हुनेछ भनिएको छ। अध्यादेश संसदमा पेश भएको 60 दिनभित्र स्वीकृत नभएमा स्वतः निष्क्रिय हुने संवैधानिक व्यवस्था छ। सरकारले ल्याएको नीति तथा कार्यक्रमको विषयमा पनि राष्ट्रिय सभामा दलहरू विवादित भएका छन्। बिहिबार दुवै सदनबाट सरकारी कार्यक्रम पारित भइसकेको छ। प्रतिनिधि सभामा राष्ट्रपाको झण्डी दुई तिहाई उपस्थिति छ। एमाले नेकपा श्रम संस्कृति र राप्रपाले बहिष्कार र कांग्रेसले विरोध गर्दा पनि प्रतिनिधि सभाबाट सहजै नीति कार्यक्रम पारित भयो। राष्ट्रिय सभामा भने सत्तारूढ़ राष्ट्रपाको शून्य उपस्थिति छ तर कांग्रेस नेकपा र जसपाले समर्थन गरेर बहुमतले पारित गरेका छन्। अध्यादेशबारे राष्ट्रिय सभामा दलहरू विवादित नयाँ पत्रिकामा खबर छ।
7: नेकपा एमाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रमुख अतिथि बनाएर हिजो मदन आश्रित स्मृति दिवस मनाएको छ। खण्डहर भएको बल्खुमा रहेको मदन नगरमा भएको मदन आश्रितको 33 स्मृति दिवसमा भण्डारीलाई प्रमुख अतिथि बनाउनलाई अर्थपूर्ण रूपमा हेरिएको छ। 2072 वैशाख 12 गते भूकम्पबाट एमाले केन्द्रीय कार्यालय भत्किएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीले भण्डारीसँग दूरी घटाउने उद्देश्यका साथ विद्यालय प्रमुख अतिथि बनाउने रणनीति अख्तियार गरेको विश्लेषण गरिएको छ। तर कतिपयले पार्टीमा समीकरण फेरिएका रूपमा हेरेका छन्। ओलीकै निर्देशनमा भण्डारीलाई प्रमुख अतिथि बनाइएको हो। पछिल्लो समय पार्टीमा पुस्तान्तरण र रूपान्तरणको आवाज बुलन्द हुन थालेपछि पनि अध्यक्ष ओली झस्किनु भएको छ। ओली निकट उपाध्यक्ष विष्णु प्रसाद पौडेल र महासचिव शंकर पोखरेल नै पार्टी नेतृत्वको विकल्पको खोजीमा उभिएपछि ओलीले भण्डारीसँग छलफल गर्नुभएको थियो। त्यसै कारण ओलीले भण्डारीसँग निकटता बढ़ाएको हुन सक्ने अनुमान गरिएको छ। एमालेपछि अब कांग्रेसको खबर। कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अस्ति शनिबार घोषणा गर्नुभयो, पार्टी विभाजनको डीलमा छ तर म पार्टी विभाजनको बाटोमा जानुहुन्न भन्छु। पार्टीको संस्थापन सभापति गगन थापा पक्षसँग वार्ता र भेटघाट भइरहेका बेला खड्काको यस्तो अभिव्यक्ति आएको हो। गृह जिल्ला सुर्खेतमा आयोजित पूर्व संस्थापन पक्षको भेलामा खड्काले दिएको यो अभिव्यक्तिले कतै कांग्रेस विभाजनको डीलमा त पुगेको होइन भन्ने आशंका उब्जिएको छ, किनभने यसअघि पूर्व संस्थापन पक्षका नेता विमलेन्द्र निले पनि पार्टी फुटको नजिक रहेको भन्दै छुट्टै कार्यालयको खोजी भइरहेको बताउनु भएको थियो। आजको अन्नपूर्ण पोस्टले यो खबर लेखेको छ।
0: पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा र उहाँकी पत्नी पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउबा विरूद्ध रेड नोटिस जारी गर्न इन्टरपोलले अस्वीकार गरिदिएपछि उनीहरूलाई विदेशबाट पक्राउ गरेर ल्याउने सरकारको प्रयासमा तत्काललाई ब्रेक लागेको छ। करिब 3.5 दशक शासन सत्ताको केन्द्रमा बसेका देउबा दम्पतिलाई पक्राउ गरिहाल्न अनुसन्धानकारी निकायले हतारो देखाएको र त्यसले प्रक्रियागत त्रुटि निम्त्याउने भन्दै आलोचना समेत भएको छ। सम्पत्ति शुद्धिकरणको आरोपमा अनुसन्धानका लागि उनीहरूलाई नेपाल झिकाउन सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको आग्रहमा प्रहरी प्रधान कार्यालयले चैत अन्तिम हप्ता पहिलो पटक इन्टरपोललाई पत्राचार गरेको थियो। तर देउबा दम्पति विरूद्ध रेड नोटिस जारी गर्न इन्टरपोलले अस्वीकार गरिदिएपछि प्रहरीले वैशाख अन्तिम हप्ता अर्को पत्राचार गरेको छ। अनुसन्धान सम्बद्ध विभाग र प्रहरी प्रधान कार्यालयका अनुसार इन्टरपोलले नोटिस जारीका लागि विगतमा कुन कसुरमा मुद्दा चल्यो र अहिले सम्पत्ति शुद्धिकरणमा कुन कानून अनुसार अनुसन्धान भइरहेको भन्ने विषयमा प्रश्न उठाएको छ। त्यसपछि फेरि देउबा दम्पति विरूद्ध भइरहेका अनुसन्धानको प्रगति, उनीहरूका नाममा देखिएको शंकास्पद सम्पत्ति विवरण, गएको 24 भदौमा घरमा भेटिएको जलेका नोटको फोरेन्सिक रिपोर्ट लगायतका विवरण उल्लेख गरेर विभागीय अनुरोधमा प्रहरी प्रधान कार्यालयले दोस्रो पटक इन्टरपोललाई अनुरोध गरेको छ। दोस्रो अनुरोधको जवाब आइ नसकेको प्रहरी प्रधान कार्यालयका एक अधिकारीले बताएका छन्। देउबा दम्पति विरूद्ध इन्टरपोलले रेड नोटिस जारी गर्न स्वीकार गरेपछि सम्पत्ति शुद्धिकरण विभागको अनुसन्धान प्रक्रियामाथि कानूनविदहरूले प्रश्न उठाएका खबर कान्तिपुरले लेखेको छ।
7: काठमाडौँ उपत्यका नदीकिनारबाट हटाइएका सुकुम्बासीको पहिचान कार्य टुंगाउन अझै कम्तीमा एक महिना लाग्ने भएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति दर्ता भएका सुकुम्बासीको सम्पूर्ण अध्ययन स्क्रीनिङ गरिरहेकाले यो प्रक्रिया सक्न समय लाग्ने देखिएको हो। विकास समितिका अनुसार अहिलेसम्म 2616 घर परिवारका 11001 सुकुम्बासी सरकारको सम्पर्कमा छन्। समितिका कार्यकारी अध्यक्ष डाक्टर आनन्द सिंह भाटले चरणबद्ध रूपमा स्क्रीनिङको काम भइरहेको र सकेसम्म वर्खायाम शुरू हुनु अघि नै यो काम सम्पन्न गर्ने लक्ष्य राखिएको बताउनुभयो। अहिले स्क्रीनिङ गर्ने कार्य भइरहेको छ, यो काम चरण चरणमा गर्नुपर्छ, त्यसो हुँदा यसले समय लिन्छ, सकेसम्म वर्खा अघि नै यो काम सक्ने लक्ष्य लिएका छौं, उहाँले भन्नुभयो। समितिले अहिलेलाई सुकुम्बासीको नयाँ दर्ता प्रक्रिया पनि स्थगित गरेको खबर आजको नयाँ पत्रिकामा छ।
0: काया कैरनमा एसई पछिको उच्च शिक्षा बारेको जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: समृद्धि योजना योजना साथमा प्रतिफल हातमा यही 2083 वैशाख 29 गते देखि म्युचुअल फंड को आवेदन खुल्दैछ। रिलायबल समृद्धि योजना 2 को ढिलोमा जेठ 12 गते सम्म यो आवेदन बन्द हुनेछ। त्यसैले मिति याद राखौ 2083 वैशाख महिनाको 29 गते रिलायबल म्युचुअल फंड को आईपीओ खुल्दैछ है। इकाईमा लगानी पूर्ण रूपमा जोखिम मुक्त नहुने हुँदा लगानी गर्नु पूर्व विवरण पुस्तिका राम्ररी अध्ययन गर्नुहोला।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2000 निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले अध्यादेश बारे राष्ट्रिय सभामा दलहरू विभाजित, एमाले कार्यक्रममा विद्या भण्डारी प्रमुख अतिथि, सम्बन्ध सुधारतर्फ ओली, कांग्रेसमा एकताको पहल सँगै विभाजनको त्रास, देउबा दम्पति विरूद्ध इन्टरपोलले रेड नोटिस जारी गर्न अस्वीकार गरेपछि सम्पत्ति शुद्धिकरण विभागको अनुसन्धान प्रक्रियामाथि कानूनविदहरूको प्रश्न, विस्थापित सुकुमवासीको पहिचान कार्य टुंग्याउन अझै कम्तीमा एक महिना लाग्ने लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। सरकारले चालू आर्थिक वर्षमा नयाँ ठेक्का गर्ने गरी राष्ट्रिय गौरव र रणनीतिक महत्वका आयोजनाहरूलाई स्रोत सहमति दिएको छ। लामो समयदेखि निर्माण शुरू भएर पनि काम नसकिएका यस्ता आयोजनामा नयाँ ठेक्का गर्ने गरी सहमति दिएको हो। स्रोत सहमति पाउनेमा प्राय गौरवका सड़क र सिंचाई आयोजना छन्। सड़क विभागका अनुसार राष्ट्रिय गौरवको हुलाकी राजमार्गलाई चालू वर्षका लागि 29,07,19,00,000 रूपियाँ स्रोत सहमति दिएको छ। स्रोत सहमति पाएसँगै चितौन राष्ट्रिय निकुञ्ज क्षेत्र बाहेक सबैतिर नयाँ ठेक्का गरिने हुलाकी राजमार्ग निर्देशनालयका आयोजना निर्देशक कुबेर नेपालीले बताउनुभयो। चालू वर्षमा सबैतिर नयाँ ठेक्का गर्छौं, उहाँले भन्नुभयो। चितौन खण्डमा वातावरणीय प्रभाव मूल्याङ्कन ईआईए हुँदै र विस्तृत परियोजना रिपोर्ट डीपीआर फाइनल भएपछि मात्र ठेक्का लाग्छ। समग्र आयोजनाको काम 2087 सालभित्र सकाउने लक्ष्य रहेको उहाँको भनाइ छ। यो रकमबाट चालू आर्थिक वर्षमा 69 पुल, 10 कलवट र 7 सड़क खण्ड गरी 150 किलोमिटर सड़क निर्माण र कालोपत्र गर्ने गरी ठेक्का गर्नुपर्ने छ। आजको कान्तिपुर दैनिकले यो खबर छापेको छ।
1: महालेखा परीक्षकको कार्यालयले विभिन्न सरकारी अस्पतालमा म्याद गुज्रिएका 9 करोड़ रूपियाँ बराबरका औषधि भएकाले प्रतिस्थापन गर्न भनेको छ। त्यस्तै उसले करोड़ौं रूपियाँ स्वास्थ्य उपकरण पनि प्रयोगमा नल्याइएकाले प्रभावकारी प्रयोगमा ल्याउन सुझाव दिएको छ। म्याद सकिएका ती औषधि आपूर्तिकर्ताबाट प्रतिस्थापन नगरी लामो समयदेखि अस्पतालमै राखिएका हुन्। प्रयोगमा आउन सक्ने उपकरण पनि थन्क्याएर राखिएका छन्। सरकारी अस्पतालमा भएको यस्तो व्यथितिबाट राज्यलाई ठूलो आर्थिक भार परेको छ। महालेखा परीक्षकको कार्यालयले 63 संक्षिप्त प्रतिवेदनमा सरकारी अस्पताल स्वास्थ्य संस्थालाई म्याद सकिएका औषधिको खरिद सम्झौता शर्त अनुसार आपूर्तिकर्ताबाट प्रतिस्थापन गर्न र प्रयोगमा नल्याइएका उपकरणको लगत तयार गरी प्रयोगमा ल्याउन भनिएको खबर नागरिक दैनिकले लेखेको छ।
3: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ।
2: यसपालि माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा एक महिनामै सार्वजनिक भयो। गएको वर्षभन्दा 4% नतिजामा सुधार भएको छ। यसपालि 1,46,507 जना विद्यार्थी अर्थात 34.02% विद्यार्थी नन ग्रेडेड भएका छन्। ग्रेडेड अर्थात उत्तीर्ण भएका विद्यार्थीहरूलाई कहाँ के विषय लिएर पढ्ने भन्ने चिन्ता छ भने नन ग्रेडेड विद्यार्थीलाई पनि यतिखेर ग्रेड वृद्धि परीक्षाको तयारीमा छन्। ग्रेडेड र नन ग्रेडेड विद्यार्थीले अब के कसरी अध्ययन गर्ने त? थप जानकारी सहित साथी सम्झना महर्जन।
4: एसईको नतिजा एक महिनामै आएसँगै विद्यार्थीहरू उत्साहित छन्। कतिपयलाई भने अब के पढ्ने भन्ने अन्यल पनि छ। ग्रेडेड अर्थात पास भएकाहरू 11 कक्षामा कुन विषय कहाँ पढ्ने भन्ने चिन्तामा छन्। पास भएका विद्यार्थीहरूले के गर्ने त? शिक्षाविद डाक्टर विष्णु कार्की।
5: एक्ज्याक्टली विषय छनौट पनि हो। तपाईँले कति ल्याएपछि तपाईँ साइन्समा जान पाउनुहुन्छ अथवा म्याथ मेजर लिएर पढ्न सक्नुहुन्छ, यी यावत कुराहरू त्यो जीपीएले डिटर्मिन गर्ने हो। जब यो भर्नाको अवधि सिद्धिँदै जान्छ, कतिपय विद्यालयहरूले विद्यार्थी पाउँदैनन् हेर्नुहोस्, अनि नपाएपछि तपाईँले त्यो जीपीए र त्यो ग्रेडलाई पनि पुरेर उनीहरूले विद्यार्थीलाई भर्ना गर्छन् हेर्नुहोस् है। त्यसमा साइन्सको मात्रै कुरा छोडिदिनुहोस्, अरू विभिन्न डिसिप्लिनमा पनि गएर भर्ना गर्छन्, त्यहाँ तपाईँले पैसा तिर्ने मात्रै हो।
4: विद्यार्थी र अभिभावकलाई एसईई भनेपछि फलामे गेट नै हो भन्ने मनोवैज्ञानिक प्रभाव अझै हट्न सकेको छैन। एसईई पनि विद्यालयको एउटा कक्षाको परीक्षा मात्र हो भनेर बुझ्न र बुझाउन सक्नुपर्छ। विद्यालयमा सफल हुन नसकेकाहरू प्राविधिक विषयमा लागेर पनि सफल हुन सक्छन् भन्नुहुन्छ शिक्षाविद डाक्टर कार्की।
5: युनिभर्सिटीमा पढ्दै राम्रो, नपढ्दाखेरि चाहिँ बर्बादै हुन्छ भन्ने होइन। म थुप्रा हजारौं मान्छेहरू यहीँ नेपालभित्रका ठूल्ठूला कलाकारहरू, सफल बिजनेसम्यानहरूको नाम लिन सक्छु जसले धेरै उच्च शिक्षा हासिल गर्नु भएको छैन, तर उहाँ यो देशको चाहिँ आइडल मान्छेहरू हुनुहुन्छ। उहाँहरू
4: सरकारले परीक्षामा नन ग्रेडेड भएका सबैका लागि असार एक गतेदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्दैछ। त्यो परीक्षामा पास हुन सकेमा यसै वर्ष कक्षा एघारमा पढ्न पाइन्छ। त्यसैले नन ग्रेडेड भएकाहरूलाई मनोवैज्ञानिक रूपमा तनाव नलिकन मौका परीक्षामा सहभागी हुन शिक्षाविद डाक्टर विष्णु कार्कीको सुझाव छ।
5: पास फेल भने हुँदै गर्छ, यो प्रक्रिया हो। जिन्दगीमा हामीले धेरै लडाई लड्नुपर्छ, यो भनेको त एउटा एपिसोड हो। धेरै ठुल्ठूलो च्यालेन्जहरू हामीले फेस गर्नुपर्छ जीवनमा, त्यसको लागि तयारी पनि हो। हतोत्साहित हुन जरुरी छैन, यो एन्ड अफ लाइफ होइन, यो होइन एन्ड अफ करियर पनि होइन यो। त्यसो हुनाले यसलाई त्यही हिसाबले सहज ढंगले लिनु पर्यो। जिन्दगीमा धेरै गर्न बाँकी छ, गर्नुपर्छ। नम्बर दुई, अब हाम्रा थुप्रा ढोकाहरू खुल्छन्। हामीहरूले टेक्निकल भोकेसनल एजुकेसनको पाटोमा पनि जान सक्छौ, जसबाट विभिन्न सिप अथवा किसिमका सिपहरू त्यहाँ सिक्न सकिन्छ। ती अपर्च्युनिटीहरू छन्, त्यहाँ पढ्नको लागि स्कलरसिप पनि पाइन्छ, होइन फ्री पनि हो, त्यो थप स्कलरसिप पनि पाइन्छ। त्यो विषयहरू पनि छनौट गर्न सकिन्छ। पहिला आफ्नो मनलाई पहिला चाहिँ सोध्नु पर्यो, मलाई के चिज गर्न मन लागेको छ, म के रहर हो, म के राम्रो गर्न सक्छु, मैले जे राम्रो गर्न सक्छु मैले त्यसमा राम्रो गर्ने हो। कुनै पनि चिज नराम्रो होइन, तर बटम लाइन के हो भने सोखको लागि गर्ने कुरा एउटा हो, तर करियरको लागि गर्ने कुरा अर्को। कुनै चिज मलाई होइन, म यसमा केही गर्छु भनेपछि त्यो फुल कमिटमेन्ट पनि हुनु पर्यो, र त्यसमा आफू दिल ज्यान दिएर लाग्नु पनि पर्यो।
1: इजरायल सरकारले त्यहाँको दीर्घकालीन सीआर केन्द्रमा काम गर्ने गरी नेपालबाट थप 2,300 सहायक श्रमिक केयर गिभर लैजाने भएको छ। वैदेशी रोजगार विभागका अनुसार G2G प्रक्रिया मार्फत इजरायलले नेपालबाट तेस्रो चरणमा नेपाली पठाउने केयर गिभरका लागि नयाँ श्रमिक माग गर्ने सूचना सार्वजनिक गर्ने तयारी भइरहेको छ। इजरायलको जेरुसलेममा रहेको जनसंख्या तथा अध्यागमन प्राधिकरण पीवाले गएको माघ महिनामै नयाँ कोटा पठाएको थियो। नेपालमा प्रतिनिधि सभाको चुनाव र पश्चिम एसियामा उत्पन्न तनावका कारण नयाँ श्रमिक छनौट प्रक्रिया होल्डमा राखिएको थियो। नेपाल र इजरायल बीच भएको श्रम सम्झौता अनुसार पीवाले माग पत्र पठाएको 40 दिनभित्र नयाँ श्रमिक छनौटको लागि सार्वजनिक सूचना जारी गरिसक्नुपर्ने हुन्छ। विभागका महानिर्देशक मीरा आचार्यले पीवाबाट नयाँ माग पत्र प्राप्त भइसकेको र श्रम सम्झौता अनुसार यही हप्तामा सूचना जारी गरिने जानकारी दिनुभएको खबर गोर्खा पत्रले लेखेको छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
7: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
6: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
7: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
6: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल

0: सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
2: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 शैयाको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङभन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका वडा नम्बर 3 बर्गदुवा दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
3: अब बाँकी खबर। सर्वोच्च अदालतले कर्मचारी समायोजन ऐन अनुसार प्रदेशमा समायोजित कर्मचारीको बढ़ुवामा संघीय कानून लागू हुने संयुक्त इजलासबाट प्रतिपादित नजिर बदल गरेको छ। डाक्टर जगदेश जोशी विरूद्ध प्रदेश लोकसेवा आयोग सुदूरपश्चिम समेत विपक्षी भएको मुद्दामा प्रतिपादित नजिर पूर्ण इजलासले बदल गरेको हो। संयुक्त इजलासले संघीय र प्रदेश कानूनको असंगति देखाई बढ़ुवामा संघीय कानून लागू हुने नजिर स्थापित गरेको थियो। पूर्ण इजलासले यो नजिर बदल गरेको छ। न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र शान्ति सिंह थापाको पूर्ण इजलासले नेपाल स्वास्थ्य सेवा हेल्थ इन्स्पेक्सन समूहको अधिकृत 7 तहका नरेश कुमार यादवको रिट यसअघिको नजिरलाई फैसलाको मितिदेखि नै लागू हुने गरी बदल गरेको हो। प्रदेश निजामती सेवा प्रदेशको एकल अधिकार रहेकाले कर्मचारी समायोजन ऐनको व्यवस्था आकर्षित नहुने पनि फैसलामा उल्लेख छ। गोर्खापत्रमा खबर छ।
4: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको शान्ति वार्ता ठप्प भनेपछि कड़ा चेतावनी दिनुभएको छ। उहाँले समय सकिँदै गरेको भन्दै इरानलाई चाँडै सहमतिमा पुग्न आग्रह गर्नुभएको छ। सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत ट्रम्पले इरानले छिटो निर्णय नगरे इरानमा केही पनि बाँकी नरहने चेतावनी दिनुभएको हो। ट्रम्पको यस भनाईलाई इरानलाई तत्काल सम्झौता गर्न दबाव दिएको संकेतका रूपमा हेरिएको बीबीसीले उल्लेख गरेको छ। यसबीच ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेट गर्ने कार्यक्रम रहेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। इरानी संचार माध्यमहरूका अनुसार अमेरिकाले तेहरानको पछिल्लो प्रस्तावमा कुनै ठोस निर्णय नदिएको आरोप छ। इरानको अर्ध सरकारी समाचार संस्था मेयरले यस्तो अवस्थाले वार्तालाई गतिरोधतर्फ धकेल्ने जनाएको छ। इरानले युद्धपूर्ण रूपमा अन्त्य गर्न, अमेरिकी नाकाबन्दी हटाउन तथा भविष्यमा आक्रमण नगर्ने ग्यारेन्टी माग गरेको छ। साथै हर्मुज जलमार्गमाथिको आफ्नो सार्वभौमिक अधिकार कायम रहने विषय पनि प्रस्तावमा समेटिएको छ। अमेरिकाले इरानलाई केवल एउटा आणविक केन्द्र सञ्चालनमा राख्न र उच्च स्तरको युरेनियम भण्डार अमेरिकालाई हस्तान्तरण गर्न माग गर्दै आएको छ।
3: अब केही खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ। खेल त्रिवी क्रिकेट मैदानमा आज बिहान 9:30 शुरू हुनेछ। यसअघि अस्ति शनिबार अमेरिकासँग प्रभावशाली जित निकालेपछि उच्च मनोबलमा रहेको नेपाल आजको खेलमा पनि त्यही लय कायम राख्ने लक्ष्यमा छ। यसअघि नेपालले अमेरिकालाई 9 विकेटले हराएको हो। अमेरिका विरूद्ध कुशल भुर्तेलले शतक प्रहार गर्दा आरिफ शेखले अर्धशतक बनाएका थिए। नेपाल र स्कटल्याण्ड बीच अहिलेसम्म बराबरी प्रतिस्पर्धा देखिएको छ। दुवै टोलीले एक अर्कासँग 5-5 खेल जितेका छन्। यस्तै दिल्ली क्यापिटल्स र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा प्लेअफ सम्भावना कायम राखेको छ। हिजो भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई 5 विकेटले पराजित गरेको हो। राजस्थानले दिएको 194 रनको लक्ष्य दिल्लीले 4 बल बाँकी छँदा 5 विकेटको क्षतिमा पूरा गर्यो। दिल्लीका लागि केएल राहुलले सर्वाधिक 56 रन बनाए भने अभिषेक पोरेलले 51 रन बनाएका छन्। यो जितसँगै दिल्लीको 13 खेलमा 12 अङ्क भएको छ। यसअघि हिजै भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी आईपीएलको प्लेअफमा पुगेको छ। धर्मशालामा भएको खेलमा पंजाब किंग्सलाई 23 रनले हराउँदै आरसीबी प्लेअफ स्थान सुरक्षित गर्न सफल भएको हो। आईपीएल क्रिकेटमा आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबाद खेल्दैछन्। यो खेल चेन्नईमा बेलुकी 7:45 हुनेछ।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। वर्षा कम भएसँगै देशैभर गर्मी बढ़ेको छ। केही ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा भए पनि पानी नपरेका ठाउँमा गर्मी बढ़ेको हो। अब विस्तारै गर्मी बढ़दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज र भोलि केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने धेरै ठाउँमा गर्मी हुनेछ। आज दिउँसो कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा, बागमती र गण्डकी प्रदेशको

0: हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ। यस्तै मधेस, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी पहाड़ र हिमाली भूभागका एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तापक्रम बढ़ने सम्भावना रहेको छ। भोलि पनि केही ठाउँमा वर्षासँगै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तापक्रम बढ़ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
1: बैंक तथा वित्तीय संस्थालाई हप्तामा दुईपटकसम्म स्थायी निक्षेपको सुविधा दिँदै आएको नेपाल राष्ट्र बैंकले अब दैनिक यस्तो सुविधा दिने तयारी गरेको छ। केन्द्रीय बैंकले शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै स्थायी निक्षेप सुविधामा पुनरावलोकन गर्ने बताएको हो।
0: प्रस्तावित प्रधान न्यायाधीश मनोज शर्मा विरूद्ध संसदीय सुनवाई समितिमा सातवटा उजुरी परेका खबर नागरिक दैनिकले लेखेको छ।
1: लुम्बिनी प्रदेशको महत्वपूर्ण गौरवको आयोजना रामपुर कपुरकोट सड़क छ वर्ष बितिसक्दा पनि काम सुस्त गतिमा छ। लुम्बिनीमा चारवटा गौरवको आयोजना अगाडि बढ़ाएको छ तर कुनै पनि आयोजना निर्धारित समयमा सम्पन्न हुने गरी सन्तोषजनक रूपमा काम नभएको खबर नयाँ पत्रिकामा छ।
0: सरकारले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 सार्वजनिक गर्दै खाना पकाउने एलपी ग्यासको अनुदान खारेजी गरेर विद्युतीय चूलोमा अनुदान उपलब्ध गराउने योजना अघि सारेको छ।
1: सरकारले एक वर्षमै 85 अर्ब 23 करोड़ राजस्व छूट दिएको छ। आर्थिक ऐन 2081 को दफा 18 नेपाल सरकारले प्रचलित कानून बमोजिम लगाएको दस्तुर शुल्क महसूल वा करको दर घटाउन बढ़ाउन वा आंशिक वा पूर्ण रूपमा राजस्व छूट दिन सक्ने व्यवस्था रहेको खबर नागरिकमा छ।
0: वसन्त ऋतुको शुरूआती सिजनसँगै सगरमाथा आधार शिविर बेस क्याम्पमा एकाएक चहल पहल बढ़ेको छ। यस्तै विश्वको 8 नेपालको 7 अग्लो मनासली हिमाल आरोहण गर्न शुरू भएको 70 वर्ष पूरा भएको छ। सन् 1956 मे 9 8163 मिटर अग्लो मनासलु हिमाल प्रथम पटक जापानी नागरिक तोसियो इमानिसी र भारतीय नागरिक ज्यालसेन नोर्बु शेर्पाले सफल आरोहण गरेका थिए।
1: भूमिहीन तथा अव्यवस्थित बसोबासीको दीर्घकालीन व्यवस्थापन गर्नुपर्ने माग गर्दै विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूले हिजो बुटौलमा प्रदर्शन गरेका छन्।
0: काया कैरनमा अब पालो उखानको
1: काट्ता छे मसिनु कुराता छे खस्रो
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक
1: अध्यादेशबारे राष्ट्रिय सभामा दलहरू विभाजित। एमाले 8 अध्यादेश फेल गराउने रणनीतिमा कांग्रेस र नेकपा 4 अध्यादेशको विपक्षमा।
0: विस्थापित सुकुमवासीको पहिचान कार्य टुंग्याउन कम्तीमा अझै 1 महिना लाग्ने। 2000 भन्दा धेरै घर परिवारका 11000 सुकुमवासी सरकारको सम्पर्कमा।
1: गौरव तथा रणनीतिक सड़कलाई स्रोत सहमति। स्वास्थ्य संस्थामा व्यथिति। म्याद गुज्रिएका औषधि मौजदात। महँगा उपकरण प्रयोग विहीन।
0: शान्ति वार्तामा कुनै प्रगति नभएपछि इरानलाई ट्रम्पको कड़ा चेतावनी। समय सकिँदै गएको भन्दै वार्तामा आउन दबाव।
1: र विश्वकप क्रिकेट लीग 2 नेपालले आज स्कटल्याण्डसँग खेल्दै। आईपीएल क्रिकेटमा राजस्थानमाथि दिल्लीको जित। पंजाबलाई हराउँदै आरसीबी प्ले अफमा।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। जानै पर्ने बेला प्रधानमन्त्री संसदमा नजाने गरेको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ सभामुख जस्तै देखिने मान्छेलाई पूजा गर्न लागेका पण्डितको भेषमा देखाइएको छ। वरपर सांसदहरू छन्। महायज्ञ सभामुख शास्त्र भन्ने लेखिएको पुस्तक पढ्दै गरेका सभामुख जस्तै देखिने मान्छे पूजा गर्दै भन्दैछन्, ल अब कुशको प्रधानमन्त्रीलाई दुनुमा राखेर रा, कार्य अगाडि बढाम। आजको कार्यक्रम सकिएको छ।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
5: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराही दान। फोन नम्बर 082-585-2110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
6: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
7: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
6: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492464043 र 98578553825।
8: नेपाली जुत्ता घर
9: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
8: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
9: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
8: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाङ।
9: सम्पर्क मोबाइल नम्बर 98577175546।
10: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: नमस्कार, पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र शालिग्राम चौधरी र सहकर्मी सुशीला ओलीसँगै अमर क्षितिजको तपाईंलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचुलीमा रहेको रेडियो बंगलाचुली र गढ़वामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: दाङमा भएको लुम्बिनी प्रदेश स्तरीय 16 राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न, 56 पदक सहित दाङले जित्यो उपाधि।
0: लुम्बिनी प्रदेशमा आर्थिक वर्षको 2 महिना मात्र बाँकी हुँदा विकास बजेट खर्च जम्मा 38%, तुलसीपुरका महिला ठेकी चौठी बनाउन सिक्दै।
1: र दाङमा हिजो भएको छुट्टाछुट्टी मोटरसाइकल दुर्घटनामा परि 1 को मृत्यु, अन्य 3 जना घाइते।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नास

0: मार्फत गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5563-414।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका तीनवटा दैनिक पत्रिका हातमा परेका छन्। नयाँ युगबोध राष्ट्रिय दैनिक, गोरक्षे राष्ट्रिय दैनिक र राप्ती पोस्ट राष्ट्रिय दैनिक। यी तीनवटै दैनिक पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छन् युगबोध दैनिकबाट।
2: लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्ष 2082-83 को 10 महीनाको अवधिमा विकास बजेट जम्मा 38% मात्रै खर्च गरेको छ। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म 38.09% विकास बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय राप्ती उपत्यका देवखुरीले जनाएको छ। पुँजीगत तर्फ 23,47,14,65,000 रूपियाँ बजेट रहेकोमा 8,94,01,08,490 रूपियाँ 59 पैसा मात्रै खर्च भएको छ। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म चालूतर्फ 42.67% बजेट खर्च भएको छ। चालूतर्फ 15,43,85,35,000 रूपियाँ बजेट रहेकोमा 6,58,83,89,516 रूपियाँ 27 पैसा खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ। लुम्बिनी प्रदेश सरकारको चालू र पुँजीगत तर्फको खर्च 39.91% भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ। प्रदेश सरकारको चालू आर्थिक वर्षका लागि 38,91,00,000,000 बजेट रहेको छ। चालू आर्थिक वर्षको 10 महिनामा 15,52,94,98,006.86 रूपियाँ खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ। कार्यालयले दिएको जानकारी अनुसार प्रदेश सभाको 40.22% बजेट खर्च भएको छ, जसमध्ये चालूतर्फ 44.68 र पुँजीगत तर्फको 5.73% बजेट खर्च भएको छ। प्रदेश लोकसेवा आयोगको 39.686% बजेट खर्च भएको छ। यस्तै मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयको जम्मा 26.66% बजेट खर्च भएको छ, जसमा चालूतर्फ 27.41% भएको छ भने पुँजीगत तर्फ 14.71% मात्रै बजेट खर्च भएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले पनि जम्मा 26.75% बजेट खर्च गरेको छ, जसमा चालूतर्फ 28.76% र पुँजीगत तर्फ चालू आर्थिक वर्षको 10 महिनामा 12.26% खर्च भएको छ। आजको नयाँबुत राष्ट्रिय दैनिकमा सन्तोष खनालले खबर लेख्नु भएको छ।
1: दाङमा भएको 16 लुम्बिनी प्रदेश स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा दाङ जिल्ला खेलकुद विकास समिति च्याम्पियन बनेको छ। प्रतियोगितामा 27 स्वर्ण 17 रजत र 12 कास्य सहित 56 पदक जित्दै दाङ च्याम्पियन बनेको हो। च्याम्पियन बनेको दाङले एथलेटिक्समा 9 स्वर्ण 8 रजत 4 कास्य, तेग्वान्दोमा 5 स्वर्ण 3 रजत 2 कास्य, कराटेमा 6 स्वर्ण 1 रजत 3 कास्य, उसुमा 7 स्वर्ण 2 रजत र 3 कास्य, भलिबलमा 1 रजत, कबड्डीमा 2 रजत गरी 56 पदक सहित सिल्ड र ट्रफी जितेको हो। यसै गरी प्रदेश स्तरीय रनिङ सिल्ड प्रतियोगितामा 10 स्वर्ण 12 रजत र 13 कास्य सहित 35 पदक जित्दै बाँके जिल्ला खेलकुद विकास समिति दोस्रो बनेको छ। दोस्रो बनेको बाँकेले एथलेटिक्समा 6 स्वर्ण 7 रजत 2 कास्य, तेक्वान्दोमा 3 स्वर्ण 2 रजत 4 कास्य, कराटेमा 1 स्वर्ण 3 रजत 4 कास्य, उसुमा कास्य 2, कबड्डीमा कास्य 1 गरी 35 पदक जित्न सफल भएको हो। प्रतियोगितामा 6 स्वर्ण 6 रजत र 11 कास्य सहित 27 पदक जित्दै रूपन्देही जिल्ला खेलकुद विकास समिति तेस्रो बनेको छ। तेस्रो स्थान हुन सफल रूपन्देहीले एथलेटिक्समा 3 स्वर्ण 2 रजत 3 कास्य, तेक्वान्दोमा 4 स्वर्ण 1 रजत 2 कास्य, कराटेमा 1 स्वर्ण 3 रजत 5 कास्य, भलिबलमा 1 स्वर्ण, कबड्डीमा 1 स्वर्ण र 1 कास्य गरी 27 पदक जित्न सफल भएको हो। सान्त्वना बनेको कपिल वस्तुले प्रतियोगितामा 8 स्वर्ण 3 रजत र 6 कास्य गरी 17 पदक जितेको थियो। 16 प्रदेश स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि दाङलाई 56 पदक सहित जाङ दाङले जित्यो उपाधि आजको गोरक्ष दैनिकबाट खबर लिएका छौं।
2: तुलसीपुर 19 बासगढ़ीकी 36 वर्षीय विमला भण्डारी विगतदेखि नै गाउँमा सानो किराना पसल सञ्चालन गर्दै आउनु भएको छ। व्यवसायबाट सन्तुष्ट नभएकी उहाँलाई कुनै सिप सिकेर उद्योगमा जोड़िन मन थियो, तर के सिप सिक्ने भन्ने अन्यलमा रहेकी उहाँले अन्तत आफ्नो ओडामा शुरू भएको काठबाट सामग्री बनाउने तालिममा सहभागी भएर सिप सिक्नुभयो। यो काम एक्लै गर्दा अलि कठिन हुने भएकाले तालिम लिएकाहरू मिलेर समूह बनाई उद्यममा जोड़िने भण्डारीले बताउनुभयो। बढ़ी श्रम खर्च नपर्ने काम हो, तर सिपमा अब्बल हुने हो भने आमदानी पनि राम्रो हुन्छ, किनभने अहिले प्राकृतिक वस्तुबाट बनेका सामग्रीहरूको माग बढ़दो छ। घरायसी परियोजनका लागि मात्रै नभएर काठबाट बनेको सामग्रीहरू सजावटका लागि पनि उत्तिकै प्रयोग भएको देखिन्छ। उहाँले भन्नुभयो, यो काममा अवसरसँगै चुनौती पनि छ। हामीले सिकेको हाते मेसिनबाट हो, त्यसकारण हाते मेसिन चलाउँदा एक दुईजनाले मात्रै सामग्री बनाउन सम्भव हुँदैन। कम्तीमा 4-5 जनाको समूह बनाएर काम थाल्यो भने हामीले सिकेको सिपको अर्थ हुन्छ, होइन भने यो 25 दिनको सिकाएको अर्थ हुँदैन। बाँसगढ़ीकै 40 वर्षीय यमुना रेग्मी पनि 25 दिनसम्म तालिममा सहभागी भएर काठबाट बन्ने सामग्री बनाउन सिक्नुभयो। यो तालिमले सिक्ने भोक जगाएको छ, तर तालिमको समय छोटो भएका कारण सिका प्राप्त हुन नसकेको उहाँले बताउनुभयो। तालिम असाध्यै राम्रो थियो, हामीले सिकेको सिपको प्रयोग गरेर सानो ठूलो जुनसुकै लगानीको व्यवसाय सञ्चालन गर्न सक्छौं। उत्पादन गरेको वस्तु नबिग्दा भन्ने चिन्ता गर्नु पर्दैन, तर सिक्ने तत्परता हुँदाहुँदै पनि तालिम सकिहाले उहाँले भन्नुभयो। आजको नागरिक राष्ट्रिय दैनिकमा एकराज भण्डारीले खबर लेख्नु भएको छ।
1: नेपाल संस्कृत विश्वविद्यालयका निमित्त उपकुलपति अनुसन्धान निर्देशक प्राध्यापक डाक्टर सुधर कुमार पौडेलले शैक्षिक संस्थालाई अनुसन्धानका नमूना केन्द्र बनाउनु पर्ने बताउनु भएको छ। प्राध्यापकहरूले अनुसन्धान गतिविधि अगाडि बढ़ाउनु पर्ने उहाँको भनाई छ। विश्वविद्यालय अनुदान आयोगको सहयोग तथा महेन्द्र बहुमुखी क्याम्पस दाङको अनुसन्धान व्यवस्थापन इकाईको आयोजनामा प्राध्यापकका लागि संचालित 4 दिने गुणस्तरीय लेखनका लागि अनुसन्धान गतिविधि तथा तथ्याङ्क विश्लेषण सम्बन्धी तालिमको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो। प्राध्यापक पौडेलले विश्वविद्यालय अनुदान आयोगले अनुसन्धानमा लगानी बढ़ाउँदै लगेकाले क्याम्पस तथा प्राध्यापकले त्यसको भरपूर उपयोग गर्न सक्नुपर्ने बताउनु भएको छ। 4 दिने तालिममा 5 क्याम्पसका 40 प्राध्यापकहरूको उपस्थिति रहेको छ। अनुसन्धान गतिविधि बढ़ाउन आवश्यक उपकुलपति पौडेल गोरक्ष दैनिकबाट खबर लिएका छौं।
2: नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्ण कुमार गिरीले अन्धोपन न्यूनीकरणमा थप जिम्मेवारीका साथ क्रियाशील रहन कर्मचारीहरूलाई आग्रह गर्नुभएको छ। नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित अस्पतालहरूमा पदोन्नति भएका तथा नवनियुक्त कर्मचारीहरूबीचको शुभकामना तथा आगामी आर्थिक वर्षको बजेट तर्जुमा कार्यक्रममा प्रमुख अतिथि गिरीले यस्तो आग्रह गर्नुभएको हो। नेत्रज्योति संघ दाङ अन्तर्गत संचालित अस्पताल र उपचार केन्द्रहरूमा लामो समयदेखि क्रियाशील चिकित्सक तथा कर्मचारीहरूको प्रयास र परिश्रमका कारण नेत्रज्योति संघले दृष्टिभिन्नताको व्यापकतालाई घटाउँदै लगेको स्मरण गर्दै पद जिम्मेवारी र दायित्वलाई आत्मसात गरेर काम गर्न आग्रह गर्नुभएको थियो। नेपाल नेत्रज्योति संघ लम्ही आँखा अस्पतालका प्रशासनिक समितिका संयोजक लीला शाहको अध्यक्षता तथा संघका सभापति कृष्ण कुमार गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा छन्द काली बाबु नारायणी आँखा अस्पताल बहादुरगंजका प्रशासक जसराज विकको स्वागत मन्तव्यबाट शुरू भएको थियो। नागवत राष्ट्रिय दैनिकमा खबर छ।
1: माध्यमिक शिक्षा परीक्षा एसईईमा गत वर्ष एकजना मात्रै ग्रेडेड अर्थात पास भएको राजपुर गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूले यस वर्ष भने नतिजामा केही सुधार गरेका छन्। यस वर्षको शैक्षिक सत्रमा पनि एउटा विद्यालय भने शून्य नतिजा आएको छ। गाउँपालिकाको शिक्षा महाशाखाले सार्वजनिक गरेको विवरण अनुसार परीक्षामा सहभागी कुल 220 विद्यार्थी मध्ये 63 अर्थात 28.64% मात्रै उत्तीर्ण भएका छन् अर्थात ग्रेड प्राप्त गर्न सफल भएका छन्। बाँकी 71% विद्यार्थी नन ग्रेडेड भएका छन्। एक रिपोर्ट।
3: 2082 को एसईई परीक्षामा राजपुर गाउँपालिकाका 8 विद्यालय मध्ये सबैभन्दा धेरै माध्यमिक विद्यालय दुलैयाले 76.47% नतिजा सहित पहिलो स्थान रहन सफल भएको छ, जहाँ 17 परीक्षार्थी मध्ये 13 जना उत्तीर्ण भएका छन्। गत वर्ष विद्यालयले सफलता पाउन नसकेपछि गहन अध्ययन गरी कार्ययोजना बनाएर यस वर्ष सफल बनेको बताउनुहुन्छ माध्यमिक विद्यालय दुलैयाका प्रधानाध्यापक कालीराम चौधरी।
4: कम्ती नै एकपटक मिटिङ बस्ने गरेकै थियौँ, हामीले गरिराखेका थियौँ सर। त्यस पछाडि आवश्यकता परेको बेला पनि हामी महिनामा दुईपटकसम्म पनि मिटिङ हामी बस्ने गर्थ्यौँ सर। जहाँसम्म चाहिँ के भनेपछि एक्लै शिक्षक के छ भनेपछि एक्लै प्रहरले चाहिँ स्कुलमा चाहिँ शैक्षिक सुधार गर्नको लागि सम्भव नहुँदो रहेछ सर। त्यस कारणले गर्दा मैले चाहिँ सम्पूर्ण शिक्षक स्टाफ पटक पटक शैक्षिक सुधारको लागि कस्तो अवस्था छ अनि सरहरूले पनि मासिक रूपमा पनि ज्ञान लिइराख्नुहुन्थ्यो सर, त्यस लिइराख्नुहुन्थ्यो र त्यस पछाडि कस्तो किसिमको अवस्था छ भनेर मैले त्यसमा छलफल गरि नै राख्यौँ। उहाँ तिनीहरूको उपस्थिति हामी नियमित गरायौँ, कोचिङ क्लास गाउँपालिकाबाट सञ्चालन भयो। त्यसमा विशेष हामीले नआएको विद्यार्थीको अभिभावकलाई हामीले बोलाएर स्कुलमा नियमित तपाईँहरू पठाइदिनुहोस् र घर चाहिँ एकदमै बच्चाको निगरानी गरिदिनुहोस्, कक्षा कता अभिभावक भेला
3: सबैभन्दा कमजोर प्रदर्शन गरेको गौरीशंकर माध्यमिक विद्यालय भैसाई नाकाबाट सहभागी 11 जना मध्ये कसैले पनि ग्रेडेड हुन नसक्दा विद्यालयको नतिजा 0% रह्यो। नतिजा 0 हुनुमा अभिभावक भने शिक्षकको कमजोरी रहेको बताउँछन्। राजपुर गाउँपालिका वडा नम्बर 7 का पूर्व वडा सदस्य तथा विद्यालयका अभिभावक लीलाराम बिक।
5: विशेष गरेर दुई तिनटा कारणहरूबाट यसो भएको हुनुपर्छ। त्यो हुनुमा सरहरू पनि अब आफ्नो इमान्दारीता र कर्तव्य निष्ठ भएर आफ्नो ड्युटी पालन गर्न सक्नुपर्ने अवस्थाहरू पनि हुनुपर्ने कुरा हो। त्यसमा पनि केही कमी रह्यो जस्तो लाग्छ, किनभने दुर्गम ठाउँ त्यहाँ बिदा जस्तै शनिबार शुक्रबार बिदा हुन्छ भने अब उहाँहरू शुक्रबार गइहालेपछि अब फेरि आइतबार विद्यालय लाग्नुभन्दा अघिल्लो दिन शनिबारै आइपुगेपछि मात्रै त्यहाँ के अरे अर्को दिनदेखि हुन्छ। त्यस्तै अब ढिला गरेर आउने र एक दिन ढिला हुने त्यो किन यसो भयो त भन्दै गर्दाखेरि अब भनौँ न पावरमा चल्ने अब कतिपय हाम्रा साथीहरू पनि को अवस्था पनि छ होइन।
3: तर विद्यार्थी अभिभावकले विद्यालय प्रति चासो नराख्दा शिक्षक मात्रैको प्रयासले नतिजा आउन नसकेको बताउनुहुन्छ विद्यालयका प्रधानाध्यापक हरिकराम चौधरी।
6: धेरै कारण छन्, एउटा कारण मात्रै छैन, किनकि अब भौगोलिक रूपमा पिछडिएको ठाउँ साथसाथै त्यो ठाउँमा विद्यार्थीमा पढाइप्रतिको रुचि पनि कम छ अनि अभिभावकको पनि रुचि एकदमै स्कुलप्रतिको चासो पढ्नुपर्छ, आफ्नो बच्चालाई यसो घरमा आएपछि होमवर्क गर्नुपर्छ गराउनुपर्छ भन्ने सोच एकदमै कम पाइयो। हेर्नुहोस् हामी कार्यक्रम राख्दाखेरि अभिभावकहरूसँग अन्तर्क्रिया गर्दाखेरि अभिभावक पनि आजकल त अब अलि जमा हुनुहुन्छ, योभन्दा अगाडि हामीले प्रयास गर्दा गर्दा पनि अभिभावकहरू टाइममा जमा नभइदिने अब आफ्नै आफ्नै कामहरू देखाउने विद्यार्थी अब टिचरले मात्रै गरेर हुन्छ भने अब फर्स्टमा त अलगको हाम्रो योजनाहरू अब लगभग तयार हुँदैछ सर, मोटामोटी तयार पनि गरिसकेका छौँ, मतलब योजनाहरू तयार गर्दा छौँ सर। होइन
3: गत वर्ष खस्केको नतिजालाई सुधार गर्न धेरै मेहनत गरे पनि सन्तोषजनक मात्रै नतिजा आएको र आशा गरे जति नतिजा नआएको राजपुर गाउँपालिकाको ठहर छ। यो नतिजा अझ उत्कृष्ट बनाउन अझ नयाँ तरिका सहित तयारीमा लागेको बताउनुहुन्छ राजपुर गाउँपालिका शिक्षा अधिकृत तथा शिक्षा शाखा प्रमुख वासुदेव खनाल।
7: अहिले हामी 27% नतिजा हाम्रो प्राप्त भएको छ। अब यति जुन विद्यालयमा विद्यार्थीले त्यसै गरी शिक्षकहरूले अभिभावकले मेहनत गर्नु भएको थियो, हाम्रो पनि ध्यान केन्द्रित भएको थियो, जसरी त्यो हिसाबले नतिजा आउँदाखेरि अझ बढी आउनु पर्थ्यो भन्ने हाम्रो अपेक्षा त थियो। तैपनि गत वर्षको तुलनामा सुधार भएको हुनाले हामी सन्तोषजनक मान्नुपर्छ। गत वर्ष पनि हामीले शिक्षकहरूले चाहेर मात्रै हुँदैन भन्ने शिक्षकहरूको थियो, विद्यार्थीहरूको नियमितता विद्यालयमा हुनुपर्छ सिक्नको लागि भन्ने कुरा खालको कुरा शिक्षकहरूबाट आउँथ्यो। शिक्षक विद्यार्थी अभिभावकलाई समग्र जो सरकारवाला सबैलाई हामीले केन्द्रित बनाउने प्रयास त गत आवमा पनि यो गत सही सत्रमा पनि गर्यौं, गर्दाखेरि नै होला केही सुधार उन्मुख भयौं। तर यस वर्ष पनि शिक्षक विद्यार्थी अभिभावक जो हो उहाँहरूलाई नै केन्द्रबिन्दुमा राखेर हामी फेरि पनि सुधारको प्रयास गर्नेछौ। अहिले शैक्षिक सत्रको शुरूआतीदेखि नै हामीले अलिकति शिक्षकहरूको पेसागत व्यक्तिगत विकासदेखि लिएर अन्य पक्षहरूमा पनि ध्यान दिएका छौं, जसले गर्दाखेरि यो वर्ष अझ हाम्रो सुधार हुन्छ भन्ने हामी अपेक्षा गरेका छौं।
3: पालिकामा पर्याप्त दरबन्दी नहुनु र समुदायमा शिक्षाप्रति पर्याप्त चासो नहुँदा यहाँको नतिजा सुधारमा समस्या देखिएको छ। यसका लागि अझ विद्यालय तथा पालिकाले गम्भीर रूपमा सोच्न जरूरी छ।
8: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
9: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
8: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
10: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
8: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
10: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
8: र मुखको स्वास्थ्यको सुधार।
11: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 082-63-218।
12: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
14: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
15: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
16: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
17: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको
18: इन्डोस्कोपी सेवा
17: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
19: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ, फोन नम्बर 082-560-734 र 082-560-138।
20: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि, फोन 082-563-509 र मोबाइल 98453-0653।
2: अब अन्य खबर पढसँग, त्रिभुवन नगर जेएसएसको 41 स्थापना दिवसको अवसरमा दुर्गा नारायण वक्तित्वकला प्रतियोगिता गरिएको छ। जेएसएसका अध्यक्ष मिनराज भाटको अध्यक्षता एवं कोराही उपमहानगरपालिकाका प्रमुख नरूलाल चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो। वक्तित्वकला प्रतियोगितामा गोर्खा पब्लिक इन्टरनेशनल विद्यालय गोराहीका सुप्रिया शर्माले प्रथम स्थान हासिल गर्नुभयो भने द्वितीय स्थान पनि गोर्खाकै आयुष देवकोटा र तृतीय स्थान मनोकामना सेकेण्डरी स्कूल चौघराका सबिना तामाङले हासिल गर्नुभएको हो। सान्तोना राजविद्या पाठशालाका सम्भावना ओलीले हासिल गर्नुभयो। प्रथम हुनेलाई 5,000, द्वितीयलाई 3,000, तृतीयलाई 2,000 र सान्तोनालाई 1,000 नगद प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो। सो पुरस्कारको स्पोन्सर गोराही 15 भानुचोक निवासी मालती रञ्जितकार र मुकुन्द रञ्जितकारले गर्नुभएको थियो।
1: सरकारले विभिन्न स्थानमा सुकुम्बासी बस्तीमाथि गरेको दमनको विरोध गर्दै प्रगतिशील लेखक संघ नेपाल दाङले घोराहीमा सड़क कविता वाचन गरेको छ। प्रगतिशील लेखक संघको केन्द्रीय कार्य समितिको सूचना अनुसार शनिबार दिउँसो 4 बजे नेपाल पत्रकार महासंघ दाङ शाखा अगाडि आयोजित कार्यक्रममा साहित्यकार, पत्रकार, कवि तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा सरकारले सुकुम्बासी बस्तीहरूमा गरिरहेको दमनको विरोध गर्दै सुकुम्बासीहरूको उचित व्यवस्थापन तथा पुनस्थापना नगरी बस्ती खाली गराउने कार्य मानवोचित नभएको धारणा व्यक्त गरिएको थियो। कार्यक्रममा वक्ताहरूले सुकुम्बासी समस्या केवल कानूनी र प्रशासनिक विषय मात्र नभई मानवीय समवेदना र राज्यको जिम्मेवारीसँग जोड़िएको विषय भएको बताएका थिए। उनीहरूले सुकुम्बासीहरूको दीर्घकालीन व्यवस्थापन, आवासको सुनिश्चितता तथा पुनर्स्थापनाको स्पष्ट नीति नबनाई जबरजस्ती हटाउने कार्यले सामाजिक अन्याय निम्त्याउने बताएका थिए। कार्यक्रममा प्रगतिशील लेखक संघ दाङका अध्यक्ष चन्द्रबहादुर थापा लगायतका कवि तथा श्रेष्ठहरूले आफ्नो रचना वाचन गर्नुभएको थियो। आजका पत्र पत्रिकामा खबर छ,
2: बेलजुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले ऋणले च्यापेपछि महसुल वृद्धि गरिएको छ। संघको शनिबार भएको 11 साधारण सभाबाट महसुल वृद्धि गरिएको हो। संस्थाका सचिव मुकेश ओलीका अनुसार यससँगै 12,000 युनिटसम्मको 100 रूपियाँ थियो, तर अहिले त्यसलाई बढ़ाएर 160 रूपियाँ बनाइएको छ। संस्थाले सह लगानी सम्पन्न गर्नका लागि तुलसीपुर उपमहानगरपालिकाबाट लिएको 1,15,00,000, सापटी नगर विकास कोषबाट 6,89,26,000 ऋण लिएको थियो, जसमध्ये अहिलेसम्म नगर विकास कोषलाई सावा र ब्याज गरी 1,26,32,394 मात्रै तिरिएको छ। तुलसीपुर उपमहानगरपालिकाको सापटी रकम तिर्नका लागि पनि ताकेता गरिरहेको छ। यसले गर्दा खानेपानीको महसुल बढ़ाउनु पर्ने अवस्था आएको सचिव ओलीले जानकारी दिनुभएको छ। नयाँगुद राष्ट्रिय दैनिकमा खबर छ,
1: आइतबार भएका दुई छुट्टा छुट्टै दुर्घटनामा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ, तीनजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार अमेलियाबाट तुलसीपुरतर्फ आउँदै गरेको LU002002P2486 नम्बरको मोटरसाइकल अमेलिया नजिकै दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। आइतबार बिहान राप्ती राजमार्ग अन्तर्गत अमेलियादेखि 2 किलोमिटर नजिकै अनियन्त्रित भएको मोटरसाइकल सड़कबाट तल खसेको थियो। तल खस्दा तुलसीपुर 7 रामनगरका 23 वर्षीय मोटरसाइकल चालक नोखीराम केसीको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका केसीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि ल्याइएकोमा चिकित्सकहरूले मृत घोषणा गरेका थिए। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सल्यान बागचौर नगरपालिका 11 बाफो खोलाका 21 वर्षीय वीरेन्द्र खड्का घाइते हुनुभएको छ। घाइते अन्य दुईजनाको पनि तुलसीपुरमा उपचार भइरहेको छ। आजका पत्र पत्रिकामा खबर छ,
2: प्रगतिशील लेखक संघ दाङको आयोजनामा आइतबार गोराईमा सड़क कविता वाचन गरिएको छ। संघका अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षतामा सड़कमा कार्यक्रम भएको थियो। सुकुम्बासीको व्यवस्थापन उचित तरिकाले गर्न कविहरूले खबरदारी गरेका थिए।
1: अब लागू यिनै पत्रिकाहरूसँगले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ आजको युगबोध दैनिकमा सरकार सुधार र अदालती अवरोध नारायण प्रसाद पौडेलको विचार छापिएको छ। हन्टा भाइरसको विश्वव्यापी त्रास डाक्टर प्रकाश बुढाथोकीको विचार छापेको छ भने आजको युगबोध राष्ट्रिय दैनिकमा शैक्षिक सिकाईलाई दबाव मुक्त बनाउने चुनौती शीर्षकमा सम्पादकीय छापिएको छ।
2: यस्तै गरी आजको गोरक्षी राष्ट्रिय दैनिकमा लोकतन्त्रमा संसदको गरिमा विनोद न्यौपानेको विचार छ। विकासको ग्रामीण मोडेल विपुल पोखरेलको यो सामग्री प्रकाशित छ। राष्ट्रको सम्पदाभित्रका औषधीय गुणयुक्त वस्तुको महत्व भूपिन्द्र सुवेदीको विचार छ भने कीटजन्य संक्रमणको जोखिम गोरक्षीले आफ्नो सम्पादकीय छापेको छ।
1: यसै गरी आजको राप्ती पोस्ट दैनिकमा मदन भण्डारीको जबज र अबको प्रश्न शरद अधिकारी को विचार छापिएको छ भने राप्ती पोस्ट दैनिकले गर्नुपर्ने काम शीर्षकमा सम्पादकीय लेखेको छ। यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिकराम चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 पुनः उपस्थित हुने नै छौ। आजका लागि भने म अमर क्षितिज
2: अनि म सुशीला ओली पनि बिदा हुन्छौ।
1: नमस्कार।

0: हाल्नु।
1: लेट्स गो। 6.9 इन्च को स्टैंडर्ड डिस्प्ले, एआई पावर्ड क्यामेरा, 2 वर्षको वारन्टी सहित Redmi A7 5200mAh तथा Redmi A7 Pro मा 6000mAh पावरफुल ब्याट्री को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
2: नेपालको पर्वतारोहण इतिहासमा दुईवटा ऐतिहासिक कीर्तिमान कायम। पुरूषतर्फ कामिरिता शेर्पा 32 पटक र महिलातर्फ लाक्पा शेर्पा 11 पटक सगरमाथाको चुचुरोमा। पर्वतारोहण इतिहासमा शेर्पा समुदायको योगदान असाधारण रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। इबोला भाइरसको संक्रमण फैलिन सक्ने खतरा बढ़ेपछि नेपालमा पनि उच्च सतर्कता। सरकारद्वारा ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 सार्वजनिक, आर्थिक वर्ष 2092-93 सम्ममा एलपी ग्यासको अनुदान खारेज गर्ने योजना। चालू आर्थिक वर्षको 10 महिनामा नेपालमा 45 अर्ब 32 करोड़ रूपियाँको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता। र इबोला रोग फैलिएसँगै विश्व स्वास्थ्य संगठन WHO द्वारा विश्व स्वास्थ्य संकटकाल घोषणा।
3: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरु थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
2: अब समाचार विस्तारमा। नेपालको पर्वतारोहण इतिहासमा हिजो दुईवटा ऐतिहासिक कीर्तिमान कायम भएका छन्। एभरेस्ट म्यान उपनामले परिचित कामिरिता शेर्पा र माउन्टेन क्वीन उपनामले परिचित लाक्पा शेर्पाले सगरमाथाको सफलतापूर्वक आरोहण गर्दै विश्वविख्यात आरोहीका रूपमा आफ्नो अदम्य साहस, अनुभव र समर्पण मार्फत पुनः विश्व सामु नयाँ कीर्तिमान बनाउनु भएको छ। पर्यटन विभागका अनुसार कामिरिताले पुरूषतर्फ 32 पटक र लाक्पाले महिलातर्फ 11 पटक सगरमाथाको चुचुरोमा पुगेर सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने आरोहीका रूपमा विश्व कीर्तिमान कायम गर्नु भएको हो। पर्यटन विभागका अनुसार कामिरिताले हिजो बिहान 10:12 र लाक्पाले 9:30 सर्वोच्च शिखरको चुचुरोमा पाइला टेक्नु भएको हो। सन् 1970 जनवरी 17 सोलुखुम्बुको थामेमा जन्मिनुभएका कामिरिताले सन् 1994 पहिलो पटक सगरमाथा चढ़नु भएको थियो। पछिल्ला हरेक वर्ष जस्तो चुचुरोमा पुग्दै आउनुभएका वहाँ गत वर्षको यही यामको आरोहण अन्तर्गत 2082 जेठ 13 गते 31 पटक सर्वोच्च शिखरमा पुग्नु भएको थियो। त्यस्तै सन् 1973 संखुवा सभा मकालु 2 जन्मिनुभएकी लाक्पाको कीर्तिमानले नेपालको पर्वतारोहण इतिहासमा नयाँ इटा थपेको छ। यसअघि सन् 2022 10 पटक सगरमाथा आरोहण गर्नुभएकी वहाँले यस वर्ष आफ्नै कीर्तिमान तोड्नु भएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले 32 पटक सगरमाथाको सफल आरोहण गर्नुभएका कामिरिता शेर्पा र 11 पटक सगरमाथा आरोहण गर्ने लाक्पा शेर्पालाई बधाई तथा उच्च सम्मान व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल एक्स मार्फत प्रधानमन्त्री शाहले आरोहीहरूको सर्वोच्च सफलताले नेपालको पर्वतीय पर्यटनलाई अझ विश्वसनीय, गौरवपूर्ण र आकर्षक बनाउँदै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचानलाई अझ उज्यालो बनाउने विश्वास लिएको बताउनुभयो। प्रधानमन्त्री शाहले नेपालको पर्वतारोहण इतिहासमा शेर्पा समुदायको योगदान असाधारण र अनुपम रहेको सामाजिक सञ्जाल एक्समा उल्लेख गर्नुभएको छ। अफ्रिकी मुलुकहरूमा फैलिएको इबोला भाइरसको संक्रमण नेपालमा पनि फैलिने खतरा बढ़ेको भन्दै सरकारले उच्च सतर्कता अपनाएको छ। इबोला भाइरसको संक्रमणबाट सबैभन्दा धेरै प्रभावित कंगोबाट नेपाली तथा पर्यटक आवत जावत गर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो। विश्व स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै सतर्कता बढ़ाएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले बताउनुभयो। नेपालमा हालसम्म इबोला संक्रमण नदेखिएको भए पनि अन्तर्राष्ट्रिय अवस्थालाई ध्यानमा राखी आवश्यक तयारी थालिएको उहाँले बताउनुभयो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित मुख्य नाकाहरूमा स्वास्थ्य निगरानीलाई थप प्रभावकारी बनाइएको र स्वास्थ्य कर्मीहरूलाई सतर्क रहन निर्देशन दिएको उहाँले जानकारी दिनुभयो। अहिले तत्काल डराउनु पर्ने अवस्था नरहे पनि सतर्कता र तयारीलाई उच्च प्राथमिकतामा राखिएको उहाँको भनाइ छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले अफ्रिकी मुलुकबाट नेपाल आउने यात्रुको स्वास्थ्य अवस्थामाथि विशेष निगरानी गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार ज्वरो, अत्याधिक कमजोरी, रक्तस्राव वा अन्य शंकास्पद लक्षण देखिएका यात्रुलाई तत्काल स्वास्थ्य परीक्षणको दायरामा ल्याउने व्यवस्था गरिएको छ। वहाँले इबोला अत्यन्तै घातक रोग भए पनि यसको संक्रमण सामान्य रूपमा हावाबाट फैलिने नभई संक्रमित व्यक्तिको रगत, पसिना, र्याल वा अन्य शारीरिक तरल पदार्थसँग प्रत्यक्ष सम्पर्क हुँदा संक्रमण सर्ने भएकाले जनस्वास्थ्यका आधारभूत सावधानीहरू अत्यन्त प्रभावकारी हुने बताउनुभयो। सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले नेपालमा तत्काल ठूलो जोखिम नरहे पनि विश्वव्यापी आवत जावतका कारण कुनै पनि देश पूर्ण रूपमा सुरक्षित रहन नसक्ने बताउनुभयो। वहाँले सीमित स्वास्थ्य स्रोत भएका मुलुकहरूमा संक्रमण प्रवेश गरे नियन्त्रण चुनौतीपूर्ण हुन सक्ने भएकाले प्रारम्भिक पहिचान र निगरानी प्रणाली बलियो बनाउनु पर्ने आवश्यकता औल्याउनुभयो। प्रतिनिधि सभा बैठक आज बिहान 11 बजे बस्दैछ। बैठकमा आर्थिक वर्ष 2083-84 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची रहेको छ। यसै गरी प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। सरकारले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 सार्वजनिक गरेको छ। आर्थिक वर्ष 2092-93 खाना पकाउने एलपी ग्यासको अनुदान खारेज गरेर विद्युतीय चूलोमा अनुदान उपलब्ध गराउने योजनाका साथ सरकारले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 सार्वजनिक गरेको हो। विद्युतीय चूलोमा अनुदान दिने र स्वच्छ ऊर्जाको खपत बढ़ाउने लक्ष्यका साथ सरकारले रणनीति सार्वजनिक गरेको ऊर्जा मन्त्रालयले स्पष्ट पारेको छ। विप्रेषणबाट भित्रिएको ठूलो रकम वर्षेनी खाना पकाउने ग्यासका लागि खर्च हुने प्रवृत्ति रोकी रकम जोगाउन र स्वदेशमा नै राख्ने उद्देश्यका ऊर्जा मन्त्रालयले ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 तय गरेको हो। सो कार्यका लागि उद्योग मन्त्रालयलाई जिम्मेवार निकाय तय गरिएको छ। अर्थ मन्त्रालय र ऊर्जा मन्त्रालयले आवश्यक समन्वय गरेर आर्थिक वर्ष 2092-93 पूरा गर्ने गरी समय सीमा निर्धारण गरिएको छ। बागलुङको बडीघाट गाउँपालिका 5 खारा बजारका भोजराज घिमिरेको घरमा जंगलमा पाइने फल जंगली भ्याकुर खाँदा एकजनाको मृत्यु भएको छ भने 8 बिरामी भएका छन्। भ्याकुर फल सेवन गरिसकेपछि रिंगाटा लाग्ने, हात खुट्टा लुलो हुने, बान्ता हुने गरेपछि बडीघाट गाउँपालिका 5 निवासी 72 फिरक कुमारी घिमिरेको मृत्यु भएको हो। यस्तै बडीघाट गाउँपालिका 5 दुर्पति कामी विष्णु घिमिरे, शारदा नेउपाने, अभिषन घिमिरे, भोजराज घिमिरे, सुरेन्द्र विक, पुतली घिमिरे र खिमानन्द घिमिरे बिरामी पर्नु भएको छ। बिरामीलाई उपचारका लागि बुर्तीबाङ अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो। चितवनको इच्छा कामना गाउँपालिका 1 कुलबाङका बाङमा जंगली च्याउ खाँदा मृत्यु हुनेको संख्या 2 पुगेको छ। मृत्यु हुनेमा 9 नमूना चेपाङ र 11 सञ्जय चेपाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार नमूनाको जेठ 1 गते मृत्यु भएको हो भने सञ्जयको अस्ति राति उपचारका क्रममा मृत्यु भएको हो। वैशाख 29 गते श्याम बहादुर चेपाङको 5 परिवारले जंगली च्याउ खाएका थिए। वर्षायाम शुरू भएसँगै नदी किनार क्षेत्रमा बसोबास गर्ने बाजुराका अधिकांश स्थानीय त्रासमा छन्। नदी किनार र पहिरोको जोखिममा रहेका बस्ती तथा खेतहरू वर्षेनी बाढ़ीले बगाउने गरेकाले त्यस क्षेत्रमा बसोबास गरेका स्थानीय चिन्तित बनेका हुन्। बाजुराबाट संवाददाता राजेन्द्र बिकको रिपोर्ट।
0: वर्षायाम शुरू भएसँगै बाजुराका अधिकांश स्थानीयमा त्रास बढ्न थालेको छ। विशेष गरी नदी किनार र पहिरोको जोखिममा रहेका ओमकोट, ओलेना, जिल्ली, घागर लगायतका दर्जनौं बस्तीमा बसोबास गर्ने स्थानीय वर्षा भएको दिन रातभर जागरण बस्न बाध्य हुने अवस्था फेरि दोहोरिने हो कि भन्ने चिन्तामा छन्। वर्षेनी पहिरोले घरचिरा पार्ने, खेत बगाउने र बस्ती नै विस्थापित गर्ने समस्या त्यहाँका नागरिकका लागि नयाँ होइन, तर समस्या उस्तै रहँदा समाधान अझै टाढाको विषय बनेको छ। बढीमालीका नगरपालिका वडा नम्बर 7 जिल्लीका स्थानीय प्रेम बिक:
4: घरको अगाडिबाटै गत साल वर्षाले पहिरो गएका कारण रातभर जागरण बस्नुपर्ने अवस्था छ। वर्षातको समय शुरू भइसकेको अवस्थाले गर्दा हाम्रो गाउँ नै पहिरोले क्षतविक्षत अवस्थामा छ।
0: नदीले निरन्तर किनार कटान गर्न थालेपछि दर्जनौं बस्तीका घर परिवार वर्षातको मौसममा त्रासमय जीवन बिताउन बाध्य बनिरहेका छन्। सरकारले वर्षौंदेखि बस्ती स्थानान्तरणको आश्वासन दिए पनि व्यवहारमा कुनै काम नभएको बढीमालीका नगरपालिका 4 अर्का स्थानीय कमलनाथको गुनासो छ।
5: जग्गा जमिन बगाई बासी स्थान उच्च जोखिममा रहेको वर्षायाम शुरू भयो, हामीलाई अहिलेदेखि नै चिन्ता लागिसक्यो। राति जागराम बस्नु पर्ने अवस्था छ। ज्यान जोगाउनका लागि सुरक्षित ठाउँमा बासी स्थानको व्यवस्था राज्यले गरिदियो भने आभारी हुने।
0: विगतमा वर्षायाम सँगै साफे मार्तडी सड़क र मार्तडी कोल्टी सड़क लगातार करिब 4 महिनासम्म अवरुद्ध हुँदा बिरामी अस्पताल पुग्न नसक्ने, दैनिक उपभोग्य सामग्रीको अभाव हुने, महँगी बढ्ने जस्ता समस्या यो वर्ष दोहोरिन नदिन पूर्व तयारी कसरी गरिराख्नु भएको छ त? सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण कुडासैनी:
6: विपद स्तरमा काम गरिरहेका संघ संस्थाहरू, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक व्यक्तिहरू बसेर किसिमले यो विषयमा छलफल गरिसकेका छौँ। विभिन्न निकायलाई जिम्मेवारी दिएका छौँ। अहिले पनि हामी यो क्षेत्रमा क्रियाशील रूपमा रहेका छौँ। सकेसम्म कठिनाई नहोस् भन्ने तर्फ नै हाम्रो सक्छौँ। त्यही अन्तर्गत हामीले कामहरू गर्दै आइरहेका छौँ।
0: हरेक वर्ष विपद आउनु अघि तयारीको कुरा हुने, तर जोखिममा रहेका बस्ती सुरक्षित कहिल्यै नहुने बाजुराका नागरिकका लागि वर्षा केवल मौसम होइन, वर्षेनी दोहोरिने पीड़ाको अर्को नाम बनेको छ। राजेन्द्र बिक, रेडियो नेपाल, बाजुरा।
2: नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीको विशेष महाधिवेशनबाट छुटेका नेताहरूलाई सँगै लिएर काम गर्न चाहेको बताउनु भएको छ। प्रजातान्त्रिक विचार समाजको स्थापना दिवसका अवसरमा हिजो आयोजित समसामयिक राजनीतिमा नेपाली कांग्रेसको भूमिका विषय कार्यक्रममा सभापति थापाले विशेष महाधिवेशनमा छुटेका नेताहरूलाई केन्द्रीय समिति र अन्य समितिमा समेट्ने बताउनुभयो। पार्टीका महामन्त्री प्रदीप पौडेलले संसदीय व्यवस्थामा प्रधानमन्त्री संसदप्रति पूर्ण रूपमा उत्तरदायी हुनुपर्नेमा नभएको गुनासो गर्नुभयो। कांग्रेस नेता अर्जुन नरसिंह केसीले संविधान संशोधनका लागि पूर्व प्रधान न्यायाधीशको नेतृत्वमा संविधान संशोधनका लागि सुझाव दिन आयोग गठन गरिनुपर्ने बताउनुभयो। 33 मदन आश्रित स्मृति दिवसका अवसरमा हिजो नेकपा एमाले बल्खु स्थित मदन नगरमा आयोजना गरेको स्मृति सभामा दिवंगत नेताद्वय मदन कुमार भण्डारी र जीवराज आश्रित प्रति श्रद्धांजलि व्यक्त गरिएको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले जनतासँगको सम्बन्धलाई सुदृढ बनाउँदै राष्ट्र र जनताको हितलाई सर्वोपरि राखेर अघि बढ़न आवश्यक रहेको बताउनुभयो। जननेता भण्डारी र नेता आश्रितको 2050 साल जेठ 3 गते चितवनको दासढुंगामा भएको सवारी दुर्घटनामा परि निधन भएको थियो। झापामा सिटी सफारी चोरीमा संलग्न एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। सिटी सफारी चोरीमा संलग्न 3 चोरीको सामान खरिद गर्ने 7 चोरी गरिएका 7 सिटी सफारी, 20 ब्याट्री र 1 चार्जिङ कन्ट्रोलर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काले जानकारी दिनुभयो। करिब 21,55,000 रूपियाँ बराबरको सामान बरामद गरिएको उहाँले बताउनुभयो। प्रहरीले मेची नगर अर्जुनधारा तथा चाराली क्षेत्र का विभिन्न कवाड़ी पसल र कोठाबाट चोरी गरिएका ब्याट्री बरामद पनि गरेको छ। प्रहरीले पक्राउ परेका सबैलाई मुलुकी फौजदारी अपराध संहिता 2074 अन्तर्गत चोरी कसूरमा जिल्ला अदालत झापाबाट 5 दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ। अलैची किसानहरूको समस्या पहिचान गरी उत्पादन गुणस्तर अभिवृद्धि तथा प्रभावकारी बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यले भोजपुरमा किसान लक्षित कार्यक्रम सञ्चालन गरिएको छ। अलैची खेतीमा देखिने विभिन्न रोग किरा तथा प्राकृतिक प्रकोपको नियन्त्रणसँगै गुणस्तरीय उत्पादन र किसानको आय आर्जन वृद्धिमा जोड़ दिने कार्यक्रमको लक्ष्य रहेको छ। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
7: भोजपुरको रामप्रसाद राई गाउँपालिकामा व्यावसायिक रूपमा अलैची खेती गर्दै आएका किसानहरूको समस्या पहिचान गर्न विशेष कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमले आफ्नो बगानमा देखिएका विभिन्न रोग उत्पादन घट्नुको कारण माटो तथा हावापानी अनुसार उपयुक्त जात छन् जस्ता विषयमा जानकारी भएको किसानहरूको भनाइ छ। किसानलाई आवश्यक सहयोग गर्ने लक्ष्यले कोशी प्रदेशसँगको सहकार्यमा प्रदेशका विभिन्न जिल्लामा यस्ता कार्यक्रम भइरहेको नेपाल अलैची व्यवसायी महासंघका अध्यक्ष दीपक नेपालले बताउनुभयो। अलैची खेतीमा देखिएका समस्याको पहिचान गर्दै आवश्यक प्राविधिक ज्ञान रोग नियन्त्रण विधि तथा उत्पादन सुधारका बारेमा जानकारी प्रदान गरिएको उहाँको भनाइ छ।
8: मूलभूत रूपमा किसानसम्मै पुगेर समस्याहरूको उजागर त्यसको सम्बोधन र निराकरण हुनुपर्छ भनेर सरकारहरू सबैलाई एउटै मञ्चमा उभिने प्रयत्न गरेका छौँ। स्थानीय किसान संकलक स्थानीय स्तरका व्यवसायी बजार स्तरको व्यवसायी त्यसपछि एक्सपोर्टर अलैची विकास केन्द्र कृषि ज्ञान केन्द्र सरकारवाला निकाय स्थानीय सरकारसम्म त्यही सम्बोधन चिजहरू त्यही सम्बोधन गर्ने र त्यहाँ सम्बोधन हुन नसकेका चिजहरू जो प्रदेश सरकारको सहयोगमा भएकाले प्रदेश सरकारलाई चाहिँ लिपिबद्ध रूपमा प्रतिवेदनको रूपमा प्रस्तुत गर्ने।
7: अलैची गाउँपालिकाका किसानको राम्रो आमदानीको स्रोत भएकाले यसको विकास र विस्तारमा स्थानीय तहले विशेष ध्यान दिएको रामप्रसाद राई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो। व्यावसायिक रूपमा अलैची खेती गर्दै आएका किसानलाई प्रोत्साहन गर्न आवश्यक प्राविधिक सहयोग तालिम तथा भूगोल अनुसारको उपयुक्त खेती प्रणालीमा जोड दिएको उहाँको भनाइ छ। अलैची किसानलाई लक्षित गरेर प्रोत्साहनका कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप राईले बताउनुभयो।
9: गाउँपालिकाले अलैची खेती सम्बन्धी विभिन्न प्रयास गर्दै आइरहेको छ। आगामी दिनमा अलैची खेती सम्बन्धी स्पेसलाइजेसन हुने त्यस्तो कार्यक्रमहरू गाउँपालिकाले तयार गर्छ, गाउँ सभाले तयार गरेर आउँछ।
7: चालू आर्थिक वर्षको चैत महिनासम्ममा नेपालबाट करिब 10 अरब 70 करोड बराबरको अलैची निर्यात भएको अलैची विकास केन्द्रले जनाएको छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
2: विगत लामो समयदेखि भूमिहीन सुकुम्बासीको रूपमा बस्दै आएका धनुषाको मिथिला नगरपालिकाका 483 परिवारलाई लाल पूर्जा वितरण गरिएको छ। मिथिला नगरपालिका 6, 7, 8 र 9 का भूमिहीन सुकुम्बासीलाई लाल पूर्जा वितरण गरिएको हो। गाउँ ब्लकका जमीन लालपूर्जा बिना भोग गर्दै आएका सुकुम्बासीलाई लालपूर्जा वितरण गरिएको जिल्ला स्थित नापी कार्यालय 2 नम्बर टोली ढल्केवरले जनाएको छ। टोलीका प्रमुख सियाराम शाहले आवश्यक कागजात सहित नाप नक्साको प्रक्रिया पूरा गरेर लालपूर्जा वितरण गरिएको बताउनुभयो। उहाँका अनुसार सो टोलीको कार्यालयमा 658 जनाले लाल पूर्जाका लागि निवेदन दिएका थिए। यसअघि सो टोलीले उक्त पालिकाको ओडा नम्बर 1, 6 र 7 का 64 भूमिहीन सुकुम्बासी परिवारलाई सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी लाल पूर्जा वितरण गरेको थियो। गुठी संस्थानसँग जिल्लागत जग्गाको अभिलेख नरहेको महालेखा परीक्षकको 63 प्रतिवेदनले देखाएको छ।
10: कस्तो राम्रो जुत्ता लगाएको,
11: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
10: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
11: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ, दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
10: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
11: एकपटक दङ्गालीबाट किनेर हेर न।
10: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
12: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
11: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
13: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
14: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
15: प्रोप्राइटर सोमराज रैदास।
16: सम्पर्क फोन नम्बर 0825567775।
17: सम्पर्क नम्बर 98478726873।
18: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
19: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
20: किराले खाएको दाँत निकाल्ने,
13: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
20: खाली ठाउँमा दाँत राख्ने,
13: दाँतको जरैदेखि उपचार गर्ने,
20: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
13: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
21: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
19: सम्पर्क फोन नम्बर 0825904662 9829185053।
22: आया, मम्मी मम्मी दाँत दुख्यो।
23: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरु सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
24: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
25: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
23: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
25: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
19: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
13: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
26: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
13: सम्पर्क फोन नम्बर

0: घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
1: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
2: शुद्ध महका लागि कहाँ जाने त?
3: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
2: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
4: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
2: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
4: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो। खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
5: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908647 0825908647।
6: सक्कु बुढी बुबा, दाई बाबा, दादु भैया, दिदी बाबु उक्र लौ खबर सुने।
7: सक्कुजे लौ खबर सुने।
6: 300 सैया के संजीवनी टिचिङ अस्पताल आप अपने कनक सेवा में।
7: आप बेराम पर्ल से बिरुवा करक लाग डांग से बाहर जाई नी पर्ना।
6: छुट्टी छुट्टी से भारी हो सक्कु मेरक रुआगक बिरुवा करक लाग ई संजीवनी टिचिङ अस्पताल हन सक्कु जन समझी।
7: हमार संजीवनी टिचिङ अस्पताल के सेवा करना असीम मेर के बा।
6: ओपीडी सेवा, भर्ना सेवा,
7: सक्कु मेरिक ऑपरेशन सेवा,
6: आईसीयू सेवा, रेडियोलॉजी सेवा,
7: अस्ता के रात दिन 24 घंटा इमरजेंसी लैब हो फार्मेसी सेवा। संपर्क करना अस्पताल के ठेगाना
6: संजीवनी टीचिंग हॉस्पिटल घोराई उपमहानगर पालिका ओडा नंबर 3 बर्गदुआ दांग। संपर्क फोन नंबर 97090 65225,
7: 0825911101,
6: 591102,
7: 0825911103,
6: 591104 ओ 591105।
8: विगत लामो समयदेखि सेवा दिदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
9: हाम्रा सेवाहरू
8: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
9: छाती, दम, निमोनिया, खोकी, छेरो,
8: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
9: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
8: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
9: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
8: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
9: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
8: युरिक एसिड, बात भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
9: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
8: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
9: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
8: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
9: कान पाक्ने, कानबाट पिस बगिरहने, कान गड्ढा हुने,
8: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
9: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 9848826001।
10: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
11: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
10: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
11: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सेट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
10: तालिममा दिइने विषयहरू
11: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
10: स्पेशल सेफ तालिम,
11: जापानिज सुशी तालिम,
10: वेट्रेस,
11: टुरिस्ट गाइड।
10: हाम्रा विशेषताहरू
11: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट

0: दिने। एक्स्ट्रा प्राक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
1: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
0: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
1: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ।
2: अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
0: सम्पर्क मोबाइल 9841017009, 9841017009।
1: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
3: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
4: उपचार हुने रोगहरू
3: पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
4: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
3: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
4: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
3: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
4: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा।
3: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
5: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, घोराई 15, बिपी चोक, दाङ। सम्पर्क फोन नम्बर 9686861694।
6: यसरी त सकियो आमा, तर जति खुसी हुनु पर्ने हो त्यति नै डर पनि लागिरहेको छ। अब फ्युचरको बाटो कहाँ जाने हो, कुन कलेज राम्रो होला, गलत डिसिजन भयो भने त जीवन नै बिग्रिन्छ जस्तो लाग्छ।
7: बाबु, जहाँ शिक्षा मात्र होइन भविष्य निर्माण हुन्छ त्यो कलेज नै सही हुन्छ बाबु।
8: एसईई पछि त घरमा एउटै डायलग रिपिट भइरहेको छ, अब के गर्ने? बुवाले पनि सोध्न सुरु गरिसक्नु भएको छ।
5: जहाँ फ्युचर क्लियर हुन्छ त्यहाँ ड्रिमलाई डाइरेक्सन मिल्छ, त्यो हो दीपशिखा कलेज।
8: दीपशिखा कलेजमा क्लास 11 लागि 3 प्रमुख स्ट्रीमहरू छन्: साइन्स, डाक्टर, इन्जिनियर, आईटी प्रोफेसन बन्ने आधार, म्यानेजमेन्ट, बिजनेस, ब्याङ्किङ र लिडरसिपको बाटो, होटेल म्यानेजमेन्ट, हस्पिटालिटी, इन्टरनेशनल करियरको अवसर। यहाँ केवल किताब पढाइ हुँदैन, विद्यार्थीको आत्मविश्वास, क्षमता र भविष्य निर्माण गरिन्छ।
7: एडमिसन ओपन फर क्लास 11 दीपशिखा कलेज, सपना देख्ने होइन पूरा गर्ने ठाउँ दीपशिखा कलेज।
5: फारम बुझाउने अन्तिम मिति NZ 9 गते सम्म। प्रवेश परीक्षा NZ 10 गते आइतबार बिहान 7 बजे। प्रवेश परीक्षाको नतिजा प्रकाशन NZ 10 गते साँझ 4:30 बजे सम्म। भर्ना शुरू NZ 11 गतेदेखि NZ 17 गते सम्म मात्र। कक्षा सञ्चालन NZ 18 गतेदेखि। थप जानकारीका लागि विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। प्राचार्य दीपशिखा कलेज कोराहीदाङ। सम्पर्क फोन नम्बर 0821404031, सम्पर्क मोबाइल नम्बर 9848008891 र 9776718007।

0: नमस्कार। कार्यक्रम महिला सरोकारबाट सहकर्मी रञ्जिता शर्मा सँगै म सुशीला आचार्य यहाँहरूलाई हार्दिक स्वागत गर्दछौ।
1: कार्यक्रम महिला सरोकार हरेक सोमबार रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जबाट ठिक बिहान 7:30 बजेदेखि प्रसारण गरिन्छ अथवा यो कार्यक्रम www.radioMP.org लगइन गरी साथै हाम्रो पात्रको माध्यमबाट संसारभर एकैसाथ सुन्न सकिन्छ।
2: यो कार्यक्रम सामाजिक न्यायबाट पछाडि पारिएका अथवा पछाडि परेका महिलाहरूको साझा अभियान हो। यसमा हामीले आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक क्षेत्रबाट महिलाको स्तर वृद्धि गर्ने उद्देश्यले विविध खाले लेख, रचना, खोजमूलक रिपोर्ट, प्रतिनिधि आवाज र सम्बन्धित व्यक्तिसँग कुराकानी गर्छौं।
3: यसै गरी यो साता हामीले सालको पातले फेरिएको जीवन सम्बन्धी खोजमूलक समाचार प्रस्तुत गर्दैछौ। त्यसै गरी घोराई उपमहानगरपालिका 15 निवासी अधिवक्ता निर्मला सुवेदीसँग विशेष कुराकानी गर्नेछौ। त्यसै गरी तेस्रो श्रृंखलामा यो साता हामीले लिएका छौं अचार बिक्री गरेर महिनामा लाखौं कमाउँछन् महिला सम्बन्धी सफलताको कथा। सर्वप्रथम यहाँहरूको माझमा हामीले राख्दैछौ सालको पातले फेरिएको जीवन सम्बन्धी खोजमूलक समाचार।
4: 8 वर्षको हुँदा सालको पात बेचेर आफ्नो कापी कलम किनेको सरिता बुढा मगर यतिखेर सफल उद्यमी भएकी छन्। यो सफलता पछाडि संघर्षको बेग्लै कथा छ। कैलालीको धनगढ़ी उपमहानगरपालिका 14 को स्थानीय सरितालाई सफल उद्यमीको परिचय सालको पातले दिएको। विवाह नहुँदै चितवनको नवलपुरमा गोठालो जाँदा सालका पात टिप्दै बेच्ने र त्यो पैसाले कापी कलम किनेको स्मरण उनमा अझै ताजै छ। उनको विवाह रोल्पामा भयो। त्यसपछि 2 दशक भारतमा मजदूरी गरेपछि उनलाई नेपालमै केही गर्ने सोच आयो। उनी भन्छिन्, भारतमा कमाएको पैसाले यतै घरवासको व्यवस्था गर्यौं, श्रीमानको पनि यतै सानोतिनो काम प्राप्त भयो, म पनि कामको खोजीमै थिएँ, छोराछोरी हुर्कदै गए, खर्च बढ्दै थियो, सरितालाई केही काम गर्न पाए हुन्थ्यो भन्ने लागिरहेको थियो। 2074 सालको स्थानीय निर्वाचनपछि ओडाले गाउँमा कार्यक्रम तथा योजनाको लागि टोल भेला गर्यो। सरिताको दिमागमा बाल्यकालमै सालको पातमा पाएको मूल्य झलास्त याद आयो अनि अरू गाउँका महिला दिदीबहिनीसँग दुनाटपरी बनाउने तालिम माग गर्ने सल्लाह भयो। त्यही तालिममै सहभागी गाउँका 2 साथीबीच दुनाटपरी उद्योग चलाउने सल्लाह भयो। सरिता भन्छिन्, 2074 सालमा उद्योग दर्ता गरी तीनैजनाले संयुक्त रूपमा चलायो। एक साझेदारको निधन भयो, त्यसपछि उद्योग एक्लै सञ्चालन गर्ने सल्लाह भयो। 2075 सालमा न्यू फुलबारी दुनाटपरी उद्योग दर्ता गरी चलाइरहेको छु। सुदूरपश्चिममा दुनाटपरी काम शुरू गर्ने पहिलो उद्यमी महिला बन्यो। यसका साथै उनी सफल प्रशिक्षक समेत बनेकी छन्। पश्चिमको दार्चुलादेखि पूर्वको रामेछापसम्म दुनाटपरी बनाउने तालिम दिँदै हिँड्ने गरेकी छन्। पहिले बजारमा खासै किनबेच हुँदैनथ्यो, दुनाटपरी बनाएर फाल्नु पर्थ्यो। उनी भन्छिन्, दुनाटपरी टन्न बनाएको थिए, बिक्री भएन, अरू पनि पात बेचेर के हुन्छ भन्दै खिसिट्युरी गर्थे। त्यतिखेर वार्षिक 15 लाख रुपियाँको दुनाटपरी बिक्री हुन् अहिले वार्षिक 15 लाख रुपियाँको दुनाटपरी बिक्री हुन्छ। 3 वटा मेसिनबाट दुनाटपरी उत्पादन हुन्छन्। गाउँमा महिलाहरूले काम पाएका छन् भने गोठाला जाँदा सालको पात टिप्दै आमदानी गर्ने माध्यम बनेको छ। दुनाटपरीलाई घर खर्च, छोराछोरी पढाउनेदेखि जग्गा जमिन जोड्न समेत उनले सफल भएकी छन्। त्यो दुनाटपरी धनगढ़ी, अतरिया, महेन्द्रनगर लगायत अन्य जिल्लामा समेत जाने गर्छ। दुनाटपरी उद्योगले आमदानी मात्र होइन आत्मसम्मान र पहिचान दिएकोमा उनी खुशी छन्। विपन्नतादेखि आत्मनिर्भरतातर्फ त्यसरी नै धनगढ़ी नगरपालिका 14 फुलबारीकै 36 वर्षीय भावना पुलामी मगरलाई टपरी उद्योगले सफल उद्यमी सँगै प्रभावशाली महिलाको पहिचान दिएको छ। 2076 सालदेखि रानी डाँडा फुलबारी दुनाटपरी उद्योग सञ्चालन गर्दै आएकी छन्। उनका उद्योगमा दुनाटपरी देशका मुख्य शहरमा मात्र सीमित छैनन्, विदेशी मुलुकसम्म पुगेका छन्। उनी गत वर्ष अनलाइन खबरको 50 प्रभावशाली महिला छनौटमा पर्न सफल भएकी थिइन्। उनी भन्छिन्, 60,000बाट शुरू भएको मेरो दुनाटपरी उद्योग 2 गाउँका 500 भन्दा बढ़ी महिलाको आमदानीसँग जोड़िएको छ। घरको काम सकेर फुर्सदको समयमा काम गर्दा उनीहरूलाई सजिलो भए पनि सहयोग पुगेको छ। गाउँघरमा अरू महिलाहरूले जंगलबाट सालका पात संकलन गरेर बिक्री गरी आमदानी गर्न पाएका छन्। यो सफलताका पछाडि उनको पनि सुखद संघर्षका कथा छन्। भारतमा मजदूरी गरी परिवार पाल्ने बुवाको उनी छँदै मृत्यु भयो। यो सँगै उनका संघर्षका दिन शुरू भए। उनी भन्छन्, व्यापार व्यवसाय सबै गर्ने पैसा थिएन, जागिर खान धेरै पढेको थिएन, के गर्न पाए हुन्थ्यो भन्ने मनमा लागिरहन्थ्यो। उनले दुनाटपरी उद्योग निमित्त सुदूरपश्चिम प्रदेश सरकारबाट 5 लाख रूपियाँको मेसिन सहयोग पाएकी छन्। जम्मा जम्मी 60,000 रूपियाँ लगानीमा शुरू भएको उद्योगमा 12 लाख रूपियाँको मेसिन, 8 लाख बराबरको तयारी सामान र 1 लाख बराबरको कच्चा पदार्थ रहेका छन्। उनी भन्छन्, पहिला फिनिसिङमा ध्यान जाँदैनथ्यो, व्यापारीले सुझाव दिए, मैले गुणस्तरमा सुधार गरे, सम्झौता गरे र मात्र सामान पठाउने गरेको छु। दुनाटपरीको माग पोखरा काठमाडौँ बुटोलमा छ। सफल उद्यमीसँगै भावना प्रशिक्षक पनि हुन्। उनी दुनाटपरी तालिम दिन ठाउँ ठाउँमा जाने गर्छिन्, तर यसरी हिँडेको वैदेशिक रोजगारीमा साउदी रहेका श्रीमानलाई मन पर्दैनथ्यो। उनी भन्छन्, म आफ्नो उद्देश्यमा अविचलित भएर अघि बढ़िरहे, अब त मेरो प्रगति देखेर श्रीमान खुशी हुनुहुन्छ। अब घरको छाना फेरिएको छ, 4 कोठाको सटर सहितको पक्की घरमा उद्योग चलेको छ, 1 छोरा र 1 छोरीलाई धनगढ़ीमै राम्रै विद्यालयमा पढाएकी छन्। सफल उद्यमी हुन सिपसँगै कड़ा मेहनत, संघर्ष र धैर्य हुनुपर्ने अनुभव भावनासँग रहेको छ। उनी गृहिणी महिलालाई घरको काम धन्दा सकेपछि खाली समय खेर नफाल्न सुझाव दिन्छन्। त्यसो त धनगढ़ी उपमहानगरपालिकाले 5 वटा वडामा दुनाटपरी तालिमसँगै उद्योग सञ्चालन गर्न मेसिन समेत दिएको छ। उपमहानगरपालिकामा उद्यम विकास सहजकर्ता मोना कुमारी जोशी, पालिकाले तालिम र जेआईजेडले मेसिन उपलब्ध गराएको बताउँछिन्। उपमहानगरपालिकाले 2079 असोजदेखि नगर क्षेत्रभित्र प्लास्टिक प्रयोगमा निषेध गरेपछि दुनाटपरीको प्रयोग बढ्न थाल्यो। अब त माग र बजारको त समस्या छैन, भावनाले भन्छन्, जति धेरै उत्पादन गरे पनि बिक्री हुने अवस्था छ। धनगढ़ी उपमहानगरपालिकाले उत्पादनलाई बजारसँगै जोड्ने प्रत्येक शनिबार महिला उद्यम बजार शुरू गरेको 2 वर्ष भयो। धनगढ़ीको फुल्ला मञ्चमा उपमहानगरपालिकाले महिलाका लागि निशुल्क स्टलको समेत व्यवस्था गरेको छ। उद्यम बजारमा 100 जना महिलाले नियमित आफ्ना उत्पादन बेच्ने गर्छन्। उक्त मेलामा सिपमा आधारित खानेकुरादेखि घरैसी प्रयोगका दुनाटपरीसम्म बिक्रीमा राखिन्छ। धनगढ़ी उपमहानगरपालिकाले दात्री निकायसँग सहकार्य गर्दै 2 वर्षदेखि प्रदेश स्तरीय रोजगार तथा सिप मेला गर्दै आएको छ। सुदूरपश्चिम प्रदेशका 9 जिल्लाका 1025 सहभागी महिलालाई सिपमा आधारित तालिम दिइएको थियो। यसपालि सुदूरपश्चिमका 84 स्थानीय तहका 625 जना महिलाले 40 दिन तालिम लिइरहेका सहजकर्ता मोना कुमारी जोशीले जानकारी दिइन्। उनका अनुसार 40 दिनको तालिम सकिएपछि तालिममा सहभागी उद्यम व्यवसाय गर्नका लागि थप 5 दिनको तालिम दिइन्छ। वृत्ति विकासमा लाग्नेहरूका लागि 5 दिनको करियर काउन्सिलिङ गरिन्छ। दुनाटपरी उत्पादनबाट शुरू भएका प्रयास अब उद्यमशीलता, रोजगारी र आत्मसम्मानको आन्दोलन जस्तै बनेको छ। सरिता बुढा मगर र भावना पुलामी मगर जस्ता महिलाले देखाउँदैछन्, सिप साहस र निरन्तर मेहनत भए अभावले भविष्य रोक्न सक्दैन।
3: यो खोजमूलक समाचार सँगै पालो छ कुराकानीको। कुराकानीको लागि यो साता हामीले अतिथि निम्त्याएका छौं, अधिवक्ता निर्मला सुवेदी, जो घोराई उपमहानगरपालिका 15 बस्नुहुन्छ।
5: अधिवक्ता निर्मला सुवेदी, जसले लामो समयदेखि न्याय क्षेत्रमा काम गर्दै आउनुभएको छ, उहाँको चिर परिचित हामी धेरैले उहाँलाई चिन्छौँ पनि। र जुन बेला छोरीहरूले सामान्यतया ल पढ्ने चलन पनि थिएन, न्याय क्षेत्रमा प्रवेश गर्ने चलन पनि थिएन, त्यो बेला यो क्षेत्र रोजेर यहाँले कानुनी तहबाट आफूले महिलाहरूलाई सेवा सुविधा दिनको लागि यहाँले प्रयत्न गरिरहनु भएको छ। सर्वप्रथम निर्मलाजीलाई हाम्रो रेडियो मध्यपश्चिम कार्यक्रम महिला सरकारमा हार्दिक स्वागत छ।
6: धन्यवाद।
5: हजुर के छ सन्चय हुनुहुन्छ?
6: सन्चय छु।
5: हजुर अब लामो समयदेखि यस क्षेत्रमा लाग्नु भएको छ, अधिवक्ता निर्मला सुवेदी भनेपछि धेरैले हजुरलाई चिन्नुहुन्छ। अहिले महिलाहरूको अवस्था कस्तो देख्नु भएको छ हजुरको सुरुवाती चरणमा र यो अवस्थामा आइपुग्दाखेरि?
6: अहिले महिलाहरूको अवस्था धेरै परिवर्तनशील छ, सकारात्मक परिवर्तनतिर गइरहेछ। सबै महिलाहरू सामान्य कुरा गर्दाखेरि सबै साक्षर हुनुहुन्छ। अब कति महिलाहरूले डिग्री हासिल गर्नुभएको छ, कति महिलाहरू साक्षर हुनुहुन्छ। अब निरक्षर महिलाहरू यदा कदा कोही हुनुहोला, नत्र महिलाहरूको अवस्था पनि राम्रै भएको छ। अब जागिरको क्षेत्रमा भनियो भने पनि महिलाहरू सरकारी सेवामा प्रवेश गर्नुभएको छ। हरेक क्षेत्रमा महिलाहरूले काम नगरेको कुनै पनि क्षेत्र छैन, हरेक क्षेत्रमा महिलाहरू अगाडि बढिरहनु भएको छ। त्यसमा पनि अब हाम्रो समाजमा पिछडिएको वर्गका महिलाहरूलाई पनि अगाडि आउने धेरै अवसरहरू छ। अहिले सरकारले पनि पिछडिएको वर्गका महिलाहरूको लागि भनेर छुट्टै कोटा निर्धारण गरेको छ। त्यसरी महिलाहरूलाई माथि उठाउनको लागि महिलाहरू पनि सचेत बनिरहेछन् र सरकारले पनि धेरै पहल कदमी गरिरहेको छ। अहिलेको अवस्थामा महिलाहरू पुरुषको दाँजोमा जान नसके पनि पहिलाको दाँजोमा धेरै अगाडि गइरहेछन् महिलाहरू।
5: एउटा सन्तोषजनक अवस्था सिर्जना भइरहेछ। अहिले अब यो समुदायमा समाजले पछाडि पारेको अथवा पछाडि परेका भनिएकाहरू पनि अब सभासद बन्नुभएको छ, होइन, सांसद हुनुहुन्छ, त्यसै गरी मन्त्री परिषदमा जानुभएको छ। अहिले यहाँलाई कस्तो लागिरहेछ? देशको परिवर्तन अवस्थालाई हेर्दाखेरि महिलाहरूको सहभागिता बढेको पाउँदा यहाँले कस्तो लाग्यो?
6: एकदम खुसी छु म। अहिलेको परिवेशमा महिलाहरू समानुपातिक तर्फबाट पनि दलितहरू जनजातिहरू तर्फबाट अनि महिला समग्र महिलाहरू पनि 33% महिलाहरूको सहभागिता सबै पार्टीहरूले समानुपातिकबाटै लगेर भए पनि पुर्याएको छ। त्यो भएर अहिले महिलाहरूलाई अगाडि बढाउनलाई सरकार पनि लागि परेको छ भने महिलाहरू पनि घर परिवारभित्र मात्रै सीमित नभएर अब राजनीतिक क्षेत्र पनि हामीले केही गर्न सक्छौँ भनेर अगाडि बढिरहनु भएको छ। जबसम्म महिलाहरूले म अगाडि जान्छु भनेर अठोट गरेर लाग्नुहुन्न, तबसम्म अरूले मात्रै गरेर सम्भव नहुने हो। त्यसैले महिलाहरू पनि लागिरहनु भएको छ र सरकारी निकायबाट र सामाजिक क्षेत्रबाट पनि महिलाहरूलाई अगाडि बढाउनलाई कोसिस भइरहेको छ। यसमा बिस्तारै महिलाहरू अगाडि बढ्ने क्रम पनि छ। अहिले एकदम सन्तोषजनक लागिरहेछ मलाई। भर्खरै सम्पन्न भएको निर्वाचनमा पनि महिलाहरू, दलित महिलाहरू, जनजाति महिलाहरू सबै क्लस्टरबाट महिलाहरूलाई अगाडि सांसदमा प्रत्यक्षतर्फ नभए पनि समानुपातिकबाट धेरै राजनीतिक दलहरूले पनि लगिसक्नु भएको छ। त्यसैले महिलाहरूको 33% भन्दा पनि अझ धेरै सहभागिता छ, उल्लेखनीय सहभागिता छ। म यस मानेमा खुसी छु। अब महिलाहरू अगाडि बढ्छन् भन्ने मलाई विश्वास छ।
5: हजुर, महिलाहरू हिजोको दिनभन्दा आज अगाडि बढेछन् भन्ने कुरा यहाँले गरिरहँदा साँच्चीकै रूपमा अहिले पिछडिएको वर्ग अगाडि बढेको छ, अगाडि आउँदाखेरि साँच्चीकै रूपमा न्याय पाउलान् अब महिलाहरूले?
6: अब न्याय भन्ने कुरा न्याय अन्यायबाट पिर्सिएका अब समग्रमा कुरा गर्ने भने महिलाहरू अझै पनि दूरदराजमा महिलाहरू अन्यायबाट गुज्रेका छन्। जो महिलाहरूले अन्यायबाट गुज्रेका छन् तिनीहरू अलिकति बाहिर आउन सकिरहेको अवस्था छैन, तर समग्रमा कुरा गर्ने हो भने महिलाहरूको न्यायमा पहुँच छ अहिले। महिलाहरूको अब कुनै क्षेत्रमा पनि ओहो महिला भएको कारणले मैले न्याय पाइनँ भन्ने अवस्था मैले देखेको छैन। महिलाहरू अगाडि बिस्तारै अब न्यायिक क्षेत्रमा पनि अगाडि आइरहनु भएको छ, अन्यायबाट त्यसरी गुज्रिनु परेको छैन। अब बातको रूपमा कति महिलाहरू अब अन्यायको हिंसाको शिकार भइरहनु भएको छ, त्यसमा पनि समग्र देशको ध्यान गइरहेको छ। अब सरकारी पक्षबाट पनि यस्ता घटनाहरू हुनु हुँदैन, अब यस्तो महिलाहरू हिंसाबाट पीडित हुनु हुँदैन भनेर कानूनहरू बन्ने क्रम पनि जारी छ र सामाजिक चेतना पनि फैलाउने क्रम त्यत्तिकै जारी छ। त्यसैले अब महिलाहरू पहिलाको अवस्थाबाट धेरै अगाडि आउनुभएको छ। न्यायिक क्षेत्रमा राम्रो देखिरहेको छु मैले। अब निकट भविष्यमा पनि अब राम्रै बन्ला भन्ने हामीलाई आशा छ। नयाँ कानून, नयाँ मन्त्रीमण्डल बनेको छ, अब त्यसमा पनि महिलाहरूको उल्लेख्य सहभागिता छ। सबै जात जातिबाट सबै वर्गहरूबाट महिलाहरूको प्रतिनिधित्व छ। पाँचजना महिलाहरू अहिले नै मन्त्रीमण्डलमा हुनुहुन्छ। अब उहाँहरूले पनि महिलाहरूको पक्षमा सबै समग्र देशको पक्षमा हित गर्नुहोला भन्ने लाग्छ। तर महिलाको पक्षमा विशेष गरी अगाडि बढ्नुहुनेछ, महिलाहरूलाई पनि साथसाथै लगेर अगाडि बढ्नुहुनेछ भन्ने मैले एकदम कामना गरेको छु। कानुन मन्त्री पनि अहिले महिला नै बन्नुभएको छ। त्यस्तै अब पाँचजना महिलाहरू आफ्नो आफ्नो मन्त्रालयमा आफ्नो जिम्मेवारी सम्हालिसक्नु भएको छ। प्रतिभा रावल हुनुहुन्छ, गीता चौधरी हुनुहुन्छ चौधरी समुदायबाट, त्यस्तै निशा मेहता मधेसी समुदायबाट हुनुहुन्छ, अनि सीता बादी हुनुहुन्छ महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्री हुनुहुन्छ। यसरी सबै समानुपातिक रूपमा महिलाहरू अगाडि बढिरहनु भएको छ। अब आशा गरौं महिलाको अगाडि बढ्ने प्रक्रिया झन अगाडि बढ्नेछ तीव्र गतिमा भन्ने मलाई आशा छ। धन्यवाद।
5: सोचे जति यहाँ न्यायालयमा महिलाहरूको पहुँच बढेको छ भन्ने कुरा यहाँले गर्नुभयो र आशा लाग्दो मन्त्री परिषद पनि गठन भएको कुरा पनि यहाँले गर्नुभयो। 33% फुल पिछडिएको वर्गबाट गराइएको छ होइन, तर यति हुँदा हुँदै पनि फेरि पनि छोरीहरूलाई हेर्ने दृष्टिकोण यो समाजमा श्रीमतीलाई हेर्ने दृष्टिकोण अथवा आमालाई हेर्ने दृष्टिकोण अलिकति जसरी परिवर्तन हुन पर्थ्यो त्यसरी परिवर्तन नभएको जस्तो अनुभूति हुन्छ। यहाँले कसरी देखिरहनु भएको छ त्यो कुरा?
6: मैले पनि त्यस्तो कुरामा त मैले पनि अनुभूति गरेको छु। पुरुषलाई हेर्ने समाजमा पुरुषलाई हेर्ने दृष्टिकोण र महिलालाई हेर्ने दृष्टिकोणमा धेरै भिन्नता छ। एउटै दर्जामा काम गर्ने महिलाहरूलाई र एउटा त्यही सेम दर्जामा काम गर्ने पुरुषहरूलाई छुट्टै किसिमले हेर्ने व्यवस्था छ। अब म एउटा उदाहरण दिन्छु। एउटा सँगै काम गर्ने अधिवक्ता हुँ म आफ्नै क्षेत्रमा कुरा गर्छु। महिलाहरूलाई कुरा गर्ने हो भने यी महिलाहरूले कसरी मुद्दा लड्दैलान् र महिलाहरूले लडाए मुद्दा हारिन्छ कि भन्ने खालको त्यस्तो खालको सोचाइ अझै पनि मान्छेहरूमा छ। अनि जस्तो भए पनि जति सक्षम महिला भए पनि पुरुषकोमा लग्यौँ भने हामीले जित्छौँ भन्ने खालको सोचाइले गर्दाखेरि पुरुषहरूलाई नै प्राथमिकता दिने, यो त उदाहरण मात्रै हो। त्यो कर्मचारीहरूमा पनि त्यस्तै छ, गाउँघरमा अब राजनैतिक क्षेत्रमा पनि त्यस्तै छ। महिलाहरूको अगुवाईमा कुनै पनि पुरुष बस्न चाहँदैन अझै पनि। त्यो अलिकति सामाजिक शिक्षाको लागि अझै पुगेको छैन कि भन्ने जस्तो लाग्छ मलाई। अब समाजमा सचेतना अझै दिन बाँकी छ जस्तो लाग्छ। अलिकति महिलाहरूको अवस्था पहिलाभन्दा अहिले धेरै सुध्रेको छ, तर पुरुषको दाँजोमा अलिकति अझै पनि महिलाहरूलाई कमजोर ठान्ने दृष्टिकोण अझै पनि छ जस्तो लाग्छ मलाई। यसमा पनि आमूल परिवर्तन हुनुपर्छ, हुन्छ बिस्तारै भन्ने म विश्वस्त छु।
5: हजुर, यहाँले कुरा गरिहाल्नु, अलिकति सचेतनाका कार्यक्रमहरू ल्याउनु पर्ने आवश्यक देखिन्छ भन्ने कुरा यहाँले गर्नुभयो। यसको लागि महिला मात्रै होइन पुरुष समेत सँगै सहभागी बनाएर परिवारको एउटा उत्तर प्रगतिको लागि परिवारको समाजको होइन यसको लागि सरकारले कस्तो खालको कार्यक्रमहरू ल्याउन सक्यो भने पुरुषहरूले जसरी महिलालाई हेर्ने दृष्टिकोण बदल्न सकेका छैनन्। महिलाहरू बदलिसके तर मलाई लाग्छ पुरुषहरू अझै बदलिएका छैनन्। यो दृश्य बदल्न सम्भव होला जस्तो लाग्छ।
6: अब सरकारले धेरै गर्न अझै बाँकी त छ महिलाहरूलाई अगाडि उठाउनको लागि। सबभन्दा सचेतना सम्बन्धी कार्यक्रमहरू अझै पुगेका छैन जस्तो लाग्छ। अब गाउँहरूमा प्रत्येक वडा स्तरबाटै महिलाहरूलाई समान दृष्टिकोणले अगाडि बढ्ने अवसर दिनुपर्छ भनेर प्रत्येक वडा स्तरबाटै जिल्ला पालिका स्तर, वडा स्तर, जिल्ला स्तर र देशकै नेतृत्व गर्ने वर्गहरूलाई पनि सबैलाई समावेश गराएर अझै सचेतनाका कार्यक्रमहरू सँगसँगै महिला र पुरुषहरूलाई राखेर सँगै महिलाहरू पनि अवसर पाएको खण्डमा गर्न सक्छन् है भन्ने खालका यस्ता सन्देशमूलक कार्यक्रमहरूमा अझै पनि सहभागी गराउने अनि महिलाहरूले नेतृत्व गर्न सक्छन् है भनेर राजनीतिक उसमा पनि अब सरकार तर्फबाट त केही पनि बाँकी छैन। 33% महिला सहभागिता सुनिश्चित गरिसकेका छ। अब कुनै पार्टीले गर्लान् कार्यान्वयन गर्लान् नगर्लान् त्यो कार्यान्वयन गर्नुपर्छ भनेर हामी महिलाहरूले पनि आवाज उठाउनुपर्छ र हामी महिलाहरू पनि अगाडि जानुपर्छ भन्ने मनमा सोचेर अगाडि बढ्न सक्नुपर्छ। अरूले गर्दिने होइन, मेरो मुद्दाको लागि म अगाडि सर्छु, म महिला अगाडि सर्नको लागि म अगाडि सर्नुपर्छ, मैले नगरे कसले गर्छ त, अरूले हामीलाई अगाडि बढाउने होइन, हामी नै अगाडि बढ्नुपर्छ भनेर जबसम्म महिलाहरू पनि अगाडि आउनुहुन्न र पुरुषहरूले पनि महिलाहरू पनि गर्न सक्छन्, समान सहभागिता हुनुपर्छ भनेर हरेक क्षेत्रमा महिलाहरूको अस्तित्वलाई पनि स्वीकार गर्ने खालको वातावरण बनाउनुपर्छ। सरकारी निकायबाट पनि अब यस्तै समानताका कुराहरू, सचेतनाका कुराहरू, हरेक किसिमका तालिमहरू, गोष्ठीहरू राखेर पुरुषहरूलाई पनि सहभागी बनाएर महिलाहरूलाई र पुरुषहरूलाई एउटै कार्यक्रमहरूमा समावेश गरेर हुन्छ अथवा कसरी हुन्छ छलफल गरेर कति कार्यक्रमहरू तय गरेर अगाडि बढ्नुपर्ने हुन्छ।
5: उहाँ हुनुहुन्थ्यो अधिवक्ता निर्मला सुवेदी, उहाँ घोराई उपमहानगरपालिका 15 बस्नुहुन्छ। उहाँलाई उहाँसँग हामीले उहाँको अनुभव अनुभूति र अहिले छोरीहरूलाई हेर्ने दृष्टिकोणको सेरोफेरोमा रहेर हामीले कुराकानी गर्यौँ। उहाँलाई यो कार्यक्रममा आइदिनु भयो, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद।
3: यो विशेष कुराकानीसँगै हामी तेस्रो श्रृङ्खलामा प्रवेश गरेका छौं। तेस्रो श्रृङ्खलामा यो साता हामीले लिएका छौं अचार बिक्री गरेर महिनामा लाखौं कमाउँछन् महिला सम्बन्धी सफलताको कथा।
7: सिप सिकेर त्यसको सदुपयोग गर्ने मानिस कमै पाइन्छ। तनहुँको भीमात नगरपालिका 6 शीतल चौकी धनु राणा सिप सिकेर आत्मनिर्भर तर्फ लागेकी छन्। उनले अचार उद्योग सञ्चालन गरी सिपको सदुपयोग मात्र गरेकी छैनन्, स्वरोजगार पनि बनेकी छन्। राणा ने तत्कालीन घरेलु तथा साना उद्योग, पर्यटन तथा उद्योग तनहुँबाट अचार बनाउने तालिम लिएपछि उद्यमशील र आत्मनिर्भर बन्ने लक्ष्यका साथ उद्योग सञ्चालन गरेकी हुन्। 2072 सालदेखि राणा धनु अचार उद्योग सञ्चालन गरी सिप र जाँगर भए थोरै लगानीमा स्वदेशमै मनग्गे आमदानी गर्न सकिने बताउँछिन्। अचार उद्योग सञ्चालन गरी राणा उदाहरणीय पात्र बनेकी छन्। उनी अहिले अचार बेचेर नाम र दाम दुवै कमाउन सफल भएकी छन्। उनले वार्षिक रूपमा ₹50,00,000 अचार बिक्री गरी ₹10,00,000 नाफा कमाउँछिन्। मासिक 4,00,000 हारहारीमा अचार बिक्री हुने र 80,000 देखि 90,000 मासिक नाफा हुने गरेको उनी बताउँछिन्। आर्थिक रूपमा सफल बन्नका लागि आफैले सिप सिकेर आत्मनिर्भर हुन सिक्नुपर्ने उनको भनाइ छ। यही दृढ लक्ष्यले अहिले अचार उद्योगबाट मनग्ञ आमदानी गर्न सफल भएको उनी बताउँछिन्। राणाले आफ्नै घरमा सञ्चालन गरेको उद्योगबाट विभिन्न 42 भन्दा बढी परिकारका अचार उत्पादन गर्दै आएकी छन्। ती परिकार मध्ये 10 प्रकारका अचार बिक्रीका लागि राखिएको उनले बताइन्। उनले शुरूमा 2,00,000 लगानी गरेर उद्योग सञ्चालन गरेकी हुन्। उनले अचारबाट आएको मुनाफाबाट लगानी वृद्धि गरी 20,00,000 पुर्याएको बताइन्। उनले गाउँमै उत्पादित कच्चा पदार्थबाट प्राङ्गारिक अचार उत्पादन गर्दै आएकी छन्। उद्योग सञ्चालन गरिएसँगै आफै निरन्तर रूपमा सवारी चलाएर अचार बेच्न विभिन्न ठाउँ पुग्ने गरेको उनी बताउँछिन्। तनहुँ लगायत कास्की, स्याङ्जा र कहिलेकाहीँ काठमाडौँसम्म अचारको माग आएपछि उनी सबै स्थान आफै सवारीमा अचार ढुवानी गर्न पुग्ने गरेको बताउँछिन्। उनको उद्योगबाट दैनिक कम्तीमा 400 ग्रामका 150 भन्दा बढी डिब्बा अचार उत्पादन हुँदै आएको छ। जैविक भएकाले अचारको बजारमा माग पनि उत्तिकै हुन थालेको उनी बताउँछिन्। यस व्यवसायले आफूलाई आत्मसन्तुष्टि र कमाई दुवै मिलेको उनले बताइन्। राणाको उद्योगबाट उत्पादित अचार 130 देखि 250 रुपियाँसम्म रहेको छ। उद्योगमा आलु, आँप, अकबरे खुर्सानी, अमला, मेथी, कागती, गाजर, कर्कलो, कोइरालो, काउरो, लप्सी, टमाटर, तामा, सिप्लीगान, पिडालु, बंगुर, चिकन, भुरा माछा, खसी, काँक्रो, करेला, टिम्बुर, लसुन, मुला, सुकुटी, रुख कटर, न्युरो, इस्कुस, फर्सी, गुन्द्रुक, भटमास लगायतका विभिन्न स्वादका अचार उत्पादन गर्दै आएको राणाले जानकारी दिन। उद्योगमा उत्पादित अचारको माग स्थानीय बजारमा मात्रै नभएर पोखरा, स्याङ्जा, लमजुङ, गोर्खा लगायतका बजारमा समेत माग बढ्दै गएको उनको भनाइ छ। अचार बनाउने धेरै लगानी नचाहिने र बजारमा सजिलै बिक्री हुने गरेको उनी बताउँछिन्। अचार बनाउनका लागि स्थानीय क्षेत्रमा उत्पादन हुने कच्चा पदार्थलाई नै प्रयोग गरिँदै आएको हुँदा यसबाट कृषि क्षेत्रमै समग्र विकासमा सघाउ पुगिरहेको उनको भनाइ छ। हातले अचार उत्पादन थोरै हुने हुँदा नाफा पनि कम हुन्छ। अब नयाँ प्रविधि आइसकेको हुँदा मेसिनले अचार बनाउन थालेका छौ उनले भनिन्। सरकारले मेसिन खरिदमा अनुदान दिने र सिप प्रदान गर्ने हो भने भारतीय बजारबाट आउने अचार विस्थापित गर्न सकिने राणाको बुझाइ छ। साबी घरेलु तथा साना उद्योगबाट 80% अनुदानमा 1,00,000 मेसिन प्राप्त गरेको उनले जानकारी दिइन्। राणा जिल्लाकै नमूना घरेलु उद्यमी भएकाले उनको व्यवसाय सबैले प्रशंसा गर्ने गरेका छन्। महिला उद्यमी बन्न चाहे पनि रकम अभावले गर्दा व्यवसायिकतातर्फ पाइला चाल्न कठिन हुने गरेको घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति तनहुँका अध्यक्ष कल्पना गौलीले बताइन्। धितो राख्न केही नभइकन पनि सहुलियत ब्याजमा ऋण पाउने व्यवस्था गर्ने हो भने निर्वाहमुखी साना उद्योगलाई व्यावसायिक बनाउन सकिन्छ उनले भनिन्। उद्यमी राणाको उद्योग हेर्न विभिन्न स्थानबाट महिला उद्यमी समय समयमा आउने गरेको गौली बताउँछिन्। राणाले अचार ढुवानीका लागि एउटा गाड़ी लिएकी छन्। हिम्मतिलो महिला हुनुहुन्छ, पुरूष सरह काम गर्न सकिन्छ भन्ने जोश भएकाले उहाँलाई सफलता मिलेको छ। गौलीले भनिन्, उद्योगको प्रचार प्रसार बढेसँगै अत्याधिक माग आउने गरेकाले माग अनुसार उत्पादन बढाउन नसकिएको उनले सुनाइन्। कहिलेकाहीँ कच्चा पदार्थको अभावमा माग अनुसार अचार उत्पादन गर्न नसकेको उनको भनाइ छ। अहिले उनले 7 महिलालाई रोजगारी दिएकी छन्। यसलाई वृद्धि गर्दै 20-25 महिलालाई रोजगारी दिने योजना बनाएको उनले सुनाइन्।
3: यो सफलताको कथा सँगै
8: हामी कार्यक्रमको एकदमै अन्त्यतिर आइसकेका छौँ। त्यसैले हाम्रो कार्यक्रम कस्तो लाग्छ, जस्तो लाग्छ उस्तै सल्लाह सुझावका आशा राख्दछौ। त्यसको लागि हाम्रो कार्यक्रमको ठेगाना हो
2: कार्यक्रम महिला सरोकार, रेडियो मध्यपश्चिम 91.4 MHz, सहित उमेश मार, घोराईदाङ। यो कार्यक्रम www.radioMP.org लगइन गरेर हाम्रो पात्रको माध्यमबाट संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ।
8: हस्त, अर्को साता पुनः नयाँ विषय सहित आउने वाचा गर्दै एतिन्जेल रेडियो सुनेर साथ दिनुभयो श्रोताहरूप्रति आभार व्यक्त गर्दै
3: प्राविधिक साथी शालिकराम चौधरीलाई
8: धेरै धेरै धन्यवाद दिँदै म सुशीला आचार्य,
2: म रञ्जिता शर्मा
8: बिदा हुन्छौ। यहाँको साता सुखमय बनोस्।
2: हस्त, नमस्कार।
9: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
10: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
10: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
10: ल ल काका, गइहाले म।
11: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
12: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 9849887741।
13: मध्यपश्चिम टाइम चेक, यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्यपश्चिम खबरमा सुशीला ओलीको नमस्कार। चालू आर्थिक वर्ष 2082-83 अहिलेसम्म 7 जनाको हिरासतमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। कोशी प्रदेशमा 1 जना, बागमती प्रदेशमा 2 जना, लुम्बिनी प्रदेशमा 3 जना, कर्णाली प्रदेशमा 1 जना गरी 7 जनाको चालू आर्थिक वर्षमा मृत्यु भएको छ। चालू आर्थिक वर्ष सकिन अझै करिब 2 महिना बाँकी नै रहेकाले यो संख्या अझै बढ्न सक्ने देखिएको छ। आर्थिक वर्ष 2081-82 भने हिरासतमा जम्मा 1 जनाको मृत्यु भएको थियो। त्यति बेला सुदूरपश्चिम प्रदेशमा 1 पुरूषको हिरासतमा मृत्यु भएको थियो। आर्थिक वर्ष 2080-81 पनि जम्मा 1 जनाको हिरासतमा मृत्यु भएको थियो। आर्थिक वर्ष 2079-80 कोशी प्रदेशमा 1, गण्डकीमा 1 जना, लुम्बिनीमा 1 जना, सुदूरपश्चिममा 1 जना, काठमाडौँ उपत्यकामा 1 जना गरी 5 जनाको हिरासतमा मृत्यु भएको थियो। पछिल्लो 5 वर्षमा सबैभन्दा बढ़ी आर्थिक वर्ष 2078-79 10 जनाको मृत्यु भएको प्रहरीको तथ्याङ्क छ। त्यति बेला कोशी प्रदेशमा 2 जना, मधेसमा 2 जना, बागमतीमा 1 जना, गण्डकीमा 1 जना, लुम्बिनीमा 1 जना, सुदूरपश्चिममा 2 जना र काठमाडौँ उपत्यकामा 1 जना गरी 10 जनाले हिरासतमै ज्यान गुमाएका थिए। हिरासतमा मृत्यु हुने यो दरले प्रहरीको हिरासत कक्षको ड्यूटीदेखि हिरासतको भौतिक संरचनामाथि समेत प्रश्न उठाएको छ। 24 घण्टा प्रहरीको सुरक्षामा हुने हिरासतमा सीसी क्यामेरा जडान हुने गरेको छ। तर अधिकांश जसो शौचालयको भेन्टिलेसनमा झुण्डिएर मृत्यु हुने गरेको प्रहरी प्रधान कार्यालयले बताउँदै आएको छ, जसका कारण हिरासत कक्षको भौतिक संरचना सुधार गर्नुपर्ने खाँचो रहेकाले यस्ता घटनाहरूले हरेक पटक गजगज्याउँदै लगेको देखिन्छ। अर्कोतर्फ हिरासतलाई तनावमुक्त बनाउनु पर्नेमा हिरासतमा आएका व्यक्तिलाई अपराधी ठहरेको जस्तो व्यवहार गर्ने, अनावश्यक रूपमा मानसिक दबाव दिने हुँदा आत्महत्या गर्ने समयको अवस्थामा पुग्ने गरेको मनोचिकित्सकहरूको बुझाइ रहेको छ। गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढ़ेको छ। नेपाल निर्देश कुखुरा पालक संघले अण्डाको समर्थन मूल्य बढ़ाएको हो। संघका अनुसार अब ठूलो अण्डा प्रति केरेट अर्थात 30 वटाको 515 रूपियाँ र मध्यमको 485 रूपियाँ फर्म दर कायम गरिएको छ। संघका सचिव मदन पोखरेलका अनुसार उपभोक्ता मूल्य प्रति गोटा 25 रूपियाँ कायम गरिएको छ। यससँगै ठूलो अण्डा प्रति केरेट 485 रूपियाँ र मध्यम अण्डा 435 रूपियाँ थियो। दुई दिने विदाले पर्यटक बढ़दा खपत बढ़नुका साथै गर्मीका कारण अण्डा उत्पादन घटेकाले माग बढ़न गई मूल्य बढ़ेको संघको भनाई छ। संघका अध्यक्ष पोखरेलका अनुसार किसान कुखुरा पालक पेसाबाट पलायन हुँदा जनशक्तिको अभाव छ। कुखुरामा विभिन्न रोग लागेर मरेका छन् जसले अण्डाको उत्पादन घटेको छ। अण्डाको लागत मूल्य प्रति गोटा 19 रूपियाँ 12 पैसा पर्ने जनाउँदै अध्यक्ष पोखरेलले किसानले अझै लागत मूल्य पाउन नसकेको बताउनुभयो। अण्डा उत्पादन गर्दै आएका विभिन्न कृषि फर्मले जारी गरेको मूल्यको आधारमा नेपाल लेर्स कुखुरा पालक संघले समर्थन मूल्य जारी गर्दै आएको उहाँले जानकारी दिनुभएको छ। पछिल्लो समय उत्पादन घट्नु, कुखुरामा रोग लाग्नु लगायत कारणले किसान बैंकको ऋणको भरमा पर्दै आएको व्यवसायीहरू बताउँछन्। कर्णाली प्रदेश सरकारको बेरुचु रकम वर्षेनि बढ़दै गएको छ। वित्तीय सुशासन कायम गर्ने भन्दै 2081 सालमै कर्णाली प्रदेश वित्तीय सुशासन जोखिम मूल्यांकन कार्यविधि 2081 निर्माण पनि गरेको थियो। सार्वजनिक आय व्ययको दक्ष परिचालन, त्यसको अभिलेख प्रतिवेदन तथा लेखा परीक्षण मार्फत समग्र वित्तीय व्यवस्थापनमा पारदर्शिता र जवाबदेहिता अभिवृद्धि गर्ने गरी कार्यविधि ल्याइए पनि त्यसको प्रभावकारिता भने देखिएको छैन। प्रदेशका सबै मन्त्रालयले आफ्नो मन्त्रालयको वित्तीय सुशासन जोखिम मूल्यांकन गर्ने गरेका छन्। उक्त मूल्यांकनका आधारमा मन्त्रालयमा बजेट विनियोजन गर्ने गरिएको आर्थिक मामिला तथा योजना मन्त्रालयले बताएको छ। सबै मन्त्रालयको वित्तीय सुशासन जोखिम मूल्यांकनको काम भने आर्थिक मामिला मन्त्रालयले गरिरहेको मन्त्रालयका वरिष्ठ राजस्व अधिकृत गणेश बहादुर चन्दले बताउनुभयो। कार्यविधि नै निर्माण गरेर कार्यान्वयनमा ल्याए पनि कर्णाली प्रदेशमा वर्षेनी बेरुजु बढ़िरहेको छ। सरकारले सुकुम्बासी बस्तीमा चलाएको डोजर आतंक रोक्न र नागरिकका पक्षमा
काम गर्न सरकारको खबरदारी गर्दै प्रगतिशील लेखक संघ दाङले सड़क कविता वाचन गरेको छ। प्रगतिशील लेखक संघको केन्द्रीय कार्यक्रम अन्तर्गत जेठ 3 गते 3 बजे सड़कबाटै सरकारको खबरदारी गर्न सड़क कविता वाचन कार्यक्रम गरिएको हो। सम्पूर्ण नेपालीको आशा र भरोसाका साथ बनेको दुई तिहाई नजिकको सरकार जनचाहना र जनभावना विपरीत हिँड्न थालेको भन्दै हिजो घोराहीमा साहित्यकारहरूले सड़कमा कविता वाचन गर्दै सरकार खबरदारी गरेका हुन्। प्रगतिशील लेखक संघ दाङका अध्यक्ष चन्द्र बहादुर थापा, सचिव पूरण शर्मा, पत्रकार महासंघका केन्द्रीय सचिव सुबिन प्रियासन, प्रगतिशील लेखक संघका पूर्व केन्द्रीय सदस्य राम प्रसाद जोशी, जिल्ला सदस्य सूर्य विश्व, केन्द्रीय परिषद सदस्य दामोदर पौडेल, सुरेश कुमार पाण्डे लगायतका साहित्यकारहरूले सरकारी जमीन खाली गर्ने नाममा सरकारले सुकुम्बासी बस्तीमा ज्यादती गरेको, उनीहरूले कष्टकर जीवन नदेखेको र भूमान्छेका बारेमा बेखबर बनेको भन्दै सरकारको खबरदारी गरेका छन्। प्रगतिशील लेखक संघ दाङका अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षतामा भएको सड़क कविता वाचन कार्यक्रमको सहजीकरण प्रगतिशील लेखक संघ दाङका सचिव पूरण शर्माले गर्नुभयो। दाङमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। अमिलियाबाट तुलसीपुर तर्फ आउँदै गरेको लु 02-002-2486 नम्बरको मोटरसाइकल अमिलिया सड़क खण्डमा अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले बताएको छ। हिजो बिहान राप्ती राजमार्ग अन्तर्गत अमिलिया नजिक अनियन्त्रित भई मोटरसाइकल सड़कबाट तल खस्दा मोटरसाइकल चालक तुलसीपुर सात रामनगरका 23 वर्षीय नोखीराम केसीको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका केसीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगेपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनुभएको छ। दुर्घटनामा मोटरसाइकल पछाडि सवार सल्यानको बागचौर नगरपालिका 11 बापू खोलाका 21 वर्षीय वीरेन्द्र कुमार खड्का घाइते हुनुभएको छ। घाइते खड्काको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। त्यसै गरी तुलसीपुरमा दुईवटा मोटरसाइकल एकाबसमा ठोकिँदा दुईजना घाइते भएका छन्। हिजो दिउँसो तुलसीपुरको गोलमचोकमा RA2P00 नम्बरको मोटरसाइकल र RA3P99 नम्बरको मोटरसाइकल एकाबसमा ठोकिँदा दुवै मोटरसाइकलका चालक घाइते भएको प्रहरीले जनाएको छ। अवस्था बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा, टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया,
2: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
2: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
1: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि, मोबाइल नम्बर 98494-67487।
3: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
4: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू,
4: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
3: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
4: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
3: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइराइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
4: नोट, मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
5: बिरामी जाँच्ने मिति यही जेष्ठ 9 गते शनिबार,
6: समय बिहान 8 बजेदेखि।
3: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
7: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराही 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89028।

0: बाय नेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा फ्री इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
1: हामी जन्मदात नै सिकारी हौ सिकारी पुरै दैलेख मलाई चाहियो
2: VFX सिनेमाज कुराही 10 नारायणपुर सौडी कुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र रामना

0: Hello, from America, Waka Waka, Washington DC, Josh W. Bush, hello, hello, hello.
1: त्यसै गरी 2083 साल वैशाख 1 गते देखि नेपाली कथा र चलचित्र पहाड प्रदर्शन हुने पनि जानकारी गराउँदछौ।
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
2: हुलास फुसका उत्पादहरू हुलास आधा हुलास बासमती राइस जिरा मसिनो राइस
3: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
2: हुलासले बनाउँदैछ परिवार एक साथ।
4: यस यी त सक्यो आमा, तर जति खुसी हुनु पर्ने हो त्यति नै डर पनि लागिरहेको छ। अब फ्युचरको बाटो कहाँ जाने हो, कुन कलेज राम्रो होला, गलत डिसिजन भयो भने त जीवन नै बिग्रिन्छ जस्तो लाग्छ।
5: बाबु, जहाँ शिक्षा मात्र होइन भविष्य निर्माण हुन्छ त्यो कलेज नै सही हुन्छ बाबु।
6: एसई पछि त घरमा एउटै डायलग रिपिट भइरहेको छ, अब के गर्ने? बुवाले पनि सोध्न सुरु गरिसक्नु भएको छ।
1: जहाँ फ्युचर क्लियर हुन्छ त्यहाँ ड्रिमलाई डाइरेक्सन मिल्छ, त्यो हो दीपशिखा कलेज।
6: दीपशिखा कलेजमा क्लास 11 का लागि 3 प्रमुख स्ट्रीमहरू छन्, साइन्स, डाक्टर, इन्जिनियर, आईटी प्रोफेसन बन्ने आधार, म्यानेजमेन्ट, बिजनेस, बैंकिङ र लिडरशिपको बाटो, होटल म्यानेजमेन्ट, हस्पिटालिटी, इन्टरनेशनल करियरको अवसर। यहाँ केवल किताब पढाइ हुँदैन, विद्यार्थीको आत्मविश्वास, क्षमता र भविष्य निर्माण गरिन्छ।
5: एडमिसन ओपन फर क्लास 11 दीपशिखा कलेज।
1: फारम बुझाउने अन्तिम मिति एनजेट 9 गते सम्म। प्रवेश परीक्षा एनजेट 10 गते आइतबार बिहान 7 बजे। प्रवेश परीक्षाको नतिजा प्रकाशन एनजेट 10 गते साँझ 4:30 बजे सम्म। भर्ना सुरु एनजेट 11 गतेदेखि एनजेट 17 गते सम्म मात्र। कक्षा सञ्चालन एनजेट 18 गतेदेखि। थप जानकारीका लागि विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। प्राचार्य दीपशिखा कलेज कोराहीदाङ। सम्पर्क फोन नम्बर 082-41-40-31। सम्पर्क मोबाइल नम्बर 98478-0298-91 र 97-6-76-18-807।
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
8: थियो के थियो होइन, कुन हालतमा लेखिरहेको थियो, यी कुराहरू विचार नगरिकन हामीले उसलाई चाहिँ त पास भइस् त ग्रेडेड भइस् त नन ग्रेडेड भइस् भनेर छाप लगाइदियौँ। त्यो अन्याय हो, त्यो इनह्युमन हो। किन भन्दाखेरि उसका त थुप्रै क्यापासिटीहरू हुन्छन् जुन चाहिँ त्यो किताबभन्दा बाहिरका क्यापासिटी हुनसक्छ। त्यसमा पास फेल भन्ने बित्तिकै भोलि के भयो भने हामीले उसको भविष्यको बाटोलाई नै एक हिसाबले बन्द गरिदिइसक्यौँ। हेर्नुहोस् त, त्यसले यो विषय यस्तो गम्भीर विषय हो, त्यो बायसनेसबाट हामी बाहिर निस्किन सक्नुपर्छ। त्यस हुनाले त्यो कसले बुझिया छ भने शिक्षकले बुझेको छ, यसको ताकत कहाँनिर हो। तर फेरि प्रश्न के हो भन्दाखेरि चाहिँ म पनि बायस, म एज अ शिक्षक म बायस हुन सक्छु। हो, त्यहीँनिर मेरो नैतिकताको कुरा, मैले आफ्नो नैतिकता नै गुमाएँ बेचेँ भनेदेखि त मैले अन्याय गर्दै गरिरह हुन्छु, होइन? त्यसबाट म बाहिर निस्कनु पर्यो। त्यसैले शिक्षकलाई त हामीहरूले देवो भव भने हो नि, त्यो देवत्व भनेको त तपाईँले आफ्नो बायसनेसलाई पछ्याउन सक्नुभयो भने मात्रै देवत्वकरण हो। तर तपाईँले आफ्नो बायस, मैले मेरो यो राम्रो मान्छे, यो नराम्रो मान्छे, यो ठिक मान्छे, यो मेरो मान्छे, तेरो मान्छे भन्नुभयो भने तपाईँ त फेरि कुनै पनि हिसाबले तपाईँ देवत्व हुनु भएन।
9: भनेपछि यहाँनिर नैतिकतालाई छोड्न भएन, तर आफ्नो विद्यार्थीको कापी चाहिँ
8: जाँच्नु पर्यो,
9: जाँच्नु पर्यो,
8: उसको कागज उसले देख्न सक्नु पर्यो, पक्कै हो। र त्यसैको लागि मतलब देख्ने मात्रै पनि होइन, सिकाउने पनि हो। मेरो विद्यार्थी कहाँ कमजोर छ भन्ने कुरा, त्यो जुन शिक्षक छ नि जसले पढाउँछ नि, उसलाई भन्दा बढी त मलाई पनि थाहा हुँदैन, अरू कसैलाई पनि थाहा हुँदैन, जसले त्यो अर्को अँध्यारो कोठामा बसेर उसको कपी जाँचिरहेको हुन्छ। त्यसैले यो होल सिस्टम नै राम्रो होइन। त्यसैले अब विभेद गरौँ, पक्नुहोस्। संसारभरि यही सिस्टम हो त, संसारभरि चाहिँ शिक्षकले नै विद्यार्थीको कपी जाँच्ने हो त। हो, यो कहाँनिर फरक हुन्छ भने हामीले त्यो स्ट्यान्डर्डाइज टेस्ट लिँदाखेरि चाहिँ त्यसलाई एप्टिच्युड टेस्ट पनि भन्छौँ हामीहरू, त्यो फरक हो। जस्तो तपाईँले अब हाम्रा थुप्रै विद्यार्थीहरू बाहिर पढ्न जान्छन्, पढ्न जाँदाखेरि उनीहरूले जीआरई, स्याट, म्याट, होइन आईएलटीएस, होइन जाँच दिया हुन्छन्, टोफेल। त्यो जाँच बाई द वे काठमाडौँमै हुन्छ नि, अरू सहरहरूमा पनि, नेपालमै पनि हुन्छ। त्यो इन्टरनेसनल स्ट्यान्डर्डको जाँच हो त्यो। तपाईँले बसेर कोठामा बसेर जाँच दिन सक्नुहुन्छ, हरेक क्यामराहरूले हेरेर हुन्छ, अझ त कतिपयले अनलाइनबाट पनि आजकल अब जाँच दिन थालिसके। त्यो एप्टिच्युड टेस्ट भनेको फरक हो, त्यो भनेको साँच्चै तपाईँले जानेको कुरा कति हो। तपाईँको हरेक सब्जेक्टमा भनौँ न, ल्याङ्ग्वेजको कुरा हुनसक्छ, यदि साइन्स हो भने साइन्सको कुराहरू सोध्छ, उसले म्याथ हो भने म्याथको कुराहरू सोध्छ। यस्ता जेनेरिक सवालहरू सोध्छन् जसले गर्दाखेरि चाहिँ तपाईँ नेपाली भए पनि, अफ्रिकन भए पनि, इन्डोनेसियन भए पनि, अमेरिकन भए पनि, सबैलाई लिने जाँच एउटै हो। त्यो टेस्ट चाहिँ स्ट्यान्डर्डाइज टेस्ट चाहिँ फरक हो, तर हामीहरूले यो विद्यालय तहमा लिने जाँच भने चाहिँ फरक। त्यसैले यहाँ शिक्षकहरूको भूमिका अहम हुन्छ।
9: हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौं र कार्यक्रम बदलिदो नेपालमा एसईको नतिजा र अबको तयारी बारेमा हामी चर्चा गरिरहेका छौं शिक्षाविद डाक्टर विष्णु कार्कीसँग। हामीले यो नतिजाको सन्दर्भमै कुराकानी गर्यौं। जस्तो 4% चाहिँ विगतको तुलनामा चाहिँ नतिजा सुधार भएको छ, होइन? यो चाहिँ खास सन्तोषजनक हो त, यो 4% सुधार हुनु
8: ठिक भन्नुभयो। यो होइन, किन होइन भन्छु भने यो कतिपय ग्रोथ भनेको नेचुरल ग्रोथ हुन्छ। हेर्नुहोस् है, तपाईँले नपढाए पनि विद्यार्थीहरू, किनभने अबको संसार भनेको क्लोज संसार भएन, हामीले पढ्दाखेरि किताब पाइँदैन थियो, होइन? त्यो किताब बजारमा आयो भनेपछि हारालुस हुन्थ्यो, कसको बाबामा छिटो गएर किनेर ल्याउँछन् भन्ने कुराले चाहिँ उसले जित्थ्यो। त्यो अवस्थाबाट आएका हामीहरू हौ। त्यस हुनाले चाहिँ के हो भने अबको समाज, अबको संस्कार भनेको चाहिँ अब केही चिजहरू लुकेन, शिक्षकहरूभन्दा बढी जाने विद्यार्थीहरू भइसकेका छन्। इन्टरनेट टेक्नोलोजीहरू, विभिन्न टेक्नोलोजीहरू छ जसले गर्दाखेरि चाहिँ त्यहाँ तिनीहरूले निरन्तर सिकिरहेछन्। टिभी मार्फत हुन्छ, इन्टरनेट मार्फत हुन्छ, विद्यार्थी विद्यार्थी बीचको पियर टू पियर कम्युनिकेसन मार्फत हुन्छ, होइन? विभिन्न मार्फतबाट विद्यार्थीले सिकिरहेछन्। हेर्नुहोस् है, त्यो सिकाइ भनेको त्यो स्थिर विषय होइन, त्यो चलायमान विषय हो, त्यो निरन्तर भइराखेको विषय हो। त्यो ह्युमन नेचर मात्रै होइन, त्यो एनिमलहरूको इन्स्टिङ पनि हो। उनीहरू पनि सिक्छन्, विद्यालयमा नगइकन उनीहरूले पनि आफ्नो कुराहरू सिक्छन्। त भन्दाखेरि केही सिकाइहरू यस्ता हुन्छन् जुन चाहिँ नेचुरल पेसमा भइराखेको हुन्छ। 2% 4% भन्नु भनेको राज्यको कुनै विशेष कार्यक्रमले बढ्या होइन, यो नियमित निरन्तर बढ्ने एउटा प्रक्रिया अन्तर्गत बढेको हो। हुनुपर्थ्यो के भने यसपालि चाहिँ वास्तवमा 10% 20% बढ्नु पर्थ्यो, तर त्यसो भएन।
9: जस्तो अहिले जीपीए भनेर पछिल्लो समयमा त्यो ट्याग लागेको छ, होइन? यो जीपीए अनुसार चाहिँ ग्रेडेडको जुन भविष्य निर्धारण हुन्छ, यो कतिको सही हो त? यो
8: अब ग्रेडलाई चाहिँ अलिकति बढी साइन्टिफिक भन्छन्, होइन? पहिलाको जुन हामीहरूले अङ्क दिन्थ्यौं 100 यति भनेर, त्योभन्दा अलिकति साइन्टिफिक भन्यो। तर अलिकति हामीले हाम्रो हामीहरूको आफ्नै आर्किटेक्चर कस्तो हो, त्यो ग्रेडेड सिस्टमको आर्किटेक्चर के छ भनेर बुझ्न पनि जरुरी हुन्छ। ग्रेडेड सिस्टमको लागि तपाईँलाई सबभन्दा पहिला के हो भनेदेखि एउटा रुब्रिक्स चाहिँ बनाउनु पर्ने हुन्छ। उहाँको अर्थ तपाईँको अब ग्रेड लेभल 4 जीपीएमा चाहिँ जीपीए 1 भन्या कति हो, 1.5 भनेको कति हो, 2 भन्या कति हो, 3, 3.5, 4 अनि अझ कतिले त 4+ पनि दिन्छन्, होइन? हामीहरूका 4 छ, त त्यो 4 भनेको त्यो विद्यार्थीले कति जानेको छ भन्ने हो। त्यो रुब्रिक्सले चाहिँ यति जानेको विद्यार्थीले 4 पाउँछ भने हुन्छ। अब हामी कहाँ रुब्रिक्स पनि छ, प्रश्न के हो भने त्यो टिचरले कसरी जान्छ? तपाईँले तिनीहरूको कपी भोलि गएर मागेर हेर्नुहोस्, कपीमा उसले त्यो फेरि 100 राखेर उसले अङ्क दिइराखेको हुन्छ, 60, 65, 70, अनि उसले पाएको 70 हामीहरूले जीपीएमा ट्रान्सलेट गर्दैछौँ। त्यो भनेको एकदमै ट्रेडिसनल र एकदमै क्रुड मेथड हो। उसले गर्नुपर्ने के हो भने शिक्षकले पनि आफ्नो अगाडि त्यो रुब्रिक्स राखेर त्यसको बेसिसमा तिनै उसले कपीमै उसले ए+बी अथवा B+ अथवा A- भनेर त्यो कपीमै लेख्नुपर्ने हुन्थ्यो, र उसले जस्टिफिकेसन पनि लेख्नुपर्ने हुन्छ। मैले B+ दिएँ भनेदेखि मैले त्यो बीको रुब्रिक्समा प्लस किन दिएँ, रुब्रिक्स बीको हुन्छ, र मैले बी दिइनँ, बीमा प्लस दिएँ, प्लस किन दिएँ भन्दाखेरि चाहिँ उसले बी भन्दा माथि चाहिँ एका पनि केही कुराहरू, यति कुरा उसले एको पनि समेटेको छ, त्यस हुनाले चाहिँ मैले B+ दिएँ। एक्ज्याक्टली तपाईँले त्यसरी दिनुभयो भने बल्ल अनि त्यसले एउटा माने राख्छ। त्यसको अर्थ के हो भने विद्यार्थीले यति जानेको छ, यो कन्टेन्ट, यो स्किल, होइन, यी विषयहरू यति जानेको छ भन्ने त्यो एउटा मेजर हो, मानक हो त्यो।
9: भनेपछि जुन प्रविधि त भित्रियो र प्रविधिलाई हामीले भनौँ न आफूले भनौँ न प्रविधिलाई चाहिँ प्रयोग गर्ने क्रममा चाहिँ त्यहाँ अलिकति त्रुटिहरू चाहिँ रहिरहे
8: प्रशस्त छ। अब त्यो हिसाबले हामीले शिक्षकहरूलाई तयार गर्न सकिरहेको छैनौँ, टाइम लाग्छ, ठिक छ, सुरुवात भइरहेछ, अहिले हामी त्यही ट्रेडिसनल मेथडबाटै गरिरहेछौँ। तर अब बिस्तारै यदि हामीहरूले यो जीपीए सिस्टमलाई नै सधैँको लागि हामीले अप्नाएको हो भने, किनभने संसारका थुप्रै मुलुकहरूले जीपीए अप्नाउँछन्, त्यसो हुँदाखेरि हाम्रा विद्यार्थीहरूलाई पनि विदेश जान सहज हुन्छ। तर के भने हामीहरूको जीपीए र अन्तको जीपीएको एउटा चाहिँ स्ट्यान्डर्ड मेन्टेन गर्न पनि हामीले केही कामहरू चाहिँ पक्कै गर्नुपर्छ। त्यो भनेको पहिलो शिक्षकहरूलाई तयार गर्नु पर्यो, जसले त्यो कपी काट्दै हुनुहुन्छ उहाँहरूलाई पनि त्यो रुब्रिक्सको बारेमा चाहिँ प्रशस्त ट्रेनिङ दियो।

0: इभन तपाईँले त्यसैलाई नै कतिपयले चाहिँ इन्ट्रान्सको रिक्वायरमेन्ट मान्छन् र भर्ना लिन्छन्, फेरि त्यहाँ चान्स दिनु पर्दैन। थ्री प्लस छ भने फोरसम्म आयो भनेदेखि त्यसले अर्को चिज के पनि एट्र्याक्ट गर्छ भने अधिकांश विद्यार्थीहरू स्कलरसिप खोज्छन्, चाहन्छन्, होइन, त्यो भनेको उनीहरूको रेस्पेक्ट पनि हो विद्यार्थीहरूको। त फोर ल्यायो भनेदेखि उनीहरूले चाहिँ सहज रूपमा चाहिँ स्कलरसिप पनि पाउने व्यवस्था हुन्छ विदेशमा। हामीहरू कहाँ त्यो चलन चाहिँ अझै, मतलब हामीले जीपीलाई के अरे जीपीए सिस्टमलाई चाहिँ खालि त्यो स्कोर 100 कति पर्सेन्ट आयो भनेर हिजो भन्थ्यौँ, आज जीपीए कति आयो भनेर सोच्छौँ भनेर खालि त्यो एउटा मानक मात्रै बनायौँ, तर त्यसको रिलेसनसिप चाहिँ अझै पनि इस्टाब्लिस गरेनौँ, त्यसको रिलेसनसिप भर्नाको लागि, त्यसको रिलेसनसिप स्कलरसिपको लागि, होइन। त्यसो अब यो दुईटा कुरा चाहिँ अब बाँकी छ,
1: त्यो ग्यारेन्टी छनौटलाई पनि होला,
0: एक्ज्याक्टली विशेष छनौट पनि हो, होइन। तपाईँले कति ल्याएपछि तपाईँ साइन्समा जान पाउनुहुन्छ अथवा म्याथ मेजर लिएर पढ्न सक्नुहुन्छ, यी यावत कुराहरू त्यो जीपीएले डिटर्मिन गर्ने हो। त्यो विषय हामीहरूले अझैसम्म स्पष्ट रूपमा चाहिँ भन्न बोल्न सकेका छैनौँ।
1: जस्तो मलाई यहाँ जोड्न मन लागेको चाहिँ, अब जीपीए कम आएको छ तर पनि अब साइन्सको लागि उपयुक्त छैन भनेर एउटा ट्याग लगाएको हुन्छ, तर उसलाई एकदमै त्यसमा म केही गर्छु भने उसमा त्यो भित्रैदेखि चाह छ भने जीपीएले रोक्छ?
0: रोक्दैन, रोक्दैन। र यो किन भन्दाखेरि म अहिले नै हेर्नु न, धेरै कुनै पर्दैन, अब भर्खर कक्षा 10 रिजल्ट आएको छ, विद्यार्थीहरू भर्ना गर्न भनेर सबै तपाईँले छापाहरू भरि यो विज्ञापन देख्नुहुन्छ आजकल। अब के हुन्छ भोलिको दिनमा भने, जब यो भर्नाको अवधि सिद्धिँदै जान्छ, कतिपय विद्यालयहरूले विद्यार्थी पाउँदैनन् हेर्नुहोस्, अनि नपाएपछि तपाईँले त्यो जीपीए र त्यो ग्रेडलाई पनि कुरेर उनीहरूले विद्यार्थीलाई भर्ना गर्छन् हेर्नुहोस् है। त्यसमा साइन्सको मात्रै कुरा छोडिदिनुहोस्, अरू विभिन्न डिसिप्लिनमा पनि गएर भर्ना गर्छन्, त्यहाँ तपाईँले पैसा तिर्ने मात्रै हो। त्यसले यो सबै नाटक हौवा मात्रै देखाएको हो, यो खास गरेर यो कथा व्यथा चाहिँ निजी विद्यालयहरूमा बढी देखिन्छ।
1: तर यसले विद्यार्थीको भविष्य र जीवनलाई त असर पार्यो,
0: ठिक होइन? यस्तो हो, लर्निङलाई चाहिँ तपाईँले एउटा पोइन्टमा आएर मैले सिकिनँ, त्यसमा अब जिन्दगीभरि म साइन्स पढ्न सक्दिनँ भने ट्याग चाहिँ लगाउनु मिल्दैन। तपाईँ विदेशतिरको तपाईँले हेर्नुभयो भने वास्तवमा त्यस्तो त्यो भर्नाको लागि मिनिमम रिक्वायरमेन्ट मात्रै हो तपाईँले तयार गर्नु। अब केही विषयहरू छन् जस्तो साइन्सको कुरा गर्नु एकछिनको लागि, साइन्समा चाहिँ हो केही चिजहरू जस्तो म्याथको स्किल्सहरू, साइन्सकै सब्जेक्टका केही स्किल्सहरू, ज्ञानहरू पहिल्यै हुनुपर्छ विद्यार्थीमा। तर यदि उसले पूरा गर्न सकेका छैन भने उनीहरूलाई कन्डिसनल एडमिसन लिइन्छ र ब्रिज कोर्स मार्फत तिमीले साइन्सका यति कुरा चाहिँ बुझाएर हिँड्दछौ, तिमी यति कुरा चाहिँ थप पढ्नुपर्छ र यो विषय तिमीले राम्रो गर्यो भनेदेखि अनि तिमी चाहिँ मेन स्ट्रिम साइन्समा चाहिँ जान सक्छौ भनेर भर्ना लिने चलन प्रशस्त मुलुकहरूमा छ। तर के चिज गर्न पाइँदैन भने, तपाईँले अघि जुन भन्नुभयो नि मलाई साइन्स पढ्ने हो त्रुटि छ, मैले आज पो यसरी जाँच दिँदाखेरि मैले कारणवश त्यो 3 घण्टामा मैले राम्रो गर्न सक्दिनँ तर म सक्छु भन्ने आँट हो भने मैले पढ्न नपाउने, त्यो त इनह्युमन भयो। उसलाई मैले जीपीएको बेसिसमा रिजेक्ट गर्ने हो भनेदेखि त मैले यो एजुकेसन इन्स्टिट्युसन चलाएको किन?
1: त्यो वातावरण छ त विद्यालय
0: छैन, हामीहरू कहाँ छैन, त्यही भने यो हामी नाटक गर्दैछौँ, त्यो सिकाउने तागत त हुनु पर्यो नि विद्यालय खोलिसकेको।
1: त्यसो भए यो इन्ट्रान्स इक्जाम भनेर जुन दिन्छ नि, यो एसीई पछि नै लगत्तै, त्यो के को लागि त? भर्खरै एसीई दिएर आएको छ, फेरि त्यहाँ गएर पढ्नु छ, उनीहरूबाट शिक्षा प्राप्त गर्नु छ, त्यहाँबाट फेरि नयाँ उसले भनौँ न त्यो ज्ञान सिपहरू सिक्नु छ, यो इन्ट्रान्स चाहिँ किन त?
0: अब इम्पोर्टेन्ट कुरा गर्नुभयो, ल यो इन्ट्रान्सको सुरुवात कहाँबाट भयो त, किन भयो यो सुरुवात, बाबाबाट सुरु गर अनि हामीहरू कहाँ किन यो इन्ट्रान्स छ, यो सुरुवात किन भयो भन्दाखेरि चाहिँ जो कोहीको कल्पना चाहना के हुन्छ भने ठुल्ठुला युनिभर्सिटीहरूमा पढ्ने, विदेशको कुरा गरौँ, हामीहरूका युनिभर्सिटी सिस्टम त धेरै पछि सुरु भएको हो, त त्यो चाहना गर्ने मान्छे सबैलाई त्यहाँ चाहिँ भर्ना दिन सक्ने अवस्था रहेन, नहुँदाखेरि उनीहरूले के गर्यो भने, सबैको हो, राम्रोभन्दा राम्रो विद्यार्थी पाएर राम्रो गर्ने चाहना सबै इन्स्टिट्युसनको हुन्छ र त्यो हिसाबले उनीहरूले विद्यार्थीहरूलाई चाहिँ बेसिक कम्पिटेन्सीहरूको आधारमा सेलेक्ट गर्ने मानक बनाएर एन्ट्रान्स इक्जाम लिएको हो। तर त्यही चिज हामीहरूले यहाँ पनि कपी गर्न थाल्यौँ, यहाँ पनि के भयो भने केही निजी विद्यालयहरू, उनीहरू कहाँ चाहिँ विद्यार्थीहरूको प्रेसर बढी भयो, भर्नाको प्रेसर बढी भयो, त्यसलाई कन्ट्रोल गर्नको लागि एउटा कन्ट्रोल मेकानिजमको रूपमा एन्ट्रान्स सिस्टम चाहिँ अगाडि आएको हो, क्वालिफायर होइन। यी सबै एन्ट्रान्स इक्जाम पास गरेका विद्यार्थीहरूले राम्रो गरे पनि छैन, होइन भने त सबैले राम्रो गर्नुपर्ने हो नि, 100 विद्यार्थीले 100% राम्रो नतिजा ल्याउनु पर्ने नि निजी विद्यालय, त्यो छैन नि नतिजा, होइन। त्यस कारणले यसले के देखाइरहेछ भने, त्यो एन्ट्रान्सलाई हामीहरूले एउटा हौवा बनाइदिएका छौँ। अब हेर्नुहोस्, अबको गति हेरिराख्नुहोस् भोलिका दिनमा, किनभने विद्यार्थी कमभन्दा कम उत्तीर्ण हुँदैछन् र अब सँगसँगै केही सार्वजनिक विद्यालयहरू पनि अब राम्रो स्तरीय विद्यालयहरू चाहिँ निस्किँदै आइरहेछन्, त्यसले गर्दाखेरि एउटा कम्पिटिसन चाहिँ निजी विद्यालयमा अब चाहिँ हुन्छ हेर्नुहोस् है। त्यो हुँदाखेरि के हुन्छ भने, यो एन्ट्रान्स लिने के लिने, होइन, म्याथमा यति जीपीए अथवा साइन्समा यति जीपीए भन्ने जुन पहिलाको एउटा हौवा थियो, अब त्यो मिनिमाइज भएर जान्छ, किनभने विद्यार्थी नै पाइँदैन। त्यसले गर्दाखेरि यो इन्ट्रान्स इक्जाम लिने भनेको त्यसको पछाडिको ठूलो इकोनोमिक्स छ, मैले अघि पनि ब्रिफली कुरा गरेका थिएँ, होइन। यो जुन दिन हामीले जाँच रोकिदिन्छौँ नि, त्यो दिन यी धेरै निजी

0: विद्यालयहरू बन्द हुन्छ। उनीहरूको आमदानीको स्रोत भनेकै यिनै जाँचहरू हुन्, वान आफ्टर एनदर एक्जाम, भर्खर यसी दिएर पास गरेको बच्चा उसले सरासरी 11 पढ्नु पाउनुपर्ने होइन भने अब अर्को इन्ट्रान्सको लफडा लगाइदिए। ऊ हिजोदेखि उनीहरू चाहिँ अब ट्युसन कता कोचिङ क्लास कता के पढ्न थालिसक्यो होइन, त्यहाँ अर्को बिजनेस छ। तपाईँ बागबजार त्यो उसको एरिया हेर्नुभयो भने सबै कोचिङ ट्युसन सेन्टर हो त्यो। अनि यो सबै हामीले के गरिरहेछौँ भने नि यो एक किसिमको धन्दा चलाइरहेछौँ यहाँ, जाँच लिने, पास गर्ने, फेल गर्ने, तयारी गर्ने, के गर्ने, अनि 11 गएर इन्ट्रान्स लिने, अनि फेरि 12 गएपछि फेरि अर्को जाँच हुन्छ उसको। हेर्नुहोस् है,
1: भने चाहिँ के जिन्दगीभर परीक्षा मात्रै दिएर
0: यही हो यो जाँचले त्यो विद्यार्थी 12 पढुन्जेल यति कायल भइसक्छ कि अब जिन्दगी पढ्दिन भन्ने मानसिकता बनाउँछ उसले, त्यहाँबाट बाहिर निस्किनु पर्यो कि। र के चिज हामी सबैले बुझिदिनु पर्यो, निजी विद्यालयले बुझिदिनु पर्यो, सामुदायिक विद्यालयले बुझिदिनु पर्यो, राज्यका निकायहरूले बुझिदिनु पर्यो के भने जाँचले गुणस्तर बढ्दैन, पिरियड, पढाएपछि मात्रै गुणस्तर बढ्ने हो, पढाउनु पर्यो नि। जाँचमाथि जाँच लिने एउटा हवा क्रिएट गरिदिने, विद्यार्थीहरूलाई चाहिँ एकदमै डिमोटिभेट गर्ने होइन, त्रासको वातावरण, त्रास हुन्छ नि बच्चाहरूलाई, तपाईँ हामीलाई पनि जाँच दिनु पर्यो भनेदेखि गाह्रो हुन्छ नि भोलि हो, त त्यो अवस्था किन क्रिएट गरिरहेको छ कि भन्नु पर्यो, औँला उठाएर च्यालेन्ज गर्नु सक्नु पर्यो मलाई कि होइन जाँचले गुणस्तर बढ्छ भनेर, तर जाँचले गुणस्तर बढ्ने होइन। त्यसैले यो पाटो त साह्रै दर्दनाक पाटो हो कि।
1: भने चाहिँ परीक्षा कस्तो हुनुपर्ने त्यो, जसले गर्दा विद्यार्थीलाई पनि एकदमै मेरो परीक्षा आउँदैछ म अब त्यसको लागि भनेर हुतुती होस् होइन, टिचरलाई पनि अब मैले चाहिँ विद्यार्थीको लागि केही गर्दैछु भन्ने उसलाई पनि त्यो खालको एउटा मनमा त्यो आओस् होइन, कस्तो हुनुपर्ने थियो?
0: नाइस, एकदम इम्पोर्टेन्ट कुरा गर्नुभयो। अब मैले यसलाई अलिकति मेडिकल साइन्सतिर लगेर जोडेँ। जस्तो भन्नु न म बिरामी भएँ, सबभन्दा पहिला के हुन्छ भन्दाखेरि टेस्ट गरौँ भन्ने हुन्छ, ब्लड टेस्ट गरौँ अथवा युरिन टेस्ट गरौँ अथवा एक्सरे गरौँ अथवा केही गरौँ, त्यो पनि जाँच हो भाइ दुवै, त्यो पनि टेस्ट हो नि त। त्यो टेस्टले के हो भन्दाखेरि डाक्टरलाई के दिन्छ भने मैले कस्तो औषधि रेफर गर्ने भन्ने एउटा मानक बनाउन, उसलाई प्रेस्क्रिप्सन बनाउन उसलाई त्यो चिजले मदत गर्छ। मलाई पनि के हुन्छ भने हो मेरो ब्लडमा केही खराबी रहेछ, मैले औषधि खानुपर्छ। एक्ज्याक्टली त्यो जाँच मलाई पनि त्यो टेस्ट गरौँ भन्ने लाग्छ कि कतै टाउको दुख्यो, कतै पेट दुख्यो, कतै केही हो भने हो के बिग्रियो के त्यो टेस्ट गराउँ, त्यो चाहनाभित्रैबाटै आउँछ कि म निरोगी हुँ भन्ने चाहना कसलाई हुँदैन। हो परीक्षा पनि त्यही हो, मैले सिकौँ, म जानौँ, म बुझौँ, म कहाँ कमजोर छु भनेर जान्ने हिसाबले त्यसलाई अगाडि ल्याइदिनु पर्यो। अनि त्यसपछि विद्यार्थी र शिक्षकको बिचमा के हुनु पर्यो, सहकार्य हुनु पर्यो। अब भन्नुहोस् त हामीहरू के भइरहेछ भन्दाखेरि त्यो जाँच शिक्षकको लागि होइन मेरो लागि हो, मलाई के फाइदा हुन्छ त्यो ब्लड टेस्टको नतिजा लिएर अनि औषधि मैले खाने हो र भने मैले लेख्ने हो र औषधि होइन नि, त्यो टेस्टको नतिजा, ब्लड टेस्टको नतिजा मेरो लागि हो र, त्यो टेस्टको नतिजा त डाक्टरको लागि हो नि कि कस्तो औषधि दिने भनेर। एक्ज्याक्टली यही प्याराफ्रेज हामीहरूले चाहिँ विद्यालय सिस्टममा गर्नु पर्यो, जसले गर्दाखेरि चाहिँ शिक्षकले बुझोस् यो विद्यार्थीको के कमजोर रहेछ र त्यो के इनपुट दिनुपर्छ भन्ने उसले बुझोस्, विद्यार्थीले पनि के थाहा पाओस् कि म कहाँ कमजोर छु भनेर त्यो अङ्कबाट देखियोस्। त्यो सेल्फ टेस्ट, तपाईँले आफ्नो वेट लिनुहुन्छ कि लिनु न, कहिले काहीँ वेट लिनुहुन्छ नि त्यो उसमा बसेर स्केलमा उभिएर, त्यो भनेको त मेरो लागि हो नि, म ए मेरो त वेट त बढेछ त अब त केही घटाउनु। यी चिजहरू तपाईँले जब त्यसलाई सेल्फ इम्पावरमेन्टको लागि अथवा सेल्फ अन्डरस्ट्यान्डिङको लागि तपाईँको आफ्नै कन्जम्सनको लागि भनेर ठान्नुहुन्छ नि, अनि त्यहाँ एउटा ब्युटिफुल सहकार्य हुन्छ डाक्टर र मरिजको बीचमा, शिक्षक र विद्यार्थीको बीचमा, हो त्यो वातावरण हामीले बनाउनु पर्छ। तर हामीले यो यो इक्जामलाई चाहिँ एकदमै हवा बनायौँ र एन्ड अफ द ग्रेड, एन्ड अफ द लेभल लिने जाँच भनेको र यसरी पटक पटक लिने जाँच भनेको चाहिँ एकदम घातक विषय हो, यो गर्न हुँदैन, पढाउने कुरामा जोड दिनु पर्यो।
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी एसईको नतिजा र विद्यार्थीले गर्नुपर्ने अबको तयारी विषयमा कुराकानी गरिरहेका छौं। शिक्षाविद डाक्टर विष्णु कार्कीसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सूचना सूचना सूचना, श्री गणेश चित्रालय खोराईदाङमा हल स्तर उन्नत मर्मतको लागि केही समय बन्द भएको जानकारी गराउँदछौ।
3: यस्तो फिल्म त मैले ठुलो हलमा हेर्ने औकात राख्छु।
4: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र मालती मंगले।
3: त्यो त मैसकी बहिनी हो,
5: आजदेखि तेरो आउँछु।
4: लाली बजार,
6: मधु म तिमीलाई यहाँबाट छिट्टै नै बगाएर लिएर जानेछु।
4: गुरु आमा,
7: विद्यार्थी हामी रहन्छौ कहाँ, विद्यालय नै नरहे भविष्य हाम्रो बनाउँछ कसले, शिक्षक नै नभए।
4: र परालको आगो,
8: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
9: अब हाम्रै दाङको खुराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्कैन सेवा नया व्यवस्थापन का साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौं।
10: सम्पर्क घोराही सिटी स्कैन सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
11: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन, तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार एक्कासी बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
12: हेलो पिंकी,
13: बोल दिन।
12: एलईडी टिभी किन्न नजाने?
13: जान्न।
12: फ्रिज डिप फ्रिज किन्न जाउन भने होइन?
13: जान्न।
12: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
13: जान्न।
12: किन?
13: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
12: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि छ पर्यो नि?
13: पाइने भएर त जान लाग्यो नि।
12: हो र, कहाँ
13: भन्दिन के?
12: सत्य भन्दिनौ?
13: आई लभ यु पिंकुली भनेको
12: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
13: बन्जारे इलेक्ट्रोनिक घोराई दाङ।
12: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
14: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
13: बन्जारे इलेक्ट्रोनिक घोराई दाङ।
12: फोन नम्बर
13: 082-562-452
12: 082-562-452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित यस मार्गमा सरेको जानकारी गराउँदछौ।
15: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
16: हाम्रा सेवाहरू
15: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
16: छाती दम निमोनिया खोकी छेरो
15: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
16: मधुमेह सुगर मृगौला रोग पिसाब
15: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
16: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
15: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
16: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
15: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
16: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
15: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
16: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
15: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
16: कान पाक्ने कानबाट पिप बगिरहने कान गडाउने
15: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिल्छाहरू आउने तथा थाइराइड
16: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाङ्गिएको नाकको एलर्जी
17: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।

0: बेस्ट प्रोडक्ट हरु कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अडगुरी
2: विद्यार्थी चाहिन्छ हेर्नुहोस् है त उनीहरूलाई चाहिने राम्रो विद्यार्थी कसले उत्पादन गरिदिने हो त्यो कुनै युनिभर्सिटी अमुक चिनिन्छ यस कारण चिनिन्छ कि उसले राम्रो विद्यार्थीहरू उत्पादन गर्छ राम्रो प्रडक्टहरू उसले सिर्जना गर्छ होइन के अरे वैज्ञानिकहरू तयार गर्छ त्यस हिसाबले त्यो युनिभर्सिटी चिनिन्छ त्यो तयार गर्न त उसले राम्रोभन्दा राम्रो विद्यार्थी पाउनु पर्यो नि जसरी कुनै खानेकुराहरू उत्पादन गर्दाखेरि राम्रो चामल राम्रो दाल राम्रो तरकारी हामी सबै खोज्छौँ नि भन्छौँ एक्ज्याक्टली त्यो राम्रो राम्रो चिज भएपछि न अनि खानेकुरा पनि राम्रो हुन्छ एउटा कुनै प्रोडक्ट राम्रो बन्छ त सबैको चाहना के हुन्छ भने राम्रो विद्यार्थी हामीहरूका दुर्भाग्य के हो भने उनीहरू चाहिँ युनिभर्सिटीहरू डिलमा बसेर विद्यार्थी कुरिरहेको हुन्छ होइन नि तल हेर्नु पर्यो नि उनीहरूको स्रोत मुहान कस्तो छ धमिलिएको छ फोहोर छ आखिर त्यही बच्चाहरू पुग्ने हो नि युनिभर्सिटी
3: भनेको युनिभर्सिटी विद्यालयसम्म पुग्नु पर्यो
2: हो एब्सोल्युटली उनीहरूले लगानी पनि गर्नु पर्यो रिसर्च पनि गर्नु पर्यो युनिभर्सिटीले किन विद्यार्थीहरू किन कमजोर कमजोर विद्यार्थी आइरहेको छ युनिभर्सिटीमा एक समयमा एकपटक दोहोरी भएको छ हेर्नु शिक्षकहरू र चाहिँ युनिभर्सिटी विद्यालय र युनिभर्सिटीको बीचमा के युनिभर्सिटीहरू विद्यालयले के भन्यो भन्दाखेरि तिमीहरूले तयार गरेर पठाएको टिचरहरू काम नलाग्ने टिचर एकदम कमजोर टिचर पठायो भने मैले रियल कुरो गर्दैछु युनिभर्सिटीले के भन्यो होइन तिमीहरूले पठाएको विद्यार्थी अलरेडी कमजोर थियो हामी त पढाउनसम्म पढाएको हो कति गर्ने अनि तिनै टिचर भएर तल गएका हुन् भनेर यसरी विद्यालयले युनिभर्सिटीलाई दोष दिने युनिभर्सिटीले विद्यालयलाई दोष दिने त्यसरी किता काट गरेर बस्ने होइन नि युनिभर्सिटी किनभने युनिभर्सिटीसँग विद्यालयभन्दा धेरै क्षमता छ त्यहाँ जान्ने प्रोफेसरहरू हुन्छन् त्यहाँ धेरै रिसोर्सेसहरू छ त्यसको हुनाले त्यो कुराहरू उनीहरूले प्रशस्त रिसर्चहरू गर्छन् त्यो रिसर्चहरू अनुसन्धानहरू अब विद्यालयलाई कसरी सुधार गर्ने भन्ने विषयमा उहाँहरू पनि लाग्नु पर्यो उहाँहरूले तयार गर्नु पर्यो स्रोतमा जुन पानी धमिलो छ त्यसलाई शुद्ध बनाउने काम युनिभर्सिटीको पनि हो तर उनीहरू युनिभर्सिटीहरू अब यसी भयो अब बाह्रको परीक्षा नहुन्जेलसम्म उनीहरू चुप लाएर बसेका छन् कहीँ केही झिङ्गो मुसो केही हलचल छैन युनिभर्सिटीको अनि अब हेर्नु त्यो परीक्षा हुँदाहुँदै बाह्रको परीक्षा हुँदाहुँदै सबै त्यो ब्याचलर्सकादेखि लिएर युनिभर्सिटीका मान्छेहरू त्यहाँ ढोका ढोका पुगेका हुन्छन् विद्यालयमा त्योभन्दा छ महिना अगाडि पुगेमा हुन्थ्यो नि त कहीँ टिचरले पढाइरहेको छैन भने युनिभर्सिटीको एकजना प्रोफेसर गएर पढाउनु हुँदैन साइन्सको कुरो
3: त्यो जनशक्ति छ त हामीसँग
2: एकदमै छ अहिलेका युनिभर्सिटीका प्रोफेसरहरू काम नपाएर बसेका छन् मैले तपाईँको मिडियाबाट खुलेर भन्दैछु छैन काम विद्यार्थी छैनन् तपाईँ गएर त्रिभुवन विश्वविद्यालयकै फ्याकल्टीहरू हेर्नुहोस् मैले कुनै एउटा फ्याकल्टीको नाम लिइनँ थुप्रा फ्याकल्टीहरू छन् जहाँ विद्यार्थीको संख्या अलमोस्ट शून्य छ प्रोफेसरहरूको संख्या तपाईँले 8-10 जना 12 जना 15 दर्जन पाउनुहुन्छ त्यहाँ झिङ्गा मारेर बस्नुभन्दा विद्यालय गएर पढाउनु पर्यो नि
3: भनेपछि हाम्रा विश्वविद्यालयकामा जुन हुनुपर्ने थियो विद्यार्थीहरू त्यो विद्यार्थी विश्वविद्यालयमा नगए हराए चाहिँ कता
2: अब एक्ज्याक्टली अबको समस्या के हो भन्दाखेरि चाहिँ ती विद्यार्थीहरू एक त युनिभर्सिटी यति धेरै भए कि त्यसको लागि हाम्रै विद्यार्थी उत्पादनहरू भनौँ हिजोको दिनमा एसईमा चाहिँ 100 मा 100 पास हुन्थे र एकछिन मानौ अहिले जुन कक्षा 12 को जाँच चलिरहेछ सायद सक्यो होला ती विद्यार्थीहरू पनि 100 मा 100 पास भए भने पनि हामीसँग यति धेरै युनिभर्सिटी छन् कि त्यसको लागि यी विद्यार्थीहरूले सङ्ख्या पुग्दैन तपाईँको 70-75-80% जति त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसहरू यिनीहरूमा खर्च हुन्छन् अर्को 5-7% 8-10% काठमाडौँ युनिभर्सिटीले लान्छ गर्दाखेरि 80-90% त यो दुईटा युनिभर्सिटीले खाइसक्छ अब बाँकी 24 युनिभर्सिटीले गर्ने के हो
3: कामी ठूलो संख्यामा प्लस टू सकिएपछि विदेश
2: एक्ज्याक्टली हेर्नु मैले त्यही भने विद्यार्थी कहाँबाट पाउने हो त्यसैले के हो भने उहाँहरूले अब यो विषयमा ध्यान दिनु पर्यो खालि त्यहाँ युनिभर्सिटीमा ढोका रुँगेर बस्ने होइन कि मैले युनिभर्सिटीका चाहिँ त्यहाँका म्यानेजमेन्टको लागि मैले कुरा गर्दैछु
3: यसको लागि विश्वविद्यालय र विद्यालयले मात्र टाउको दुखाउने कि सरकारले पनि केही योजना बनाउनु पर्यो त
2: अब हेर्नुहोस् यो सरकार र युनिभर्सिटीको बीचमा एउटा खारल के छ भन्दाखेरि युनिभर्सिटी हुनु त सरकारकै बजेटबाट चल्ने युनिभर्सिटी हो तर पनि उनीहरूले एउटा आफ्नो स्वायत्तताको चाहिँ खोल ओढेका छन् हामी स्वायत्त हौ भन्छन् होइन पैसा चाहिँ फेरि सरकारले दिनुपर्छ होइन भने तागत छैन चल्ने तर जेसुकै होस् त्यहाँभित्र रेगुलेट गर्ने तागतमा अब सरकार भन्नाले शिक्षा मन्त्रालय भन्यो होला होइन शिक्षा मन्त्रालय त्यो तागतमा छैन अहिले बुझेसम्म अब प्रधानमन्त्री चाहिँ कुलपति भएको नाताले त्यहाँबाट केही कन्ट्रोल हुन सक्ने हो होइन तर त्यो भन्दा पनि उहाँहरू स्वायत्त संस्था भएको नाताले आग्रह के हो भने उहाँहरू तल झर्नु पर्यो कि तल हेर्नु पर्यो त्यो मुहानमा उहाँहरूले योगदान गर्नु भएन भने युनिभर्सिटी मात्रै सुक्ने प्रश्न होइन यो, हाम्रो शिक्षा पनि सुकेर जान्छ हो, गुणस्तर खस्केकै हो। त्यो गुणस्तर बढाउनेमा उहाँहरू पनि इक्वली जिम्मेवार हो। अब त्यो शिक्षकलाई मात्रै दोष दिने विद्यालयलाई मात्रै दोष दिएर बस्ने होइन, उहाँहरूको काम छैन भने तल झर्नु पर्यो।
3: नयाँ सरकार आएपछि शिक्षाको जुन अब यो परीक्षाको सवालमा जुन राम्रो सुधारहरू आएको छ होइन, जुन अघि यहाँले भन्नुभयो कि पटक पटक परीक्षा दिइरहनु पर्ने र त्यहाँ विद्यार्थी शिक्षक र अभिभावकलाई हुने त्यहाँ जुन खालका ठूला समस्याहरू छन् त्यसलाई समाधान गर्नको लागि र अघि यहाँले ठ्याक्कै शब्दमा भन्नुभयो शिक्षामा भएको ठगी हो यसलाई चाहिँ हटाउन यो जराईबाट चाहिँ उखल्नको लागि चाहिँ सरकारले के गर्नु पर्यो?
2: दुईटा काम गर्नुपर्ने हुन्छ। एउटा हामीले तय गरौं कुन चाहिँ लेभलमा हामीहरूलाई सर्टिफिकेसन, त्यो सर्टिफिकेसनको पाटो चाहिँ गम्भीर किन पनि छ भने हामीहरूको जुन रिजनल एउटा स्थिति छ, हाम्रा विद्यार्थीहरू भारतमा पढ्न जाने, भारतसँगको जुन सम्बन्ध हो नि, यता पढ्ने उता बिहाबारी चल्ने, उताबाट उताका मान्छेहरूको यता बिहाबारी चल्ने, यी यावत कुराहरूले गर्दाखेरि सँगसँगै पढ्न जाने कुरा पनि भनौँ न, अब एसी पास गरेपछि अथवा कक्षा आठ पास गरेपछि इण्डिया पढ्न जाने अथवा इण्डियाका यता पढ्न आउने भने ती विषयहरूले पनि एक किसिमको चाहिँ सिस्टम बीचको सहकार्य चाहिँ माग्दो रहेछ नेपाली शिक्षाको र भारतीय शिक्षाको, त्यसमा त्यो बोर्डरमा चलेका सर्टिफिकेटहरूको मान्यताको सवाल हो। त्यो हिसाबले हामीहरूले एक समय जतिखेर चाहिँ दसमा खारेज गर्नुपर्छ भन्यो, त्यो दसलाई केहीसम्म हामी रिटेन गरौं भन्ने पछाडिको लजिक के थियो भने इण्डियामा दसमा जाँच लिइन्छ अझै पनि र बाह्रमा पनि लिइन्छ, र अनि यहाँका दस पास गरेका विद्यार्थीहरू उहाँ गएर पढ्ने हुनाले तिनीहरूलाई रोक्न भएन, यिनीहरूलाई यो सर्टिफिकेट दिनुपर्छ भन्ने कुरा गरियो। त्यो उहिलेको कुरा हो, 2009-10 को कुरा हो होइन, आज हामी तपाईँको चाहिँ झन्डै 16 वर्ष यता आइसक्यौँ, त अब त पुग्यो नि, अब त हाम्रो आफ्नो स्तर बनाउनु पर्यो नि, आफ्नो मानक बनाउनु पर्यो नि, हामी त हाम्रो कुराले चिनिने हो नि, अरूको कुराले चिनिने होइन। त्यस हुनाले पनि अब बेला के भएको छ भन्दाखेरि चाहिँ हामीले एउटा मानक बनाऊ, हामीले राष्ट्रिय स्तरको जाँच लिने भनेको कतिमा हो मैले भन्दाखेरि दुईटा लेभलमा एकदमै जरुरी छ। एउटा किनभने हाम्रो नीतिले र संविधानले के भन्छ भने कक्षा 1-8 निशुल्क हो, अनिवार्य हो, त्यो अनिवार्य हो, राज्यको दायित्व हो। अब यहाँभित्र चाहिँ परिवारले के भन्न पाएन अथवा मैले के भन्न पाइनँ भने मेरो छोराछोरीलाई म पढाउँदिनँ भन्न पाइनँ, त्यो राज्यको पनि दायित्व हो, परिवारको पनि दायित्व हो, होइन, अनिवार्य हो, सबैको लागि अनिवार्य हो। तर कक्षा 8 अनिवार्य होइन, र यो विषयमा एकदमै चर्को बहस आवश्यक छ। हेर्नुहोस् है, यदि कक्षा 8 उसको राज्यको जिम्मेवारी हो भने कक्षा 8 गर्ने के हो त्यो जिम्मेवारीमा हामीले बहस गर्न जरुरी छ। र अहिलेसम्म के भइरहेछ भने 8 राज्यले के भन्यो भने अरू कुरो थाहा छैन, विद्यालय छ, आऊ तिम्रो छोराछोरी पढाऊ, म अरू कुरो जान्दिनँ। मैले पनि के गरेँ, मेरो बच्चालाई चाहिँ मैले 8 जबरजस्ती पढाएँ। अब 8 हेर्नु है, म एकदमै गम्भीर कुरा गर्दैछु, 8 राज्यको दायित्व के हो? मैले त जबरजस्ती राज्यले भन्या भएर, अदरवाइज मेरो बच्चाले कुनै सिप सिक्थ्यो जुन सिपहरू विद्यालयमा पढाइँदैन, उदाहरणको लागि कार्पेन्ट्रीको कुराहरू, होइन, हामी नेपाल काठमाडौँ खाल्डो भन्या त यति यो उसमा चाहिँ तपाईँको चाहिँ कलामा त बेजोड हस्तकला भयो, अरू कलेज होइन, विभिन्न किसिमका कलाहरू हामी तिब्बतसम्म र विभिन्न ठाउँसम्म हामी पुर्याउँथ्यौँ, तिनीहरू स्कुल गएर पढायो र भने अझै पनि स्टिल टुडे तपाईँले पाउनुहुन्छ है, ललितपुर वरिपरि पाउनुहुन्छ, थुप्रा यस्ता आर्टिजनहरू छन् जसले चाहिँ पुस्तौंदेखि त्यो पेसा चलाएर आएका छन्, ब्युटिफुल कलाकृतिहरू बनाउनुहुन्छ उहाँहरूले,
3: विश्वमै
2: चर्चित बनाउनुहुन्छ उहाँहरूले, त्यो विद्यालयमा सिकिँदैन भाइ दाइ, त मेरो छोराछोरीले पनि त त्यस्तै कलाकृतिहरू सिक्थ्यो होला नि, स्किल्सहरू सिक्थ्यो होला नि। मलाई राज्यले के भन्यो भने होइन विद्यालय पठाउनु पर्छ, 8 पढाउनु पर्छ, फाइन, अब 8 दायित्व कसको? मैले त राज्यले भनेर पढाएको हो, मेरो टाइम 8 टाइम मैले विद्यालयमा बिताएँ जहाँ मैले राम्रो पढ्न पाइनँ, मैले राम्रो सिक्न पाइनँ, मैले केही पनि सिप गेन गरिनँ, भोलिको मेरो भविष्य अबको ग्यारेन्टी कसले गर्दिनँ?
3: कतिपय नन ग्रेडेड विद्यार्थीहरू जो पढाइमा कमजोर छ तर उसको आफ्नो स्किल हुन्छ नि,
2: एक्ज्याक्टली,
3: त्यसलाई कहाँ युज गर्ने,
2: उसको इन्ट्रेस्ट, उसको स्किल कहाँ युज गर्ने हो? अब उसलाई भारमा जाऊ भनिदिने हो, ल थ्याङ्क यू आजसम्म पढ्यौ 8, अब तिमी जे गर्छौ गर भने होइन नि, त्यसले अब राज्य पनि आउनु पर्छ कि शिक्षा अनिवार्य नगर म दिन्न तिमी जे सुकै गर भन, होइन भनेदेखि चाहिँ 8 तिमीहरूले दिया हो, मैले पढेँ, अब के हो जिम्मेवारी राज्यको, तिमीले कहाँ लगेर ठेगान लगाउँछौ, कहाँ लगेर रोजगार दिन्छौ, कहाँ लगेर मेरो करियर बनाउँछौ, तिमीले बाटो बनाऊ, तिमीले बाटो देखाऊ।
3: जस्तो अघि यहाँले भन्नुभयो नि युनिभर्सिटीमा विद्यार्थीहरू छैनन् एकातिर, अर्कोतिर विद्यार्थीहरू नन ग्रेजुएटहरू धेरै छन्, नन ग्रेजुएट विद्यार्थीलाई र युनिभर्सिटीमा यस्तै खालका सिपमूलक तालिमहरूसँग जोडेर विद्यार्थीलाई अघि यहाँले भन्नुभयो जस्तै विश्वमा चर्चित बनाउन सक्छौ नि हामीले,
2: पक्कै पनि ठुल्ठूला मान्छेहरू धनी मान्छेहरू तपाईँले एकचोटि लिस्ट डाउन गर्नुहोस् त, ती मान्छेहरू एकदमै धेरै पढेका मान्छेहरू होइन, यी यस्तै सोच यस्तै जाँगर यस्तै चिन्तन भएका मान्छेहरू राइज गरे हो नि, किन राइज गरे, उनीहरूलाई राज्यले अपर्च्युनिटी दियो, त्यो अपर्च्युनिटी हामीले पनि दिनुपर्छ। त्यसमा के चिज होइन भन्दाखेरि मैले स्कूलमा कुनै ग्रेड पढ्न सकिनँ, कुनै लेभल पढ्न सकिनँ, त्यसैले मसँग क्षमता नै छैन भन्ने होइन नि। क्षमता बढाउने कुरा त राज्यले अपर्च्युनिटी दिएपछि त मान्छेको त क्षमता त बढ्दो रहेछ हो, त्यो ओपन अप गर्नु पर्यो। त्यसैले युनिभर्सिटीहरूले विद्यार्थी त खेर गएको हो नि, त्यो उसको मात्रै भविष्यको कुरा होइन कि, हामीहरूको जनशक्ति पनि खेर गएको हो नि। त्यसैले त्यो हिसाबले हामीहरूले यसलाई चाहिँ युटिलाइज गर्ने, युनिभर्सिटी चलाउने कुरा पनि हो, सँगसँगै हामीहरूले एकदमै चाहिँ प्रोडक्टिभ मान्छेहरू जेनेरेट गर्ने पनि हो। त्यो हिसाबले त युनिभर्सिटी कहिले पनि लागेन र राज्य पनि लागेन।
3: भनेपछि युनिभर्सिटीले पनि आफ्नो करिकुलम जुन छ नि पाठ्यक्रममा चाहिँ परिवर्तन यो एकोरो पढाइमा मात्र होइन कि सिपमूलकतिर पनि जोड दिनु पर्यो।
2: एउटा गम्भीर गल्ती कहाँनिर भइरहेछ हामीहरूका भन्दाखेरि, हामीहरूले जुन पाठ्यक्रमहरू डिजाइन गर्यौँ स्कुल लेभलको होस् अथवा युनिभर्सिटीको हो, त्यो हामीले कपी गरेर त्यसैलाई फलो गरेर कहीँबाट कपी गर्यौँ, अब कुनै देशको मैले नाम लिइनँ,
3: अझै पनि कण्ठ गरेर जुन परीक्षा दिने
2: अनि त्यो कपी गरेर ल्याएको करिकुलमले के चिज गरिरहेको छैन भन्दाखेरि, अघि तपाईँले जुन भन्नुभयो नि हामीहरूका जुन नयाँ नयाँ सिपहरू सृजना भइरहेछन्, नयाँ नयाँ सिपहरूको जुन आवश्यकता भइरहेछ, हिजो भन्नु आजभन्दा 50 वर्ष अगाडि नेपालमा त्यति प्लम्बिङ स्लम्बिङको कुरा थिएन, हामी गएर धारामा इनारमा गएर पानी तानेर खाने हो, तर अब त के हो भने प्लम्बिङ त घर घरमा कोठा कोठामा गर्नुपर्ने हो। इलेक्ट्रिसिटीको कुरा 50 वर्ष अगाडि हामीहरूका चाहिएको थियो र भने इलेक्ट्रिसिटी थिएन नि, टुकी बाल्ने हो, त अब सिस्टमले के डिमान्ड गर्यो भने यस्ता नयाँ नयाँ कुराहरू, अब भनौँ मोबाइल टेक्नोलोजी छ घर घरमा, मान्छे मान्छेमा सँग ल्यापटप छ, मोबाइल छ, एभ्रिथिङ छ, अब त्यो टेक्नोलोजीलाई पनि मर्मत गर्ने सम्भार गर्ने यावत कुराहरूको, अब त्यो विषयका नयाँ नयाँ जुन डिमान्डहरू भइरहेछ नि, त्यो विषयलाई पनि पढाउने सिकाउने र दक्ष बनाउने काम त छ नि त थुप्रो खै लागेको। हामी त्यही करिकुलम हिजो जतिखेर चाहिँ उही घोक्ने पढ्ने जाँच दिने पास गर्ने कन्सेप्ट भन्दा बाहिर त न युनिभर्सिटी निस्किन सक्यो न विद्यालय निस्किन सक्यो। त्यसमा एउटा टोटल त्यो रिफर्म चाहिँ दुवै लेभलमा गर्न जरुरी भइसक्यो।
3: अब यसमा अभिभावकलाई के सुझाव दिनुहुन्छ, अब जीवनभरको कमाई चाहिँ छोराछोरीको शिक्षामा लगानी गर्नुपर्ने बाध्यता अभिभावकलाई छ होइन, भनेपछि चर्को शुल्कमा हामी निजीमा मात्रै जानुपर्छ भन्ने छ कि विकल्प हामीसँग केही शुरू भइसकेको छ त?
2: विकल्पहरू पनि छन्, अब त्यसैले म त के भन्न चाहन्छु तपाईँको मिडियाबाट अभिभावकहरूलाई खास गरेर भन्दाखेरि चाहिँ, एउटा हिजो मानक थियो मेरा बाबुआमाहरू के भन्थ्यो भने उनीहरूलाई छोराछोरी पढ्दिएन भनेदेखि लाज हुन्थ्यो, बाबामाको लाज जोगाउन पढ्यायो होइन, किन अब त्यो गाउँठाउँमा उहाँहरूको एउटा आफ्नो स्ट्याटस थियो, अनि फलानुको छोरो चाहिँ स्कुल जाँदैन पढ्दैन भनेपछि लाज हुन्थ्यो भनेर आमाले स्कुलको गेटसम्म छोडेर आउनुहुन्थ्यो भाग्छ भनेर, ठिक छ, त्यो एउटा अवस्था थियो, आजको अवस्था त्यो होइन। अहिले शिक्षा भनेको अब किताबमा विद्यालयमा कम्प्युटरमा सीमित रहेन, त्यो शिक्षा भनेको अब तपाईँले त्यसलाई हरेक कुराहरूसँग जोडेर मात्रै लिनुपर्ने हो। भन्नु न कुनै मान्छे विद्यालय टेकेकै छैन तर ऊ राम्रो फुटबल खेल्छ भने तपाईँलाई अरू 50 वटा सिप चाहिन्छ र, ऊ राम्रो क्रिकेटर हो भने तपाईँलाई अर्को चाहिँ थुप्रै सिपहरू चाहिन्छ र, विद्यालय चाहिँ गइराख्नु पर्यो र, केही लेभलको एजुकेसन जुन अनिवार्य हो त्यो सबैले सिक्नुपर्छ, त्यसमा कुनै कुरै भएन, तर त्यसपछि त आफ्नो करियरको बाटो त विद्यार्थीले खोज्नुपर्छ, अभिभावकले पनि खोजिदिनुपर्छ, उसको इन्ट्रेस्ट के छ, खेलकुदमा हो, संगीतमा हो, कलामा हो, होइन, यी सबै कुराहरू अथा इन्फिनिट अपर्चुनिटीहरू छ
3: भनेको सहजीकरण चाहिँ
2: अभिभावकले बुझिदिनु पर्यो र त्यसलाई एप्रिसिएट गर्नु पर्यो। हाम्रो पालामा पढ्दाखेरि के हुन्थ्यो भने खेल्न मन लाग्थ्यो बेलुका चाहिँ अब फुटबल लियो कुद्यो कहाँ अनि बाबाआमाले आएर बेलुका नै गाली गर्नु, त्यो किताबै लिएर बस्नुपर्ने हुन्थ्यो, त्यो ठिक छ, त्यतिखेरको मान्यता त्यतिखेरको भ्यालु सिस्टमहरू त्यस्तै थियो, तर अब हामी ओपन अप हुनु पर्यो, यदि उसको सिप खेलकुदमा छ भने उसलाई गर्न दिनु पर्यो, संगीतमा छ, अरू विभिन्नको कलाहरूमा छ भने ती सबै चिजहरू एक्सप्लोर गर्न दिनु पर्यो र जुन चिजमा उसले राम्रो गर्न सक्छ त्यसलाई त हामीहरूले बाटो खोलिदिनुपर्छ। पढाइ भन्ने कुरा एउटा लेभलसम्म ठिक छ तर सबै कुराको आन्सर चाहिँ अब पढाइ होइन, सबै कुराको आन्सर विद्यालय होइन, सबै कुराको आन्सर युनिभर्सिटी पनि होइन, त्यसैले त्यो शिक्षालाई हामीहरूले चाहिँ युनिभर्सिटीमा पढ्दै राम्रो नपढ्दाखेरि चाहिँ बर्बादै हुन्छ भन्ने होइन। म थुप्रा हजारौं मान्छेहरू यहीँ नेपालभित्रका ठुल्ठुला कलाकारहरू सफल बिजनेसम्यानहरूको नाम लिन सक्छु जसले धेरै उच्च शिक्षा हासिल गर्नुभएको छैन तर उहाँ यो देशको चाहिँ आइडल मान्छेहरू हुनुहुन्छ
3: भनेपछि नन ग्रेडेडहरूको लागि सायद यही तपाईँको कुराले पनि उहाँहरूलाई धेरै प्रेरणा पक्कै मिल्यो होला। अझ पनि हामी नन ग्रेडेड भएकाहरूको जुन अब यो नतिजा आउने बित्तिकै नकारात्मक अनि नराम्रा घटनाहरू भएको सुन्छौ होइन, र सुझाव यहाँले नन ग्रेडेडहरूलाई दिनुपर्दा चाहिँ बुदागत रूपमा के सुझाव दिनु?
2: नम्बर एक, पास फेल भने हुँदै गर्छ, यो प्रक्रिया हो, जिन्दगीमा हामीले धेरै लडाई लड्नुपर्छ होइन, यो भनेको त एउटा एपिसोड हो, धेरै ठुल्ठुलो च्यालेन्जहरू हामीले फेस गर्नुपर्छ जीवनमा, त्यसको लागि तयारी पनि हो, त्यस हुनाले अहिले नै हामी हडबडायौँ भनेदेखि धेरै अगाडि पुग्दैनौँ। नम्बर एक, त्यसमा यो चिजहरूलाई चाहिँ एउटा सानो इभेन्टको रूपमा लिनुपर्छ। पासै सबै चिज राम्रो भएको भए राम्रो हुन्थ्यो होइन, बढ्दै नराम्रो कुरा पनि सिक्दै जानुपर्छ है, जिन्दगीमा धेरै नराम्रो कुरा पनि हुन्छन्, एउटा मैले त्यो भने त्यसलाई हतोत्साहित हुन जरुरी छैन, यो एन्ड अफ लाइफ होइन, यो होइन एन्ड अफ करियर पनि होइन, यो त्यस हुनाले यसलाई त्यही हिसाबले सहज ढङ्गले लिनु पर्यो, जिन्दगीमा धेरै गर्न बाँकी छ, गर्नुपर्छ। नम्बर दुई, अब के चिज हो भने हामी यसी कक्षा दससम्म पुगिसकेपछि अब हाम्रा थुप्रा ढोकाहरू खुल्छन्, हामीहरूले टेक्निकल भोकेसनल एजुकेसनको पाटोमा पनि जान सक्छौँ, जसबाट विभिन्न सिप अघि हामीले कुरा गर्यौँ नि, यी थुप्रा किसिमका सिपहरू त्यहाँ सिक्न सकिन्छ, ती अपर्च्युनिटीहरू छन्, त्यहाँ पढ्नको लागि स्कलरसिप पनि पाइन्छ होइन, फ्री पनि हो, त्यो थप स्कलरसिप पनि पाइन्छ, त्यो विषयहरू पनि छनौट गर्न सकिन्छ। प्लस म त के भन्छु भने पहिला आफ्नो मनलाई पहिला चाहिँ सोध्नु पर्यो, मलाई के चिज गर्न मन लागेको छ, म के रहर हो, म के राम्रो गर्न सक्छु, मैले जे राम्रो गर्न सक्छु मैले त्यसमा राम्रो गर्ने हो, चाहे त्यो खेलकुद होस्, चाहे त्यो सङ्गीत होस् होइन, चाहे त्यो चाहिँ कलाकृतिहरू होस्, चाहे त्यो अरू हिसाबका कुनै स्पोर्ट्सहरू हुन् होइन, त्यो विषय खोज्नु पर्यो, कुनै पनि चिज नराम्रो होइन, तर बटम लाइन के हो भने सोखको लागि गर्ने कुरा एउटा हो, तर करियरको लागि गर्ने कुरा अर्को, कुनै चिज मलाई होइन म यसमा केही गर्छु भनेपछि त्यो फुल कमिटमेन्ट पनि हुनु पर्यो, र त्यसमा आफू दिल ज्यान दिएर लाग्नु पनि पर्यो। सफलता भनेको यत्तिकै आउँदैन, यो बाटोमा हराएको एक्ज्याक्टली त्यो जुनुन हुनु पर्यो, म यसलाई गरेर छोड्छु भन्ने हुनु पर्यो, र तागत उनीहरूमा त्यो युवा अवस्थामै उनीहरूसँगै तागत छ, हामीहरूसँग अब तागत हुँदैन, त्यो एउटा समयपछि त्यो जुनुन हराएर जाँदो रहेछ, आउँदो रहेछ, त्यसमा उहाँहरू सबैले गर्न सक्नुहुन्छ, फर्गेट अबाउट रिजल्ट र मैले के गर्छु भनेर भिड्ने हो, र अब कतिपयको अवस्थामा चाहिँ तेस्रो कुरा के भन्दाखेरि अब आर्थिक कारणले गर्दाखेरि काम गर्नुपर्ने आवश्यकता हुन्छ, त्यसलाई पनि हामीले के भने अबको लाइफ भनेको इभेन दोज जो चाहिँ भनौँ न पास भएर अब कक्षा एघार अथवा बाह्रमा पढ्न जानुहुन्छ उहाँहरूको लागि पनि र यी बच्चा विद्यार्थीहरूको लागि पनि मैले के सुझाव दिन चाहन्छु भने अब यो पढाइ एकातिर अनि काम अर्कोतिर होइन कि दुइटालाई सँगसँगै लानुपर्छ, अब चाहिँ त्यो एनर्जी जाँगर युवा अवस्थामै रहन्छ, यतिखेर त्यसलाई म्याक्सिमम युटिलाइज गर्ने हो, र म त सँगसँगै लाने हो है, मैले जस्तो मेरो कुरा गर्दाखेरि चाहिँ मैले मास्टर्स पढुन्जेलसम्म पास गरुन्जेलसम्म मैले जागिर खाएको थिइनँ, अनि जुन दिन मास्टर्स पास गरेर लोकसेवा पास गरेर म चाहिँ जागिर खान पुगेँ, मलाई त्यो यस्तो संसार भयो, मैले त्यहाँ केही इस्युको मास्टर्स गरेर आएको मान्छे छ, अरूको कल्पना के हुन्थ्यो भने यो त एकदमै धेरै जान्ने होला, तर त्यो सिस्टमभित्र गइसकेपछि त्यहाँको हरेक चिज नौलो थियो, मैले फेरि जिरोबाट सिक्नु पर्यो, त्यो एउटा ठुलो मेरो चाहिँ टाइम ग्याप पनि भयो। त्यसैले म के आग्रह गर्न चाहन्छु भने कामलाई जुनसुकै कामलाई रेस्पेक्ट गर्नु पर्यो, त्यो बानी बसाल्नु पर्यो, कुनै पनि काम ठुलो सानो हुँदैन, त्यो ठुलो सानो हुनु भनेको मैले त्यसलाई कति कमिटेड भएर काम गरिरहेको छु त्यसले ठुलो सानो बनाउने हो मलाई। त्यस हुनाले उहाँहरूलाई आग्रह के हो भने काम पनि चाहे त्यो धनीको छोराछोरी होस् अथवा गरिबको छोराछोरी होस्, होइन मेरो बाबा आमाले थोरै पैसा कमाउँछ मैले काम गर्नु हुँदैन भन्ने होइन, त्यो मानसिकताबाट बाहिर निस्कनु पर्यो, काम जस्तो सुकै काम, मैले घरको काम भनिनँ, घरको पनि काम गर्नु पर्यो, बाहिरको काम पनि गर्ने हो अलिअलि, र सँगसँगै पढ्ने काम पनि गर्नुपर्छ, दुईटालाई चाहिँ सँगसँगै लानुपर्छ है। हाम्रो जमानामा चाहिँ एक्लै एक्लै होइन एक्लै काम पढाइ बिगार्छ काम नगर भन्थे, त्यो बहुत गलत चिज हो, काम पनि गर्न सिक्नको लागि हो नि, त्यो
3: विद्यार्थी अभिभावक र शिक्षक तिनै पक्षले चाहिँ यसलाई चाहिँ सुधार गर्नु पर्यो, यसलाई सुधार
2: एब्सोल्युटली, र उनीहरूले पनि के टाइम दिनु पर्यो भने काम गर्नको लागि चाहिँ विद्यार्थीलाई पनि सफिसियन्ट टाइम दिनु पर्यो। फर्चुनेटली अब दुई दिन बिदा भएको छ, त्यो समय आफैमा पनि खाली समय हो, र के चिज गल्ती नगर्नु पढ्ने विद्यार्थीहरूले, चौबिसै घण्टा किताब पल्टाएर पढेर राम्रो हुन्छ भन्ने कुरा चाहिँ कहिले गल्ती नगर्नु,
3: त्यो दुई दिनमा चाहिँ सिपमूलक
2: त्यो दुई दिन भनेको त संसार चिन्ने हो, देश चिन्ने हो, यहाँको मार्केट चिन्ने हो, यहाँको चाहिँ होइन समाज चिन्ने हो, परिवार चिन्ने हो, परिवेश चिन्ने हो, र अनि कामको वातावरण चिन्ने हो, कामलाई रेस्पेक्ट गर्न सिक्नु पर्यो।
3: हस् डाक्टर साहब, एकदमै महत्वपूर्ण विषयमा चर्चा गर्न स्टुडियोमै आइदिनु भयो, म धेरै धन्यवाद दिन चाहन्छु यहाँलाई
2: पनि धेरै धेरै धन्यवाद।
3: वहाँ हुनुहुन्थ्यो शिक्षाविद डाक्टर विष्णु कार्की। आज हामीले एसईको नतिजा र विद्यार्थीले गर्नुपर्ने अबको तयारी विषयमा कुराकानी गर्यौं। यो कुराकानी सँगै बद्रितो नेपालको आजको समय सकिएको छ। प्राविधिक साथी प्रवीण
4: दात गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
5: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
4: डाक्टरद्वारा दिइने सेवाहरू
6: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
4: अनुहारका हड्डी भाँचिएको जोड्ने,
6: दाँतको एक्सरे सेवा,
4: सामान्य तथा जटिल दाँत निकाल्ने,
6: ठिक तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
4: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
6: मेसिनबाट जरेदेखि दाँत फरिने,
4: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
6: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
4: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
6: साथै
5: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
6: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
7: सम्पर्क डिनोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराही दान दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-562-7707।
6: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
4: विशेषज्ञ डाक्टरी सेवाहरू
6: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाक तथा उपचार सेवा,
4: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाक तथा उपचार सेवा,
8: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
4: नोज अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
6: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
9: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्या फार्मेसीमा।
10: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
11: डाक्टरद्वारा दिइने सेवाहरू
12: पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
13: बिना टाका प्रभावकारी उपचार,
10: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श,
13: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ,
10: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज।
13: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
14: बिरामी जाँच्ने मिति यही जेष्ठ 15 गते शुक्रबार।
9: दिव्य फार्मेसी कुहाई 15 सडक विभाग रोड। सम्पर्क फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98478-28913, 98478-26163 र 98095-12871।
15: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
16: मध्य पश्चिम ट्राङ्क चेक। यति बेला बिहारको 9 बजेको छ।

0: बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्ष 2082-83 को 10 महीनाको अवधिमा विकास बजेट जम्मा 38% मात्रै खर्च गरेको छ। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म 38.09% विकास बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय राप्ती उपत्यका देउखुरीले जनाएको छ। पूँजीगततर्फ 23,47,14,65,000 रूपियाँ बजेट रहेकोमा 8,94,01,08,490 रूपियाँ 59 पैसा मात्रै खर्च भएको छ। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म चालूतर्फ 42.67% बजेट खर्च भएको छ। चालूतर्फ 15,43,85,35,000 रूपियाँ बजेट रहेकोमा 6,58,83,89,516.27 रूपियाँ खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ। लुम्बिनी प्रदेश सरकारको चालू र पूँजीगत तर्फको खर्च 39.91% भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ। चालू आर्थिक वर्ष 2082-83 को अहिलेसम्म 7 जनाको हिरासतमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। कोशी प्रदेशमा 1 जना, बागमती प्रदेशमा 2 जना, लुम्बिनी प्रदेशमा 3 जना, कर्णाली प्रदेशमा 1 जना गरी 7 जनाको चालू आर्थिक वर्षमा मृत्यु भएको छ। चालू आर्थिक वर्ष सकिन अझै 2 महीना बाँकी नै रहेकाले यो संख्या अझै बढ़न सक्ने देखिन्छ। आर्थिक वर्ष 2081-82 भने हिरासतमा जम्मा 1 जनाको मृत्यु भएको थियो। त्यति बेला सुदूरपश्चिम प्रदेशमा 1 पुरूषको हिरासतमा मृत्यु भएको थियो। आर्थिक वर्ष 2080-81 पनि जम्मा 1 जनाको हिरासतमा मृत्यु भएको थियो। आर्थिक वर्ष 2079-80 कोशी प्रदेशमा 1 जना, गण्डकीमा 1 जना, लुम्बिनीमा 1 जना, सुदूरपश्चिम प्रदेशमा 1 जना र काठमाडौँ उपत्यकामा 1 जना गरी 5 जनाको हिरासतमा मृत्यु भएको थियो। पश्चिम समय वर्षमा सबैभन्दा बढ़ी आर्थिक वर्ष 2077-78-79 10 जनाको मृत्यु भएको प्रहरीको तथ्याङ्क छ। त्यति बेला कोशी प्रदेशमा 2 जना, मधेसमा 2 जना, बागमतीमा 1 जना, गण्डकीमा 1 जना, लुम्बिनीमा 1 जना, सुदूरपश्चिममा 2 जना र काठमाडौँ उपत्यकामा 1 जना गरी 10 जनाले हिरासतमै ज्यान गुमाएका थिए। हिरासतमा मृत्यु हुने यो दरले प्रहरीको हिरासत कक्षको ड्यूटीदेखि हिरासतको भौतिक संरचनामाथि समेत प्रश्न उठाएको छ। गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढ़ेको छ। नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन मूल्य बढ़ाएको हो। संघका अनुसार अब ठूलो अण्डा प्रति केरेट अर्थात 30 वटाको 515 रूपियाँ र मध्यमको 485 रूपियाँ फार्म दर कायम गरिएको छ। संघका सचिव मदन पोखरेलका अनुसार उपभोक्ता मूल्य प्रति गोटा 25 रूपियाँ कायम गरिएको छ। यससँगै ठूलो अण्डा प्रति केरेट 485 रूपियाँ र मध्यम अण्डा 435 रूपियाँ थियो। 2 दिने विदाले पर्यटक बढ़दा खपत बढ़नुका साथै गर्मीका कारण अण्डा उत्पादन घटेकाले माग बढ़न गई मूल्य बढ़ेको संघको भनाइ छ। संघका अध्यक्ष पोखरेलका अनुसार किसान कुखुरा पालन पेसाबाट पलायन हुँदा जनशक्तिको अभाव छ। कुखुरामा विभिन्न रोग लागेर मरेका छन् जसले अण्डाको उत्पादन घटेको छ। अण्डाको लागत मूल्य प्रति गोटा 19.12 रूपियाँ पर्ने जनाउँदै अध्यक्ष पोखरेलले किसानले अझै लागत मूल्य पाउन नसकेको बताउनु भएको छ। र कर्णाली प्रदेश सरकारको बेरोजु रकम वर्षेनी बढ़दै गएको छ। वित्तीय सुशासन कायम गर्ने भन्दै 2081 सालमै कर्णाली प्रदेश वित्तीय सुशासन जोखिम मूल्यांकन कार्यविधि 2081 निर्माण पनि गरेको छ। सार्वजनिक आय व्ययको दक्ष परिचालन, त्यसको अभिलेख प्रतिवेदन तथा लेखा परीक्षण मार्फत समग्र वित्तीय व्यवस्थापनमा पारदर्शिता र जवाबदेहिता अभिवृद्धि गर्ने गरी कार्यविधि ल्याइए पनि त्यसको प्रभावकारिता भने देखिएको छैन। प्रदेशका सबै मन्त्रालयले आफ्नो मन्त्रालयको वित्तीय सुशासन जोखिम मूल्यांकन गर्ने गरेका छन्। उक्त मूल्यांकनका आधारमा मन्त्रालयमा बजेट विनियोजन गर्ने गरिएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ। अवस्थ बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: 91 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
2: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
3: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्यसाई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणालीद्वारा उत्पादन सुरु गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
2: हाम्रा विशेषताहरू
3: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन
2: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको
3: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने
4: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
2: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली जीबी रोड खोराही दाङ
5: फोन 562-521
2: सम्पर्क मोबाइल
4: 98-578-32-819 र 98-578-32-223।
6: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
7: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
8: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
6: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
9: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
6: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान।
10: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाङ,
10: दीपक स्ट्रीट। सम्पर्क मोबाइल 98-477-27-977
11: र 98-578-3689।
12: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एक साथ।
13: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
12: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
13: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
12: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
14: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
15: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ, सम्पर्क फोन नम्बर 082-595-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
16: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचोली आयुर्वेद क्लिनिक घोराईदाङमा। उपचार हुने रोगहरू पाइल्स, फिस्तुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत, चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने, महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन, हड्डी खिएको, लसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग, ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने, सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा। हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
14: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक
11: कोराई 15 बीपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
17: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
18: बीमा गराउन जाँदैछु।
17: बीमा किन गर्नु पर्यो सर? बीमा
18: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बीमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बीमा गर्न सकिन्छ र कृषि तथा पशुपन्थी बीमा गराउँदा लाग्ने बीमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
17: बीमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
18: नेपाल बीमा प्राधिकरणबाट इजाजत प्राप्त बीमा कम्पनीहरूमा बीमा गराउनु पर्दछ। बीमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बीमा गराउन सकिन्छ।
17: अनि बीमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
19: बीमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बीमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बीमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बीमा गर्ने, सकेसम्म बीमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बीमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बीमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बीमा लेखको बीमा शुल्क समयमै तिर्ने, अन्यथा बीमा लेख ल्याप्स भई जोखिमको रक्षा गरण गर्दैन।
17: क्षति भई बीमा दाबी परेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
18: दाबी परेमा बीमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बीमा प्राधिकरणमा उपरी निवेदन दिन सकिन्छ।
17: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बीमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिएन। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बीमा गराउँछु र अरूलाई पनि बीमा गराउन अनुरोध गर्छु।
20: नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिका नगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।
21: होइन भाइला, लखर लखर कहाँ हिनेस?
22: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
21: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
22: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
21: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाटो जान, तल्लो गरे काइलो पनि त्यही बाटो गएको, राम्रो पैसा कमाइरहेछ।
22: ल ल काका, गइहाले म।
23: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
24: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
23: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98-498-87-741।
25: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
26: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
25: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
26: अब दानको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
25: तालिममा दिइने विषयहरू:
26: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
25: स्पेशल सेफ तालिम,
26: जापानिज सुशी तालिम,
25: वेटर र वेट्रेस,
26: टुरिस्ट गाइड।
25: हाम्रा विशेषताहरू
26: स्वदेश तथा विदेश का फाइव स्टार होटल काम गर्नु भएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
25: एक्स्ट्रा प्राक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
26: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
25: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
26: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
25: सम्पर्क मोबाइल 98410170 98410170
26: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल
0: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz
1: डाक्टर भानेश्वर पोखरेल रामपुरमा कृषि पढेर डेनमार्कमा मास्टर्स र पीएचडी गरेका त्यहीको कृषि अनुसन्धानमा वर्षौं काम गरेका आफ्ना सीप र ज्ञानलाई आफ्नै माटोमा पोख्न मन लागेर 6 वर्ष अघि नेपाल फर्केका चितवनको माडीमा भानेश्वरले रहर लाग्दो खेती गरेका छन् आफ्ना सपना पछ्याउँदै आउनुहोस् यी पीएचडी किसानका कथा सुनौ

0: डाक्टर आएको कहाँ हुनुहुन्छ होला भन्छन् कि काम के छ भनेर सोध्यो अनि उहाँलाई भेटेर भनिदियो भन्छ अनि त्यो म यो भन्छ दुईसैबाट भयो नाम सुनिरहेछन् नदेखेका
1: त्यही त
0: अनि भेट्न आउँछन् अब डाक्टरहरू उनीहरूले सोचेको ट्याक्क कोट सोट लगाएको होला टाइट साइट लगाएको होला स्वेटर बुटेट होला भएर आफू चाहिँ काम गरेको कोदालोसँग हुन्छ यो चाहिँ हाम्रो के अरे खरबुजाको अनि यो चाहिँ तपाईँ भन्नु नि यो आधुनिक नर्सरी हो यसको चाहिँ यहाँ त पानी आउँछ यहाँ त ऊ त्यहाँ चाहिँ मल र पानीको ट्याङ्की छ त्यहाँ मोटरबाट भित्रभित्र पाइप छ सबै अनि आउँछ अब यसलाई मात्रै चाहिएन यसलाई मात्रै चाहियो भने यो बन्द गर्ने यो मात्रै खोल्ने त्यसरी सबै बनाएको छ यहाँ अहिले त चाहिएन यी बन्द भएका छन् मेरो गाई पनि हेर्नुहुन्छ यो ओभरअल यताउता हेर्नु चाहिँ गाईले हेर्नुहुन्छ गाई ए दाई
1: नमस्ते
0: फेरि हाम्रो सेक्टर धेरै छन् क्या अब गाई भैँसी बाख्रा घाँस कुखुरा खेती फार्म स्टेमा
1: पाहुनाहरू
0: आउँछन्
1: अनि हजुरहरूको घर चाहिँ कहाँ हो
0: पहिला त हामी बागलुङ जन्मेको लगभग 13 वर्षमा आएको गाई चाहिँ 16 वर्ष हुनुहुन्थेन म 6 क्लास पढ्न आएको 5 क्लासमा माथि बाग्लुङ निसी खोला
2: पहिलाको जमानामा बच्चा बच्ची अलिक धेरै हुने भिर पखरामा छोराछोरी चाहिँ नलडौँ भनेर
0: अरू कुरा अब पहाडतिर अलिक धेरै रोजी झाम्रे चल्ने छोराछोरी यही चाहिँ के अरे रोजी झाम्रेतिर लागेर अनि पढ्दैन नि भएर पढाउनु ल्याउने भएको त्यही भन्नु नि त भाले यहाँ चाहिँ एकजना पिएचडी स्टुडेन्ट एकजना मास्टर स्टुडेन्टको रिसर्च चल्दा लाग्छ हामी कोलाबरेसन गर्छ रिसर्चमा वर्षमा हामी 8-10 वटा चाहिँ एक्सपेरिमेन्टहरू चाहिँ हायर प्लान हुन्छ थोरै म गाइड पनि गर्छु अनि म पार्ट टाइम चाहिँ कहिलेकाहीँ गएर रामपुरमा चाहिँ मास्टर्समा एउटा कोर्स छ प्रोटेक्टेड हर्टिकल्चर भन्ने त्यो चाहिँ गर्छु कहिलेकाहीँ गेस्ट लेक्चर भएर चाहिँ उता मदन भण्डारीमा पनि त्यहाँ मास्टर पिएचडीमा अर्ग्यानिक एग्रिकल्चर छ मेरो चाहिँ पिएचडी चाहिँ अर्ग्यानिक एग्रिकल्चरमा मैले डेनमार्कबाट मेरो मास्टर पिएचडी दुइटै अर्ग्यानिक एग्रिकल्चरमा यो चाहिँ मलखातको व्यवस्थापन त्यसमा चाहिँ अनि त्योमा पनि अझ मेरो चाहिँ के भने फर्टिगेसन भन्छ अनि चाहिँ मल र पानी सँगसँगै दिने होइन सिँचाइको पानीमा मल मिसाएर दिनेलाई चाहिँ अब त्यो त्यसलाई चाहिँ फर्टिलाइजर इरिगेसन भएर चाहिँ फर्टिगेसन अब त्यो मेरो चाहिँ पिएचडी चाहिँ त्यसमा हो यो चाहिँ समर स्क्वास हो यो पहेँलो हुने फर्सी पहेँलो हुन्छ कलर यसको मूल्य चाहिँ राम्रै छ गत वर्ष चाहिँ 100 रुपियाँ किलो बेचेको थिएँ
1: तरकारी खाने फर्सी हो
0: तरकारी पनि खान्छन् यसलाई चाहिँ अरू ड्रेसिङमा पनि युज गर्छन् तपाईँको सलादमा काँचो पनि अब यहाँ काँचो पनि खानुहुन्छ
1: यो कहाँबाट लिएर आएको बिउ
0: यो बिउ चाहिँ नेदरल्यान्डको हामीसँग क्याप्सिकम पनि नेदरल्यान्डको छ टमाटरमा चाहिँ हामी नेपाली नार्कले डेभलप गरेको सिर्जना भन्ने जात चाहिँ सम्बन्ध धेरै छ यहाँ चाहिँ हामी नयाँ नयाँ टमाटरका 3-4 वटा जात बिचबिचमा राखेर टेस्ट गर्छौँ क्या अनि कुन चाहिँ बेटर छ होइन अब यो त रिसर्च युनिट भयो होइन त्यो मात्रै होइन थाँक्रा कसरी हाल्नेदेखि लिएर मल कसरी हाल्ने हामीहरूको रिसर्च प्लट अनि छुट्टै प्लट नबनाएर प्रोडक्सन प्लटलाई नै रिसर्च प्लट यताको यो 3 वटा चाहिँ मास्टर स्टुडेन्टको उताको 3 वटा चाहिँ पिएचडी स्टुडेन्टको उहाँहरूले हेरेको चाहिँ माटोबाट सर्ने विभिन्न रोगहरूलाई चाहिँ जैविक तरिकाले कसरी माटोको उपचार गरेर त्यो रोगबाट बचाउने भन्ने कुरा चाहिँ हेर्नुभयो यो चाहिँ हाम्रो म्यानेजर अहिले मास्टर्स गर्दै हुनुहुन्छ उहाँको रिसर्च हो यो चाहिँ अहिले नार्कमा काम गर्ने साइन्टिस्ट हुनुहुन्छ उहाँले पिएचडी पनि गर्दै हुनुहुन्छ यो जति पनि देख्नुहुन्छ हाम्रो जता उत्यो हरियो टिल्ला घर छ नि त्यहाँदेखि यो सबै यो सबै हामीहरूको 25 बिघा जग्गा छ अनि सबै पानीको चाहिँ हाम्रो चाहिँ के छ भने इन्टर कनेक्सन छ हाम्रो एउटा धारा यहाँ छ दुईटा धारा उहाँ छन् पाइप चाहिँ झन् झन् 1 बिघामा 10 किलोमिटर जति पाइप लाग्छ त्यो हिसाब गर्दाखेरि 150 किलोमिटर चाहिँ यो पाइप रहेछ हामीसँग अनि यो सबै प्रत्येक गरामा चाहिँ हामीहरूको जस्तै अब यो गरामा पानी लाउनु पर्यो भने यो अब यसले चाहिँ यताको यो सिस्टमलाई कन्ट्रोल गर्छ कहाँ पठाउने त्यो अनुसार हामीले खोल्ने र बन्द गर्ने गर्छौँ मल पनि पाइपबाट जाने
1: हो र
0: मल र पानी दुईटा मिसिएर जान्छ
1: अब टाढा टाढा भयो नि त तपाईँको खेती त
0: हजुर
1: अनि त्यहाँबाट के बोकेर ल्याउने कि
0: हाम्रो ट्याक्सी प्रत्येक गरामा ट्याक्सी लाइन बाटो नत्र त कहाँ सम्भवै छैन तपाईँको अब आज त्यहीँ चाहिँ 2 गाडी तरकारी होला त्यो 2 गाडी बोकेर ल्याउँदा टिप्नभन्दा बढी खतरा लाग्ने हो
1: सरले सुरुमा यति ठुलो गर्नुभएको हो
0: सुरु नै 16-17 बिघा गरेको अनि पछि थप्दै गएर अहिले 25 बिघा यो चाहिँ मेरो 100% व्यक्तिगत भयो अनि हाम्रो यहाँ पारी 40 बिघामा चाहिँ हामी सामूहिक रूपमा गर्छौँ त्यहाँ बिउ बिजन काम गर्छौँ फलफुल खेती पनि छ अनि अहिले फेरि उहाँ उता 30 बिघा चाहिँ अहिले लिएको त्यो पनि हामी 3 जना मिलेर गरेछौँ त्यहाँ चाहिँ आलु र प्याज गर्ने हो र
1: अनि
0: यो चाहिँ यो 25 माडीमा यस्तो 100 बिघा प्लस चाहिँ गर्नु पर्यो भन्ने हो 200 जनालाई रोजगारी अब यहाँ चाहिँ 45 जना हुनुहुन्छ
1: अनि
0: त्यो फर्ममा पनि लगभग 30-35 जना हुनुहुन्छ अनि उता पनि अब हामीहरूको भर्खर सुरु गऱ्यौँ त्यहाँ पनि झन्डै नै 20-22 जना हुनुहुन्छ होइन यो वर्ष फर्सीले राम्रो भाउ पायो यो गराले राम्रो इन्कम दियो हामीलाई 9 लाख भन्दा माथि बेच्थ्यो होला यतिबाट यो र उता यत्रै गरेर छ दुइटा गरेर

0: पिरो खुर्सानी छ अनि हामीसँग कलर क्याप्सिकम छ अनि हामीसँग लौका थियो फालियो भर्खर फालियो अब त्यसमा चाहिँ सिडलेस खरबुजा बिहान नभएको खरबुजा गत वर्ष र अघिल्लो वर्ष भाट भटेनीलाई दिएको थिएँ अनि कलर क्याप्सिकम दिएको थिएँ भाट भटेनीलाई अहिले भाव भाट भटेनीको सबै जल्यो होइन त्यसले अलिकति हामीलाई पनि नत्र भने अहिले चाहिँ कलर क्याप्सिकम भाट भटेनीलाई दिन्थ्यौँ नि त हामीले राम्रै मूल्य दिएका
1: थियौँ
0: होइन पोहोर चाहिँ खरबुजा हामीसँग सिडलेस 55 रुपियाँ किलो किनेका होलसेलमा त्यो भने राम्रो भएको हो नि त अनि यो चाहिँ सबै हाम्रो भरतपुर र काठमाडौँ जान्छ कालीमाटी यो यो उता देख्दाखेरि पुरै मरिया देख्न नि यहाँ चाहिँ मैले 6 वटा भेराइटी काँक्रो हिउँमा नर्मल्ली फल्दैन होइन चिसो हुन्छ काँक्रो फल्नलाई राम्रो भनेको बेलुकाको टेम्परेचर 16-18 दिउँसोको टेम्परेचर 25-26 भएको चाहिँ राम्रो तर त्यो त कहिले दिउँसो पनि हुँदैन राति पनि हुँदैन राति त अस्ति घटेर 6 डिग्री पुगेँ अनि मैले भक्तपुर लोकलदेखि होइन चाइनिज भेराइटीदेखि इन्डियनदेखि नेदरल्यान्डको पनि एउटा भेराइटी र यहाँ 6 वटा भेराइटी रोपेको अनि 3 वटा भेराइटी त अब त्यो हुर्किँदै छैन जस्तो चाहिँ स्ट्रेसले क्या बढी चिसो भएर होइन यस्तो भयो 3 वटा भेराइटीमा अलिअलि फाटा फुटाएर खर्च चाहिँ उठाएको फेरि यो बेला काँक्रो चाहिँ होलसेल 50 रुपियाँ किलो छ
1: क्या यो चाहिँ तपाईँको रिसर्च
0: यो रिसर्च मैले त्यो भेराइटल ट्रायल गरेको अब यो चाहिँ सम्भव राम्रो भएन अब यसलाई अर्को वर्ष चाहिँ प्लास्टिकले छोपेर त्यो सानो टेम्परेरी प्लास्टिकले छोपेर हेर्छु भनेको छु
1: त्यो रिसर्च गरेकोहरू चाहिँ बिग्रिएपछि नहुने जस्तो भएपछि अलि मनमा खल्लो हुन्छ
0: अनि यस्तो हुन्छ रिसर्च चाहिँ सधैँ के अरे हामीले चाहे अनुसारको त आउँदैन नि त होइन र त्यो सुधार्ने भन्ने कुरो थाहा भयो जस्तै 6 वटामा मैले 3 वटा भेराइटी अर्को वर्ष छोडै छोदिनँ अब त्यसले त मलाई घाटा पुर्याएको छैन नलेज त दियो नि त
1: तपाईँहरूले बियो बिजनहरू किन्न चाहिँ
0: एग्रोभेटहरूबाट अहिले त अब थाइल्यान्ड गयो भने थाइल्यान्डको अब नेदरल्यान्ड गयो भने नेदरल्यान्डको कहाँको भने त्यहीँको सिड ल्याइदिन्छ अब हामीहरूले चाहिँ धेरै जस्तो सिड खुमलटारको तरकारी बाली विकास केन्द्र छ नि अब त्यहाँबाट ल्याउँछौँ पढाइ गरिसकेपछि म एउटा कम्पनीमा एज अ रिसर्च साइन्टिस्टको रूपमा चाहिँ काम सुरु गरेँ अनि पछि चाहिँ म एज अ रिसर्च डाइरेक्टर भएर पनि काम गरेँ होइन प्लान्ट बेस्ड ग्रोइङ मिडियामा अलिक धेरै मैले काम गरेँ जस्तै यहाँ कोको पिट पिट मसँग त्यो जुन राखिन्छ नि गमला राख्ने माटो भनेर बुझ्छ नेपालमा धेरैले होइन यो फार्म चलाउनु मसँग चाहिँ अलिक धेरै चाहिँ थियो नि जुन आर्ट म पछि त्यो कम्पनीमा गएपछि जे गरेर सिकियो त्यसले चाहिँ अलिक धेरै आर्ट चाहिँ ल्याएको
1: यताको खेती चाहिँ कस्तो हुँदो रहेछ
0: अब त्यहाँ चाहिँ कृषि भनेको उद्योग हो अहिले डेनमार्कमा एभरेज ल्यान्ड होल्डिङ नै होइन लगभग धन्दा नै 110 बिघा जति नै होइन एभरेज छ र 20% किसानसँग 150 बिघाभन्दा बढी जमिन छ यहाँ चाहिँ किसान भनेपछि मान्छेले अब होइन यो त अलिक खाना नपुग्ने अब यो दुखिया रहेछ भन्ने हुन्छ त्यहाँ किसान भनेपछि यो त औद्योगिक यो त धनी मान्छे रहेछ भन्ने हुन्छ क्या तिनीहरूसँग सबै रिसोर्सहरू छ तिनीहरूसँग मेकानाइजेसनमा गएका छन् अब म एउटा चाहिँ गाई फार्ममा गएको 1000 गाई थिए अनि कतिसम्म चाहिँ त्यो चाहिँ ह्युमन रिसोर्सहरू सोधेको हामी जम्मा कति 7 जना छौँ उहाँहरू भन्थ्यो क्या उसले 7 जनाले 1000 गाई पाल्यो किनकि सबै अब दुनीदेखि लिएर दाना हाल्ने सबै चाहिँ अटोमेसनमा छ
1: तरकारी खेतीमा पनि त्यस्तै हो
0: तरकारी पनि धेरै जसो चाहिँ मेसिनमा गएका छन् जस्तै रोप्ने पनि मेसिन हुन्छ गोड्ने मेसिन हुन्छ मेसिन चलाउने धेरै जसो काम चाहिँ के हुन्छ भनेपछि मेसिन चलाउने काम हुन्छ
1: उता चाहिँ किसान भन्ने बित्तिकै धनी यो चाहिँ उद्योगी भन्ने खालको सोच अनि यता चाहिँ किन किसान भन्ने बित्तिकै अलि हेयरको दृष्टिले हेर्ने गरिब हुने भन्ने त्यो सोच आउने होला सो त
0: पेसालाई चाहिँ मान्छेले हेला गरेको होइन नर्मल्ली चाहिँ उनीहरूले उत्पादन गरेर आफैले खान नपुग्ने किसान छ नि नेपालमा हो त्यो भएपछि उसका चाहिँ आवश्यकताहरू पुरा गर्नलाई अरूसँग माग्न पर्ने भयो भनेपछि ऊ के भयो भनेपछि उत्पादन त गर्छ सधैँको मगन्ते हुने भयो अनि आर्थिक रूपमा कमजोर भइसकेपछि मान्छे चाहिँ किसान मात्र होइन अरू पनि के हुन्छ हेप्पिन्छ अनि त्यो पुग्ने गरी कमन नसकेपछि ऊ के भयो आर्थिक रूपमा सधैँ कमजोर भएपछि अनि त्यो कमजोर भएर हेप्पिएको तर अहिले चाहिँ किसानहरू केही छन् नि त जसले वर्षमा 10-20 लाख रुपियाँ कमाएका छन् अनि त्यो मान्छे चाहिँ हेप्पिन्न कृषि पेसालाई भन्दा पनि मान्छेको इन्कमको स्टाटस हेरेर हेप्पिएको भन्ने लाग्छ मलाई चाहिँ
1: नेपालमा नि त्यसरी विशाल विशाल खेतीहरू गर्न सक्ने सम्भावना चाहिँ कतिको देखियो
0: त्यो चाहिँ मुख्य बाधा भनेको यहाँको ल्यान्ड हो ल्यान्ड ओनरसिप छ नि किनभने हाम्रो साना साना टुक्रा ल्यान्ड छ अनि जग्गाको मूल्य यति माथि छ नि खेती गर्ने जग्गाको मूल्य कसैले पनि किनेर खेती गर्न सक्दैन तपाईँलाई एउटा इक्जाम्पल दिउँ अब तोरी खेतमा हिजो 1 बिघा जग्गा हुने यहाँ भरतपुर तोरी खेत हुने ठाउँ अथवा त्यो वरिपरि त्यो 1 बिघा जमिनको मूल्य चाहिँ 5-7 लाख रुपियाँ थियो तर आज जमिनको मूल्य बढेर यति माथि पुग्यो अहिले चाहिँ उसको 1 बिघा चाहिँ के भयो भनेपछि 15-20 करोड भयो भनेपछि अब 20 करोडको मालिक काना कदाल बोकेर खन्न जाँदा उसको चाहिँ के हो यसलाई कति नपुगेको त्यत्रो सम्पत्ति गरेर काम गर्न गयो भनेर भनिदिनेले पनि भनिन्छ नि उसलाई पनि म त ऊ हो यत्रो सम्पत्ति भएको नि भन्ने हो ऊ अब काम गर्न गएन उसलाई एकठाकै चाहिँ जिन्दगीभरि खान पुग्छ अर्को एकठाकै चाहिँ यो नेपालमा भएको

0: सबभन्दा लग्जरियस गाडी आउँछ, अर्कै कथा बसेपछि अब चाहिँ अरू सबै खर्च चढ्छन् भनेपछि, अनि उसले चाहिँ किन चाहिँ जग्गाहरूलाई थोरै पैसा दिनु पर्यो? हाम्रो जग्गाको प्राप्ति चाहिँ सबभन्दा ठुलो समस्या छ। मैले यहाँ 50 बिघा बनाउँथेँ नि त, जग्गा यता उता माग्छ, यहाँ पाइँदैन। यहाँ चाहिँ आज क्याप्सिकम आज टिपेर बजार लाग्यो। निम्रो यहाँ त हाम्रो चाहिँ के अरे सुपरभाइजर भाइ, भाइको घर चाहिँ भैरो हो, आइएसी अस्ति पास भएर कति 88% ल्यायो भन्दै
1: थियो। सिकाइ भइरहेको छ यहाँ,
2: अब यहाँ एउटा ठुलो फार्म छ, यहाँ त सबै सिक्न पाइन्छ नि त, सुरुदेखि लास्टसम्मको। अब कलेजमा एउटा सीमित एरिया हुन्छ, त्यतिमा धेरै सिक्न पाइँदैन।
1: यहाँ छोडेर गइसकेपछि पढेर पछि आफू गर्ने कि
2: फ्यामिलीको कन्डिसन हेर्दाखेरि त बाहिर जानुपर्छ जस्तो लाग्छ। कुनै पनि कुरा स्टार्ट गर्नुभन्दा अगाडि चाहिँ लगानी हुनुपर्छ। अब हाम्रो त्यो सुरुमा स्टार्ट गर्ने बेलामा त्यति लगानी हुँदैन, पहिला विदेश जाने, कमाएर आएर आफ्नो देशमा केही गर्ने भन्ने।
0: अब सबैले सोचेर त्यही भएर जाने हो, गइसकेपछि उता जरा यति चाहिँ गहिरोसँग घार्छन्, त्यो उखेल्नै गाह्रो हुन्छ र त्यो उखेलेर त ल्याउनै गाह्रो हुन्छ।
1: तपाईँले चाहिँ कसरी त्यो जरा उखेल्न सक्नु?
0: त्यसको चाहिँ अर्को फेरि मेरो अलि विगतको कथा चाहिँ भन्दाखेरि, तपाईँलाई फार्मिङ चाहिँ मेरो यो चाहिँ यो मेरो बिजनेस पनि होइन, होइन यो मेरो करियर पनि होइन, यो मेरो के अरे ब्लड भित्र छ, ड्रिमको काम होइन, त्यो सपना हो क्या यो भनेको मेरो, यस्तो फार्म हाउस जहाँ मैले चाहेको कुरा रिसर्च गर्न सकौँ, जहाँ धेरै मान्छेहरूलाई चाहिँ रोजगार दिन सकौँ, अनि मैले चाहेको चाहिँ जानेको नलेज अरूलाई ट्रान्सफर गर्न सकौँ भन्ने एउटा हुन्छ नि मान्छेको ड्रिम, यो चाहिँ मेरो चाहिँ सपना थियो होइन। अब मैले त्यही भएर यहाँ त बेसरी कमाएर उदुङ गरौँला, त्यहाँ घर बनाउँला, कतै घरहरू किन्नुला भन्ने छैन। अहिले आज मैले चाहिँ 45 जना कति हुनुहुन्छ काम गर्ने, उहाँलाई तलब दिन पुगोस्, मेरो खर्च उठोस् र यो चाहिँ चलोस् मजासँग। विदेशमा बस्ने धेरै मान्छेहरू कन्या कहीँ कुनामा चाहिँ राखेका हुन्छन्, म चाहिँ नेपाल फर्किने हो, अब यति चाहिँ पढाइसकेर फर्किने हो, अथवा अलिकति पैसा कमाएर फर्किने हो, छोरो अलि ठुलो छ, छोरी अलि ठुलो छ फर्किने हो, अब एउटा चाहिँ जागिन लाग्छ अनि फर्किने हो, गर्दा गर्दै मान्छे बुढो भएको छन् होइन।
1: तपाईँलाई चाहिँ केले आँट दियो त नि?
0: यस्तो छ, म चाहिँ जहाँ पनि गइन्छ नि त मिटिङहरूमा सेमिनारहरूमा, अनि अब मान्छेले प्रेजेन्टेसन गर्छ, आफूले गर्छ होइन, यो कुरा त नेपालमै गर्न सक्छ त म होइन, म किन यहाँ बसिरहेको छु, म बाँच्नलाई त भात खान त म त जाँदै पनि सक्छु, किन यहाँ बसिरहेको छु भन्ने चाहिँ हुन्थ्यो सधैँभरि सपना। त मैले डेनमार्कको सायदै एक दिन पनि देखिनँ होला, हो सधैँ सपना यतै देखिन्थ्यो होइन, अनि त्यो भएपछि अब यो खुसी उहाँ थिएन, मेरो चाहिँ खुसी उहाँ थिएन, म परिवारसहित थिएँ, मेरो एउटा छोरो अनि त्यसपछि गएर श्रीमती, मेरो छोरो उही जन्मेको, अहिले पनि मेरो छोरो र श्रीमती उतै छन्, डेनमार्कमै छन्। त्यहाँ चाहिँ खुसी नभएपछि अब खुसी खोज्न त पर्यो नि त होइन र मान्छे, मेरो खुसी चाहिँ यहाँ रहेछ क्या नेपालमा। हामी बुढाबुढी सल्लाह गरिसकेपछि अब यहाँ बसेर भएन होइन, नेपालमा गएर केही काम चाहिँ गर्नु पर्यो भनेपछि श्रीमतीले चाहिँ हुन्छ, अब त जहाँ तेरो खुसी त्यहाँ छ भने, तर अब म नेपाल चाहिँ काम गर्न सक्दिनँ, अब मलाई चाहिँ छोरा पाल्न सक्दाखेरि बोला हामी आउँछौँ उहाँहरू भनिन्, अब पाल्न सक्छु उहाँहरू 2 वर्ष अगाडि चाहिँ, अनि जाम भनेको छोरोले होइन, म त पढाइ यहीँ गर्छु भन्न थाल्यो, अलिक ठुलो भयो नि त, 13 वर्ष भएको थियो छोरो, भएको थियो छोरो चाहिँ पढाइसकेर आउने हो नि त, अनि अब त्यो भएपछि छोरोसँग अब फेरि 18 वर्ष नपुग्ने छोरोलाई एक्लै छोड्न मिल्दैन त्यहाँ होइन, एकजना प्यारेन्ट हुनै पर्छ, त्यस कारणले गर्दा अब छोरो अहिले अब 15 वर्ष पुऱ्याएर 16 महिनादेखि नौका चाहिँ पढ्छ, अब 3 वर्षमा अनि छोरो 18 वर्ष पुगेपछि अब उसलाई यहाँ छोड्ने, अनि श्रीमती पनि आउने, तर अब यस्तो अहिले पनि म चाहिँ अब वर्षमा 2 पटक जान्छु, उनीहरू 1 पटक आउँछन्, अनि नर्मली हामी वर्षमा 3-4 महिना सँगै
1: हुन्छौँ।
0: अब खुसी नदिया किन बस्ने र
1: खुसी चाहिँ के रहेछ?
0: आत्मसन्तुष्टि, आफूलाई चाहिँ मन लागेको काम होइन गर्न पाइयोस्, र आफूले जे सपना देखेको छ अनि त्यो सपना मैले पुरा गर्दैछु है, म त्यो सपनाको बाटोमा छु है भन्ने आफूलाई फिल होस्,
2: अनि महत्वाकांक्षा बढ्दै गएपछि मान्छे खुसी पनि घट्दै जाँदो रहेछ, एक्सपेक्टेसन बढाउँदै लगेपछि खुसी चाहिँ घट्दै जाँदो रहेछ, त्यस कारण एक्सपेक्टेसन नराखिदिएपछि त होइन थोरै कुरा प्राप्त हुँदा पनि खुसी हुन्छ नि होइन र
1: यत्रो गरेपछि पनि त्यो एक्सपेक्टेसन नराख्ने, अपेक्षा नराख्ने भन्ने
0: होइन, योजना यस्तो हो, तपाईँको योजना चाहिँ बनाउने हो, प्लान चाहिँ बनाउनु पर्यो, काम चाहिँ गर्ने हो, अब त्योबाट सधैँ म सफल हुन्छु भन्ने के अरे एक्सपेक्टेसन राख्यो भने असफल हुँदादेखि त फेरि दुःखी भइहाल्यो नि त
1: होइन, फर्स्ट सधैँ होलसेलमा 25 रुपियाँमा जान्छ भन्ने सोच्यो भने दुःखी भयो,
0: पाँच रुपियाँ पनि जान्छ
1: कहिले फाल्दिनु पनि
0: कहिले फाल्न भन्नु जोतेको छु मैले त्यो टोरी चाहिँ अर्का यो जग्गा मैले माया छु भएको छैन अरू सबै जोडेको पल्ट यो सबै यो चाहिँ बन्दकी किनेको 15-20 बिघा चाहिँ बन्दकी किनेको छु 40 लाखमा एक बिघाको 2 लाख रुपियाँ मैले पहिला अग्रिम
1: दिनुभयो
0: भनेपछि त्यो 2 लाखको जति ब्याज आउँछ नि त्यो ब्याज मैले लिँदिनँ अनि उहाँहरूले चाहिँ मेरो यो जग्गा भाडा लिनुहुन्न त्यो 18 बिघा जति छ होला यहाँ सायद होइन भन्छ कि त्यो 36 लाख रुपियाँ सुरुमा इन्भेस्ट गर्न त पर्यो तर मलाई अहिले भाडा तिर्नै तनाव भएन अनि त्यो 36 लाख मेरो चाहिँ के अरे डिपोजिट भएर बसिरहेको छ त्यो जग्गा उहाँहरूले फिर्ता गर्दा त्यो पैसा मलाई फिर्ता हुन्छ अनि त्यो पनि कन्ट्याक्ट गरेर 10 वर्ष चाहिँ फिर्ता गर्न नपाउने भएर चाहिँ बनाएको छु यहाँ धनमा 21 जना जग्गा ल्याएको छु मैले
1: तपाईँको सपना के हो
0: मारीमा चाहिँ अब कृषि बाली ठुला 2-4 वटा यस्ता चाहिँ के अरे होइन प्रोजेक्टहरू गर्ने जहाँ चाहिँ अब 200 देखि माथि मान्छेले रोजगारी पाऊ र यसलाई चाहिँ नेपालहरू एक किसानका लागि अथवा कृषि सिक्न चाहिँ चाहनेहरूका लागि चाहिँ यसलाई चाहिँ एज अ नलेज सेन्टर रूपमा विकास गरौँ अहिले पनि हुन्छ हामीहरूको वर्षमा झन्डै नै मैले 1000 मान्छेलाई तालिम दिन्छु हाम्रो ट्रेनिङ सेन्टर पनि छ यहाँ भोलिबाटै चाहिँ गोर्खाका हुनुहुन्छ अस्ति अफिसरहरूले तालिम थियो 35 जना मान्छे आएर बस्ने खाने व्यवस्था बेड पनि छ 35 बेड अनि ट्रेनिङ सेन्टर छ हामीसँग किचन पनि छ सबै खाने बस्ने सबै भाइ हाम्रो चाहिँ म्यानेजर भाइ
1: गर्दै हुनुहुने
0: मास्टर शैली
1: म्यानेजर भएर के गर्नुपर्छ यहाँ
3: सामान्यतया बुझ्ने भाषामा भन्दा मैले बिरुवालाई पाल्ने काम गर्ने हो बिरुवालाई पाल्ने भन्दा त्यसले खाना दिनु पर्यो पानी दिनु पर्यो अनि कहिले काहीँ डिजास्टरहरू आउँछन् रोग किराहरू आउँछन् त्यो रोग किराहरूबाट कसरी बचाउने भन्ने त्यसमा वर्क गर्ने भयो मैले
1: के नाम तपाईँको
3: मेरो तर्कराज जोशी हो एक घर चाहिँ मेरो सुदूरपश्चिम महेन्द्रनगर
0: पहिला चारको के अरे धनगढी भाइ हुनुहुन्थ्यो उहाँ चाहिँ अस्ट्रेलियातिर लाग्नुभयो
1: तपाईँको साथीहरू पनि धेरै बाहिर जानुभएको छ होला
3: मान्छे विदेश नै म यहाँ बाध्य हुँदैछु अब मैले आफैलाई हेर्छु अरूलाई भन्दा नि किन हेर्ने होइन
0: संसार सानो भयो
1: पढेको मान्छेहरू बाहिर जाँदै गइरह्यो भने त तपाईँको सपना फेरि कसरी पुरा होला त
0: मैले यहाँ ब्याचलर सकिसकेपछि अथवा मास्टर सकिसकेपछि म यही देशमा चाहिँ काम गरेर पनि बाँच्न सक्छु भन्ने कुराको ग्यारेन्टी भयो अथवा मेरो चाहिँ प्राइमरी निड्स म पुरा गर्न सक्छु भन्ने कुराको ग्यारेन्टी भयो भने को छोडेर जान्छ र घर परिवार छोडेर अब राज्य चाहिँ बिस्तारै अब चाहिँ बलियो हुँदै गइसकेपछि अनि अब यस्तो भाइहरू बाहिर गए पनि फर्केर फेरि आइहाल्नुहुन्छ होइन
3: धेरै छुटे छ नि यहाँ पनि छुटे अब चाहिँ नछोड्नु है यो तर आज ढिलो भयो भने केही छैन आज सिमला मात्रै टिक्ने हो ढाड चाहिँ निकाल्नु
0: जेनेरेसन मेसिनले नै हुन्छ ट्र्याक्टर मेसिनहरू त्यसले गर्छौँ सिड ड्रिलरदेखि ड्याङ बनाउने मेसिनदेखि जोत्ने सबै औजारहरू विभिन्न किसिमको औजारहरू अनि त्यसपछि विडर यो गोड्ने मेसिन यो वर्ष चाहिँ अहिले आलु गोड्ने मेसिन पनि किन्न खोजेँ अनि आलु रोप्ने मेसिन पनि किन्न खोजेँ
1: यहाँ सबै यो मुनि मुनि पाइप छ
0: सबै उहाँ अघि देख्नु भएको थियो नि
1: हजुर
0: जस्तै अब यो गराएको यहाँ छ यहाँ चाहिँ सेन्सर राख्ने अनि यहाँको सेन्सरले पानी कम भयो भन्दा बित्तिकै त्यो कम्प्युटरले चाहिँ यहाँको भल खोलिदिन्छ अनि पानी आउँछ अनि पुगेपछि फेरि यसले पुग्यो भन्छ सेन्सरले त्यो अहिले छ म देखाउँछु माथि
1: अनि तपाईँको सिको गरेर यस्तै यस्तै गर्न खोज्नेहरू
0: छन् व्यापक छन् यहाँ आएर तालिम लिन्छ नि त्यो 1000 जना मध्ये 500 जना चाहिँ व्यवसाय किसान हुन् किसानहरूको फोन व्यापक आउँछ मलाई सोध्नुहुन्छ होइन किसानले मलाई चाहिँ खुसी पनि लाग्छ किसानले फोन गरेर आनन्द लाग्छ म नर्मल्ली राति 11 बजेतिर 12 बजेतिर सुत्छु अनि मैले चाहिँ धेरै जसो फोन चाहिँ बेलुका 7 बजेदेखि 10 बजे गर्नुहोस् है भन्छु किसानहरूलाई पनि फुर्सद मलाई पनि फुर्सद
1: अनि कस्तो कस्तो खालको प्रश्नहरू हुन्छ
0: उहाँहरूको यही रोग लाग्छ सर यस्तो भयो के गर्ने होला अब यो सिजनमा कुन बाली रोप्ने होला प्लानिङदेखि लिएर समस्याको समाधानसम्मका फोन आउँछ
3: त्यो थोपा सिँचाइ चाहिँ 2 लाइनमा सट्टामा 1 लाइन हाल्दा पुग्दैन थियो सर
4: 2 लाइनको साथ त 1 लाइन हाल्ने पनि पुग्छ मेरो उता 2 लाइनको साथ 1 लाइन छ तर बेटर चाहिँ 2 लाइनै हुन्छ
0: आलु चाहिँ मल्चिङ प्रविधिमा आलु रोपेको यो नयाँ चाहिँ होइन हामीले पहिलो पटक गरेको यसले चाहिँ उत्पादन धेरै राम्रो बनाउँदो रहेछ आज यो कति 70 दिनको आलु भयो फलाइ चाहिँ राम्रै छ जस्तो लाग्छ आलुको साइज आइसक्यो सानो पनि छ अलिक बढ्दैछन् आलु त प्रति बिघा 30 टनभन्दा बढी होला जस्तो देखिन्छ अहिले चाहिँ यसको फलाइ हेर्दाखेरि 2 बिघामा मेरो लक्ष्य चाहिँ 60 टन बनाउने हो अहिलेको लक्षण हेर्दा त्यो पनि बढ्छ जस्तो देखिन्छ पोहोर मैले अलिकति रोपेको थिएँ अनि काभ्रे किसानहरूले हाइटेकको तामी दिन आउनुभएको थियो चाहिँ बेसरी झार थियो के अरे आलुबारीमा आलुभन्दा अग्लो झार थियो अनि त्यसपछि काभ्रेको एकजना किसानले अनि सर मैले त यसरी उमा मल्चिङमा लाउँछु तपाईँ मल्चिङमा गर्नुहोस् राम्रो भनेर भने मैले फेरि हेरिरहेको थिएँ अनि अहिले चाहिँ ट्रायल गरेको अहिले नै अब हाम्रो पहिलो वर्ष चाहिँ राम्रो एकदम राम्रो छ आलु चाहिँ होइन हिँडाइ मेरो एभरेजमा 10 किलोमिटर यो फार्मलाई दुई पटक मिनिमम घुम्छु मिनिमम कहिले काहीँ 3-4 पटक हुन्छ अब घोकन्ते विद्या धाउन्ते खेती होइन त्यो भएपछि सबै कुरा देखिन्छ नि त भएपछि
1: फिल्मलाई
0: देखिन्छ अनि टिपेर भ्याउँछ नि त यति नै केटाहरूलाई पनि यति ल्याउनु पर्यो भ्याउँछ एक गाडी बनाउँछ
2: 29 वटा त आउँला
0: अस्ति त 38 वटा कतिवटा बनायो
2: अहिले 9 वटा भनेपछि अस्ति कटाउँछ
0: टमाटर अनि कलर चाहिँ काठमाडौँ पठाइदिनु पर्ला सोझै काम गर्नेमा अहिले 3 जना चाहिँ बहिनीहरू 12 को हुनुहुन्छ अरू सबै यो गाउँको हुनुहुन्छ यो गाउँको चाहिँ कति 20 जना थिए यताबाट आउनेमा 80% चाहिँ दलित हुनुहुन्छ यताबाट आउनेमा 60% चाहिँ थारू 70% टिप्ने रोप्ने यो बोल्ने सबै महिलाहरू यो धागो लाउने किला ठोक्ने सबै महिलाहरू किनभने हाम्रो ज्याला चाहिँ समान छ क्या पुरुष र महिलालाई समान ज्याला हो फरक छैन अनि हामीले सुरुमा अब त्यही नीति बनायौँ पुरुष र महिलालाई ज्यालामा फरक गर्ने र पुरुषहरू चाहिँ फेरि मान्छे के रहेछ भने आफूले जति ज्याला पाए नि त्यतिमा खुसी छ तर चाहिँ महिलालाई अलिक कम पाइदियो भने चाहिँ भन्ने चाहिँ होइन त्यसमा चाहिँ खुसी क्या महिलालाई अब उसले भन्दा 20 रुपियाँ कम ल्यायो खुसी हुने होइन अब मेरो पनि आयो त नि के अरे उनीहरूले पनि मैले जति कमाएन भनेर नभन्ने जात चाहिँ त्यस्तो हुने ह्युमन नेचर त्यस्तो हुँदो रहेछ है सबैको महिनावारीको हाम्रो चाहिँ अहिले कति 19,000 बुझ्नुहुन्छ हामीले कोठा दिएका छौँ अब बिरामी हुँदाखेरि छुट्टी दिन्छौँ अनि सरकारी विधामा चाड पर्वमा पेड छुट्टी दिन्छौँ
1: कति रमाइलो रहर लाग्दो लाग्ने हेर्दाखेरि काम
0: त्यहाँ लर यसरी बोरा हुन्छ नि अनि बोरा गन्छु अनि जति धेरै बोरा हो त्यति खुसी लाग्छ मलाई एउटा साथीले भन्थ्यो क्या दाइ आलु बेच्छौँ हामी 10 बोरा बेचेर के अरे 30,000 आउँदाखेरि जति खुसी हुन्थ्यो के अरे हुन्थ्यो नि 30 बोरा बेचेर 30,000 आउँदाखेरि चाहिँ बढी खुसी हुँदो रहेछ भनेको बोरा धेरै भए चाहिँ धेरै खुसी हुन्छ अरे मूल्य विभाग पनि
1: सुरुमा यो गर्छु भन्ने दिमागमा कसरी आयो सर
0: अब डेनमार्क बसेपछि अब उतै बस्ने कि भन्ने पनि थियो होइन कति बस्यो घर किनौँ भन्ने पनि हो अनि घर किने जस्तो फार्म सबै किनौँ भनेर चाहिँ हेरेँ पनि मैले कति 6 हेक्टर ल्यान्ड 4 वटा ग्रिन हाउस अनि वेयर हाउस अनि एउटा चाहिँ घर पाएर अब त्यो किन्ने भएर सबै फिक्स गरियो त्यहाँ ऋण चाहिँ लिनु पर्ने थियो कति 25 वर्ष बनाऊ कि 30 वर्ष बनाऊ भनेर सोध्यो उसले अनि 25 वर्ष बनाएर त भनिहालेँ मेरो उमेर चाहिँ 43 वर्ष थियो होला त्यो ऋण तिर्न त ग्यारेन्टी बस्नै पर्यो 70 वर्षपछि अनि त्यहाँनिर त्यो वृद्ध भत्ता खाना चाहिँ आयो भनेर सबैले गाली गर्नेलाई किन जाने नेपाल अब नेपाल जान्छ भने फेरि छ नि त हरेक मान्छेलाई छ नि त सबले चाहिँ उयो हेला गर्ने होला किन जाने यो वृद्ध भत्ता खानाको चाहिँ सबै जवान जति उता काम गरेर उता अर्कालाई दियो भनेर भन्नेवाला किन जाने भन्ने हो रातभरि निद्रै लागेन अब भोलि जान साइन गर्ने छ है निद्रै लागेन अनि सल्लाह गरौँ अब यो यसो नगरौँ नेपाल गरेर गर्ने होइन अब सुख नेपालमै छ साँच्चै अनि सुख यदि चाहिँ सन्तुष्टि लिने पनि सुख नेपालमै छ क्या विदेशमा छैन अलिअलि दुखी भएर चाहिँ मान्छे विदेश गएको बुझ्नु नि किन दुखी भएको भनेपछि छेउकै मान्छे चाहिँ विदेश गएर अब अग्ला अग्ला घरका छेउमा फोटो खिच्छ समुद्र छेउमा फोटो खिच्छ ओहो यसले त यसरी सुख पाएको छ भन्ने चाहिँ त्यो डाले यता दुखी भएको होइन अर्कोले सुख पायो भने डाले दुखी भएको के अरे त्यही अघि भनेको जस्तै कथा ल हुन्छ झा अब पाल्ने भएपछि बोलाऊ भनेर चाहिँ मैले बिहानै 6 बजे त्यसलाई मेल लेखेँ म चाहिँ अपरजत नेपाल जानुपर्ने हो आज मैले यो साइन गर्न आउनु भ्याएन सरी भनेर मैले लेखेँ र अनि म चाहिँ 3 दिनपछिको टिकट काट्छु नेपाल 3 दिनको टिकट काट्छ उता म त्यो बेला जाहिर खाएको थिएँ म चाहिँ त्यतिखेर रिसर्च डाइरेक्टर थिएँ अपरजत जानु पर्यो भनेर 3 दिन अनि छुट्टी मागेँ अनि नेपाल आएर चाहिँ अनि बल्ल मैले उसलाई राज्य बनाएँ
1: त्यति छिटो निर्णय गर्नुभएको तपाईँले
0: यदि मैले सोचेर निर्णय गरेको भए मेरो छोराको भविष्य सोध्थेँ मेरै भविष्य के हो भनेर सोध्थेँ यहाँ आएर आउने चाहिँ विभिन्न समस्या के आउँछ भनेर त्यो एनालाइसिस गर्न लाग्थेँ म आउँदिन थिएँ 3 दिनभित्र गरेको डिसिसन भएको कारणले म आउन सकेको नत्र छोरो 9 वर्ष थियो सबै साथीहरूले त्यहीँ घर किनेर अब सेटल हुने लाइनमा थिए अब तिनीहरूलाई हेरिन्थ्यो होला उनीहरूसँग आफूलाई कम्पेयर गरिन्थ्यो होला अनि यहाँ नेपालको चाहिँ अब सबै भनौँ न अप एन्ड डाउन यो हेरिन्थ्यो होला कुनै पनि हालतमा आइन्थेन त्यसको सबै डिसिसनले आएको यस्तो म डेनमार्क आउँदाखेरि हामीसँग अलिकति चाहिँ हामी बुढाबुढीले कमाएको पैसा अलिकति थियो 1 करोड जति चाहिँ मैले पैसा लिएर थियो हामीसँग क्यास थियो अनि एक दुईवटा जग्गा किनेको थियौँ हामी डेनमार्क बस्दा त्यो जग्गा बेचेँ अनि त्यो बिचमा फेरि मेरो श्रीमतीले उताबाट मेरो चाहिँ एकदम भेरी होइन चाहिँ स्ट्रङ ब्याक सपोर्ट चाहिँ मेरो श्रीमती नै होइन आर्थिक रूपमा पनि मोरल रूपमा पनि यो मेरो चाहिँ के अरे 12 वर्षको उनको 16 17 वर्षको डेनमार्कको कमाइ सबै यही छ
5: 12 वर्ष बस्नुभयो तपाईँ
0: म चाहिँ 12 वर्ष बसेँ अनि त्यसपछि गएर म आफ्नो गएर बिचमा आएको अब श्रीमती चाहिँ 9 गएकिन् अहिलेसम्म उही छन् अनि अलिकति चाहिँ लोन लिएको छु 70 लाख जति लोन लिएको थिएँ अहिले चाहिँ 30 लाख जति लोन छ ब्याङ्कमा मेरो अर्को एकदमै स्ट्रङ ब्याक सपोर्ट भनेको चाहिँ मेरा साथीहरू हुन् कुनै बेला मसँग सञ्चय कोषको ऋण झन्डै 70-80 लाख रुपियाँ सञ्चय कोषको ऋण थियो साथीहरूले सञ्चय कोष आज निकालेर कसैले 8 लाख कसैले 10 लाख कसैले 5 लाख अब कति निकाल्न सक्छन् त्यति चाहिँ मलाई दिएर झन्डै 70-80 लाख रुपियाँ साथीहरूसँग ऋण ल्याएको थिएँ
5: कहिले ऋणमुक्त भइन्छ त अब
0: थप्दै नगएकै म गत वर्ष पहिल्यै ऋणमुक्त हुन्थेँ अब अलिअलि ऋण भयो भने जाँगर पनि लाग्छ होइन
4: अनि मारेको मान्छेले सिमला खान्छन् आजकल
6: हजुर
4: माथि चाहिँ खान थाले अझै खान थालेन नि
6: माथि खासै बिग्दैन बिक्री बिग्छ एकदम कम मात्रामा
4: यो मारेको मान्छेले चाहिँ पकौडा बनाउनु जाने
6: हजुर
4: माथिको चाहिँ असाध्यै राम्रो पकौडा हुन्छ नि
6: तपाईँको भरतपुरको मन्डीमा 20 रुपियाँ पिस लिन्छ पकौडालाई एउटा माछालाई
0: हाम्रो चाहिँ मन्थली झन्झ नै 2-3 लाखको सेल यहीँ फार्मबाट हुन्छ यो चाहिँ आज काठमाडौँ जाने हो गाडी भरतपुर चाहिँ हामी आफ्नै गाडी लैजान्छ हामी सरकारी बोक्ने गाडी पनि छ अनि काठमाडौँको चाहिँ व्यापारीकै गाडी यहाँ आउँछ कहिले काहीँ एक बिहाको टमाटर मैले चाहिँ रेकर्ड एक बिहा टमाटर 33 लाखसम्ममा बेचेको छु त्यही एक बिहाको टमाटर चाहिँ मैले चाहिँ 4 लाखमा पनि बेचेको छु फलेको चाहिँ उति नै हो भावले गर्दा त्यस्तो भयो
5: अनि त्यो बे सिजनको निकाल्न सकिन्छ कि सकिँदैन त
0: अलिअलि चाहिँ हुन्छ तर त्यति धेरै बे सिजन चाहिँ नेपालमा अलिक कम हुन्छ किन भनेपछि अब यहाँ तराईमा चाहिँ बेसी नै हुन्छ पहाडको सिजन हो उहाँ बेसी नै यहाँ सिजन त्यस्तो हुन्छ
5: अनि बाहिरतिर पनि यस्तो हुन्छ जस्तो सिजनमा फल्ने
0: हुन्छ कि धेरै जसो चाहिँ के हुन्छ क्लाइमेट कन्ट्रोल ग्रिन हाउसहरू हुन्छ सबै कुरा टेम्परेचर ह्युमिडिटी लाइट कार्बन डाइअक्साइड सबै कुरा टोटल्ली कन्ट्रोल भएको हुन्छ त्यस कारणले त्यहाँ सम्भव भयो अब यहाँ चाहिँ हामीसँग त्यो क्लाइमेट कन्ट्रोल ग्रिन हाउसहरू छैनन् अलिअलि यस्ता खालका चाहिँ नेचुरली भेन्टिलेटेड अथवा चाहिँ पोली हाउसहरू चाहिँ छन् अब यसमा चाहिँ सबै कुरा कन्ट्रोल गर्न सकिन्न
5: तपाईँकोमा चाहिँ त्यस्तो अटोमेटेड ग्रिन हाउस
0: अटोमेटेड एउटा बनाउन मन छ तर यो बेसरी खर्चिलो छ तपाईँको एउटै मैले लाइट हाल्न पर्यो यो 200 मिटर स्क्वायर उता भएर चाहिँ कोटेसन मागेको अनि उहाँले एकजनाले चाहिँ कोटेसन 70 लाखको दिनु अब त्यो 70 लाखको लाइट हालेर के गर्ने यो ग्रिन हाउसबाट मेरो चाहिँ निकालेको अहिले चाहिँ क्यालकुलेसन के छ भने 18 लाख रुपियाँ खर्च भएको छ लगभग 3 लाखभन्दा कम मैले चाहिँ नाफा गरेँ भने म सधैँ घाटामा योमा त्यही भएर यो चाहिँ कलर क्याप्समा हालेको छु होइन कलर क्याप्समा हालिसकेपछि के भयो भनेपछि यसको मूल्य राम्रो छ अहिले बजारमा 250-300 सम्ममा जान्छ किलोको छ यो भेराइटी नै यस्तो छ यो एउटै चाहिँ 400 ग्रामसम्मको छ
5: कुन कुन रङमा हुन्छन्
0: यो रातो भयो पहेँलो भयो मसँग यो दुइटा छ अनि अर्को अरेन्ज हुन्छ अरेन्जको मैले अहिले रोप्न खोजे बिउ बेसरी महँगो रहेछ एउटा सिडलाई 13 रुपियाँ कति पर्यो रातोलाई 13 रुपियाँ 50 पैसा पहेँलोलाई 11 रुपियाँ 50 पैसा यस्तै कति पर्यो मलाई होइन एउटा सिडलाई त्यो अरेन्जको चाहिँ 25 रुपियाँ भन्यो एउटा उही मूल्यमा बेच्ने भनेपछि किन त्यो धेरै खर्च गर्ने मैले रातो पहेँ मात्रै रोपेँ
5: कहाँ हो हजुरको घर 12 जिल्ला कुन ठाउँमा
7: उहाँहरू चाहिँ हाम्रो पहिलाको सुरुको मेम्बर उहाँको मामाको छोराको उहाँहरूको गाउँ एउटै
0: 4 वर्ष होइन बाजे आएको 4 वर्ष पुरा भयो
7: छोरी चाहिँ अहिले क्याम्पस पढाइरहनु
4: छोरी पढाइसकेपछि घर अब गरिब मान्छे कहाँबाट आउँछ त
5: छोरी पढ्ने
4: हेरो आउँछ
0: के विषय पढेछ अरे छोरीले म्यानेजमेन्ट अहिले 11 हो क्या 11 होइन ए 12
5: छोराहरूले चाहिँ पढेको
4: छैन जोडसोड 5 मिनट पढेर छोड्दियो
0: कान्छोले त त्यही पनि गरेन यिनले चाहिँ पढ्यौँ कति रहेछ नि चाहिँ
7: अहिले अलि छुट्टी हो र
5: के नाम लक्ष्मी अनि हजुरको नाम चाहिँ के हो नि देवकी
0: उहाँहरू भयो यहाँ 5 कोठा छ
5: हजुर
0: अनि उता 2 कोठा छन् उहाँ तल फेरि 2 कोठा छन् अहिले त्यो चाहिँ खाली छ यो चाहिँ हाम्रो काम गर्नेहरूको आफ्नो किचन गार्डन
5: ए
0: मैले चाहिँ यहाँ खेती गरेर बिउ बरु हामी ल्याइदिउँला भनेर होइन के चाहिन्छ मल यहीँ छ बिउ हामी ल्याइदिन्छौँ अलिकति गरेपछि आफूले खान होइन हामीसँग सबै कुरा नहुन सक्छ होइन
5: जङ्गल यही रहेछ है जङ्गली जनावरले दुःख त दिँदैन
0: मेरो मेस डाली छ यो पुरै अनि यतातिर जहाँ जनावर इन्ट्री पोइन्टमा सबै कम्पाउन्डिङ छ अनि उतातिर चाहिँ त्यो गाउँ छ नि गाउँले चाहिँ जङ्गली जनावर छेक्ने काम चाहिँ गाउँले गर्यो त्यो पनि एउटा एकदमै राम्रो बारेर छ नि त गाउँ पनि त्यो बाँदर त्यहाँसम्म आएर चाहिँ तिनीहरूलाई बेसरी दुःख दिन्छ हाम्रो बारी अहिलेसम्म बाँदर पुगेको छैन धेरै जस्तो गाई हाम्रो चाहिँ लोकल क्रस छन् हाम्रो सबभन्दा धेरै दुध दिने गाईले छाकमा 8-9 लिटर भन्दा दिने छैनन्
5: ए अनि यो दुध के गर्ने
0: डेरीमा जान्छ
5: डेरीमा जान्छ
0: यसलाई घाँस चाहिँ हाम्रो घाँस खेती दिन्छ आफै चाहिँ सुपर नेचर गरेका छौँ अनि मकै रोपेर साइलेज बनाउँछौँ पहिला सुरुमा चाहिँ पशु नाफा थिएन पछि मैले आफैले दाना बनाउन थालेपछि चाहिँ बल्ल नाफा गएँ त्यो फार्मलाई चाहिँ अर्ग्यानिकमा लाने मेरो उद्देश्य हो जो टनलभित्र यो सबै अर्ग्यानिक देख्नुभयो उता पनि हामीहरूले के गर्छौँ भनेपछि टोटल न्युट्रिएन्ट रिक्वायरमेन्टको भनेको जति बिरुवालाई चाहिन्छ त्यसको मोर देन 60% चाहिँ हामी कम्पोस्टबाट दिन्छौँ त्यसले चाहिँ माटो अलिक सुधारिँदै गएको छ पहिला भन्दा अहिले माटो राम्रो भएको छ त्यो सुधार्ने मुख्य कुरा भनेको कम्पोस्ट मल हो गाईबस्तु पालिएन भने खेती कमजोर हुन्छ यो चाहिँ भर्मी कम्पोस्ट हो यो वर्ष बनाएको हामीलाई चाहिँ बाहिर आएर कम्पोस्ट किन्ने पहिला चाहिँ 20-22 लाख रुपियाँ चाहिँ कम्पोस्टमा खर्च भयो क्या अनि त्यसले गर्दा चाहिँ भर्मी कम्पोस्ट चाहिँ बनाउनु पर्छ र गत वर्ष यो बनाएर यसबाट चाहिँ मैले वार्षिक 150 टन
5: यहाँबाट
0: आफ्नै लागि मलाई झन्डै झन्डै 2-250 टन चाहिँ वर्षमा मल चाहिन्छ
5: अनि गोबरकै मल नहालेर किन गडेराखी भर्मी कम्पोस्ट बनाएर हालेको
0: माटोको लागि गोबर मल राम्रो हो होइन अब हामीहरूले हालेको सबै गोबरको मल यही वर्षको बालीले चाहिँ लिँदैन त्यसको एराउन्ड 50% जति यो वर्षको बाली लिन्छ बाँकी चाहिँ अर्को वर्ष हुन्छ अनि अब यो भर्मीले चाहिँ के गर्छ भर्मी 70-80% अब यही बालीले चाहिँ लिन सक्ने हुन्छ अहिले माटो चाहिँ बिग्रिन थालिसक्यो नि रासायनिक खेती गरेर माटो चाहिँ बिग्रिसकेको सूक्ष्म जीवाणु सङ्ख्या घट्दै गएको छ अब नर्मल्ली एक भनौँ एक चाहिँ चम्चा माटो भन्छौँ टी स्पुन होइन अरबको सङ्ख्यामा चाहिँ माइक्रोब्स हुनुपर्छ भन्ने छ होइन अब तर अहिले चाहिँ माइक्रोब्स चाहिँ के भयो भने घट्दै गयो अनि अब यो चाहिँ कम्पोस्ट मलहरू चाहिँ के अरे प्रयोग गर्दै गएपछि माटोमा चाहिँ अर्ग्यानिक म्याटर बढ्दै गएपछि अनि माटो चाहिँ के हुन्छ भनेपछि त्यो माइक्रोब्स सङ्ख्या आफै बढ्छ त्यसैले माटोलाई पनि के अरे तपाईँको छेरपाते लाग्ने सुके नाख लाग्ने हुन्छ भन्न खोजेको हामीहरूको हाम्रो भाषामा भन्दा अब माटो चाहिँ पानी पर्यो एकदम चाहिँ त्यो नौने लुगाभन्दा पनि गिलो हुने
5: हो
0: अब एकदमै गिलो हुने छेरपात लाग्यो जस्तो भयो नि सुक्खा भयो त्यसलाई चाहिँ ढुङ्गाले फर्दाखेरि पनि ढुङ्गो फुट्ने माटो नफुट्ने त्यो भनेको सुकेनाश
5: हो
0: अब यो चाहिँ मुख्य कारण के हो भने जैविक पदार्थ माटोमा नभएर यो हाँस चाहिँ नार्को रिसर्चको अनि अहिले रिसर्च सक्यो पानीमा हुने एक किसिमले ल्याऊ जस्तो चिज चाहिँ खुवाएर दानाको कति चाहिँ घटाउन सकिन्छ भन्ने रिसर्च गरेको थियौँ नार्कामा अहिले चाहिँ अब हामी ब्रोइलरमा गर्दैछौँ त्यही रिसर्च गरी नार्कसँग मिलेर एकदमै राम्रो होइन अहिले हामी त्यही खुवाएका छौँ
5: बाख्रा चाहिँ कति छन्
0: बाख्रा अहिले 20-22 होला यतै चाहिँ खपत हुन्छ
5: हजुर के के भइरहेको छ होइन
0: अस्ति एउटा के अरे अफिसरहरूको ट्रेनिङ
5: हजुर
0: त्यो सके त्योभन्दा अगाडि रामपुर प्रोफेसरहरूको टोली आएको थियो त्यो सके अब भोलि गोर्खा त आएन तिनीहरूले सक्ला नि एउटा फेरि बाजुराका कालीकोटको र जुम्लाका चाहिँ 10 पालिकाका उपमेयर सहितको टोली आएको थियो पितासँग के हो भनेर चाहिँ सोधेँ क्या बाटोघाटो तपाईँलाई एउटा इक्जाम्पल दिन्छ मैले माडीकै इक्जाम्पल लिएँ हिजो माडीमा चाहिँ यो बाटो थिएन डुङ्गा तरेर आउनु पर्थ्यो पुल थिएन हो यहाँ चाहिँ बिजुली थिएन यहाँ हस्पिटल थिएन यहाँ क्याम्पस थिएन यसरी पास गरेपछि अन्न बोकेर खर्च बोकेर भरपुर जाने हो अनि जग्गा पास गर्नु पऱ्यो भने गएर 3 दिन बस्नु पर्थ्यो नागरिकता बनाउनु 2 दिन गएर बस्नु पर्थ्यो पुरै दुर्गममा बसेको हो त्यो बेला यहाँको जनसङ्ख्या 70,000 थियो आज बाटो छ बिजुली छ 1 घन्टामा सरेर भरपुर पुगिन्छ अनि यहाँ डिग्रीसँग पढाइ हुन्छ 4 महिना पिएचडी गरेका चाहिँ डक्टर छन् बाटो घर घरमा पिज पुगेको छ जनसङ्ख्या घटेर अहिले 35,000 भयो अनि यो किन भएको भनेर मैले अहिले त्यही प्रश्न क्या त्यहाँ चाहिँ किन यो भएको होला तपाईँले नगर्नु यस्तो भएको छैन हुनु सर यस्तै भएको छ भने सब मान्छे सहर पसे सहर त किन बसे त नि जहाँ पनि बस्यो अवसरले हिजो गाउँमा अवसर थियो सहरमा थिएन बरु एक वर्ष गरेर खेतीले धान बेचेर भर गड्डा एउटा घरै ल्याउँथ्यो अनि त्यो खालको कमाइ थियो गाउँमा त्यसैले गाउँमा मान्छे बसेका थिए अब आज चाहिँ के हो भने गाउँमा बाँच्नै सकेन अनि सबै मान्छे चाहिँ अफसर खाँदै गयो यदि अफसर बनायो भने त बाह्रका चाहिँ बाह्रजना मान्छे यहाँ मका छन् मरिनेर मान्छे यहाँ आउँदो रहेछ चाहिँ उहाँ चाहिँ के अरे दार्चुला मान्छे यहाँ आउँदो रहेछ भैरवको मान्छे यहाँ आउँदो रहेछ बझाङको मान्छे यहाँ आउँदो रहेछ अफसर भयो भने आउँदो रहेछ यहीँ बसिरहन् त्यो चाहिँ दार्चुलाको मान्छे 5 वर्षदेखि बसिरह यो किन बसे त भनेपछि यहाँ अफसर भयो यहाँ कमाइ भयो थोरै पैसा खर्च गरेर छिटो अवसर र रोजगारी सिर्जना गर्ने कृषि नै हो अनि त्यो कृषिलाई चाहिँ तपाईँको बजेट भयो 1% बजेट पनि नछुट्याउने 0.2% बजेट छुट्याउने अनि गाउँमा मान्छे बस्ने नहरू हुन्छ भनेर मैले प्रश्न गरेपछि अनि त्यो कृषि शाखाका भाइ बहिनीहरू खुसी भएर गरेर चाहिँ बिचराहरू अब बजेट फेरि के काम गर्ने सर तलमा खाने बस्ने हामी त भन्छ त्यहाँ चाहिएको चिज हामी बनाइदियो भने मान्छे यहाँ बस्छ जनता धनी भयो नि गाउँले किन्छ मारेका मान्छे सबै धनी भयो भने सबैले भरपुरतिर घर किन्छन् घरहरू किन्छन् यो मारि छोड्छन् तर यो पालिका धनी भयो भने चाहिँ गाउँ भरिन्छ पालिका धनी भने यहाँ चाहिँ काल कारखाना खुल्छन् यहाँ चाहिँ रोजगारी खुल्छ अनि मान्छे चाहिँ सबै जाहिर बनाउँछ गाउँ भरिन्छ पालिका धनी बनाउने कि व्यक्ति धनी बनाउने कृषि चाहिँ अलिक दुःख हो भन्ने चाहिँ छ दुःख चाहिँ केलाई भन्ने नि मैले हिजो पनि मेरो आमाले त्यो भन्नुहुन्थ्यो यो कति गरेको दौडेको भनेर उता जग्गाले भएर आमालाई त्यस्तो मन परे होइन क्या दौडेको दुःख होइन दुःख चाहिँ शरीरमा हुन्छ दुःख चाहिँ यो मेन्टल हो मलाई धेरै साथीले त्यही भन्थे चाहिँ अब नेपाल गए टिकेट छ त्यहाँ लेखेर राख्छु भन्ने धेरै छन् मेरो साथीहरू म नेपाल जान्छु भनेर अनि यही पनि मेरो साथीहरू सबैले त्यही भन्ने अब यहाँ खुसी हुने के हो त फर्मुला एउटा चाहिँ तपाईँ चाहिँ सधैँभरि आफूले देखेको सपनाकै काम गरिरहने मेरो फार्मिङ चाहिँ मेरो सपना काम हो नि त्यो काम गर्दाखेरि मान्छे चाहिँ थकेला चाहिँ उसले बिजी भएको महसुस गर्दैन अर्को चाहिँ रहेछ के भनेपछि यो मान्छे धेरै दुःखी हुने चाहिँ अरूसँग कम्पेयर गरेर अरूको प्रगतिमा डाहा गर्ने नेताहरू कम्पेयरमा क्या भन्छ नि के अरे साथी खेलिँदा पिर पर्नु रहेछ साथी खेल फर्स्ट हो नि त्यो भन्दा झन् मेरो पिर पर्नु रहेछ म हिजो चाहिँ यो कक्षा पढ्दै गर्दा सबै साथी के अरे स्कुलतिर आउने अब पहिला चोक्नलाई बन्द गर्नु पऱ्यो नि स्कुल अनि म चाहिँ के अरे काँडा हलो बोकेर गोरु ढकाउने खाली खुट्टा खेततिर जाने गरेको भानु पर्यो र आजको भानु पर्सलाई कम्पेयर गर्दा खुसी भइन्छ नि त होइन कम्पेयर गर्नु पर्यो
5: खुसी हुने राम्रै फर्मुला
0: दुईवटा कुरा एउटा चाहिँ नो कम्पेयर एउटा चाहिँ के अरे एक्सपेक्सन डाउन र अर्को चाहिँ आफ्नो ड्रिम वर्कमा सधैँ बिजी राख्नु यति तिनवटा काम गरेपछि त सधैँ खुसी हुन्छ भनेर मैले चाहिँ त्यही अनुभव गर्दैछु अनि छन् मसँग सँगै पढेको साथीहरू सरस्वती भइसके मेरै दाजीहरू मसँगै चाहिँ अब पढेको डेनमार्कमा अब प्रोफेसरै भइसक्यो दुई तिनजना भाइहरू त अब तिनीहरूलाई सम्झिने र तिनीहरूसँग कम्पेयर गर्ने भने होइन आफू चाहिँ देख्छु हुन सकिन्छ नि त त्यस कारणले मैले गरेको काम पनि कम छैन भनेर भन्ने रहेछ क्या मैले पनि 40 जनालाई चाहिँ त्यहाँ रोजगारी दिएको छु मैले पनि एटलिस्ट केही नपिने चाहिँ इन्डिया टाउन सरकारी 2 करोड चाहिँ मेरो कारणले घटेर अब प्रोजेक्टको माइन्डसेट राख्नुपर्छ होला है मलाई नत्र भने त अब छोरो उहाँ छोडेछ श्रीमती उहाँ छोडेछ हेर्नुहोस् है उताका सबै कुरा छोडेको छ तर त्यति गरेर पनि म खुसी किन छु भने यो बिचमा मैले केही नभए 50,000 मान्छेलाई भेटेँ होला त्यो 5 वर्षमा त्यो त मैले भेटिदिनु थियो नि त कमसे कम 3,000 मान्छेलाई त मैले एकदम पढाउने यो कोठा राखेर मैले जाने नलेज सेयर गर्नु पाएँ त्यो त पाउँदिनु थियो नि त यसैबाट चाहिँ सन्तुष्टि लिनु सन्तुष्टिको खुसी हो गाडी चाहिँ ट्याक्टर जस्तो छ है फेरि किसानकी गाडी हामी
8: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा
9: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
10: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पायल फिस्टुला फिसर स्तनमा आएको गाँठा गुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
8: अन्य
11: विशेषज्ञ सेवाहरू, वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल द्वारा बिरामी चेक जाँच सेवा,
12: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसी द्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
11: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारी द्वारा चेक जाँच तथा अपरेशन सेवा,
12: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा द्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
13: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादव द्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
12: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्य द्वारा भिडियो एक्सरे सेवा,
11: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
14: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच, फोन नम्बर 0825362018।
15: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
16: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
15: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आर्थेटिक, दाँत तथा गिजाको अपरेसन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
17: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि,
18: फोन नम्बर 0825364479,
17: मोबाइल नम्बर 9849967।

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: मध्यपश्चिम टाइम चेक, यति बेला बिहानको 10 बजेको छ।

बिहान 10 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाले सरकारले पेश गरेको 8 अध्यादेश यसै साता निर्णयार्थ पेश गर्ने गरी सभाको सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ। राष्ट्रिय सभामा सत्तापक्षको प्रतिनिधित्व नरहेको र प्रतिपक्षी दलले अध्यादेशमाथि विरोधको सूचना दर्ता गराएको अवस्थामा सभाले निर्णयार्थ पेश गर्ने सम्भावित कार्यतालिका सार्वजनिक गरेको हो। संघीय संसद सचिवालयले जेठ 1 गतेदेखि 15 गतेसम्मको सम्भावित कार्यतालिकामा जेठ 7 गतेको बैठकमा 8 अध्यादेश निर्णयार्थ पेश हुनेछ। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सभा सञ्चालन रहेको बेला दुवै सभामा जति बेला पनि सरकारले अध्यादेश स्वीकार गरियोस् भन्ने प्रस्ताव राख्न सक्ने सुविधा रहेको बताउनुभयो। सरकारले गत वैशाख 28 गतेको राष्ट्रिय सभाको बैठकमा 8 अध्यादेश पेश गर्यो। सरकारले पेश गरेको अध्यादेशमाथि राष्ट्रिय सभाको प्रमुख 3 दल नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमाले तथा राष्ट्रिय जनमोर्चाले अध्यादेश अस्वीकार गर्ने सूचना दर्ता गराएको छ। लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्ष 2082-83 10 महिनाको अवधिमा विकास बजेट जम्मा 38% मात्रै खर्च गरेको छ। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म 38.09% विकास बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय राप्ती उपत्यका देउखोरीले जनाएको छ। पूँजीको तर्फ 23,47,14,65,000 रूपियाँ बजेट रहेकोमा 8,94,01,8,490.59 रूपियाँ मात्रै खर्च भएको छ। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म चालूतर्फ 42.67% बजेट खर्च भएको छ। चालूतर्फ 15,43,50,35,000 रूपियाँ बजेट रहेकोमा 6,58,83,89,500.16,27 रूपियाँ खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ। लुम्बिनी प्रदेश सरकारको चालू र पूँजीको तर्फको खर्च 39.91% भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ। चालू आर्थिक वर्ष 2082-83 अहिलेसम्म 7 जनाको हिरासतमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। कोशी प्रदेशमा 1 जना, बागमती प्रदेशमा 2 जना, लुम्बिनी प्रदेशमा 3 जना, कर्णाली प्रदेशमा 1 जना गरी 7 जनाको चालू आर्थिक वर्षमा मृत्यु भएको छ। मृत्यु चालू आर्थिक वर्ष सकिन अझै 2 महिना बाँकी नै रहेकाले यो संख्या अझै बढ़न सक्ने देखिन्छ। आर्थिक वर्ष 2081-82 भने हिरासतमा जम्मा 1 जनाको मृत्यु भएको थियो। त्यति बेला सुदूरपश्चिम प्रदेशमा 1 पुरूषको हिरासतमा मृत्यु भएको थियो। आर्थिक वर्ष 2080-81 पनि जम्मा 1 जनाको हिरासतमा मृत्यु भएको थियो। आर्थिक वर्ष 2079-80 कोसे प्रदेशमा 1 जना, गण्डकीमा 1 जना, लुम्बिनीमा 1 जना, सुदूरपश्चिममा 1 जना र काठमाडौँ उपत्यकामा 1 जना गरी 5 जनाको हिरासतमा मृत्यु भएको थियो। पछिल्लो 5 वर्षमा सबैभन्दा बढ़ी आर्थिक वर्ष 2078-79 10 जनाको मृत्यु भएको तथ्याङ्कले देखाएको छ। हिरासतमा मृत्यु हुने दरले प्रहरीको हिरासत कक्षको ड्यूटीदेखि हिरासतको भौतिक संरचनामाथि समेत प्रश्न उठाएको छ। र गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढ़ेको छ। नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन मूल्य बढ़ाएको हो। संघका अनुसार अब ठूलो अण्डा प्रति केरेट अर्थात 30 वटाको 515 रूपियाँ र मध्यमको 485 रूपियाँ फर्म दर कायम गरिएको छ। संघका सचिव मदन पोखरेलका अनुसार उपभोक्ता मूल्य प्रति गोटा 25 रूपियाँ कायम भएको छ। यससँगै ठूलो अण्डा प्रति केरेट 485 रूपियाँ र मध्यम अण्डा 435 रूपियाँ थियो। दुई दिने विदाले पर्यटक बढ़दा खपत बढ़नुका साथै गर्मीका कारण अण्डा उत्पादन घटेकाले माग बढ़न गई मूल्य बढ़ेको संघको भनाइ छ। संघका अध्यक्ष पोखरेलका अनुसार किसान कुखुरा पालन पेसाबाट पलायन हुँदा जनशक्तिको अभाव छ। कुखुरामा विभिन्न रोग लागेर मरेका छन् जसले अण्डाको उत्पादन घटेको छ। अवस्त बिहान 10 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
2: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
1: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
2: अब दानको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
1: तालिममा दिइने विषयहरू:
2: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
1: स्पेशल सेफ तालिम,
2: जापानिज सुशी तालिम,
1: वेटरेस,
2: टुरिस्ट गाइड।
1: हाम्रा विशेषताहरू:
2: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
1: एक्स्ट्रा प्राक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
2: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
1: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
2: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ।
3: अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
1: सम्पर्क मोबाइल 9814170909, 9814170909।
2: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।

0: वन गिफ्ट पार्लर में
1: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद करता फ्री इंटरनेट पैकेज नया जोड़ान को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लागी एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड
2: सूचना न्यू मनकामना डेंटल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नया व्यवस्थापन र निशुल्क दन्त परीक्षण को सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्
3: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदै छ परिवार एक साथ
4: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
3: हुलास खुसका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
4: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
3: हुलासले बनाउँदैछ परिवार एकसाथ
5: खुशीको खबर
6: अब हाम्रै दाङको घोराही अस्पताल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
5: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली अस्पताल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
7: होइन भाइला लखर लखर कहाँ हिँडिस्
8: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
7: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै घर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
8: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ
8: ल ल काका गइहाले म
9: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
10: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
9: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498-87741
11: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस् हाम्रा सेवाहरू ओपिडी सेवा भर्ना सेवा सबै प्रकारका अपरेसन सेवा आईसीयू सेवा रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा ल्याब र फार्मेसी सेवा सम्पर्क संजीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 वर्गदुवा दाङ सम्पर्क नम्बर 97090-65225 082-591-101 591-102 591-103 591-104 र 591-105

0: चले भोलि घटना कसर जाने हो
1: अब को जान्छ त्यति टाढा तल हातले नयाँ मिल खुलेको नजिक पनि छिटो पनि सबैजना उतै जाने भने म पनि जाने हो तेरो पो
0: ए नपरा

नमस्कार, परिवर्तन सम्भव छ। रेडियो काठमाडौँ 92.1 द्वारा प्रसारित रेडियो काठमाडौँ नेटवर्क मार्फत देशभर आउने नेपाली लोक तथा दोहोरी गीत संगीतको तपाईँले एकदमै मन पराउनु भएको यो कार्यक्रम इन्द्रणी इन्द्रणीको साथमा म तपाईँको मनको साथी चन्द्रमणि तपाईँको रेडियो सेटमा आइसकेको छु। आधुनिक श्रोता, फरक बार फरक तपाईँले इन्द्रणी आउँछ तपाईँलाई थाहा छ, र आज सोमबार बिहानीको समयमा चाहिँ हामी तपाईँका कमेन्टहरू लिन्छौ अनि सुमधुर गीत संगीतहरू तपाईँलाई सुनाउँछौ। तिनै गीत संगीतका बानकीहरू प्रस्तुत गर्नको लागि हामी मेचीदेखि महाकालीसम्मका धेरै रेडियोबाट सामाजिक सञ्जाल फेसबुक लाइभमा अनि चन्द्रमणि गौतमको टिकटक आईडी मार्फत लाइभमा छौं। अनि हामीलाई विभिन्न माध्यम, अब विशेष गरी नेपाली पात्रो लगायत हाम्रो पात्रो लगायतका विभिन्न माध्यमबाट पनि हामीलाई तपाईँले सुनिरहनु भएको छ। अब तपाईँ जहाँ जुन अवस्थामा रहेर भएर यो कार्यक्रमलाई साथ दिइरहनु भएको छ, यहाँहरू सबैलाई नमन गर्न चाहन्छु। अनि कार्यक्रमको शुरूआतमा हामीले तपाईँलाई साह्रै सुमधुर गीत सुनाइसकेका छौ। पक्कै पनि ती गीत संगीतहरू सुन्दै गर्दा नेपाली लोक संगीत अनि मौलिकताले भरिएका यस्ता लोभलाग्दा भाकाहरू सुन्दै गर्दा चाहिँ आनन्दपनको आभास यहाँलाई हुन्छ भन्ने चाहिँ मलाई लागेको छ। अब तपाईँले कार्यक्रम सुन्दै र हेर्दै गर्दा के लाग्छ, कस्तो लाग्छ, होइन, ती कुराहरू चाहिँ तपाईँले हामीलाई सल्लाह सुझावका रूपमा दिन सक्नुहुन्छ। तिनै सल्लाह सुझावलाई हामी एकदम ग्रहण गर्दै अगाडि बढ्छौं। र अब आजको कार्यक्रमतर्फ म तपाईँको ध्यान आकृष्ट गराउँछु। कार्यक्रमको तालिका अनुसार तपाईँले पठाउनुभएका तिनै सन्देश वाचन गर्ने बसाई, र हामीलाई धेरैभन्दा धेरै साथीहरूले यतिखेर शुभकामना सन्देश सँगै साथीभाइलाई सम्झना, होइन, यी विविध माध्यमबाट सम्झिरहँदाखेरि चाहिँ ती माध्यमबाट प्राप्त भएका कमेन्टहरूलाई म वाचन गर्छु। र आजको लागि म पहिलो कमेन्ट दिँदैछु, हामीलाई सामाजिक सञ्जाल फेसबुक लाइभ जुन रेडियो काठमाडौँ एचडी मार्फत भइरहँदा यहाँ प्राप्त भएका एसएमएसलाई म अथवा कमेन्टलाई नै यतिखेर वाचन गर्न चाहन्छु। आजको लागि मैले पहिलो कमेन्ट लिए, देवेन किशोर अन्जान हुनुहुन्छ, सधैँ इन्द्रणीलाई माया गर्नुहुन्छ, सधैँ आफ्नो कार्यप्रति अडिग भएर कर्म राम्रो गर्नुहोस्, बाँकी भनेको त एउटा आस्था मात्र हो भनेर लेख्नु भएको छ। एकदम बिहानीको समयमा दर्शन नमस्ते हजुर, मिठो सम्झनाका साथमा तपाईँको आजको दिन हाँसी खुसी उमङ्गका साथमा बितोस्, शुभ दिनको कामना साथै सम्झना उस्तै दुरुस्तै मुटु फुट्ने गरी एकदम मुसलधारी सम्झना भनेर लेख्नु भएको छ। देवन केशर अन्जान, इन्द्रलाई माया गर्ने, लोकगीतलाई माया गर्ने साथी दोहा कतारबाट हामीलाई सुनिरहनु भएको छ, यहाँलाई पनि मन नमन गर्न चाहन्छु। मनको साथी जीवन कार्की, शुभ बिहानी पोखरेली, नमस्कार, परिवर्तन सम्भव छ कार्यक्रम सुनिरहेको छु, इन्द्रणी पोखराबाट मनको साथी म भन्नुभएको छ। अनि रेडियो परिवारलाई एकदम सम्झना छ र आजको दिन चाहिँ शुभ रहोस् भन्न चाहन्छु भन्नुभएको छ। बोहरा छेत्री जनकले, दाई नमस्कार, के छ खबर, म बुनपा खोले तिताकोट घर भई अहिले भारतको बेंगलोरबाट हजुरलाई सुन्दैछु भनेर लेख्नु भएको छ। अनि कमला मुखिया जो इन्द्रणीलाई माया गर्नुहुन्छ र उहाँ चाहिँ माङसेबुङ एक इलामबाट इन्द्रणी सुनिरहनु भएको छ। जनक बोहराले, चन्द्रमणि दाई नमस्कार, के छ खबर, म बुनपा तीनबाटै हुँ, अहिले पनि बेंगलोरबाट तपाईँलाई साथ दिइरहेको छु भन्नुभएको छ। अनि हाम्रो राजु साउतले मुम्बई महाराष्ट्रबाट इन्द्रणी सुन्दैछु, मेरो भागेश्वर पर्छ घर, अहिले चाहिँ म प्रवासमा सुधाई, के गर्ने, कामको सिलसिला भन्नुभएको छ। त्यस्तै गरी अर्को साथी सन्चय हुनुहुन्छ भारतको दिल्लीबाट, हजुरको कार्यक्रमलाई असाध्यै सुन्ने सम्झना गर्ने मान्छे, हजुरलाई सम्झन्छु, आज हजुरलाई नै विशेष गरी सम्झना चाहन्छु, किनभने विगत 17-18 वर्षदेखि कहिले घर त कहिले प्रदेशबाट हजुरको आवाज सुन्न पाइरहेका छौं। सधैँ हजुरको आवाज यसै गरी रेडियोमा सुन्न पायोस्, हजुरलाई अग्रिम शुभकामना भन्नुभएको छ। हाम्रो थमन परियार जो नेपाली लोकसंगीतलाई माया गर्नुहुन्छ, राम्रो भए राम्रो भनिदिनुहुन्छ, नराम्रो भए यो भएन है भनेर भनिदिनुहुन्छ, हामीलाई त्यस्तै साथीहरूको खाँचो छ। मनबहादुरले पनि गुल्मीको तमघासदेखि सुन्दै हुनुहुन्छ, सुन्दैछु, राम्रो लाग्छ भन्नुभएको छ। राजविरही काइला इटहरीमा, इटहरी घर हो उहाँको, राजविरहीको, अहिले चाहिँ मलेसियामा हुनुहुन्छ, अनि कार्यक्रम सुन्दै गर्दा सबैलाई सम्झना गर्न चाहनुभएको छ। दिलो याम्फु राईले पनि नमस्कार भन्नुभएको छ, सबैलाई सम्झना, सुन्दैछु, अब बज्ने गीत सबैको लागि दाई भन्नुभएको छ। त्यस्तै गरी अन्य धेरै साथीहरूले पनि हामीलाई सुन्दै र हेर्दै रहनु भएको छ, यहाँहरू सबैलाई म नमन व्यक्त गर्न चाहन्छु। अब ढिला नगरौं, अब इन्द्रणीको बसाईमा अर्को एउटा गीत राखौं, त्यसपछि हामी आउँछौ। टिकटकमा हेर्दै हुनुहुन्छ कमेन्ट गर्नुहोला, हामीलाई फेसबुक लाइभमा हेर्दै हुनुहुन्छ कमेन्ट गर्नुहोला,
98510 8272 मा एसएमएस गर्न मन छ किनभने तपाईँका ठाउँमा इन्टरनेट छैन होइन अनि इन्द्रणीलाई रेडियो मार्फत सुन्नुभएको छ एसएमएस चाहिँ जान्छ है इन्द्रणीमा भनेर तपाईँले एसएमएस गर्नुहुन्छ नि हो त्यही एसएमएस चाहिँ 98510 8272 मा गर्नुहोला हामी भाषण गर्छौं टेक्निकल सपोर्टमा काठमाडौँबाट ईशाले साथ दिँदै हुनुहुन्छ देशैभरका रेडियोमा रहेर यो आवाजलाई दूर दराज पुर्याउन साथ दिइरहनुभएका सबैलाई सम्झना छ भन्दै राख्दैछु गीतलाई।

देशैभरका विभिन्न रेडियोबाट इन्द्रणी सुनिरहनु भएको छ। हामीले सानो केसुको आवाज अनि संगीता गदालको साथ रहेको हिराकाजी सेन्चुरीको यो गीत बालेन सिटी यहाँलाई सुनाइसकेका छौं। अब बालेनको सिटी हिजो मेयर हुँदा, उहाँ काठमाडौँको मेयर हुँदादेखि चर्चामा थियो होइन, त्यही बेलादेखि बालेन सिटी भन्न धेरैले थाल्नु भएको थियो। अब उहाँ देशको प्रधानमन्त्री हुनुहुन्छ, अब होइन, अब त्यति भनिसकेपछि अब प्रधानमन्त्रीकै रेसमा हामी छौं, अनि बालेन सिटी त यसै नै हुने नै भइगयो। हामीले इन्द्रणीको बसाइमा यो गीत सुनाइसकेका छौं। फेरि पनि म साथीहरूलाई स्वागत गर्छु। रेडियो काठमाडौँ 92.1 बोलिरहेका छौं र आज बिहानीको यो समयमा यहाँसँग छौं। र हिजो विशेष गरी हामी म अलिकति स्टुडियोभन्दा बाहिर, विशेष गरी हिजो फुलचोकीको डाँडा मुनि गोदावरी बन भने जस्तै हामी हिजो फुलचोकी पुगेका थियौं। र विशेष गरी हिजो सामाजिक अभियन्ता उत्तम पुडासैनी, भगवान पुडासैनी अनि बीपी संग्रहालय सुन्दरी जलका अध्यक्ष परशुराम पोखरेलजी होइन, त्यसपछि हाम्रो साथमा हुनुहुन्थ्यो ऋषिराम दंगाल दाई, स्वयं म लगायत हाम्रो बेबीराज भण्डारी जो स्थानीय समाजसेवी गोदावरीको हुनुहुन्छ, लगायत हामी एउटा टोली हिजो विशेष गरी ललितपुर जिल्लाको बाडेगाउँमा रहेको सन्त नेता कृष्ण प्रसाद भट्टराईको आश्रममा पुगेका थियौं। भाद्र 23 र 24 आन्दोलनमा क्षति पुगेको थियो र त्यो यहाँका विशेष गरी जलेर अहिले भग्नावशेषमा परिणत हुँदै गर्दा साँच्चीको मन कटक्क खाएको छ। हामी त्यहाँ पुगेका थियौं र विशेष गरी किशुनजीले चढ्नुहुने एउटा जीपलाई हिजो बीपी संग्रहालयमा ल्याइएको छ र विशेष गरी त्यहाँका अध्यक्ष वडाध्यक्ष निरोज बज्राचार्यले त्यो भूमिका खेल्नु भएको थियो। विशेष गरी हामी निरोजजीलाई पनि धन्यवाद दिन चाहन्छौं, किनभने त्यहाँ सुरक्षाको हिसाबले पनि त्यति राम्रो थिएन, त्यसैले त्यो हराउने डर थियो होइन, कबाडीहरूले लाने डर थियो, त्यसले गर्दा त्यो सुरक्षित स्थानमा आइपुगेको छ। र त्यही सिलसिलामा हिजो हामी चाहिँ फुर्सदको केही समयलाई सदुपयोग गर्दै फुलचोकीको डाँडामुनि पुगेका थियौं। फुलचोकीको डाँडाभन्दा डाँडामै पुगेका थियौं। फुलचोकीको डाँडामुनि त एउटा ओम माने पेमेको गीत नै छ, लगायत अन्य कलाकार साथीहरूले गीत पनि निकाल्नु भएको छ। खैरिजे भए पनि हिजोको बसाई निकै रमाइलो पनि भयो। सँगै हिजो मैले स्टुडियो बाहिरबाट इन्द्रणी प्रसारण गर्दै गर्दा त्यहाँको बसाई र हाम्रा सामाजिक अभियन्ताका बारेमा उहाँहरूका चाहिँ विशेष कार्यक्रमहरूका सन्दर्भमा यहाँले बुझ्नु भएको छ। अब भने हामी आज चाहिँ तपाईँका कमेन्टहरू पढ़िरहेका छौं, धेरैभन्दा धेरै साथीहरूले हामीलाई कमेन्ट छोडिरहनु भएको छ, यसका लागि म सबैलाई नमन गर्न चाहन्छु। यतिखेर भने रोल्पाबाट मोनिकाले पनि हेलो गुड मर्निङ, म पनि सुन्दैछु नमस्कार भनेर लेख्नु भएको छ। मोनिकालाई पनि धेरै धेरै सम्झना छ, इन्द्रलाई धेरै माया यहाँहरूले दिनुभएको छ, यसको लागि चाहिँ म नमन गर्न चाहन्छु। सँगै यतिखेर मेनुका गुरूङले सामाखुसी काठमाडौँबाट इन्द्रणीको श्रृंखला म सुन्दैछु नमस्कार, मलाई पनि राम्रो लाग्ने कार्यक्रम इन्द्रणी, सदाको दिन चाहिँ आज पनि म सुन्दैछु। र मेरो नामसँग चिर परिचित रहनुभएका सबै साथीहरूलाई अब बज्ने गीत सुनाउन चाहन्छु भनेर लेख्नु भएको छ, यहाँलाई पनि म धन्यवाद व्यक्त गर्न चाहन्छु। सँगै यतिखेर चाहिँ हामीलाई धेरैभन्दा धेरै साथीहरूले लाइभमा हेरिरहनु भएको छ, फेसबुक लाइभमा यति धेरै कमेन्टहरू प्राप्त भएका छन्, टिकटक लाइभमा प्राप्त भएका छन्, सबैलाई म नमन गर्न चाहन्छु, यति धेरै माया तपाईँले हामीलाई दिनुभएको छ। यतिखेर भने दामोदर बोहराले सबैलाई सम्झना भन्नुभएको छ, दाई आज नेपाली पात्रमा बजेको छ, हाम्रो पात्रमा रेडियो बजेको छैन भनेर उहाँले भन्नुभएको छ। सँगै हाम्रो हितेन्द्र साउदले पनि मुम्बईबाट सबैलाई सम्झना भन्नुभएको छ। प्यारो मान्छे ढकाल धर्मराजले पनि सबैलाई सम्झना, चन्द्रमणि दाई दुबईबाट कार्यक्रमलाई सुन्दैछु, सबैलाई मिठो सम्झना। आज जन्मदिन मनाउने मीडिया प्रेमी दाई बुद्ध रत्न बज्राचार्य, सोल्टिनी पवित्र गौतम भण्डारी, साथी भागवत माझी र माझीलाई जन्मदिनको लाखौं लाख शुभकामना इन्द्रणी मार्फत भन्नुभएको छ। ओहो ला, आज एकदम प्यारा प्यारा मनहरूको जन्मदिन है, अब अन्यको पनि होला, तर ढकाल धर्मराजले लेखे अनुसार चाहिँ आज हाम्रो बुद्ध बज्राचार्य दाई उहाँ बानेश्वरको हुनुहुन्छ, मेरो पुरानो दाई, असाध्यै नेपाली गीत संगीतलाई माया गर्ने, हामीलाई भनौँ हामीले रेडियो यात्रा शुरू गरेदेखि नै हामीलाई नजिकबाट निहाल्ने, सल्लाह सुझाव प्रतिक्रिया दिने असल श्रोता, म यहाँलाई शुभकामना भन्न चाहन्छु। अनि हाम्रो उहाँको सोल्टिनी, मेरो त अब बहिनी पर्नुभएछ पवित्र, तपाईँलाई पनि शुभकामना छ, अनि भागवतदेखि लिएर सबैलाई सम्झना शुभकामना भन्न चाहन्छु। दिलुमायाको मैले जानकारी गराइसकेको छु, राइनी राजकला इन्द्रलाई असाध्यै माया गर्ने है, एकदम शङ्ख सभाबाट सुन्नुहुन्छ,
अहिले चाहिँ सोलुखुम्बुबाट लाइभ सुन्दैछु भनेर लेख्नु भएको छ। सबैलाई सम्झना राईनी राजकलाले गर्न चाहनु भएको छ। अनि इन्द्रजङ धामीले बुङ्गल घर भई बझाङको बुङ्गल घर भई हेटौडाबाट म तपाईँलाई सुन्दैछु दाई भनेर लेख्नु भएको छ। अनि विमला पोखरेलले दाङ घोराईबाट नमस्कार दाई, म तपाईँको पुरानो श्रोता इन्द्रणीको बसाईलाई सुन्दैछु, राम्रो लाग्छ। जहाँ नेपाली मनका कुरा हुन्छन् नेपाली पनका कुरा हुन्छन् अनि एक किसिमको राम्रा राम्रा गीतहरू बज्छन् होइन। अनि इन्द्रणीको फरक समयमा फरक तवरले आउनुहुन्छ, फरक बारमा तपाईँ फरक फरक स्वाद दिनुहुन्छ, त्यही नै हामीलाई प्यारो लाग्छ। अनि मिठा गीतहरू बजाउनुहुन्छ, यसको लागि धन्यवाद हस् भन्नुभएको छ। हस् तपाईँलाई पनि धन्यवाद छ। अनि हाम्रो काजीमान गुरूङ शंखसभाको चिचिला चारबाट मजाले इन्द्रणी सुन्दै हुनुहुन्छ। विशेष गरी रोल्पाको पेरसिंह झाँक्री मगरलाई मिठो सम्झना इन्द्रणी मार्फत गर्छु भन्नुभएको छ। सुरेश तापागाई धनकुटा जिल्ला घरबई साउदीबाट ड्यूटीमा छु, ड्यूटी त्यहाँको आँखा छल्दै कार्यक्रम सुन्छु, रेडियो मनहरलाई सम्झना भन्नुभएको छ। दुर्गा सापकोटाज्यूले यतिखेर सन्त नेता कृष्ण प्रसाद भट्टराईज्यूको आश्रम म्युजियम बनाउन अनुरोध गर्दछु भन्नुभएको छ। पक्कै पनि त्यहाँ धेरैको आवाज थियो, तर उहाँको एउटा जो सवारीलाई चाहिँ बीपी संग्रहालय ल्याइएको छ। हेमन्त बुढा मगरले रेडियो पञ्चदेवल विनायक अछामबाट कार्यक्रम मजाले घनिकेको छ, सबैलाई सम्झना भन्नुभएको छ। गोकुल केसीले सांगीतिक अभिवादन चन्द्रमणिज्यू सुन्दैछु चनपा नैकाबबाट भन्नुभएको छ, चन्द्रगिरी नगरपालिका नैकाबबाट हेर्दै हुनुहुँदैछ। अब हामी एकैछिनपछि आउँछौ, यतिखेर हामी राख्दैछौ अर्को एउटा सुमधुर गीतलाई, त्यसपछि रहन्छौ तपाईँसँगै।

देशैभरका रेडियोबाट हेर्नुहोस् त मजाले इन्द्रणी सुनिरहनु भएको छ, कस्तो लागिरहेछ, सल्लाह सुझाव चाहिँ दिनुहोस् है। म चन्द्रमणि तपाईँको साथमा छु, टेक्निकल सपोर्टमा काठमाडौँबाट ईशा धमला हुनुहुन्छ, अनि देशैभरका रेडियोमा रहेर यो आवाजलाई देश दुनियाँ पुर्याउनको लागि लागिरहनु भएको छ, सबैलाई नमन गर्न चाहन्छु। क्षमा देवी ग्रुप अफ कम्पनीले यस कार्यक्रमलाई साथ दिएको छ, विशेष गरी तपाईँ यूपीबीसीका झ्यालडोका त्यो पनि सस्तो आधा मूल्यमा लिन चाहनुहुन्छ भने क्षमा देवीलाई सम्झन सक्नुहुन्छ। र आज चाहिँ म तपाईँका कमेन्टहरू पढिरहेछु। यतिखेर लक्ष्मण हुनुहुन्छ, सुन्दैछु, डडेलधुरा जिल्लाको अजयमेरू गाउँपालिका वडा नम्बर छ राजुल घर भई, अहिले भारत महाराष्ट्रबाट मज्जाले इन्द्रणी घन्किएको छ, अनि म चन्द्रमणि दाईको कार्यक्रम सुनेर साथ दिइरहेको छु भन्नुभएको छ। एकदम म धन्यवाद ठकुरी लक्ष्मणलाई दिन चाहन्छु। सँगै यतिखेर हेमन्त बुढा मगरले पनि चन्द्रमणि दाई नमस्कार, रेडियो पञ्चदेवलबाट घन्किरहेको छ, रस्ती बस्ती निकै रमाइलो छ भनेर लेख्नु भएको छ। राजेन्द्र सिंह विश्वकर्मा जानला यो नामबाट सुन्दै हुनुहुन्छ, उहाँ राजेन्द्र विकास साफे बगर नगरपालिका ओडा नम्बर 7 रिडीकोड अछामदेखि इन्द्रणीलाई सुन्दै रहनु भएको छ। अनि हाम्रो जनक रजाली मगरले सबैलाई सम्झना मिस यु अल भनेर लेख्नु भएको छ। तपाईँ हामीलाई विभिन्न माध्यमबाट हेरिरहनु भएको छ, टिकटक लाइभमा रहने साथीहरूले पनि कमेन्ट गरिरहनु भएको छ, यहाँलाई पनि धन्यवाद दिन चाहन्छु। अनि हाम्रो अभागिनी राई युनिसाले मिस यु प्यारी सुस्मिता फागो भनेर लेख्नु भएको छ, सुस्मितालाई मिस गर्नुभएको छ। अनि हाम्रो सत्यकला इशाराले पनि सुन्दैछु हेर्दैछु भोजपुरबाट दाई, राम्रो लाग्छ नि इन्द्रणी हजुरको भन्नुभएको छ। भीमराज बर्देवा यतिखेर चाहिँ म यता सुन्दैछु कार्यक्रमलाई, राखा बाङदेल खोटाङबाट सुन्दैछु, सबैलाई सम्झना मिठो माया, अब बज्ने गीत सुनाउँछु भनेर लेख्नु भएको छ, तपाईँलाई पनि धन्यवाद छ। हामी मेचीदेखि महाकालीसम्मका विभिन्न रेडियोबाट इन्द्रणीलाई अगाडि बढ़ाइरहेका छौं, अनि तपाईँले हामीलाई सुन्दै गर्दा सल्लाह सुझाव पनि दिइरहनु भएको छ, कार्यक्रमका सन्दर्भमा धेरै कुराहरू लेखिदिनु भएको छ, यसका लागि म नमन गर्न चाहन्छु। सँगै यतिखेर चाहिँ अर्को साथी हुनुहुन्छ, नमस्कार भन्नुभएको छ, नमस्कार सन्चै हुनुहुन्छ, म त सन्चै छु, बरु तपाईँलाई के छ, आशा छ यहाँलाई पनि सन्चै होला भन्ने मैले कामना गरेको छु। उहाँ चाहिँ को हुनुहुन्छ त भन्दाखेरि गोपी ढुङ्गाना हुनुहुन्छ, नयाँ बस्ती जोरपाटी काठमाडौँबाट, यहाँलाई पनि म धन्यवाद दिन चाहन्छु। अब एउटा गीत राख्नु इच्छा हुन्छ भन्नुभएको छ, ढिला गर्दिन, एउटा गीत राख्छु, राम्रो गीत छ, त्यसपछि म आउँछु। कमेन्ट हामीलाई गर्दै रहनुहोला, एसएमएस हामीलाई गर्दै रहनुहोला।

त्यसै भरका रेडियोबाट हेर्नुहोस् मजाले इन्द्रणी सुनिरहनु भएको छ। नेपाली लोकदोहोरी गीत संगीतहरू घन्किएका छन्। हामी नेपाली गीत संगीतलाई माया गर्छौं। लोकगीत भनेपछि हुरुक्कै हुन्छौं। हाम्रै उकाली ओह्राली भन्ज्याङ चौतारी अनि मेलापात गर्दा होस् अथवा विभिन्न पूजा होइन जात्रा मात्रामा जाँदाखेरि किन नहोस् अनि विभिन्न पर्वहरू पर्दा गाइने गीतहरूलाई नै हामी प्रस्तुत गरिरहेका छौं। कलाकार साथीले राम्रा गीत संगीतलाई माया गरेर एकदम साथ दिइरहनु भएको छ। यसका लागि त म साथीहरूलाई पनि धन्यवाद दिन चाहन्छु। र आज विशेष गरी हामी तपाईँका कमेन्टहरू पढिरहेका छौं। वीरेन्द्र गोरधामी दिइरहनु भएको छ। यसका लागि त म साथीहरूलाई पनि धन्यवाद दिन चाहन्छु। र आज विशेष गरी हामी तपाईँका कमेन्टहरू पढिरहेका छौं। वीरेन्द्र गोरधामी

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल
1: लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल
0: जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: कुराही को लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-561-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चार देखि पश्चिम तर्फ
3: एक हप्ता देखि यो दाँत दुखेको दुखी छ फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला
4: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
3: डाक्टरद्वारा दिइने सेवाहरू
5: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
3: बाङ्गा टिङ्गा दाँत मिलाउने
5: शल्यक्रिया गरेर दाँत निकाल्ने
3: खाली ठाउँमा दाँत भर्ने
5: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने
3: मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
5: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दाङ सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123

0: एवं उपचार सेवा
1: हामी कहाँ फार्मेसी ल्याब पंचकर्म एवं छार सूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिन का साथ ही लामो समय काठमाडौं तथा देश का विभिन्न अस्पताल में काम गरिसक्नु भएका आयुर्वेद फिजिशियन डाक्टर सुनील लम्साल द्वारा दैनिक बिरामी चेक जांच भइरहेको छ।
2: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कुराई 15 बीपी चोक दाङ। सम्पर्क फोन नम्बर 9866 61 94।
3: होइन भाइला,
4: लखर लखर कहाँ हिँडिस्?
5: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
3: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
5: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
5: ल ल काका, गइहाले म।
0: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
6: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
0: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोडाईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 9849987141।

0: 6.9 डिस्प्ले एआई पावर्ड क्यामेरा दुई वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: मध्यपश्चिम ट्याङ च्याक यति बेला बिहानको 11 बजेको छ।

0: बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। नेपाल सरकारले भारतबाट 100 रूपियाँ भन्दा बढ़ी मूल्यका सामान ल्याउँदा भन्सार महसुल तिर्नुपर्ने नियम कड़ाईका साथ लागू गरेपछि सीमापार व्यापार व्यवसाय उल्लेख्य रूपमा घटेको छ। नेपालगंजको जमुना नाका पारी रहेको रूपोड़िया उद्योग व्यापार प्रतिनिधि मण्डलले नेपाल सरकारले लागू गरेको नयाँ भन्सार नीतिका कारण नेपाल भारत सीमा क्षेत्रको व्यापार 75% घटेको जनाउँदै नीति पुनरावलोकन गर्न माग गरेको छ। व्यापार प्रतिनिधि मण्डलले 100 रूपियाँ भन्दा बढ़ी मूल्यका सामानमा गरिएको कड़ाईका कारण रूपोड़ियामा व्यापारिक संकट उत्पन्न भएको भन्दै जिल्ला प्रशासन बहराइच मार्फत भारत सरकारले ध्यानाकर्षण पत्र बुझाइएको छ। मण्डलका नगर अध्यक्ष शैलेश जायसवालले जिल्ला अधिकारीलाई प्रमुख जिल्ला अधिकारीले बुझाएको पत्रमा नेपाल सरकारले 100 रूपियाँ भन्दा बढ़ी मूल्यका सामानमा भन्सार शुल्क कड़ाईका साथ लागू गरेपछि सीमावर्ती बजार रूपोड़िया तथा आसपासका व्यापारीहरू प्रभावित भएको उल्लेख गरिएको छ। नाकामा कड़ाईपछि बाँके बर्दिया र दाङबाट रूपोड़िया किनमेल गर्न जानेको संख्या पनि घटेको छ। यसले सीमापार व्यापार घट्नुका साथै सीमावर्ती नेपाली बजारमा व्यापार बढ़ेको नेपालगंज उद्योग वाणिज्य संघले जनाएको छ। प्रधान न्यायाधीशमा सिफारिश भएका मनोज कुमार शर्मा विरूद्ध संसदीय समितिमा 7 उजुरी परेका छन्। संसदीय सुनवाई समितिले गएको वैशाख 25 गते शर्मा विरूद्ध उजुरी आह्वान गरेको थियो। आजसम्म उजुरी दिन सकिने समितिले बताएको छ। शर्मा विरूद्ध परेका उजुरीमाथि भोलिदेखि अध्ययन शुरू गर्ने समितिको तयारी छ। गएको वैशाख 24 गते संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका न्यायाधीश शर्मालाई प्रधान न्यायाधीशमा नियुक्त गर्न सिफारिश गरेको थियो। संसदीय सुनाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने कानूनी व्यवस्था रहेको छ। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान 11 बजे र राष्ट्रिय सभाको बैठक दिउँसो 1:15 बजे बस्ने कार्यसूची रहेको छ। प्रतिनिधि सभाको आजको बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। साथै आर्थिक वर्ष 2083-84 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा कर प्रस्ताव बाहेक छलफल प्रारम्भ हुने संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेले जानकारी दिनुभएको छ। राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक वर्ष 2083-84 लागि विनियोजित विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा कर प्रस्ताव बाहेक छलफल प्रारम्भ हुने कार्यसूची रहेको जनाइएको छ। र लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्ष 2082-83 10 महिनाको अवधिमा विकास बजेट जम्मा 38% मात्रै खर्च गरेको छ। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म 38.09% विकास बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय राप्ती उपत्यका देउखोरीले जनाएको छ। पुँजीगततर्फ 23,47,14,65,000 रूपियाँ बजेट रहेकोमा 8,94,01,08,490.59 रूपियाँ मात्रै खर्च भएको छ। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म चालूतर्फ 42.67% बजेट खर्च भएको छ। अवस्त बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: राज, तू राम्रो जुत्ता लगाएको मेरो पनि जङ्गली हो नि त, राम्रो त भइहाल्छ नि।
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्याएर यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। जङ्गली सु मेटेरियल सेन्टरबाट ल्याएको।
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक जङ्गलीबाट किनेर हेर न।
2: लौ त म जङ्गली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 082-5563-775।
1: सम्पर्क नम्बर 98-478-26873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
5: नेपाली जुत्ता घर,
8: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
5: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
8: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, भुराही डाङ।
8: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।
9: यो दाँत दुखेर मर्नै भयो।
10: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
9: अस्ति भर्खर त औषधि गरेको, 20-19 भएको होइन।
10: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
9: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ? म
10: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निकाल्नु।
11: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
12: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
13: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाङ्गाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा सिटिङ दाँत राख्ने, बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
15: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घुराई दाङ।
16: सम्पर्क फोन नम्बर 082-5563-0027,
17: 98-41-68-46-46।
16: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
18: काठमाडौँ बी अस्पतालमा लामो समयसम्म काम गरी राम्रो अनुभव प्राप्त गर्नुभएका हाल न्यू मित्र पोलिक्लिनिक एन्ड मित्र मेडिकलमा वरिष्ठ फ्यामिली फिजिसियन डाक्टर अमित लामगाते MBBS MD न्याम्स द्वारा प्रत्येक दिन पेट, छाती, मुटु तथा महिला रोग र थायराइड सम्बन्धी बिरामीहरूको चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
19: हरेक महिनाको अन्तिम शुक्रबार भैरवा मेडिकल कलेजमा कार्यरत प्रोफेसर नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सञ्जीव रञ्जन MBBS MD द्वारा बिरामीहरूको चेक जाँच गरिन्छ।
20: त्रिवी शिक्षण अस्पताल महाराजगंज काठमाडौँमा लामो समय अनुभव प्राप्त रेडियोलोजिस्ट डाक्टर द्वारा भिडियो एक्सरे सेवा, अत्याधुनिक प्याथोलोजी द्वारा रगत, दिशा, पिसाब, सुगर, बोसो, मिर्गौला र सम्पूर्ण रोगको चेक जाँच गरिन्छ।
21: साथै MBBS MS हाड जोर्नी तथा नसारोग विशेषज्ञ डाक्टर अजय रेग्मीद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
22: बिरामी जाँच हुने समय बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म।
23: नोट, अबदेखि बिरामीको समस्यालाई मध्यनजर गर्दै टाउको नसा तथा मानसिक विशेषज्ञ प्रोफेसर विभागीय प्रमुख डाक्टर सञ्जीव रञ्जनद्वारा टाउको दुख्ने, माइग्रेन, छाती रोग, एपिलेप्सी, बेहोस हुने, निद्राको समस्या, इन्सोमनिया आदि बिरामीको इजी सेवा उपलब्ध छ। मौकाको फाइदा लिन नभुल्नुहोला।
18: सम्पर्क न्यू मित्र पोलिक्लिनिक एन्ड मित्र मेडिकल हल, खुला रोड, घुराई दाङ। फोन नम्बर 082-5164-19, मोबाइल नम्बर 98-478-28-943 र 98-449-41-653।
24: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ
0: आँखामा रोग अरु थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
2: स्वदेश तथा विदेश का 5-स्टार होटल रेस्टुरेंट रिसोर्ट 100% रोजगारी को सुवर्ण अवसर
6: क्षेत्रीय भित्री नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम में भर्ना खुलियो।
2: राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
6: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
2: तालिममा दिइने विषयहरू
6: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
2: स्पेशल सेफ तालिम,
6: जापानिज सुशी तालिम,
2: वेट्रेस,
6: टुरिस्ट गाइड।
2: हाम्रा विशेषताहरू
6: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
2: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
6: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
2: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
6: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
2: सम्पर्क मोबाइल 9841017009, 9841017009।
6: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
17: यसी त सक्यो आमा, तर जति खुसी हुनु पर्ने हो त्यति नै डर पनि लागिरहेको छ। अब फ्युचरको बाटो कहाँ जाने हो, कुन कलेज राम्रो होला, गलत डिसिजन भयो भने त जीवन नै बिग्रिन्छ जस्तो लाग्छ।
24: बाबु, जहाँ शिक्षा मात्र होइन भविष्य निर्माण हुन्छ त्यो कलेज नै सही हुन्छ बाबु।
25: एसई पछि त घरमा एउटै डायलग रिपिट भइरहेको छ, अब के गर्ने? बुवाले पनि सोध्न सुरु गरिसक्नु भएको छ।
26: जहाँ फ्युचर क्लियर हुन्छ त्यहाँ ड्रिमलाई डाइरेक्सन मिल्छ, त्यो हो दीपशिखा कलेज।
25: दीपशिखा कलेजमा क्लास 11 लागि 3 प्रमुख स्ट्रीमहरू छन्, साइन्स, डाक्टर, इन्जिनियर, आईटी प्रोफेसन बन्ने आधार, म्यानेजमेन्ट, बिजनेस, ब्याङ्किङ र लिडरसिपको बाटो, होटेल म्यानेजमेन्ट, हस्पिटालिटी, इन्टरनेसनल करियरको अवसर। यहाँ केवल किताब पढाइ हुँदैन, विद्यार्थीको आत्मविश्वास, क्षमता र भविष्य निर्माण गरिन्छ।
24: एडमिसन ओपन फर क्लास 11 दीपशिखा कलेज, सपना देख्ने होइन पूरा गर्ने ठाउँ दीपशिखा कलेज।
27: फारम बुझाउने अन्तिम मिति एनजेट 9 गते सम्म, प्रवेश परीक्षा एनजेट 10 गते आइतबार बिहान 7 बजे, प्रवेश परीक्षाको नतिजा प्रकाशन एनजेट 10 गते साँझ 4:30 बजे सम्म, भर्ना सुरु एनजेट 11 गतेदेखि एनजेट 17 गते सम्म मात्र, कक्षा सञ्चालन एनजेट 18 गतेदेखि। थप जानकारीका लागि विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। प्राचार्य दीपशिखा कलेज, कोराहीदाङ। सम्पर्क फोन नम्बर 082-41-40-31, सम्पर्क मोबाइल नम्बर 9848-028-91 र 97-76-18-807।

0: 언제 벗으모?
1: 야하 थुप्रै मोर र घुम्तीहरू छन्, थुप्रै उकाली ओरालीहरू छन्, थुप्रै सुस्केरा र थकाईहरू छन्, थुप्रै स्वागत र विदाईहरू छन्। दुःख पिराई पनि छ जीवनमा, हाँस्थ्यो ठट्टा पनि छ जीवनमा। त्यसैले जीवन यात्रामा एक्लै यात्रा होइन, आउनुहोस् कार्यक्रम उकाली ओराली सँगै रमाऊ। कार्यक्रम उकाली ओराली

सम्पूर्ण सम्पूर्ण रेडियो प्रेमी श्रोता मनहरूमा आवाजिङको आवाज फसी नेपालको आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति र लोक तथा दोहोरी गीत संगीतको संगालो रेडियो कार्यक्रम उकाली ओरालीको पठाईमा

रेडियो कार्यक्रम उकाली ओह्रालीको यो सम्भारले बसाई लिएर उपस्थित भइसक्यौं आइसकेका छौं। आज पनि यो श्रृंखला निकै निकै रमाइलो यात्रासँग अगाडि बढ्नेछौं भन्ने कुरा मलाई लागिराखेको छ। अवश्य पनि रमाइलो हुनेछ। आज तपाईसँग टेलिफोन गर्छौं, तपाईसँग कुराकानी गर्छौं। विशेष त गरी आज अतिथिसँग कुराकानी गर्ने दिन रहेको थियो। आज चाहिँ हाम्रो अतिथि हुनुहुन्न, अघिल्लो बसाईमा विजेता हुनुभएको साथी आज आइपुग्नु भएको छैन। उहाँको मुखारविन्दुबाट मिठो मिठो प्रतिभाहरू सुन्छौं, उहाँसँग मिठो रमाइलो भलाकुसारी गर्छौं भन्ने माथ्यौं। अघिल्लो बसाईमा चाहिँ पश्चिम तुलसीपुर पश्चिम शान्तिनगर सम्झना विशीले टेलिफोन गरेर आफ्नो मिठो प्रतिभा सुनाउनु भएको थियो। उहाँसँग पनि मिठो मिठो रमाइलो कुराकानी गरेका थियौं। आज चाहिँ उहाँ आउनु पर्ने थियो, ठिकै छ। उहाँको कामकाजले विशेष केही कामले गर्दा समस्याले गर्दा चाहिँ उहाँ आउन पाउनु भएको छैन होला जस्तो लाग्छ। ठिकै छ, आज पनि अब तपाईँको प्रतिभा सुन्छौ त, तपाईँको प्रतिभा सुन्छौ, तपाईँहरू सँग लुकेर रहेको प्रतिभालाई धेरैमा धेरै पनि सुनाइदिनेछौ। अवश्य पनि यस्तै आउनुहुनेछ, टेलिफोनमा जोडिनुहुनेछ भन्ने कुरा मलाई लागिराखेको छ। आजको हाम्रो यस श्रृंखलाको प्रायोजकमा भने रहेको थियो कुरै 15 जीविस रोडमा रहेको ललित इन्टरप्राइजेस होन्डा सोरुम र अनि त्यसपछि भिक्टोरिया ट्युसन सेन्टर रहेको थियो। ललित इन्टरप्राइजेस होन्डा सोरुममा चाहिँ तपाईँहरूले कुनै पनि मोटरसाइकल स्कुटर चाहिन्छ भने त्यहाँ सम्पर्क गर्न सक्नुहुनेछ भने तपाईँहरूलाई कुनै लोकसेवा तयारीका कोर्सहरू अध्ययन गर्न छ, कम्प्युटरका कोर्सहरू, कुनै पनि कोर्सहरू अध्ययन गर्न चाहनुहुन्छ भने भिक्टोरिया ट्युसन सेन्टरलाई सम्झन सक्नुहुनेछ। भिक्टोरिया ट्युसन सेन्टरको सम्पर्क नम्बर रहेको छ 98478-80302 रहेको छ। यो नम्बरमा टेलिफोन गरेर थप कुराहरू तपाईँहरूले जानकारी लिन सक्नुहुनेछ भिक्टोरिया ट्युसन सेन्टरबाट। भिक्टोरिया ट्युसन सेन्टरमा भने बेसिक कम्प्युटर बेसिक टेक्निक अनि त्यसपछि डिप्लोमादेखि यस्तै थुप्रै कोर्सहरू पढाइ हुन्छन् अनि लोकसेवाका पनि थुप्रै कोर्सहरू पढाइ हुन्छन्। तपाईँहरूले यो नम्बरको सहारा लिएर तपाईँहरूले सम्पर्क गर्न सक्नुहुनेछ भिक्टोरिया ट्युसन सेन्टरबाट थप कुराहरू जान्न बुझ्न सक्नुहुनेछ। अनि त्यसपछि तपाईँहरूले कुनै पनि मोटरसाइकल स्कुटरको लागि भने 98578-30411 अनि 98578-52165 सम्पर्क गर्न सक्नुहुनेछ। तपाईँहरू यिनै नम्बरको सहारा लिएर आफूलाई चाहिने कुराहरू बुझ्न सक्नुहुनेछ। तपाईँहरूलाई कुनै कुराहरू बुझ्न मन लाग्यो, कुन कुराको बुझ्न मन लाग्यो होइन, मोटरसाइकल स्कुटरको लागि बुझ्न चाहनुहुन्छ भने मैले नम्बर पनि भनिसकेको छु र भिक्टोरिया ट्युसन सेन्टर पढाइको सिलसिलामा आउन खोज्दै हुनुहुन्छ, गाउँघरबाट पढ्ने कुनै लोकसेवा तयारीका कोर्सहरूको लागि आउने क्रममा हुनुहुन्छ भने भिक्टोरिया ट्युसन सेन्टरलाई सम्झन सक्नुहुनेछ। मैले तपाईँहरूलाई भिक्टोरिया ट्युसन सेन्टरको पनि सम्पर्क नम्बर भनिसकेको छु। ठिकै छ, तपाईँहरू के कस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त हुनुहुन्छ होला पक्कै पनि है। अनि आज यति बेला भने हामी तपाईँहरू माझ गुनगुनाइराखेका छौं, गुनगुनाउँदैछौ 91.4 MHz र तपाईँहरूले भने हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा 91.4 MHz सुन्दै हुनुहुन्छ भने पनि तपाईँहरू यदि इन्टरनेटको पहुँचमा भए पनि तपाईँहरूले इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने तपाईँहरूले हामीलाई विभिन्न माध्यमबाट सुन्न सक्नुहुनेछ। हाम्रो पात्र मोबाइल एप्लिकेसन अनि त्यसपछि हाम्रो रेडियोको वेबसाइट रहेको छ www.radioMP.org लगइन गरेर पनि संसारभरकी साथ सुन्न सक्नुहुनेछ। अनि तपाईँहरूले मोबाइल एप्लिकेसन हाम्रो पात्रमा गएर रेडियो मध्यपश्चिममा पनि भनेर सर्च गर्नुभयो भने सजिलै सुन्न पाउनुहुन्छ। अनि त्यसपछि भने सामाजिक सञ्जाल फेसबुक पनि रहेको छ, तपाईँहरूले फेसबुकको माध्यमबाट पनि सुन्न सक्नुहुनेछ। फेसबुकमा गएर रेडियो मध्यपश्चिममा पनि भनेर सर्च गर्नुभयो भने तपाईँहरूले त्यहाँ पाउनुहुनेछ। अनि त्यसपछि भने त्यहाँ हामी लाइभमा नै छौं, त्यहाँ गएर तपाईँहरूले कमेन्ट गर्न सक्नुहुनेछ। तपाईँहरूका कमेन्ट पनि बाँच्नुहुँदैन होला, समयले साथ दियो छ भने एक पनि छुटाउने छैन। तपाईँहरूका कमेन्ट मैले वाचन गर्नेछु अन्तिमसम्म भए पनि। ठिकै छ, जे जस्तो अवस्थामा हुनुहुन्छ, के कसरी सुन्नुहुन्छ, कुन कुन माध्यमबाट सुन्नुहुन्छ, यिनी कुराहरू तपाईँहरूसँग भलाकुसारी गरेर हामीले थाहा पाउनेछौ पक्कै पनि होइन, केही समयपछि भन्नुहुनेछ भन्ने कुरा लागिराखेको छ। ठिकै छ, अब म मात्रै कति बोलौँ र है, अब तपाईँसँग पनि भलाकुसारी गर्नुपर्छ, तपाईँहरूको प्रतिभा पनि सुन्नुपर्ने हुन्छ। अब हामी यति बेला तपाईँहरूमाझ एउटा मिठो गीत राखिसकेका छौं, यति बेला पनि यो मिठो गीत

0: डुरेको बाटोमा त हिँडै जानेको छैन, मेरो हात मेरो साथ कहिल्यै नछोड, हाम्रो माया कहिल्यै नछुटोस्।
1: होइन गीत सङ्गीतहरू सुनाइराखेका छौँ। हजुर, अब यो बाँकी साथ भने तपाईँको रहनेछ। अब यो बाँकी बसाईमा तपाईँले टेलिफोन गर्न सक्नुहुनेछ 0082।

0: 어디린 마 예쁩니다라.
1: 러 새끼쳐 고마워지.
0: 아주?
1: 미소 프로티바 수능으로 와서 아주 내일의 딜버스 텔레폰으로 조절해 거다거다 어려운 와드.
0: 뭐라고 지나 순이라 채?
1: 순이라고 와드.
0: 아주?
1: 아니 미처만 텔레폰 거는 와나 보니 예 페리 거다거다 어려운 와드 수락니게.
0: 아주?
1: 라 기기 저 고마워지 프로티바 수능으로 와요 안티 만듦 사무소는 나가야리. 어릴라 쟤 아미야 뭐 초티나 퍼네 온서 아우들과 이 미토 프티바 선생의 여보 사디가이 섬진아 가는 사이다.
0: 아 그니까 사드 파함 아우들라이 파라티미가 파지브 다이라이 섬진아 산초 라스미라 키네라 사디냐 부아 아마 다이 보조 라이 섬지디 비가 봐요. 넘스테
1: 오케이 바바이 함으로 까말라 푼마간 यहाँसँग धेरै दिनपछि कुराकानी गरेका छौँ, कुराकानी गर्न पाएका छौँ। अब पनि पालो तपाईँको हो, टेलिफोन गर्ने सुन्ने भयासी 65854 तपाईँ हामी कुराकानी गरौँला, कुराकानीमा जोडिनुहोस् है त। जति पनि हुनुहुन्छ के कसरी दिन बिताइराख्नु भएको छ होइन, आज के गर्दै हुनुहुन्छ त, बाहिर गर्मी त गर्मी छ, यो गर्मीमा के कसरी दिन बिताउँदै हुनुहुन्छ है। गाह्रो छ बाहिर हिँड्दा चाहिँ अलिकति यो गर्मीले चाहिँ यो तालु फुलेला जस्तो पो गराउँछ त, गर्मीले गर्दा साह्रै साह्रै तातो छ, ठिकै छ। यो गर्मी मौसम भन्ने यस्तै हो, कहिले काहीँ गर्मी हुन्छ, कहिले चिसो हुन्छ, यो चेन्ज भइराखेको हुन्छ मौसम भन्ने चिज यस्तै रहेछ। गर्मी भयो भने चाहिँ कति गर्मी भएको बै भन्ने हुन्छ होइन, चिसो भयो भने चाहिँ कहिले घाम होला भन्ने पनि हुन्छ हामीलाई। ठिकै छ, आउनु होला सुने भयासी 65854 तपाईँहरूको लागि भने यो बाटो खुला छोडेका छौँ। आज हामीले तपाईँहरूको प्रतिभा सुन्छौँ, तपाईँको लुकेर रहेको प्रतिभा सुन्दै अनि सुनाउँदै अगाडि बढ्छौ। आज यो दिनमा यस्तै गर्दै यात्रा गर्ने दिन रहेको छ, तपाईँसँग रमाइलो भलाखुसारी गर्ने दिन रहेको छ आज, अनि त्यसपछि टेलिफोन गर्न चाहिँ नभुल्नु होला है त। आज अब यति बेला कोही साथी पनि हुनुहुन्न जस्तो लागेको छ, एउटा गीत सुनाउँछौ तपाईँहरूलाई, अनि त्यसपछि भने हामी तपाईँहरूसँग कुराकानी गर्न फेरि पनि यहाँ आउनेछौ। यति बेला के छ वदेवजी, कोही साथी हुनुहुन्न होला जस्तो लाग्छ मलाई। गीत प्रस्तुत गर्छौँ हामी यति बेला, अनि तपाईँहरूमा त्यसपछि कुराकानी गर्न फेरि पनि यहाँ जोडिनेछौँ जस्तो लाग्छ। के छ, कोही साथी हुनुहुन्छ कि के छ वदेवजी? है, कोही साथी आउनुभयो भने चाहिँ कुराकानी गर्छौँ। टेलिफोनमा चाहिँ जोडिनु होला है त, टेलिफोनमा के छ, कोही साथी हुनुहुन्छ के छ प्रदीपजी? कोही साथी आउनुभयो भने चाहिँ उहाँसँग कुराकानी गर्छौँ, आउने क्रममै हुनुहुन्छ जस्तो लाग्छ मलाई। उहाँ आउनुभयो भने चाहिँ कुराकानी गर्छौँ, अनि त्यसपछि भने हामी अगाडि बढ्छौँ। उहाँको पनि प्रतिभा सुन्नु पर्यो क्यारे, प्रतिभा नसुने नहुने क्यारे। आज तपाईँहरूको प्रतिभा सुन्ने, तपाईँहरूसँग भलाखुसारी गर्ने नै दिन रहेको छ। आज यति बेला हामी गुनगुनाइराखेका छौँ तपाईँहरूमा 91.4 मेगा हर्जबाट, अनि यो न्यानो मौसम सँगसँगै गीत सङ्गीत सुन्दै रमाइराखेका छौँ। अनि त्यसपछि के गर्नु त, अब चाहिँ हामी एउटा गीत प्रस्तुत गरौँ प्रदीपजी, अनि त्यसपछि भने के के छ, कोही साथी हुनुहुन्छ के छ? फोन कलमा ठिकै छ। यति बेला अब हामी एउटा गीत प्रस्तुत गर्छौँ तपाईँहरूमा, अनि त्यसपछि पनि हामी अगाडि बढ्छौँ है त। के छ प्रदीपजी, एउटा गीत प्रस्तुत गरौँ है त यति बेला, अनि त्यसपछि पनि तपाईँहरूको टेलिफोन लिन फेरि पनि यहाँ उपस्थित हुनेछौँ। यति बेला यो मिठो गीत तपाईँहरूको लागि।

0: होइन ऊ कार्यक्रमको अन्तिम चरणमा चाहिँ साह्रै मिठो गीत सुनाइसकेका छौँ। आज अब समय चाहिँ अलि दौडिराखेको छ, यो समय भन्ने चिज यस्तै रहेछ क्यारे, यो समय भन्ने चिज चाहिँ दौडेको दौडै मात्रै गर्छ त हौ। अब तपाईँको टेलिफोन आउँछ कि भन्नेमा छौँ, एकजनासँग कुराकानी गर्न पाउँछ कि भन्नेमा छौँ, यहाँसँग कुराकानी गर्छौँ। आज धेरै साथी त आउनु भएको छैन, आज अब विजेता छान्ने चाहिँ हामी गर्दैनौँ, आउँदो बसाइमा हामीले विजेता छान्नेछौँ, एकजना विजेता बनाउनेछौँ आउँदो बसाइमा पनि। अब तपाईँको प्रतिभा सुन्ने दिन राख्छौँ जस्तो लागिराखेको छ। अब कोही साथी आउने क्रमी हुनुहुन्छ, एकजना उहाँसँग कुराकानी गर्छौँ अनि त्यसपछि भने हामी छुट्टिनुपर्ने हुन्छ, बिदा माग्नुपर्ने हुन्छ जस्तो लागिराखेको छ। कोही साथी हुनुहुन्छ टेलिफोनमा, यति बेला फोनमा यहाँसँग कुराकानी गर्छौँ। नमस्ते हजुर। नमस्ते हजुर। नमस्ते। नमस्ते हजुर। हेलो।
1: नमस्ते हजुर।
0: नमस्ते, कहाँबाट को बोल्नुभयो? शुभ नाम।
1: गोराई 19 जानकी मगर।
0: गोराई 19 जानकी मगर है?
1: हजुर।
0: जानकी जी
1: हजुर,
0: सन्चै हुनुहुन्छ?
1: एकदमै सन्चै भन्नुपर्छ दादा, अनि तपाईँ सन्चै हुनुहुन्छ?
0: एकदम ठिक छ, एकदम ठिक छ। आज अब हामी अन्तिम चरणमा आइपुगेका छौँ, के गरिराख्नु भएको छ आज?
1: के गर्नु दादा, एकदम चर्को चर्को घाम लागिरहेछ, भन्नुपर्छ बसेर कार्यक्रम सुन्दै बसिरहेको।
0: साह्रै गर्मी छ है?
1: हजुर, गर्मी छ भन्नुपर्छ है।
0: ल ठिकै छ जानकीजी, आज कार्यक्रममा आउनु भएको छ, अब प्रतिभा सुन्ने दिन रहेको छ, सुनाउनु हुन्छ नि?
1: हजुर, म एउटा छोटो गीत सुनाउँछु है त।
0: ल त सुरु गर्नुहोस्।
1: धटकन एउटै दुईटा हो मुटु, मनले भन्छ कहिले नि नछुटु, बरु दिन बिताउला साथी बनेर, म त मन दुखाउन तिमीले नि मन नदुखाऊ, हामी एक अर्काको बहिनौ भनेर, दुईटा हो मुटु, मनले भन्छ कहिले नि नछुटु, बरु दिन बिताउला साथी बनेर, म त मन दुखाउन तिमले नि मन नदुखाऊ, हामी एक अर्काको बहिनौ भनेर, म त मन दुखाउन तिमले नि मन नदुखाऊ, हामी एक अर्काको बहिनौ।

0: दादा।
1: हामी एक अर्काको बहिनी भनेर हैन।
0: हजुर।
1: कता हो यो फेरि एक अर्काको हुने भन्दै? ठिकै छ जानकीजी, अब मिठो प्रतिभा सुनाउनु भएको छ, अब चाहिँ हामी छुट्टिनु पर्ने हुन्छ, समयले नेटवर्क काट्न लागिसक्यो। हजुरको यो मिठो प्रतिभा सँगसँगै अब साथीभाइ सम्झना गर्नुहोस् है त।
0: सर्वप्रथम त हजुरलाई, त्यसपछि मलाई जानकी मगर भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई सम्झिँदै बिदा हुन्छु। नमस्ते बाबाई।
1: नमस्ते बाबाई। हाम्रो जानकी मगर आउनु भएको थियो, कार्यक्रमको अन्तिम चरणमा छौ। अन्तिममा सबैभन्दा लास्टमा यहाँको फोन आएको छ, यहाँसँग कुराकानी मिठो प्रतिभा सुनाउनु भएको छ। ठिकै छ, तपाईँहरू के कस्तो अवस्थामा हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, के कसरी मनोरञ्जन लिइराख्नु भएको थियो होइन, स्वस्थ व्यस्त रहनु होला। आज दुईजना आउनु भएको छ, टेलिफोनमा दुईजना जोडिनु भयो, कमला पुन मगर अनि त्यसपछि जानकी मगर आउनु भएको छ टेलिफोनमा आज, अनि मिठो प्रतिभा सुनाउनु भएको छ दुवैजनाले। ती पनि आज विजेता हुन चाहिँ सफल हुनुभएको छ जानकी मगर। यदि मिल्छ भने आउँदा बसाइमा यहाँसम्म आउनुहोला, कुराकानी गरौंला, अनि त्यसपछि तपाईँको प्रतिभा पनि सुनौला क्यारे है। हाम्रो जानकीजीसँग कुराकानी गर्छौ, आउँदो बसाईमा यहाँसम्म आउनुभयो भने ठिक छ। आजको यो बसाईमा जे जसरी सुन्दै हुनुहुन्थ्यो रेडियो प्रेमी श्रोताहरू, यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। मिठो माया, मिठो सम्झना स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण श्रोतालाई, अनि त्यसपछि आजको हाम्रो यस श्रृंखलाको प्रायोजकमा रहने ललित इन्टरप्राइजेस होन्डा सोरुम र अनि त्यसपछि भिक्टोरिया ट्युसन सेन्टरलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि त्यसपछि आजको यो बसाइमा मलाई प्रविधि समेजनबाट साथ दिनु भने हाम्रो प्रदीपजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। ठिकै छ, के कसरी मनोरञ्जन लिँदै हुनुहुन्छ, स्वस्थ व्यस्त रहनु होला। आजको यो बसाइबाट भने म कार्यक्रम प्रस्तुत नारायण ऋषि पनि आउँदो बसाइसम्मको लागि विदा हुन चाहन्छु। रेडियो मध्यपश्चिम एफएम सुन्दै गर्नुहोला, अनि तपाईँहरूको बाँकी पल बाँकी समय जति पनि छ आजको यो बसाइमा, यो समय शुभ बितोस्, शुभ रहोस्। नमस्कार।

0: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में।
1: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू:
2: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
3: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: युनिच्यामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
3: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
0: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
5: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 0825616683 र सम्पर्क मोबाइल नम्बर 9847275700।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक। यति बेला मध्याह्नको 12 बजेको छ।

0: अबको तीन दिन लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा गर्मी बढ़ने, तराई क्षेत्रमा दिउँसो अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र प्रशस्त पानी पिउन सुझाव। दक्षिण चीनको ग्वांगसीमा 5.2 म्याग्नेच्युडको भूकम्प, दुईजनाको ज्यान गयो, एक बेपत्ता। र एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीप लामी छानेको कीर्तिमान, सबैभन्दा कम खेलमा 150 विकेट पूरा। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभाको बैठकमा आउँदो आर्थिक वर्ष 2083-84 विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल शुरू भएको छ। आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले पर्चा लिएर विरोध प्रदर्शन गरेका छन्। प्रधानमन्त्री जवाबदेही बनेको खोइ लेखिएको पर्चा बोकेर उनीहरूले विरोध जनाएका हुन्। प्रधानमन्त्री प्रश्नदेखि भाग्न नपाउने भन्दै श्रम संस्कृति पार्टीले विरोध जनाएको हो। यसअघि विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुपर्ने माग गरे पनि प्रधानमन्त्री उपस्थित हुनु भएन। प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिनुभएको थियो। संसदमा आजदेखि बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल शुरू भएको छ। यसैगरी दिउँसो 1:15 बस्ने राष्ट्रिय सभाको बैठकमा पनि आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची छ। यसैबीच सभामुख डोलप्रसाद अर्यालले प्लेकार्ड र पर्चा सहितको विरोधको शैली संसदमा नदेखाउन आदेश गर्नुभएको छ। प्रधान न्यायाधीशमा सिफारिश हुनुभएका मनोज कुमार शर्मा विरूद्ध संसदीय समितिमा 7 उजुरी परेका छन्। संसदीय सुनवाई समितिले गएको वैशाख 25 शर्मा विरूद्ध उजुरी आह्वान गरेको थियो। आजसम्म उजुरी दिन सकिने समितिले जनाएको छ। शर्मा विरूद्ध परेका उजुरीमाथि भोलिदेखि अध्ययन शुरू गर्ने समितिको तयारी छ। गएको वैशाख 24 संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका न्यायाधीश शर्मालाई प्रधान न्यायाधीशमा नियुक्त गर्न सिफारिश गरेको थियो। संसदीय सुनवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्ति गर्ने कानूनी व्यवस्था रहेको छ। अबको तीन दिन लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा तापक्रम क्रमशः बढ़ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अत्यधिक गर्मीका कारण दिउँसोको समयमा तातो हावा चल्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। आज कोशी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही ठाउँहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन तथा चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। यस्तै तराईका केही ठाउँमा हल्का वर्षा हुन सक्ने अनुमान छ। भोलि कोशी गण्डकी प्रदेशका केही ठाउँ तथा बागमती र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा मेघगर्जन तथा चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। अरू क्षेत्रको तुलनामा लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा गर्मी अझ बढ़ने देखिएको छ। पर्सि कोशी बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मध्यम वर्षाको अनुमान छ। मधेस सहित अरू पहाड़ी तथा हिमाली भूभागका थोरै ठाउँहरूमा पनि वर्षाको सम्भावना छ। केही ठाउँहरूमा चट्याङ सहित हल्का वर्षा हुने अनुमान छ। गर्मी बढ़ने सम्भावना रहेकाले विशेष गरी तराई क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई दिउँसो अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन, प्रशस्त पानी पिउन तथा गर्मीबाट बस्ने उपाय अपनाउन अनुरोध समेत महाशाखाको रहेको छ। सुनको भाव आज बढ़ेको छ। सुनको भाव तोलामा 800 रूपियाँले बढ़ेर 2,94,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हप्ताको पहिलो कारोबार दिन हिजो सुनको भाव तोलाको 2,94,000 रूपियाँ थियो। आज चाँदीको भाव भने 40 रूपियाँले घटेको छ। चाँदीको भाव तोलामा 40 रूपियाँले घटेर 5,040 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 5,060 रूपियाँ थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबरमा पोखराको रात्रकालीन व्यवसायमा व्यतिथि र असुरक्षा बढ़ेको व्यवसायीको गुनासो, 94% काम सम्पन्न भएको महाकाली पुलको ठेक्का सम्झौता रद्द लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाड़ी भित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले संसदमा प्री बजेट छलफल शुरू, प्रधान न्यायाधीशमा सिफारिश, मनोज कुमार शर्मा विरूद्ध 7 उजुरी, अबको 3 दिन लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा गर्मी बढ़ने लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। पर्यटकीय राजधानी पोखरामा संचालित रात्रिकालीन व्यवसायमा व्यतिथि, असुरक्षा र सामाजिक विकृति बढ़ेको भन्दै पर्यटनसँग सम्बन्धित संघ संस्थाहरूले सरकारको ध्यान आकर्षण गराएका छन्। पोखरा पर्यटन परिषदको नेतृत्वमा पर्यटन क्षेत्रसँग आबद्ध 15 संस्थाहरूले प्रमुख जिल्ला अधिकारीलाई संयुक्त ज्ञापन पत्र बुझाउँदै रात्रिकालीन व्यवसायलाई व्यवस्थित गर्न माग गरेका छन्। व्यवसायहरूले राति 2 बजेपछि व्यवसाय बन्द गर्ने व्यवस्था गर्नुपर्ने र अनुगमनलाई कड़ाईका साथ लागू गर्ने सुझाव दिएका छन्। सरकारले 2080 चैत 4 गते पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेसँगै लेकसाइड क्षेत्रलाई 24 घण्टा खुल्ला राख्ने निर्णय गरेको थियो, तर यो नीति कार्यान्वयनमा स्पष्ट मापदण्ड र प्रभावकारी अनुगमन नहुँदा शान्ति सुरक्षामा समेत असर परेको व्यवसायहरूको भनाई छ। कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन 4 लेनको पक्की पुल 94% काम सम्पन्न भइसकेको अवस्थामा ठेक्का सम्झौता नै अन्त्य गरिएको छ। गाइडबण्डको नयाँ डिजाइन तथा भेरिएशन अर्डर भीओ स्वीकृतिमा देखिएको ढिलाइ र विवादका कारण ठेक्का रद्द गरिएको हो। सड़क सुधार तथा विकास आयोजना निर्देशनालयले सूचना निकाल्दै निर्माण कम्पनी कुमार सीएफएसी जेबीसँगको ठेक्का सम्झौता अन्त्य गरेको जनाएको छ। कम्पनीले यो निर्णयप्रति असन्तुष्टि जनाउँदै उच्च अदालत पाटनमा रिट दायर गरेको छ। निर्माण कम्पनीका अनुसार 2078 सालदेखि नै नयाँ डिजाइन तथा भीओ स्वीकृतिका लागि बारम्बार अनुरोध गरिए पनि सम्बन्धित निकायले व्यवस्था गरेपछि काम अघि बढ़ाउन कठिन भएको हो। अब विदेशको खबर। दक्षिणी चीनको ग्वांग्सी जुआङको लिउझौ शहरमा आज बिहान 5.2 म्याग्निच्युडको भूकम्प जाँदा 2 जनाको ज्यान गएको छ भने 1 जना बेपत्ता भएका छन्। चाइना भूकम्प नेटवर्क सेन्टरका अनुसार बिहान गैराती करिब 12:21 जाँदा द्युनान जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। भूकम्प जमीनको सतहबाट झण्डै 8 किलोमिटर गहिराईमा मापन गरिएको छ। भूकम्प लगत्तै स्थानीय आपतकालीन सेवा दमकल र प्रहरी टोलीहरू उद्धार कार्यमा परिचालन भएका छन्। ग्वांग्सी क्षेत्रीय भूकम्प राहत मुख्यालयले आपतकालीन कार्ययोजना लागू गरेको जनाएको छ। अब खेल खबर। नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार स्पिनर सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानी बनाएका छन्। सन्दीपले एक दिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा कम खेलमा 150 विकेट लिने खेलाड़ी बनेका हुन्। घरेलु मैदान कीर्तिपुरको त्रिवेणी रंगशालामा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लीग 2 श्रृंखलामा स्कटल्याण्डसँगको खेलमा सन्दीपले यो उपलब्धि हासिल गरेका छन्। सन्दीपले 73 एक दिवसीय अन्तर्राष्ट्रियमा 150 विकेट लिएका छन्। सन्दीपले अस्ट्रेलियाका स्टार बोलर मिचेल स्टार्कलाई पछि पारेका छन्। स्टार्कले 77 खेलमा 150 विकेट लिएका थिए। सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा कम खेलमा 100 विकेट लिने खेलाड़ी पनि हुन्। उनले अफगानिस्तानका राशिद खानलाई पछि पार्दै 42 खेलमा यो उपलब्धि हासिल गरेका थिए। राशिदले 44 खेलमा 100 विकेट लिएका थिए। यसैबीच किर्तिपुरमा चलिरहेको लीग 2 श्रृंखला अन्तर्गत नेपालसँगको खेलमा स्कटल्याण्डले अहिले ब्याटिङ गरिरहेको छ। नेपालसँगको खेलमा स्कटल्याण्डले 39 ओभरमा 9 विकेट गुमाउँदै 194 रन बनाएको छ। यो श्रृंखलाको पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई हराएको थियो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। संसदमा प्री बजेट छलफल शुरू, प्रधानमन्त्री जवाबदेही नभएको भन्दै श्रम संस्कृति पार्टी पर्चा सहित विरोधमा। प्रधान न्यायाधीशमा सिफारिश, मनोज कुमार शर्मा विरूद्ध 7 उजुरी, भोलिदेखि अध्ययन शुरू हुने। अबको 3 दिन लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा गर्मी बढ़ने, तराई क्षेत्रमा दिउँसो अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र प्रशस्त पानी पिउन सुझाव। दक्षिण चीनको ग्वांग्सीमा 5.2 म्याग्निच्युडको भूकम्प, 2 जनाको ज्यान गयो, 1 बेपत्ता। र एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीप लामिछानेको कीर्तिमान, सबैभन्दा कम खेलमा 150 विकेट पूरा। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com।
2: 91 थुप्लो 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
3: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
4: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेक जाँच तथा उपचार सेवा,
5: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेक जाँच तथा उपचार,
4: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेक जाँच तथा उपचार,
5: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेक जाँच तथा उपचार सेवा,
4: अन्य विशेषज्ञ सेवाहरू,
5: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
6: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
4: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
6: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
4: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
6: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
4: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
7: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 082-8563-218।
8: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
10: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
11: हाडजोर्नी नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
12: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
13: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
14: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 082-560-734 र 082-560-138।
15: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्। एमबीबीएस एमडी न्यूरोसाइकाटिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ।
16: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
15: डाक्टरद्वारा दिइने सेवाहरू,
16: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी,
15: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
16: मन आचिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
15: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
16: जाड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागु औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
17: बिरामी जाँच्ने मिति 8 जेठ 9 गते शनिबार।
18: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ, फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
20: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
21: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
20: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ, सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
22: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भराइ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5563-509 र मोबाइल 98-453-0653-23।
0: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
1: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
0: अरे केटा, उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
1: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
0: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ।
1: ल ल काका, गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
1: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98-4-98-87-741।
23: मध्य पश्चिम FM 91.4 MHz।

कोचिङ प्रोग्राम प्रिसिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब 1 बजेसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अनिर्मा सुन्न सक्नुहुनेछ। 082568094 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: लाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 082-5635-775।
1: सम्पर्क नम्बर 98-478-26-873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

0: Vianetco buy one gift one free offer ma. 3 महीना को 125 Mbps internet. रु 2700 मा खरीद गर्दा सुई internet package नया जडान को लागि gift गर्ने मौका. सफल referral मा आफ्नो लागि 1 महीना free internet. Vianet अब सबै connected.
1: तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम. यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784 94 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ.

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784 54 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीनजेलसम्म हामीलाई साथ दिनुभयो तपाईँ सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत भरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
0: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीप ज्योति अस्पताल को 20 मीटर माथि। फोन 082562770।
5: हेलो पिंकी,
6: बोल दिन।
5: एलईडी टीवी किन नजाने?
6: जान्न।
5: फ्रिज डिप फ्रिज किन्न जाउन भने होइन?
6: जान्न।
5: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
6: जान्न।
5: किन?
6: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के?
5: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
6: पाइने भएर त जान लाग्यो नि।
5: हो र, कहाँ
6: भन्दिन के?
5: साथै भन्दिनौ।
6: आई लभ यू पिंकुली भनेको
5: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
6: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
5: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
6: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
5: फोन नम्बर
6: 082562452
5: 082562452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
7: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
8: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
7: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
8: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सेट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
7: तालिममा दिइने विषयहरू
8: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
7: स्पेशल सेफ तालिम,
8: जापानिज सुशी तालिम,
7: वेट्रेस,
8: टुरिस्ट गाइड।
7: हाम्रा विशेषताहरू
8: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
7: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
8: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
7: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
8: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
7: सम्पर्क मोबाइल 98410170 98410170।
8: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
9: मध्यपश्चिम टाइम चेक, यति बेला दिउँसोको 1 बजेको छ।

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। नेपाल चीन सीमा स्थित हिल्सामा नेपालीहरूको महँगो शुल्क तिरेर चिनिया इन्टरनेट प्रयोग गर्न बाध्य हुनु परेको छ। सो क्षेत्रमा नेपाल टेलिकमले हालसम्म 4G सेवा विस्तारका लागि टावर स्थापना नगरेकाले स्थानीयले विकल्पका रूपमा चिनिया नेटवर्क प्रयोग गर्नु परेको हो। हिल्साका स्थानीय बहादुर लामाले महँगो शुल्क तिरेर इन्टरनेट प्रयोग गर्नु परेको बताउनुभयो। उहाँका अनुसार विकल्प नहुँदा बाध्य भएर चिनिया इन्टरनेट प्रयोग गर्नु परेको हो। उहाँले एकपटकमा करिब 100 चिनिया युआन बराबरको रिचार्ज गरेर इन्टरनेट चलाउने गरेको बताउनुभयो। उक्त रकम ताक्लाकोट पुगेर वा त्यहाँ रहेका साथी मार्फत भुक्तानी गरिने गरिएको उहाँको भनाइ रहेको छ। हाल 100 युआन बराबर करिब 2300 नेपाली रूपियाँ पर्छ। 100 युआनले करिब एक हप्ता जति इन्टरनेट चल्ने र त्यसलाई पनि मितव्ययी रूपमा प्रयोग गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो। यसरी चिनिया सिम मार्फत इन्टरनेट चलाउँदा मासिक रूपमा करिब 300 देखि 400 युआन खर्च हुने गरेको स्थानीय सोनाम लामाले बताउनुभयो। उहाँका अनुसार यसले एक महिना करिब 5700 देखि 7600 रूपियाँसम्म खर्चिनु पर्ने भएको छ। हिल्सामा महँगो शुल्क तिरेर इन्टरनेट प्रयोग गर्नेमा स्थानीय व्यवसायी मात्र नभई सुरक्षाकर्मी, भन्सार तथा अध्यागमनका कर्मचारी समेत रहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा चौकी हिल्साका प्रमुख कृष्ण दाहालले बताउनुभयो। उहाँका अनुसार सेवा महँगो भए पनि गुणस्तरीय र भरपर्दो छैन। हिल्सामा 4 सरकारी कार्यालय, 15 होटल र करिब 20 घरधुरी स्थानीय बसोबास गर्दै आएका छन्। यहाँका अधिकांशले चिनिया इन्टरनेट प्रयोग गर्दै आएका छन्। नेपाल सरकारले भारतबाट 100 रूपियाँ भन्दा बढ़ी मूल्यमा सामान ल्याउँदा भन्सार महसुल तिर्नुपर्ने नियम कडाईका साथ लागू गरेपछि सीमापार व्यापार व्यवसाय उल्लेख्य रूपमा घटेको छ। नेपालगंजको जमुनाहा नाका पारिरहेको रूपैदिया उद्योग व्यापार प्रतिनिधि मण्डल बहराइजले नेपाल सरकारले लागू गरेको नयाँ भन्सार नीतिका कारण नेपाल भारत सीमा क्षेत्रको व्यापार 75% घटेको जनाउँदै नीति पुनरावलोकन गर्न माग गरेको छ। रूपैदिया उद्योग व्यापार प्रतिनिधि मण्डलले 100 रूपियाँ भन्दा बढ़ी मूल्यका सामानमा गरिएको कडाईका कारण रूपैदियामा व्यापारिक संकट उत्पन्न भएको भन्दै जिल्ला प्रशासन बहराइचका मार्फत भारत सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ। मण्डलका नगर अध्यक्ष शैलेश जायसवालले जिल्ला अधिकारीलाई बुझाएको पत्रमा नेपाल सरकारले 100 रूपियाँ भन्दा बढ़ी मूल्यका सामानमा भन्सार शुल्क कडाईका साथ लागू गरेपछि सीमावर्ती बजार रूपैदिया तथा आसपासका व्यापारीहरू प्रभावित भएको उल्लेख गरिएको छ। उहाँका अनुसार पहिले दैनिक

अर्ब 47 करोड़ 14 लाख 65 हजार रूपया बजेट रहेकोमा 8 अर्ब 94 करोड़ 1 लाख 8 हजार 490 रूपया 59 पैसा मात्रै खर्च भएको छ। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म चालूतर्फ 42.67% बजेट खर्च भएको छ। चालूतर्फ 15 अर्ब 43 करोड़ 85 लाख 35 हजार रूपियाँ बजेट रहेकोमा 6 अर्ब 58 करोड़ 83 लाख 89 हजार 516 रूपियाँ 27 पैसा खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ। लुम्बिनी प्रदेश सरकारको चालू र पुँजीगत तर्फको खर्च 39.91% भएको प्रदेश लेखा नियन्त्रण कार्यालयले जानकारी दिएको छ। प्रदेश सरकारको चालू आर्थिक वर्षका लागि 38 अर्ब 91 करोड़को बजेट रहेको छ। चालू आर्थिक वर्षको 10 महिनामा 15 अर्ब 52 करोड़ 84 लाख 98 हजार 6 रूपियाँ 86 पैसा खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालयले जानकारी दिएको छ। हवस्त, दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
7: सम्पर्क मोबाइल 98 4 78 27 977
8: र 98 5 78 30 6 8 9।
9: काठमाडौँ बी अस्पतालमा लामो समयसम्म काम गरी राम्रो अनुभव प्राप्त गर्नुभएका हाल न्यू मित्र पोलिक्लिनिक एन्ड मित्र मेडिकलमा वरिष्ठ फ्यामिली फिजिसियन डाक्टर अमित लामगाते एमबीबीएस एमडी न्याम्सद्वारा प्रत्येक दिन पेट, छाती, मुटु तथा महिला रोग र थायराइड सम्बन्धी बिरामीहरूको चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
10: हरेक महिनाको अन्तिम शुक्रबार भैरवा मेडिकल कलेजमा कार्यरत प्रोफेसर नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सञ्जीव रञ्जन एमबीबीएस एमडीद्वारा बिरामीहरूको चेक जाँच गरिन्छ।
11: त्रिवी शिक्षण अस्पताल महाराजगंज काठमाडौँमा लामो समय अनुभव प्राप्त रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा, अत्याधुनिक प्याथोलोजीद्वारा रगत, दिसा, पिसाब, सुगर, बोसो, मिर्गौला र सम्पूर्ण रोगको चेक जाँच गरिन्छ।
10: साथै एमबीबीएस एमएस हार्ट जोर्नी तथा नसारोग विशेषज्ञ डाक्टर अजय रेग्मीद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: बिरामी जाँच हुने समय बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म।
13: नोट, अबदेखि बिरामीको समस्यालाई मध्यनजर गर्दै टाउको नसा तथा मानसिक विशेषज्ञ प्रोफेसर विभागीय प्रमुख डाक्टर सञ्जीव रञ्जनद्वारा टाउको दुख्ने, माइग्रेन, छाली रोग, एपिलेप्सी, बेहोस हुने, निद्राको समस्या, इन्सोमनिया आदि बिरामीको इजी सेवा उपलब्ध छ। मौकाको फाइदा लिन नभुल्नुहोला।
9: सम्पर्क न्यू मित्र पोलिक्लिनिक एन्ड मित्र मेडिकल हल, खुलास रोड, धुराई, दाङ। फोन नम्बर 0825614419, मोबाइल नम्बर 98 4 78 28 943 र 98 4 49 41 6 53।
14: भर्ना खुल्यो।
15: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
14: हाम्रा विशेषताहरू
15: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
14: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
15: शान्त तथा पारिवारिक वातावरण भएको,
14: सेर्याम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
15: तिहार सुशासन राम्रो व्यवस्था भएको,
14: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
15: घरको जस्तै माया पाउने,
11: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
9: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, सहित गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
11: सम्पर्क फोन नम्बर 0825563787, सम्पर्क मोबाइल नम्बर 98669686303 र 98662513।
16: नेपाली जुत्ता घर,
17: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
16: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
17: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
16: स्वदेशी उत्पादनको प्रवर्धन गरौ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, घुराही दाङ।
17: सम्पर्क मोबाइल नम्बर 98 5 77 71 546।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट विटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदो को डाइजेस्टिव र कुकी छ है नाइस अडगुरी
2: होइन भाइला लखर लखर कहाँ हिँडिस
3: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
2: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
3: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
3: ल ल काका गइहाले म
4: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
3: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
4: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498877141

0: एसचेन्जेड तीन गते देखि आठ गते सम्म ग्रेन एसचेन्ज मेला हुने स्थान दाङ निर्माण व्यवसाय संघको प्राङ्गणमा डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ राई 15 दान।
1: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला। थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम शहीद गेट घोराही दान। सम्पर्क फोन 082562423। सम्पर्क मोबाइल नम्बर 98578301 98478313133 र 98686 37244।

6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
2: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
3: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
2: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा हिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
4: सम्पर्क स्थान घोराइचौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
5: फोन नम्बर 082-5634-479
4: मोबाइल नम्बर 98-4-94-67-487।
6: हामी जन्मजात नै शिकारी हौ, शिकारी पुरै दैलेख मलाई चाहियो।
7: भिएफएक्स सिनेमाज कुराही 10 नारायणपुर सौडीकुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
8: हेलो फ्रम अमेरिका वाकवाका वाशिंगटन डीसी जस डब्लु बस हेलो हेलो हेलो।
7: त्यसै गरी 2083 साल वैशाख 1 गतेदेखि नेपाली कथानक चलचित्र पहाड प्रदर्शन हुने पनि जानकारी गराउँदछौ।
9: सूचना श्री गणेश चित्रालय घोराईदाङमा हल स्तर उन्नत मर्मतको लागि केही समय बन्द भएको जानकारी गराउँदछौ।
10: यस्तो फिल्म त मैले ठुलो हलमा हेर्ने औकात राख्छु।
11: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र मालती मंगले।
12: त्यो त मैसकी बहिनी हो,
13: आजदेखि तेरो भाउजू।
11: लाली बजार
14: मधु म तिमीलाई यहाँबाट छिट्टै नै बगाएर लिएर जानेछु।
11: गुरु आमा
15: विद्यार्थी हामी रहन्छौ कहाँ, विद्यालय नै नरहे भविष्य हाम्रो बनाउँछ जसले शिक्षक नै नभए।
11: र परालको आगो
16: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।
17: स्वदेश तथा विदेशका 5 स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
18: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
17: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
18: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
17: तालिममा दिइने विषयहरू
18: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
17: स्पेशल सेफ तालिम
18: जापानिज सुशी तालिम
17: वेट्रेस
18: टुरिस्ट गाइड।
17: हाम्रा विशेषताहरू
18: स्वदेश तथा विदेशका 5 स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
17: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
18: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासी र मेन पावरको व्यवस्था भएको
17: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
18: तालिम पश्चात साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ।
17: सम्पर्क मोबाइल 98410-17-09 98410-17-09।
18: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल।
5: मध्यपश्चिम टाइम चेक यति बेला दिउँसोको 2 बजेको छ।

दिउँसो 2 बजेको मध्य पश्चिम हाइलाइट्सबाट देवाउसालको नमस्कार। प्युठान जिल्लामा हुलाक मार्फत राहदानी वितरण शुरू भएको छ। सरकारको शासकीय सुधारका 100 कार्यसूची अन्तर्गत जिल्ला प्रशासन कार्यालय प्युठान र जिल्ला हुलाक कार्यालय बीच राहदानी सुरक्षित रूपमा सेवाग्राहीसम्म पुर्याउने समझदारी भएपछि घरमै सेवाग्राहीले राहदानी पाउन थालेका छन्। जिल्ला प्रशासन कार्यालयमा राहदानीको फारम भर्ने व्यक्तिबाट राहदानी प्राप्त गर्ने स्थानको विवरण समेत संकलन गरिएको छ। राहदानी सम्बन्धित व्यक्तिले बुझे नबुझेको विवरण अध्यावधि गर्ने समझदारी समेत बनेको छ। जिल्ला प्रशासन कार्यालय प्युठानको 2081/82 वार्षिक प्रतिवेदन अनुसार 4,724 जनाले राहदानी बनाएका थिए। त्यसै गरी उक्त आर्थिक वर्षमा 5,882 थान राहदानी कार्यालयले विवरण गरेको थियो। वर्षा कम भएसँगै दाङ लगायत देशैभर गर्मी बढ़ेको छ। केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि पानी नपरेका ठाउँमा गर्मी बढ़ेको हो। अब विस्तारै गर्मी बढ़दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखा अनुसार आज र भोलि केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने धेरै ठाउँमा गर्मी हुनेछ। आज दिउँसो कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ। त्यस्तै मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी पहाड़ी र हिमाली भूभागका 1-2 ठाउँमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तापक्रम बढ़ने सम्भावना रहेको छ। भोलि पनि केही ठाउँमा वर्षासँगै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तापक्रम बढ़ने सम्भावना रहेको महाशाखाले जनाएको छ। नेपाल चीन सीमाना स्थित हिल्सामा नेपालीहरूले महँगो शुल्क तिरेर चिनिया इन्टरनेट प्रयोग गर्न बाध्य हुनु परेको छ। सो क्षेत्रमा नेपाल टेलिकमले हालसम्म 4G सेवा विस्तारका लागि टावर स्थापना नगरेकाले स्थानीयले विकल्पका रूपमा चिनिया नेटवर्क प्रयोग गर्नु परेको हो। हिल्साका स्थानीय बहादुर लामाले महँगो शुल्क तिरेर इन्टरनेट प्रयोग गर्नु परेको बताउनुभयो। उहाँका अनुसार विकल्प नहुँदा बाध्य भएर चिनिया इन्टरनेट प्रयोग गर्नु परेको हो। उहाँले एक पटकमा करिब 100 चिनिया युआन बराबरको रिचार्ज गरेर इन्टरनेट चलाउने गरेको बताउनुभयो। उक्त रकम ताक्लाकोट पुगेर वा त्यहाँ रहेका साथी मार्फत भुक्तानी गर्ने गरिएको उहाँको भनाइ रहेको छ। हाल 100 युआन करिब 2300 नेपाली रूपियाँ पर्छ। 100 युआनले करिब 1 हप्ता जति इन्टरनेट चल्ने र त्यसलाई पनि मितव्ययी रूपमा प्रयोग गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो। यसरी चिनिया सिम मार्फत इन्टरनेट चलाउँदा मासिक रूपमा करिब 300-400 युआन खर्च हुने गरेको स्थानीय सोनाम लामाले बताउनुभयो। उहाँका अनुसार यसले एक महिनामा करिब 5,700-7,600 रूपियाँसम्म खर्च पर्ने गरेको छ। हिल्सामा महँगो शुल्क तिरेर इन्टरनेट प्रयोग गर्नेमा स्थानीय व्यवसायी मात्र नभई सुरक्षाकर्मी, भन्सार तथा अध्यागमनका कर्मचारी समेत रहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा चौकी हिल्साका प्रमुख कृष्ण दाहालले बताउनुभयो। उहाँका अनुसार सेवा महँगो भए पनि गुणस्तरीय र भरपर्दो छैन। हिल्सामा 4 सरकारी कार्यालय, 15 होटल र करिब 20 घरदोरी स्थानीय बसोबास गर्दै आएका छन्। यहाँका अधिकांशले चिनिया इन्टरनेट प्रयोग गर्दै आएका छन्। र नेपाल सरकारले भारतबाट 100 रूपियाँ भन्दा बढ़ी मूल्यका सामान ल्याउँदा भन्सार महसूल तिर्नुपर्ने नियम कडाईका साथ लागू गरेपछि सीमापार व्यापार व्यवसाय उल्लेख्य रूपमा घटेको छ। नेपालगंजको जमुनाहा नाकापारी रहेको रूपैडिया उद्योग व्यापार प्रतिनिधि मण्डल बहराइचले नेपाल सरकारले लागू गरेको नयाँ भन्सार नीतिका कारण नेपाल भारत सीमा क्षेत्रको व्यापार 75% घटेको जनाउँदै नीति पुनरावलोकन गर्न माग गरेको छ। रूपैडिया उद्योग व्यापार प्रतिनिधि मण्डलले 100 रूपियाँ भन्दा बढ़ी मूल्यका सामानमा गरिएको कडाईका कारण रूपैडियामा व्यापारिक संकट उत्पन्न भएको भन्दै जिल्ला प्रशासन बहराइच मार्फत भारत सरकारलाई ध्यानाकर्षण पत्र बुझाइएको छ। मण्डलका नगर अध्यक्ष शैलेश जयसवाल जिल्ला अधिकारीलाई बुझाएको पत्रमा नेपाल सरकारले 100 रूपियाँ भन्दा बढ़ी मूल्यका सामानमा भन्सार शुल्क कडाईका साथ लागू गरेपछि सीमावर्ती बजार रूपैडिया तथा आसपासका व्यापारीहरू प्रभावित भएको उल्लेख गरिएको छ। उहाँका अनुसार पहिले दैनिक उपभोग्य सामग्रीमा सहज आवाज
निर्यात भए पनि अहिले चामल चीनी तेल औषधि तथा तरकारी जस्ता वस्तुमा समेत कडाई गरिएकाले सीमापार व्यापार 75% घटेको छ। नाकामा कडाईपछि बाँके बर्दिया र दाङमा रूपैडिया किनमेल गर्न जानेको संख्या पनि घटेको छ। यसले सीमापार व्यापार घट्नुका साथै सीमावर्ती नेपाली बजारमा व्यापार बढ़ेको नेपालगंज उद्योग वाणिज्य संघले जनाएको छ। हवस् दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणाली, दिवित रोड, खोराहिदाङ।
4: फोन 562-5121।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।

0: पात्रो रेड छ कत्रो नो इट लाइक प्रो राशि थाहा पाऊ फ्रम टु एन्ड फ्रो साथ यसमा हाम्रो पात्रो
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराई 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराई 16 सरा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 9558831840 र 9848204040
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो

0: हाल्नु। लेट्स गो।
1: 6.9 इन्चको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
2: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5563-509 र मोबाइल 98453-0653।
3: मह सेवन दीर्घ जीवन, दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति, स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
4: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, तोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
3: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
5: शुद्ध महका लागि कहाँ जाने त?
6: ल, घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
5: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
7: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर, घोराई 16 सरा चौक। सम्पर्क व्यक्ति राम हरि शर्मा।
8: सम्पर्क मोबाइल नम्बर 98578-31840 र 98478-20440।
7: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर स्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466-9829-81-50-53।

0: तीन महीना को 125 एमबीपीएस इंटरनेट जो 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड
1: हैन हो साथी आज निकै तनाव मा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जानी होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
1: हजुर विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा
2: सम्पर्क मोबाइल नम्बर 9822964264
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना 300 शैयाको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा अब उपचारका लागि दाङभन्दा बाहिर जान नपर्ने सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस् हाम्रा सेवाहरू ओपिडी सेवा भर्ना सेवा सबै प्रकारका अपरेशन सेवा आईसीयू सेवा रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा ल्याब र फार्मेसी सेवा सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 बर्गदुवा दाङ सम्पर्क नम्बर 97090-65225 082-591-101 591-102 591-103 591-104 र 591-105
5: खुसीको खबर
6: अब हाम्रै दाङको घोराई हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
5: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
7: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
8: उपचार हुने रोगहरू
7: पायल फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
8: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
7: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
8: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
7: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
8: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
7: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
9: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686-61694
10: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
11: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
10: डाक्टरद्वारा दिइने सेवाहरू
11: ब्लड प्रेसर हाई लो भएका
10: कोलेस्ट्रोल बढी भएको
11: मुटुको गति एकनास नभएको
10: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने
11: मुटुको बाथरोग मुटु सुन्निएको हृदयघात भएको
10: एन्जियोग्राफी र एन्जियोप्लास्टिक गराएका वा गराउनु परेमा
11: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
8: बिरामी जाँच्ने मिति 8 जेठ 15 गते
12: शुक्रबार।
13: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 9848728913 र 9805121।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
1: मध्य पश्चिम ट्रान चेक। यति बेला दिउँसोको 3 बजेको छ।

0: नमस्कार, म विकास चापागाई। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभामा नयाँ नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत। संशोधन प्रस्तावका आधारमा पछि थप छलफल गर्ने आश्वासन। प्रधान न्यायाधीश सिफारिश विवाद सम्बन्धी रिट दर्ता गर्न कायम मुकायम प्रधान न्यायाधीशको आदेश। मल्लको आदेशप्रति प्रतिनिधि सभामा रासोपा सांसदको आपत्ति। नेपाल संघको श्रम सम्झौता अनुसार नै श्रमिकको स्वास्थ्य परीक्षण भइरहेको मलेसियाको दावी। तोकिएको कम्पनीबाट नेपालमा बायोमेडिकल कार्यान्वयन गर्ने। चीनले अमेरिकासँग वार्षिक कम्तीमा 17 अर्ब डलर बराबरको कृषि उत्पादनहरू किन्ने। दुई देशका राष्ट्रपति व्यापार बोर्ड र लगानी बोर्ड स्थापना गर्न सहमत। र आईसीसी विश्वकप लीग टूमा नेपाल स्कटल्याण्डले दिएको 195 रनको लक्ष्य पछ्याउँदै। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभाको बैठकमा नयाँ नियमावली पेश भएको छ। आज बसेको बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको हो। नयाँ नियमावलीमाथिको छलफलमा बोल्दै नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले असर संसदीय अभ्यासलाई निरन्तरता दिनुपर्ने बताउनुभयो। यस्तै नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार केरूङले मिनी संसदको रूपमा रहेको संसदीय समितिलाई नियमावलीले नै प्रभावकारी बनाउनुपर्ने बताउनुभयो। छलफलमा सांसदहरूले उठाएका विषयमाथि छलफल दिँदै समितिका सभापति पराजुलीले अहिलेसम्मका संसदीय नियमावलीको अभ्यास र विकास क्रमलाई ध्यान दिएर मस्यौदा प्रस्ताव गरिएको बताउनुभयो। उहाँले मस्यौदामाथि आउने संशोधन प्रस्तावका आधारमा पछि थप छलफल गर्ने आश्वासन दिनुभयो। छलफलपछि समितिको मस्यौदा समितिको प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। प्रतिनिधि सभाको पहिलो अधिवेशनमा गठित 15 सदस्यीय समितिले चालू दोस्रो अधिवेशनको पहिलो बैठक वैशाख 28 मस्यौदा प्रतिवेदन प्रस्तुत गरेको थियो। नयाँ नियमावली नआएको विद्यमान अवस्थामा 2079 सालको प्रतिनिधि सभा नियमावलीबाट कार्य सञ्चालन भइरहेको छ। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिशमा वरिष्ठता मिचेको दावी गरिएको रिटको दरपीठ विरूद्धको निवेदन दर्ता गर्न आदेश दिनुभएको छ। रिट निवेदक प्रेम सिलवालले बिहान मल्ललाई भेटेर इजलासमा पेश हुने निवेदन समेत नभएको भनी उजुरी दिएपछि उहाँले सर्वोच्च प्रशासनलाई आदेश दिनुभएको हो। गएको वैशाख 25 गते संवैधानिक परिषदबाट प्रधान न्यायाधीशमा सिफारिश गर्दा वरिष्ठताको आधारमा नगरी चौथो नम्बरमा रहेका मनोज कुमार शर्मालाई सिफारिश गरिएपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता सिलवाल लगायतले सर्वोच्चमा रिट पेश गर्नुभएको थियो। त्यो रिट सर्वोच्चका रजिस्ट्रारबाट रिट दर्ता गर्न अस्वीकार गरी दरपीठ गरिएको थियो। अधिवक्ता सिलवाल दरपीठ विरूद्ध वैशाख 28 गते इजलास समक्ष निवेदन लिएर पुग्नु भएकोमा सर्वोच्च अदालतको निवेदन केही समयमा दर्ता हुने भन्दै रोकेको थियो। यसैबीच राष्ट्रपा सांसद यज्ञमणि निरूपानेले कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दिएको आदेशप्रति आपत्ति जनाउनु भएको छ। कानून व्यवसाय समेत रहनुभएका न्यूपानेले न्यायिक सक्रियता बढ़ेको रूपमा टिप्पणी गर्नुभएको हो। यस्तै राष्ट्रपतिकै सांसद समीक्षा बास्कोटाले पनि संविधान देखाउँदै शक्ति पृथकीकरणको सिद्धान्त न्यायालयले बिर्सेको शंका गर्नुभयो। बास्तोलाले अदालतमा दलीयकरण भएको विषय समेत उठाउनुभयो। मलेसिया सरकारले दुई देशबीच सम्पन्न श्रम सम्झौता अनुसार नेपाली श्रमिकको स्वास्थ्य परीक्षण र तोकिएको सेवा शुल्क संकलन भइरहेको बताएको छ। मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणलाई लिएर उठेका प्रश्नहरूको जवाब दिँदै मलेसियाले आफ्नो अडान स्पष्ट पारेको हो। काठमाण्डुमा रहेको मलेसियन दूतावासले आज निकालेको सूचनामा दुई देशबीच सम्पन्न श्रम सम्झौताकै आधारमा नेपालमा बायोमेडिकल प्रणाली अर्थात बीएमएस मार्फत स्वास्थ्य परीक्षण सञ्चालन भइरहेको छ र शुल्क संकलन पनि सोही सम्झौतामा तोकिए अनुसार हुँदै आएको उल्लेख छ। सम्झौता अनुसार यो परीक्षण गर्न 36 वटा स्वास्थ्य संस्थालाई नियुक्त गरिएको छ। श्रम मन्त्रालयले तोकेको 6,500 रूपियाँका अतिरिक्त बीएमएस प्रणाली प्रयोग बापत थप 3,000 रूपियाँ सेवा शुल्क लिन पाउने व्यवस्था छ। यो सम्पूर्ण खर्च मलेसियाका रोजगारदाताले बिहोर्ने र पहिलो महिनाको तलब मार्फत फिर्ता गर्ने व्यवस्था छ। बीएमएस प्रणाली कार्यान्वयनको जिम्मेवारी म्याक्रोटेक प्रणाली र वेस्टिनेट एसडीएनबीएचडीलाई दिइएको छ, जसले शुल्क संकलन र रकम हस्तान्तरण सम्मको काम गर्छन्। बागलुङमा जंगलमा ल्याएको भ्याकुर खाँदा जंगलबाट ल्याएको भ्याकुर खाँदा एकजनाको ज्यान गएको छ, अरू आठ जना बिरामी परेका छन्। घर नजिकैको जंगलबाट ल्याएको भ्याकुर खाँदा बडीघाट गाउँपालिका वडा नम्बर पाँच डाक घर भई खार बजार बस्ने 72 वर्षे फिरम कुमारी घिमिरेको ज्यान गएको इलाका प्रहरी कार्यालय बुर्तीबाङका प्रहरी निरीक्षक तिलक मानन्दरले जानकारी दिनुभयो। उहाँकै परिवारका अरू आठ जना बिरामी परेका छन्। बिरामी सबैको अहिले बुर्तीबाङ अस्पतालमा उपचार चलिरहेको र एकजनाको अवस्था जटिल रहेको अस्पतालले जनाएको छ। बिरामीहरूमा चक्कर लाग्ने, हातखुट्टा लुलो हुने र बान्ता हुने लक्षणहरू देखिएको छ। यसैबीच कञ्चनपुरमा माटोको ढिस्कोमा पुरिएर एकजनाको ज्यान गएको छ। शुक्लाफाटा नगरपालिका वडा नम्बर 12 तिलकीका 40 वर्षीय हरदुलिया राणाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। माटोको झिस्को भित्र पुरिएकी 55 वर्षीय सुन्दरिया राणालाई स्थानीय बासिन्दाले घाइते अवस्थामा उद्धार गरेका छन्। घर लिप्ने माटो खन्ने क्रममा झिस्को खसेको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्चाङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333-493-555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। लमजुङमा वर्षाका कारण पहिरो खस्दा मध्य पहाड़ी लोकमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। बिहान 7:30 बजेतिर मध्य नेपाल नगरपालिका वडा नम्बर 10 बिमिरे भन्ज्याङमा खसेको पहिरोले सड़क अवरूद्ध बनाएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले जानकारी दिनुभयो। अवरूद्ध भएका सड़क तथा राजमार्गमा यात्रा गर्दा सावधानी अपनाउन प्रहरीले यात्रुहरूलाई आग्रह गरेको छ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले सरकारको मूल प्राथमिकता सुशासन, आर्थिक पुनर्संरचना, पूर्वाधार विस्तार रहेको बताउनु भएको छ। काठमाण्डुमा आज आयोजित नेपाल बिजनेस समिटलाई सम्बोधन गर्दै उहाँले नेपाली नागरिकले दिएको अभूतपूर्व जनादेशलाई स्वीकार गर्दै वर्तमान सरकारले काम गरिरहेको बताउनुभयो। अर्थमन्त्री वाग्लेले विगत 10-15 वर्षको कुशासनका कारण नेपाली समाजले ठूलो मूल्य चुकाउनु परेको भन्दै अब त्यसबाट मुक्त गराइने उल्लेख गर्नुभयो। सुशासनको लाभांश नेपाली समाजमा फैलाउने सरकारको लक्ष्य रहेको बताउँदै उहाँले आउँदो बजेट सुधारवादी आउने दावी गर्नुभयो। अब विदेशको खबर। चीनले वार्षिक कम्तीमा 17 अर्ब डलर बराबरको अमेरिकी कृषि उत्पादनहरू किन्ने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनी राष्ट्रपति सी जिनपिङ बीच बेजिङमा भएको शिखर सम्मेलनपछि चीनले वर्षेनी अमेरिकाबाट अर्बौंको कृषि उत्पादन किन्ने प्रतिबद्धता जनाएको व्हाइट हाउसलाई उद्धृत गर्दै समाचार संस्था रोइटर्सले जनाएको छ। व्हाइट हाउसका अनुसार चीनले सन् 2026, 2027 र 2028 मा कम्तीमा 17 अर्ब डलरको अमेरिकी कृषि उत्पादन खरिद गर्ने प्रतिबद्धता जनाएको छ। यसअघि गएको अक्टोबरमा दक्षिण कोरियामा भएको शिखर सम्मेलनमा चीनले कम्तीमा 8,70,00,000 मेट्रिक टन अमेरिकी भटमास खरिद गर्ने प्रतिबद्धता गरेको थियो। यसैबीच दुवै राष्ट्रपतिले अमेरिका चीन व्यापार बोर्ड र अमेरिका चीन लगानी बोर्ड स्थापना गर्न पनि सहमति जनाएका छन्। गएको वर्ष लगाइएको जस्तालाई त्यस्तै रणनीतिको भन्सार शुल्कले गर्दा चीनमा अमेरिकी कृषि निर्यात सन् 2025 65.7% घटेर 8,40,00,000,000 पुगेको अमेरिकी कृषि विभागको तथ्याङ्कले देखाउँछ। आईसीसी क्रिकेट विश्वकप टू श्रृंखलामा अहिले नेपाल र स्कटल्याण्ड खेलिरहेका छन्। नेपालले स्कटल्याण्डलाई 6 विकेटले हराएको छ। स्कटल्याण्डले दिएको 200 रनको लक्ष्य पछ्याएको नेपालले 38 ओभर 1 बलमा 4 विकेट गुमाएर भेटाएको हो। त्यसअघि कीर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले 39 ओभर 1 बलमा 194 रन बनाउँदा सबै विकेट गुमाए। स्कटल्याण्डका ब्राण्डन म्याकुमेलनले 73, माइकल इंग्लिसले 51 रन बनाए। नेपालका ललित राजवंशीले 4, सन्दीप लामी छानेलले 3 विकेट लिए। यो खेलमा सन्दीपले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन्। 25 वर्षीय सन्दीप एक दिवसीय अन्तर्राष्ट्रिय सबैभन्दा छिटो 150 खेलमा विकेट लिने खेलाड़ी बनेका हुन्। सन्दीपले 73 एक दिवसीय अन्तर्राष्ट्रियमा 150 विकेट लिएका हुन्। सन्दीपले अस्ट्रेलियाका स्टार बलर मिचेल स्टार्कलाई पछि पारे। स्टार्कले 77 खेलमा 150 विकेट लिएका थिए। सन्दीप लामी छाने एक दिवसीय अन्तर्राष्ट्रिय स्तरमा सबैभन्दा कम खेलमा 100 विकेट लिने खेलाड़ी पनि हुन्। चार भन्सङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभामा नयाँ नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत।

0: एकपटक दङ्गालीबाट किनेर हेर न
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टर तिर गइहाले है
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एकमात्र पसल
0: स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
4: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
0: प्रोप्राइटर सोमराज रैदास
5: सम्पर्क फोन नम्बर 0825637775
0: सम्पर्क नम्बर 98 4 26 873
6: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा
7: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा
8: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
9: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजा तथा उपचार सेवा
10: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजा तथा उपचार
9: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजा तथा उपचार
10: डेंगू मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजा तथा उपचार सेवा
9: अन्य विशेषज्ञ सेवाहरू
10: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
11: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
9: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा
11: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
9: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन
11: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
9: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
4: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825 63 218
12: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सडक विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्
13: हेलो
14: श्रीमान ज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
15: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि लौ हिँड
13: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
15: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला
12: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
16: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
17: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
18: सम्पर्क फोन नम्बर 0825902222
13: रोड सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश
19: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला
11: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
13: डाक्टरद्वारा दिइने सेवाहरू
3: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
13: बाङ्गा टिङ्गा दाँत मिलाउने
3: शल्यक्रिया गरेर दाँत निकाल्ने
13: खाली ठाउँमा दाँत भर्ने
3: दुखेको दाँत नदुखाई जरैबाट निकालिने
13: मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
3: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दाङ सम्पर्क फोन नम्बर 0825903750 र सम्पर्क मोबाइल नम्बर 98578443123
13: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
0: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी
9: कार्डियोलोजिस्ट मुटुरोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मुटुरोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: डाक्टरद्वारा दिइने सेवाहरू:
9: ब्लड प्रेसर हाई लो भएका,
5: कोलेस्ट्रोल बढी भएको,
9: मुटुको गति एकनास नभएको,
5: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने,
9: मुटुको बाथरोग, मुटु सुन्निएको, हृदयघात भएको,
5: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
9: मुटुको भल्को अपरेसन।

0: सुविधा
1: बाङ्गा टिङ्गा दाँत मिलाउने
0: शल्यक्रिया गरेर दाँत निकाल्ने
1: खाली ठाउँमा दाँत भर्ने
0: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने
1: मुखमा घाउ खटेरा आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
0: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दान सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98-578-43-123।
2: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।
3: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
3: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
4: छाती, दम, निमोनिया, खोकी, छेरो,
3: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
4: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
3: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
4: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
3: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
4: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
3: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
4: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
3: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
4: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
3: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
4: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
3: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
4: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
5: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26001।

नमस्कार नमस्कार श्रोताहरू, यति बेला तपाई सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 MHz। आज पनि शुभारम्भ भइसकेको छ कार्यक्रम लेख बेसीको भाका। आज पनि तपाईँको माझमा उपस्थित भइसकेका छौं। म छु तपाईँको साथमा शालिग्राम चौधरी। यति बेला प्रविधिमा हुनुहुन्छ प्राविधिक मित्र प्रदीप अधिकारी। आज पनि सोमबारेको बसाईमा तपाईँको माझमा उपस्थित भइसकेका छौं। सोमबारेको बसाईमा तपाईँको माझमा हामी हाम्रा रोजाईका गीतहरू तपाईँको माझमा राख्ने गर्दछौं। त्यसै अनुरूप आज उपस्थित भइसकेका छौं। आज पनि कार्यक्रम सुनेर साथ दिनुहोला यही आग्रह गर्न चाहन्छु। आज पनि मीठा मीठा गीत संगीतहरू रहेका छन्। आज पनि यो सोमबारेको बसाईमा एकदमै रमाइलो हुनेछ। तपाई जहाँ जुन अवस्थामा भए पनि हामीलाई सुनेर साथ दिनुहोला। हामी यताबाट लगातार गीतहरू राख्नेछौ। रेडियो मध्यपश्चिमबाट प्रसारित कार्यक्रम लेख बेसीको भाका तपाई प्रत्येक दिन शनिबार बाहेक अरूका बारमा फरक फरक तवरमा तपाई कार्यक्रम सुन्न सक्नुहुन्छ। लेख बेसीको भाका हामी लेख बेसीको भाकामा हामी फरकबार फरक तवरले आउने क्रममा आज सोमबारेको बसाईमा हामी मिठा मिठा गीत संगीतहरू हाम्रा रोजाईका भाकाहरू तपाईँको माझमा राख्ने गर्दछौ। रेडियो

पश्चिम तपाई अनलाइनबाट पनि सुन्न सक्नुहुन्छ www.radioempi.org लगइन गरेर पनि रेडियो मध्य पश्चिम सुन्न सक्नुहुन्छ। हामी लेट पीसको भाका तपाईलाई हामीले फेसबुक पनि लाइभ गरेका छौं, त्यहाँबाट पनि सुन्न सक्नुहुन्छ। आउनुहोस् कार्यक्रमको शुभारम्भ गरौं निकै मिठो भाकाबाट, रोधी घरको आँगन नाम गरेको भाका, आरके गुरूङ र अनु चौधरीको स्वरमा सजिएको भाका। यस गीतमा शब्द दिनुभएको छ मिलन तामु गुरूङको र संगीत रहेको छ आरके गुरूङकै। यति बेला तपाईँको माझमा यो भाका राख्न चाहन्छु, स्वीकार्नुहोस्।

निकै मिठो भाका राखेको थिए। कार्यक्रमको शुभारम्भमा रोदी घरको आँगन नाम गरेको भाका, आरके गुरूङ र अनु चौधरीको स्वरमा सजिएको भाका। श्रोताहरू यति बेला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति लोक तथा दोहोरी गीतको संगालो लेक बेसीको भाकामा हुनुहुन्छ। म छु तपाईँको साथमा शालिग्राम चौधरी। फरक बार फरक तवरले आउने क्रममा आज सोमबारीको बसाईमा छौं। हजुरहरूलाई मनपर्ने मिठा मिठा सुमधुर भाकाहरू यहाँबाट बजाइरहेका छौं, अवश्य पनि मन पराइरहनु भएको छ मलाई विश्वास छ। कार्यक्रम लेक बेसीको भाका हप्ताको छ दिन शनिबार बाहेक अरू बार फरक फरक फर्म्याट अनुसार दिउँसो 3 बजेको नेपाल खबर पश्चात केही व्यापारिक विश्रामपछि तपाईँको माझमा हामी आउने गर्दछौं। गीत संगीतमा हाम्रा सुख दुःखका कुराहरू, हाँसो रोदन सबै कुराहरू समेटेका हुन्छन् होइन, त्यसकारणले गर्दाखेरि हामीलाई आनन्द प्रदान गर्ने गर्दछ। हामी जुटिराखेका छौं तपाईँको माझमा, मिठा मिठा गीत संगीतहरू बजाएर तपाईँलाई मनोरञ्जन दिलाउने प्रयास गरिरहेका छौं। आउनुहोस् फेरि पनि अर्को भाका राखौं। बनाऊ सानो घर पिपल रो बर नाम गरेको भाका, स्वर रहेको छ शीतल गुरूङ र शान्ति श्री परियारको र शब्द संगीत रहेको छ रमेश परियारको। यति बेला तपाईँको माझमा निकै नै मिठो भाका

शीतल गुरूङ र शान्ति श्री परियारको सुरमा सजिएको भाका यति बेला तपाईँको माझमा राखेका थियौं। श्रोताहरू यस्तै यस्तै मिठा मिठा भाकाहरू बजाउँदै लेक बेसीको भाकाको यात्रा गरिरहेका छौं। मनोरञ्जन लिइरहनु भएको छ, आनन्द प्राप्त भइरहेको छ भन्ने विश्वास छ मलाई। तपाई जे जस्तो अवस्थामा हुनुहुन्छ, जुन माध्यमबाट सुन्दै हुनुहुन्छ भने पनि तपाई रेडियो मध्यपश्चिम 91.4 MHz सुन्दै हुनुहुन्छ। हामीले पुराना तथा नयाँ खालका भाकाहरू बजाइरहेका छौं। पुराना भाका पहिले कस्ता थिए होइन, अहिले बजारमा कस्ता आइरहेका छन्, फरक फरक धारमा नयाँपन दिएको जस्तो देखिन्छ, तर आधुनिकताको नाममा हाम्रा मौलिकताहरू नहराउन् नबिर्सौं हामी। यही भन्न चाहन्छु, तपाईँको प्रिय स्टेशन रेडियो मध्यपश्चिम 91.4 MHz सुन्दै हुनुहुन्छ, लेक बेसीको भाकामा हुनुहुन्छ, म छु तपाईँको साथमा शालिग्राम चौधरी। आउनुहोस् फेरि पनि अर्को भाका राखौं, क्यारी भुलाम मेरो मन। यति बेला तपाईँको माझमा राख्न चाहन्छु, स्वर रहेको छ अर्जुन सापकोटा र सम्झना भण्डारीको, संगीत रहेको छ अर्जुन सापकोटाको र शब्द रहेको छ सन्तोष सापकोटाको। यति बेला तपाईँको माझमा निकै नै मिठो भाका स्वीकार्नुहोस्।

0: श्रोताहरू यति बेला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति लोक तथा दोहोरी गीतको संगालो लेख बेसीको भाकामा हुनुहुन्छ। म छु तपाईँको साथमा शालिग्राम चौधरी। आज पनि सोमबारको बसाईमा हामी तपाईँको माझमा मिठा मिठा भाकाहरू राखिरहेका छौं। अवश्य पनि श्रोताहरू, यस कार्यक्रममा हामी हाम्रै गाउँठाउँमा हाम्रै समाजमा गाइने गुन्जने भाकाहरू बजाउने गर्दछौ। उकाली ओह्राली गर्दा होस् या भन्ज्याङ चौतारी गर्दा होस्, मेलापात गर्दा होस्, हामीले गाइने भाकाहरू गुन्जने भाकाहरू हामी यहाँ राख्ने गर्दछौ। श्रोताहरू, लोक दोहोरी लोकगीत भन्ना बित्तिकै हामी एउटा हाम्रो परम्परा हाम्रो संस्कृतिसँग जोडिएको हुन्छ। लोकदोहोरीमा हाम्रा भोगाएका कुराहरू होइन विगतका होस् या वर्तमानमा भइरहेका कुराहरू समेटेका हुन्छन्। त्यसकारणले गर्दाखेरि लोकदोहोरी भनेको हाम्रो सुख दुःखको साथी हो। कार्यक्रम देखिदेशीको भाका तपाई हप्ताको छ दिन शनिबार बाहेक रेडियो मध्य पश्चिमबाट प्रसारित कार्यक्रम लेखदेशीको भाका तपाई 3 बजेको नेपाल खबर पश्चात र केही व्यापारिक विश्रामपछि तपाईँ लेखदेशीको भाका सुन्न सक्नुहुन्छ। आज पनि हामी उपस्थित भइसकेका छौ। आज सोमबारको बसाईमा मिठा मिठा गीत संगीत बजाएर तपाईँलाई मनोरञ्जन गराउने प्रयास गरिरहेका छौ। हामी आज तपाईँहरूलाई सहभागी प्रत्यक्ष सहभागी गराएका छैनौं। तपाईँको माझमा हामी लगातार एकलौटी रूपमा हामी गीतहरू बजाइरहेका छौं, भाकाहरू पस्किरहेका छौं।
1: फेरि पनि अर्को भाका राख्ने पालो भएको छ। साँझको बेला नाम गरेको भाका यति बेला राख्न चाहन्छु। स्वर रहेको छ राजन गुरूङ र सुनिता छेत्रीको, शब्द रहेको छ प्रह्लाद सुवेदीको। यति बेला तपाईँको माझमा राख्न चाहन्छु। यस गीतका कम्पोजर हुनुहुन्छ वसन्त थापाको र यस गीतको पुरानो कम्पोजर हुनुहुन्छ तीर्थ गन्धर्वको। यति बेला तपाईँको माझमा यो भाका राख्न चाहन्छु।

यति बेला तपाईँको माझमा राजन गुरूङ र सुनिता छेत्रीको स्वरमा सजिएको भाका निकै नै मिठो भाका तपाईँको माझमा राखेको थिए। श्रोताहरू यति बेला तपाई सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति कार्यक्रम एक बेसीको भाकामा हुनुहुन्छ। म छु तपाईँको साथमा शालिग्राम चौधरी। आज सोमबारको बसाईमा हामीले लगातार हाम्रा रोजाईका गीतहरू बजायौं, अवश्य पनि मन पर्यो होला विश्वास लिएको छु। श्रोताहरू हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौं। यतिन्जेलसम्म शुरूदेखि अन्तिमसम्म सुनेर साथ दिनुभए सम्पूर्ण श्रोताहरूमा धन्यवाद अनि र आज बजाइएका गीतका सर्जकहरूप्रति पनि हार्दिक नमन गर्न चाहन्छु। आजको बसाईबाट म शालिग्राम चौधरी बिदा हुन चाहन्छु। नमस्कार।

0: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
0: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्या नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
0: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एक पटक न्यू कालिका साइकल स्टोर, पुरानो राष्ट्रिय रोड, छोराही दाग,
7: प्रोप्राइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 9847727977
8: र 9857830689।
9: के तपाईँलाई हिमपात वा पोल चाहिएको छ?
10: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
9: हाम्रा विशेषताहरू:
10: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
9: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
10: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने।
11: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
9: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीबी रोड, खोराही दाङ।
12: फोन 562-521।
9: सम्पर्क मोबाइल
11: 9857328719 र 9857832223।
13: होइन भाइला,
14: लखर लखर कहाँ हिँडिस्?
15: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
13: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
15: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
13: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
15: ल ल काका, गइहाले म।
16: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
15: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एक पटक सेवा गर्ने मौका दिनुहोस्।
16: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 9849987741।
17: मध्यपश्चिम ट्राङ्क, यति बेला अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले किसानले उत्पादन गरेको दूध सहज रूपमा खरिद गर्ने वातावरण निर्माण गर्न ध्यान आकर्षण गराउनु भएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय राप्ती उपत्यका देवखुरीमा दुग्ध विकास संस्थान लुम्बिनी दुग्ध वितरण आयोजनाका प्रमुख तथा प्रतिनिधिसँग आज भएको छलफलमा मुख्यमन्त्री आचार्यले दूध सहज रूपमा खरिद गर्नुपर्ने र किसानलाई समयमा नै भुक्तानी गर्न ध्यानाकर्षण गराउनु भएको हो। सो अवसरमा दुग्ध वितरण आयोजनाले क्षमता विस्तार सम्बन्धी प्रस्ताव पेश गरेको थियो। मुख्यमन्त्री आचार्यले दूधबाट उत्पादन हुने सामग्रीमा विविधीकरण गरी उपभोक्तालाई सहज रूपमा गुणस्तरीय दुग्ध पदार्थ उपलब्ध गराउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले दुग्ध विकास संस्थानका उत्पादनको बजारीकरणलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। दुग्ध विकास संस्थान लुम्बिनी दूध वितरण आयोजना बुटोलले क्षमता विस्तार योजना प्रस्ताव गरेको छ। प्रमुख कृष्ण प्रसाद आर्यले प्रस्ताव पत्र पेश गर्नुभएको थियो। प्रस्ताव अनुसार आयोजनाको संकलन उत्पादन युटिलिटी ढुवानी तथा बजारीकरण क्षमता विस्तार गरी दैनिकी 25,000 लिटर दूध व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ। हाल आयोजनाले फ्लस सिजनमा दैनिकी 15,000 देखि 20,000 लिटर र लिन सिजनमा 7,000 देखि 10,000 लिटरसम्म दूध संकलन गर्दै आएको जनाएको छ। दुग्ध विकास संस्थानले हाल देशभर करिब 800 दुग्ध उत्पादक सहकारी मार्फत दैनिकी 1,50,000 लिटर दूध खरिद गर्दै आएको छ। यसबाट करिब 1,00,000 कृषक परिवार प्रत्यक्ष लाभान्वित भएका छन् भने 10,000 भन्दा बढ़ी व्यक्तिले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी पाएका छन्। प्रस्ताव कार्यान्वयनपछि दूध प्रशोधन क्षमता प्रति घण्टा 3,000 लिटरबाट 5,000 लिटर पुग्ने, लाभान्वित कृषक परिवार 6,000बाट 8,000 पुग्ने तथा दैनिकी दूध खपत 5,000 लिटरबाट 8,000 लिटर पुग्ने अपेक्षा गरिएको छ। नेपाल निवृत्त शिक्षक समाज घोराई नगर समिति र तुलसीपुर नगर समितिको आयोजनामा तुलसीपुर 19 भित्री सक्राम निवासी नेपाल निवृत्त शिक्षक समाजका आजीवन सदस्य कमान सिंह रोकाको निधनको 5 पुण्यतिथिमा उहाँकै निवासमा श्रद्धांजलि सभा सम्पन्न गरिएको थियो। नेपाल निवृत्त शिक्षक समाज तुलसीपुरका अध्यक्ष जगत बहादुर बस्नेतको अध्यक्षता एवं दाङ जिल्ला अध्यक्ष गोविन्द पौडेलको प्रमुख आतिथ्यता तथा जिल्ला उपाध्यक्ष पदमप्रसाद शर्माको विशिष्ट आतिथ्यतामा सञ्चालित श्रद्धांजलि सभामा बोल्ने वक्ताहरूले कमान सिंह रोकाको व्यक्तित्व, उहाँले शैक्षिक क्षेत्रमा पुर्याउनु भएको योगदानका साथै सामाजिक कार्यको समेत चर्चा गर्नुभएको थियो। कमान सिंह रोकाले आफ्नो जीवनको 31 वर्ष दाङका विभिन्न विद्यालयमा शिक्षण कार्यमा व्यतीत गर्नुका साथै विभिन्न संघ संस्थामा रहेर समाज सेवा गर्नुभएको थियो। श्रद्धांजलि सभामा बोल्ने वक्ताहरूमा प्रमुख अतिथि गोविन्द पौडेल, विशिष्ट अतिथि पदमप्रसाद शर्मा, घोराई नगर समितिका अध्यक्ष बलदेव अधिकारी, तुलसीपुर नगर समितिका सचिव दामोदर नेौपानी, आजीवन सदस्य रेवती प्रसाद बस्नेत लगायतका हुनुहुन्थ्यो। सोही श्रद्धांजलि सभामा घोराई नगर समितिका कोषाध्यक्ष माधव पौडेल, तुलसीपुर नगर समितिका कोषाध्यक्ष वसन्त नेौपानी, घोराई नगर समितिका सदस्य वीर बहादुर रावत, आजीवन सदस्य गुञ्ज बहादुर डाँगीको उपस्थिति रहेको थियो। कार्यक्रमको अन्तमा दिवंगत शिक्षक कमान सिंह रोकाकी जेठी छोरी कालिका रोकाले पिता कमान सिंह रोकाले शिक्षा क्षेत्रमा पुर्याउनु भएको योगदानका साथै परिवारमा पुर्याएको योगदानको चर्चा गर्दै निवासमै आएर पिताप्रति श्रद्धांजलि अर्पण गरेकोमा नेपाल निवृत्त शिक्षक समाज दाङ परिवारप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण घोराई नगर समितिका सचिव ज्ञानेन्द्र गौतमले गर्नुभएको थियो। प्रतिनिधि सभाको बैठकमा नयाँ नियमावली पेश भएको छ। आज बसेको बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभामा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो। नयाँ नियमावलीमाथिको छलफलमा बोल्दै नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद युवराज दुलालले असल संसदीय अभ्यासलाई निरन्तरता दिनुपर्ने बताउनुभयो। यस्तै नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार केरुङले मिनी संसदका रूपमा रहेको संसदीय समितिलाई नियमावलीले नै प्रभावकारी बनाउनुपर्ने बताउनुभयो। पराजुलीले
छलफलमा संसदहरूले उठाएका विषयमाथि जवाफ दिँदै समितिका सभापति पराजुलीले अहिलेसम्मका संसदीय नियमावलीको अभ्यास र विकासक्रमलाई ध्यान दिएर मस्यौदा प्रस्ताव गरिएको बताउनुभयो। उहाँले मस्यौदामाथि आउने संशोधन प्रस्तावका आधारमा पछि थप छलफल गर्ने आश्वासन दिनुभयो। छलफलपछि नयाँ नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। प्रतिनिधि सभाको पहिलो अधिवेशनमा गठित 15 सदस्यीय समितिले चालू दोस्रो अधिवेशनको पहिलो बैठक वैशाख 28 मस्यौदा प्रतिवेदन प्रस्तुत गरेको थियो। नयाँ नियमावली नआएको विद्यमान अवस्थामा 2079 सालको प्रतिनिधि सभा नियमावलीबाट कार्य सञ्चालन भइरहेको छ। र प्युठान जिल्लामा हुलाक मार्फत राहदानी वितरण शुरू भएको छ। सरकारको शासकीय सुधारका सय कार्यसूची अन्तर्गत जिल्ला प्रशासन कार्यालय प्युठान र जिल्ला हुलाक कार्यालय बीच राहदानी सुरक्षित रूपमा सेवाग्राहीसम्म पुर्याउने समझदारी भएपछि घरमै सेवाग्राहीले राहदानी पाउन थालेका छन्। जिल्ला प्रशासन कार्यालयमा राहदानीको फारम भर्ने व्यक्तिबाट राहदानी प्राप्त गर्ने स्थानको विवरण समेत संकलन गर्ने गरिएको छ। राहदानी सम्बन्धित व्यक्तिले बुझे नबुझेको विवरण अध्यावधि गर्ने समझदारी समेत बनेको छ। जिल्ला प्रशासन कार्यालय प्युठानको 2081-82 वार्षिक प्रतिवेदन अनुसार 4724 जनाले राहदानी बनाएका थिए। त्यसै गरी उक्त आर्थिक वर्षमा 5882 थान राहदानी कार्यालयले वितरण गरेको थियो। 80-81 5713 जनाले राहदानी बनाएका थिए भने कार्यालयले 5620 थान राहदानी वितरण गरेको थियो। जिल्लामा जिल्ला हुलाक कार्यालय र 8 स्थानीय तहमा पालिका हुलाक कार्यालय रहेका छन्। सम्बन्धित व्यक्तिको घरमै पुगेर राहदानीवाला व्यक्ति वा उसले तोकेको व्यक्तिलाई राहदानी हस्तान्तरण गर्न शुरू गरिसकेको जिल्ला हुलाक कार्यालय प्युठानका हुलाक अधिकृत निमराज भट्टराईले जानकारी दिनुभयो। हस्त अपरान्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: एक्सचेन्ज डेट यही डेट 3 गतेदेखि 8 गतेसम्म ग्रेन एक्सचेन्ज मेला हुने स्थान दाङ निर्माण व्यवसाय संघको प्राङ्गणमा डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ घुराई 15 दान।
1: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनुहोला। थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज सोरुम शहीद गेट घोराही दान। सम्पर्क फोन 082562423। सम्पर्क मोबाइल नम्बर 98578301, 98478333 र 98686342044।
2: रिभर्स ओसमोसिस तथा यूबी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
3: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
2: हाम्रा सेवाहरू
3: 1 लिटर र 20 लिटर जारको व्यवस्था।
2: अर्डर अनुसार खाली बोतलको उत्पादन।
3: 20 लिटर जारमा होम डेलिभरी सेवा।
2: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी। फोन नम्बर 082562321 र होटल दाङगारी नजिक जीवन चौधरी। मोबाइल नम्बर 98478636375।
3: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
4: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
5: विशेषज्ञ डाक्टरी सेवाहरू
4: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
5: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
6: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
5: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
4: सम्पर्क फोन 082592079, मोबाइल नम्बर 98478010030 र 98229554555।
7: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एकसाथ।
8: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
7: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
8: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस।
7: हुलासले बनाउँदैछ परिवार एकसाथ।
9: नेपाली जुत्ता घर
0: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
9: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
0: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
9: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाङ।
0: सम्पर्क मोबाइल नम्बर 98577175046।

0: बेस्ट प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: यसी त सक्यो आमा तर जति खुसी हुनु पर्ने हो त्यति नै डर पनि लागिरहेको छ अब फ्युचरको बाटो कहाँ जाने हो कुन कलेज राम्रो होला गलत डिसिजन भयो भने त जीवन नै बिग्रिन्छ जस्तो लाग्छ
3: बाबु जहाँ शिक्षा मात्र होइन भविष्य निर्माण हुन्छ त्यो कलेज नै सही हुन्छ बाबु
4: एसईई पछि त घरमा एउटै डायलग रिपिट भइरहेको छ अब के गर्ने बुवाले पनि सोध्न शुरू गरिसक्नु भएको छ
5: जहाँ फ्युचर क्लियर हुन्छ त्यहाँ ड्रीमलाई डाइरेक्सन मिल्छ त्यो हो दीपशिखा कलेज
4: दीपशिखा कलेजमा क्लास 11 का लागि तीन प्रमुख स्ट्रीमहरू छन् साइन्स डाक्टर इन्जिनियर आईटी प्रोफेसन बन्ने आधार म्यानेजमेन्ट बिजनेस बैंकिङ र लिडरशिपको बाटो होटेल म्यानेजमेन्ट हस्पिटालिटी इन्टरनेशनल करियरको अवसर यहाँ केवल किताब पढाइ हुँदैन विद्यार्थीको आत्मविश्वास क्षमता र भविष्य निर्माण गरिन्छ
3: एडमिसन ओपन फर क्लास 11 दीपशिखा कलेज
5: फारम बुझाउने अन्तिम मिति एनजेट 9 गते सम्म प्रवेश परीक्षा एनजेट 10 गते आइतबार बिहान 7 बजे प्रवेश परीक्षाको नतिजा प्रकाशन एनजेट 10 गते साँझ 4:30 बजे सम्म भर्ना सुरु एनजेट 11 गतेदेखि एनजेट 17 गते सम्म मात्र कक्षा सञ्चालन एनजेट 18 गतेदेखि थप जानकारीका लागि विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ प्राचार्य दीपशिखा कलेज कोराहीदाङ सम्पर्क फोन नम्बर 082-41-40-31 सम्पर्क मोबाइल नम्बर 98478-0-98-91 र 97-76-18-807

नमस्कार, आवाज सिंहको आवाज, पश्चिम नेपालका आवाज रेडियो मध्य पश्चिमी फिल्म 91.4 मेगाहर्जको आफ्नै प्रस्तुति रेडियो कार्यक्रम समकाफ हितमा प्राविधिक मित्र प्रदीप अधिकारीसँगै म कार्यक्रम प्रस्तोता अमृता डागीको तर्फबाट तपाई रेडियो कार्यक्रम जमका भेट सुनबार यसै समय अर्थात अपरान्न 4 बजेको मध्यपश्चिम हाइलाइट्स र केही व्यापारिक विश्राम पछि करिब करिब 5 बजेसम्म रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioamp.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुन्छ। रेडियो कार्यक्रम जमका भेटमा तपाईहरूसँगको कुराकानी र तपाईहरूकै प्रतिभालाई चाहिँ हामी स्थान दिनेछौ। गीत गजल मुक्तक फावना शायरी क्यारिकेच र अभिनय तपाईलाई चाहिँ कुन प्रतिभा सुनाउन मनपर्छ आजको श्रृंखलामा त्यही प्रतिभा सुनाउन सक्नुहुनेछ। त्यसको लागि 082-5864 टेलिफोन नम्बर डायल गरेर आउँदै गर्नुहोस्। हामी कार्यक्रमको शुभारम्भ गर्छौ यो निकै नै मिठो सांगीतिक आवाजबाट।

एकदमै मिठो गीत चाहिँ तपाईँको माझमा प्रस्तुत गरेका थियौ। यो गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम हामी जम्का भेटमा छौं। मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी। बाँकी साथ तपाईँको छ हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ। तपाईँहरू चाहिँ जोड़िन सक्नुहुनेछ आजको श्रृंखलामा तपाईँलाई मनपर्ने प्रतिभा चाहिँ सुनाउन सक्नुहुनेछ। गीत गजल मुक्तक फावना शायरी क्यारिकेचर र अभिनय तपाईँलाई चाहिँ कुन प्रतिभा आउँछ आजको श्रृंखलामा त्यही प्रतिभा चाहिँ सुनाउन सक्नुहुनेछ। 4 बजेको मध्यपश्चिम हाइलाइट र केही व्यापारिक विश्रामपछि करिब करिब तपाईँको माझमा चाहिँ हामी 5 बजेसम्म चाहिँ रहनेछौ। बाहिरतिर एकदम धेरै सर्को सर्को घाम चाहिँ लागिरहेको छ। सबैजना साथीहरू आफ्नो काममा व्यस्त हुनुहुन्छ होला, हजुरहरू पनि जोडिनु होला। यति बेला फेरि पनि मिठो सांगीतिक आवाज तपाईँको माझमा हामी प्रस्तुत गर्छौ। त्यस पछाडि आउने नै छौ, सुन्दै गर्नुहोला।

अह एकदमै मिठो गीत तपाईँको माझमा प्रस्तुत गरेका थियो। यो गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम हामी जम्का फेटमा छौं। मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तोता अमृता डागी। बाँकी साथ तपाईँको छ हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि सुनिराख्नु भएको छ। तपाईँहरूको माझमा 4 बजेको मध्यपश्चिम हाइलाइट व्यापारिक विश्रामपछि करिब करिब 5 बजेसम्म चाहिँ आउनेछौ। गीत गजल मुक्तक भावना सायरी क्यारिकेस र अभिनय तपाईँले चाहिँ कुन प्रतिभा सुनाउन मनपर्छ आजको श्रृंखलामा त्यो प्रतिभा चाहिँ सुनाउन सक्नुहुनेछ। सबैजना साथीहरू आफ्नो काममा व्यस्त हुनुहुन्छ होला, सुस्त हुनुहुन्छ होला, कतिपय साथीहरू गोठालोतिर गएर पनि हामीलाई सुनिराख्नु भएको छ होला, कतिपय साथीहरू पसल व्यवसायमा काम गर्दै पनि हामीलाई सुनिराख्नु भएको छ होला है, कतिपय साथीहरू खेतबारीमा काम गर्दै पनि सुन्नुहुन्छ। जुन साथी रेडियो प्रेमी साथी हुनुहुन्छ यदि सम्भव छ भने तपाईँहरू पनि जोडिन सक्नुहुनेछ। यति बेला फेरि पनि मिठो सांगीतिक आवाज प्रस्तुत गर्छौ, त्यस पछाडि आउने नै छौ, सुन्दै गर्नुहोला।

0: अहो, एकदमै मिठो गीत नासु नासु लाग्ने गीत चाहिँ तपाईँको माझमा प्रस्तुत गरेका थियौ। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम जम्का भेटमा छ है। मलाई टेक्निसियनबाट चाहिँ प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म। कार्यक्रम प्रस्तुता अमृता डागी, बाँकी साथ तपाईँको छ। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हजुरहरूले हामीलाई सुनिराख्नु भएको छ। हजुरहरू पनि सहभागिता जनाउन सक्नुहुनेछ। आजको श्रृंखलामा तपाईँले गीत गजल मुक्तक फापना शायरी क्यारिकेचर अभिनय तपाईँले चाहिँ कुन प्रतिभा सुनाउन मनपर्छ आजको श्रृंखलामा त्यही प्रतिभा चाहिँ सुनाउन सक्नुहुनेछ। यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ उहाँसँगको कुराकानीलाई जोड्न चाहन्छु। नमस्कार।
1: हेलो दिदी, नमस्ते।
0: नमस्कार, शुभ नाम?
1: मौला घोराईतिर मौलाकोटदेखि चन्द्र थापा मगर भन्नुपर्छ है दिदी।
0: चन्द्र थापा मगर है?
1: हजुर, एकदम।
0: चन्द्रजी सन्चै हुनुहुन्छ?
1: एकदम आरामै भन्नुपर्छ है दिदी। हजुर पनि आरामै हुनुहुन्छ होला?
0: एकदम, हामी पनि आरामै छु। अनि चन्द्रजीले के गर्दै हुनुहुन्छ?
1: म गोठालातिर भन्नुपर्छ है दिदी।
0: ओके, गोठालातिर जानु भएको छ, हामीलाई सुनिराख्नु भएको छ है?
1: हजुर, एकदम एकदमै भन्नुपर्छ दिदी।
0: ओके, पहिलोचोटि आउनु भएको चन्द्रजी?
1: हजुर, म पहिला पनि आएको थिएँ, अहिले धेरै पछि आएको हो।
0: ओके, धेरै पछि सम्झिनु भएको छ, खुसी लागेको छ। आज के प्रतिभा सुनाउनुहुन्छ?
1: आज अरू केही प्रतिभा त आउँदैन, एउटा गीत सुनाइदिन्छु है।
0: हासुर गर्नुहोस् है।
1: हुन्छ। हार्यो मेरो जिन्दगीले यहीँनिर गीत मार्यो, सम्झना आउला एक दिन, हिजो मेरै साथीमा निदाउने माया, आज सपनीमा पनि किन देखिदिन, खै किन देखिदिन, हिजो मेरै छातीमा निदाउने माया।

0: हजुर एकदमै मार्मिक अनि मिठो गीत गाउनुभयो, हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। भने छुट्टिनुपर्छ चन्द्रजी, आफ्नो सँगै साथीलाई सम्झिनुहोस् है।
1: सर्वप्रथम हजुरलाई अनि मेरो प्यारो प्यारो प्रदीप दाईलाई अनि सम्पूर्ण यो कार्यक्रम मध्यपश्चिम सुनिदिने नसुनिदिने सम्पूर्ण साथीहरूलाई भन्दै छुट्टिँदै बिदा हुन्छु। नमस्ते दिदी।
0: अस्ति नमस्कार, सम्झिनु भएको थियो चन्द्र थापा फोन्दै हुनुहुन्थ्यो मौलाकोटबाट। एकदमै मिठो गीत गाएर गइसक्नु भएको छ। अब पालो तपाईँको छ, 82 5 60 54 54 को टेलिफोन नम्बर डायल गरेर आउन सक्नुहुनेछ। आजको श्रृंखलामा गीत गजल मुक्तक फावना सायरी क्यारिकेचर अभिनय तपाईँलाई चाहिँ कुन प्रतिभा मनपर्छ त्यो प्रतिभा चाहिँ सुनाउन सक्नुहुनेछ। सुजमका भेटमा छ, मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म। कार्यक्रम प्रस्तुता अमृता डागी वाक्य साथ तपाईँहरूको छ। हामीले फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट के साथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ। यदि बेला एउटा मिठो सांगीतिक आवाज तपाईँहरूको माझमा प्रस्तुत गर्छौ, त्यस पछाडि आउने नै छौ, सुन्दै गर्नुहोला।

एकदमै मिठो गीत चाहिँ तपाईँहरूको माझमा प्रस्तुत गरेका थियौ। गीतपछि पुनः स्वागत छ। रेडियो कार्यक्रम जम्का फेटको अन्तिम चरणमा हामी आइसकेका छौ। अब पनि तपाईँहरूको माझबाट छुटिएर जानुपर्ने हुन्छ। छुटिएर जानुभन्दा पहिले तीनजेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोता साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। सहभागिता जनाएर आफ्नो मनपर्ने प्रतिभा सुनाउने साथीहरूलाई पनि विशेष विशेष धन्यवाद दिन चाहन्छु। र टेक्निसियनमा साथ दिनुहुने टेक्निसियन मित्र हुनुहुन्छ प्रदीप अधिकारीले पनि विशेष विशेष धन्यवाद भन्दै आजको श्रृंखला कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया दिन नबुर्सुन भन्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तोता अमृता डागीलाई पनि बिदा दिनुहोस्। नमस्कार।

0: मम्मी दाँत दुख्यो
1: मम्मी मेरो दाँत बाङ्गो आयो साथीले सधैँ जिस्काइरहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो
2: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि लौ हिँड
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला
4: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
5: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
6: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
3: सम्पर्क फोन नम्बर 0825902222
1: रोड सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्य पश्चिम र बीआर डेन्टलको सहकार्यमा जारी सन्देश
7: सामुदायिक विद्यालय तर्फ एसएमा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडियारदाङमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ हाम्रा विशेषताहरू
8: अनुभवी शिक्षकबाट पठन पाठन हुने
7: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने
8: यातायातको सुविधा भएको
7: स्वच्छ खाने पानीको व्यवस्था भएको
8: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था
7: प्रधानाध्यापक श्री नन्द बहादुर ओली सम्पर्क मोबाइल नम्बर 9849473033 सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे सम्पर्क मोबाइल नम्बर 9848741639 श्री माध्यमिक विद्यालय सौडियारदा
9: मध्य पश्चिम टाइम चेक यति बेला बेलुकीको 5 बजेको छ

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नमस्ते दैभाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: साइकल चढेर
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ।
6: न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने,
1: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
6: लौ हेर, किन नहुनु दाइ, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
7: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाग,
9: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98 4 77 9 77
10: र 98 5 78 30 6 8 9।

0: वायनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड।
1: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङगुराईको दिव्य फार्मेसीमा।
2: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
3: डाक्टरद्वारा दिइने सेवाहरू, पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
4: बिना टाका प्रभावकारी उपचार,
2: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श,
4: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ,
2: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज,
4: नोट फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
5: बिरामी जाँच निमिति यही ज्येष्ठ 15 गते शुक्रबार
1: दिव्य फार्मेसी कुराई 15 सड़क विभाग रोड, सम्पर्क फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-28913, 98-478-26163 र 98-095-12871।
6: नेपाली जुत्ता घर,
7: राप्ती अञ्चलकै सबैभन्दा ठूलो जुत्ता चप्पलको शानदार घर,
6: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50% सम्म बम्पर छुट।
7: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
6: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाङ।
7: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।
8: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर,
9: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
8: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
9: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
8: तालिममा दिइने विषयहरू
9: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
8: स्पेशल सेफ तालिम,
9: जापानिज सुशी तालिम,
8: वेट्रेस,
9: टुरिस्ट गाइड।
8: हाम्रा विशेषताहरू,
9: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने,
8: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने,
9: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको,
8: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ,
9: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
8: सम्पर्क मोबाइल 98-410-17-09, 98-410-17-09।
9: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।

0: बेस्ट प्रोडक्टहरू कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: यसी त सक्यो आमा तर जति खुसी हुनु पर्ने हो त्यति नै डर पनि लागिरहेको छ अब फ्युचरको बाटो कहाँ जाने हो कुन कलेज राम्रो होला गलत डिसिजन भयो भने त जीवन नै बिग्रिन्छ जस्तो लाग्छ
3: बाबु जहाँ शिक्षा मात्र होइन भविष्य निर्माण हुन्छ त्यो कलेज नै सही हुन्छ बाबु
4: एसई पछि त घरमा एउटै डायलग रिपिट भइरहेको छ अब के गर्ने बुवाले पनि सोध्न शुरू गरिसक्नु भएको छ
5: जहाँ फ्युचर क्लियर हुन्छ त्यहाँ ड्रिमलाई डाइरेक्सन मिल्छ त्यो हो दीपशिखा कलेज
4: दीपशिखा कलेजमा क्लास एघारका लागि तीन प्रमुख स्ट्रीमहरू छन् साइन्स डाक्टर इन्जिनियर आईटी प्रोफेसन बन्ने आधार म्यानेजमेन्ट बिजनेस ब्याङ्किङ र लिडरसिपको बाटो होटेल म्यानेजमेन्ट हस्पिटालिटी इन्टरनेशनल करियरको अवसर यहाँ केवल किताब पढाइ हुँदैन विद्यार्थीको आत्मविश्वास क्षमता र भविष्य निर्माण गरिन्छ
3: एडमिसन ओपन फर क्लास इलेभेन दीपशिखा कलेज सपना देख्ने होइन पूरा गर्ने ठाउँ दीपशिखा कलेज
5: फारम बुझाउने अन्तिम मिति एनजेट 9 गते सम्म प्रवेश परीक्षा एनजेट 10 गते आइतबार बिहान 7 बजे प्रवेश परीक्षाको नतिजा प्रकाशन एनजेट 10 गते साँझ 4:30 बजे सम्म भर्ना शुरू एनजेट 11 गतेदेखि एनजेट 17 गते सम्म मात्र कक्षा सञ्चालन एनजेट 18 गतेदेखि थप जानकारीका लागि विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ प्राचार्य दीपशिखा कलेज कोराहीदाङ सम्पर्क फोन नम्बर 082-41-40-31 सम्पर्क मोबाइल नम्बर 98478-028-91 र 97-76-18-807

0: एक्सचेन्ज डेट यही डेट 3 गते देखि 8 गते सम्म ग्रेन एक्सचेन्ज मेला हुने स्थान दाङ निर्माण व्यवसाय संघको प्राङ्गणमा डीके पेट्रोल पम्पको ठिक उत्तरतर्फ घुराई 15 दान।
1: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला। थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम शहीद गेट घोराही दान। सम्पर्क फोन 082562423। सम्पर्क मोबाइल नम्बर 98578301 98478313133 र 98686342044।
2: सामुदायिक विद्यालय तर्फ एसएमा उत्कृष्ट नतिजा ल्याउन सफल श्री माध्यमिक विद्यालय सौडिया दाङमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 शिक्षा तथा व्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौं। हाम्रा विशेषताहरू:
3: अनुभवी शिक्षकबाट पठन पाठन हुने,
2: स्वच्छ र रमणीय वातावरणमा पढाइ हुने,
3: यातायातको सुविधा भएको,
2: स्वच्छ खाने पानीको व्यवस्था भएको
3: र 1,00,000 बराबरको दुर्घटना बिमाको व्यवस्था।
2: प्रधानाध्यापक श्री नन्द बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 98449073033। सहायक प्रधानाध्यापक श्री दामोदर पाण्डे, सम्पर्क मोबाइल नम्बर 98478416। श्री माध्यमिक विद्यालय सौडियार दाङ।

0: No, it like pro.
1: Rashita Pao from 2 and 4.
2: Saksha yes ma hamro patro.
3: Nepal ma sarvadik download gariyeko hamro patro app. Tapai ka lagi sadhai sajilo, sabai sajilo. Tapai pani download garnu ho. Kineki yesma sabai cha.
4: Ghar ghar ani grihiniko saath. Hulasle banaudai cha pariwar ek saath.
5: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड
4: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा हुल्लास बासमती राइस जिरा मसिनो राइस
5: हुल्लासको कुरुम कुरुम चिउरा हुल्लासको इडली राइस
4: हुल्लासले बनाउँदैछ परिवार एकसाथ

0: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीताङमा।
1: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
0: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
2: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858335060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।

0: तर्फ गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5364-14।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-5904-66 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
6: बिरामी जाँच्ने मिति 8 जेष्ठ 9 गते शनिबार।
3: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
9: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-5164-66 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
10: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
12: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
13: हाडजोडी नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
14: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
15: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
16: इन्डोस्कोपी सेवा
15: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 082-5604-34 र 082-5604-138।
17: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
18: विशेषज्ञ डाक्टरी सेवाहरू:
17: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
18: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
16: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
18: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
17: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
18: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
17: सम्पर्क फोन 082-5904-79, मोबाइल नम्बर 98-4-78-10-03 र 98-2-29-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
6: हाट जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
2: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
14: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: सम्पर्क सुवर्ण मेडिकल हल, ओराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6994। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
20: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
14: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
21: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
14: डाक्टरद्वारा दिइने सेवाहरू:
21: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
14: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
21: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
14: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
21: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
14: बिरामी जाँच निमित्त यही ज्येष्ठ 9 गते शनिबार,
22: समय बिहान 8 बजेदेखि।
14: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
23: सम्पर्क अभिषेक मेडिकल स्टोर, होराही 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98-479-193 र 98-28-89-08।
24: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
25: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको।
24: हाम्रा विशेषताहरू:
25: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
24: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
25: शान्त तथा पारिवारिक वातावरण भएको,
24: स्टेडियम, प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
25: तिहार सुसारको राम्रो व्यवस्था भएको,
24: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
25: घरको जस्तै माया पाउने,
26: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
27: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
26: सम्पर्क फोन नम्बर 082-5-63-387। सम्पर्क मोबाइल नम्बर 98-669-86-303 र 98-62-25-183।
28: खुसीको खबर।
29: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
14: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-5-90-847, 082-5-90-847।
30: सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना। 300 शैयाको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङभन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू: ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क सञ्जीवनी टिचिङ अस्पताल हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 बर्गदुवा दाङ सम्पर्क नम्बर 97090 65225 082-591-101 591-102 591-103 591-104 र 591-105
0: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराई दाङमा
3: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
0: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ सम्पर्क फोन नम्बर 082-595-829 सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825
4: होइन भाइला लखर लखर कहाँ हिनिस्
7: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
4: अरे केटा उमेर जो जाँग छँदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
7: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
4: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ
7: ल ल काका गइहाले म
8: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
7: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
8: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98-498-87-741
9: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
10: हाम्रा सेवाहरू
9: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
10: छाती दम निमोनिया खोकी छेरो
9: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
10: मधुमेह सुगर मृगौला रोग पिसाब
9: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
10: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
9: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
10: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
9: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
10: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
9: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
10: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
9: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
10: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
9: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
10: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाङ्गिएको नाकको एलर्जी
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26-001
11: सूचना सूचना सूचना
12: दाङको घोराहीमा सञ्चालनमा रहेको कनक ज्योति सुनचाँदी खरिद बिक्री केन्द्र घोराही नेपाल सुनचाँदी व्यवसाय संघ घोराही दाङमा आबद्ध नरहेको बेहोरा सम्पूर्ण साधारण तथा ग्राहक वर्गमा सूचित गरिन्छ उक्त कनक ज्योतिका नाममा भइरहेको व्यावसायिक कारोबारमा यस सुनचाँदी व्यवसाय घोराही दाङ सम्बन्धित सेवा कारोबार र प्रतिबद्धतामा सम्बन्धित नरहेको बेहोरा अनुरोध गर्दछौ त्यसैले कुनै पनि आर्थिक कारोबार वा अन्य निर्णय गर्नु अघि सम्बन्धित निकाय आवश्यक जानकारी तथा सत्य तथ्य बुझेर कारोबार गर्न अनुरोध गर्दछौ
11: नेपाल सुनचाँदी व्यवसाय संघ घोराही दाङ

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम ट्याङ च्याक यति बेला बेलुकीको 6 बजेको छ।

0: अब खबर विस्तारमा
1: निर्माण व्यवसायले सामग्रीमा भएको मूल्य वृद्धि अनुसार मूल्य समायोजन नभए अहिलेकै अवस्थामा काम गर्न नसक्ने बताएका छन्। पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि सँगै निर्माण सामग्रीमा भएको मूल्य वृद्धिका कारण निर्माण व्यवसायहरू बेघरबार हुन थालेको भन्दै निर्माण व्यवसाय दाङले जिल्ला प्रशासन कार्यालय स्थानीय तहहरूलाई मूल्य वृद्धिको मूल्य समायोजनका लागि पहल गरिदिन आग्रह गर्दै ज्ञापन पत्र बुझाएको छ। केही दिन पहिले जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र पठाएको निर्माण व्यवसाय दाङले आज तुल्सीपुर उपमहानगरपालिकालाई मूल्य वृद्धि समायोजन गरिदिन आग्रह गर्दै ज्ञापन पत्र बुझाएको हो। अप्रत्याशित रूपमा 10% भन्दा माथि मूल्य वृद्धि भएमा मूल्य समायोजन गर्नुपर्ने व्यवस्था भए पनि सरकारले निर्माण व्यवसायका कुरा नसुनेको भन्दै यही अवस्था रहे काम गर्न नसक्ने र 80% आयोजना प्रभावित हुने निर्माण व्यवसाय दाङका अध्यक्ष प्रवीण भण्डारीले बताउनुभयो।
2: जिम्मा काम गर्नुपर्छ भन्ने मागबाट हामी पछाडि छैनौँ, तर त्यसैमा काम गराउने निकायले जिम्मेवार निकाय राज्य पक्षले पनि हाम्रो व्यवसायहरूलाई परेको मर्काहरूको सम्बोधन गर्नुपर्छ, काम पनि गराउनुपर्छ। व्यवसायहरूलाई न्यायोचित हाम्रो बिल्डिङ डकुमेन्टमा भएको अप्रत्याशित मूल्य वृद्धि भएको यिनीहरू कुराहरूलाई सबैलाई समेटेर हाम्रो माग थोरै दिन सम्बोधन गर्यो भने हामीले काम गर्न अझै पनि 2 महिना छ, हामीले काम गर्न सक्छौँ, कामको प्रगति अझै हुन्छ। नत्र यही काल हो भने काम अहिलेसम्म भएका कामहरूको 80% कामहरू प्रभावित हुन्छन्, व्यवसाय पनि सडकमा आउने कुरा आफ्नो ठाउँमा भयो। हामीले मूल्य समायोजन गरिदिनु पर्यो, अहिलेको हकमा मूल्य समायोजन गरिदिनु पर्यो, जस्तो छिमेकी देश भारतमा पनि गरिसक्यो। अस्ति भर्खरै पेट्रोलको भाव हिजो अस्ति भर्खर बढायो, त्योभन्दा अगाडि नै उसले मूल्य समायोजन गराइसक्यो। मूल्य वृद्धि भएका ठेक्काहरूमा पनि यो सूचाङ हाम्रो इन्डेक्स छ, इन्डेक्स भन्दा यहाँ वास्तविक मूल्य वृद्धि धेरै गुणाले बढी छ। त्यसकारण अब राज्यले सबै सानो ठुलो सबै व्यवसायहरूलाई अप्रत्याशित भएको मूल्य वृद्धिलाई सम्बोधन गरेर काम अगाडि बढाउन निर्देशन गर्यो भने र एउटा एन नियम ल्याइदियो भने हामीलाई काम गर्न पनि सजिलो हुने थियो र राज्यको आयोजनाहरू पनि प्रभावित त्यति हुने थिएनन्।
1: निर्माण व्यवसाय दाङका अध्यक्ष प्रवीण भण्डारीका अनुसार सड़क कालोपत्रे गर्दा आवश्यक पर्ने बिटुमिन, सिमेन्ट, फलामे छड र डिजल लगायतका निर्माण क्षेत्रका लागि अत्यावश्यक सामग्रीमा अत्यधिक मूल्य वृद्धि भएका कारण आफूहरू काम गर्न नसक्ने अवस्थामा पुगेको बताउनुभयो। दाङमा चालू आर्थिक वर्ष र बहुवर्षीय गरी 10 स्थानीय तह, प्रदेश सरकार र संघ सरकारका गरी 10,000 बढ़ी साना ठूला आयोजना रहेका छन् भने उपभोक्ता समिति बाहेक 200 बढ़ी निर्माण व्यवसायीले काम गर्दै आइरहेका छन्।
0: लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेटको तयारी थालेको छ। बजेटका लागि मन्त्रालयहरूलाई बजेटको सिलिङ तोक्नेदेखि मन्त्रालयगत रूपमा छलफलहरू अघि बढ़ाएको छ। आर्थिक वर्ष 2083-84 लागि ल्याउने बजेट जेठ 20 गते भित्र इन्ट्री गरिसक्ने गरी मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले मातहतका मन्त्रालयलाई निर्देशन दिएको छ। आगामी आर्थिक वर्षको बजेट निर्माणलाई यथार्थपरक, कार्यान्वयनमुखी र शून्य गल्ती हुने गरी तयार गर्न आग्रह मुख्यमन्त्री कार्यालयले सबै मन्त्रालयहरूलाई गरेको छ। प्रदेश सरकारले पुराना दायित्व भुक्तानी, अधूरा आयोजनालाई सम्पन्न गर्ने गरी प्राथमिकता, बजेट निर्माण प्रक्रियामा बाह्य व्यक्तिको प्रवेश निषेध र कसैलाई खुशी पार्ने वा मन राख्ने नाममा आयोजना नराख्न मुख्यमन्त्री सेतनारायण आचार्यले निर्देशन दिनुभएको छ।
3: अहिले हामी जुन बजेटहरू निर्माण गर्दैछौ, हाम्रो पहिलो प्राथमिकता हामीले गत वर्षको जुन हाम्रो बाँकी रहेको त्यो भुक्तानी हो, त्यो भुक्तानीलाई पहिलो प्राथमिकतामा राखेका छौं। र दोस्रो प्राथमिकता भनेको हामी प्रदेशका गौरवका आयोजनाहरूलाई दिएका छौं। र तेस्रो प्राथमिकता हामी बहुवर्षीय आयोजनाहरूलाई दिनेछौ। चौथो प्राथमिकता हामी अब जुन हाम्रा अधुरा आयोजनाहरू छन् ती अधुरा आयोजनाहरूलाई पूरा गर्ने त्यो योजनाका साथ हामी अगाडि जान्छौं। र बाँकी रहेको बजेटबाट सीमित मात्रामा हामी नयाँ योजना अहिले धेरै लिन सक्ने अवस्थामा छैनौं। र त्यस्तै गरेर खास गरेर हामी युवाहरूलाई स्वरोजगार बनाउने र उद्यमशीलताको क्षेत्रमा पनि केही नयाँ कार्यक्रमहरू ल्याउन पर्छ भन्ने त्यो उद्देश्यका साथ हामी छलफल अगाडि बढाइराखेका छौं र कृषि क्षेत्रमा पनि किसानहरूलाई सकेसम्म धेरै भन्दा धेरै किसानहरूलाई उत्पादन कार्यसित जोडिने र उहाँहरूलाई सर्वसुलभ ढंगले सेवा प्रवाह गर्ने त्यो उद्देश्यका साथ त्यो योजनाहरू पनि हामी निर्माण गर्नको निम्ति लागि परेका छौं।
0: असार 1 गते आउने बजेटलाई प्रदेशका गौरवका आयोजनाहरू बुटौल प्रादेशिक अस्पताल, पाल्पाको रामपुरदेखि रोल्पाको जिनाबाङ सड़कलाई प्राथमिकतामा राख्नेछ। प्रदेश सरकारले आर्थिक वर्ष 81-82 50 करोड़ भुक्तानीलाई पनि प्राथमिकतामा राख्ने र लुम्बिनी प्रदेश सरकारले अघि सारेका बहुवर्षीय आयोजनालाई पनि प्राथमिकतामा राखेर रा, आगामी आर्थिक वर्षको बजेट तयार गर्ने प्रदेश सरकारको तयारी छ। प्रदेशले अघि सारेका अधूरा कामले सरकारलाई गिज्याउने अवस्था आउन नदिन काम गर्ने तौर तरिका परिवर्तन गर्ने, सन्तुलित र समानुपातिक विकासलाई अझै प्राथमिकतामा राख्नुपर्ने, भूगोल र जनसंख्यालाई आधार मानेर पनि बजेटको प्राथमिकता निर्धारण गर्ने कुरालाई प्रदेश सरकारले जोड़ दिएको छ। राजस्व संकलन र आन्तरिक आमदानीको लक्ष्य भन्दा बढ़ीको बजेट ल्याउने गरेका कारण प्रदेश सरकारलाई हरेक वर्ष विनियोजन गरेको बजेट कार्यान्वयनमा समस्या हुने गरेको छ। बजेट निर्माण सम्बन्धी छलफल कार्यक्रममा कृषि तथा नवप्रवर्धनका कार्यक्रमलाई प्राथमिकता, सहयोगापेक्षी मानव व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने, सूचना प्रविधिको प्रयोग मार्फत सेवा प्रवाहलाई सहज बनाउने, सुरक्षित मातृत्व अभियानलाई प्रभावकारी बनाउन जनशक्ति व्यवस्थापनलाई पनि बजेटले प्राथमिकता दिनुपर्ने सुझाव मन्त्रालयहरूले दिएका छन्।
1: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले किसानले उत्पादन गरेको दूध सहज रूपमा खरिद गर्ने वातावरण निर्माण गर्न ध्यानकर्षण गराउनु भएको छ। दुग्ध विकास संस्थान लुम्बिनी दुग्ध वितरण आयोजनाका प्रमुख तथा प्रतिनिधिसँग आज भएको छलफलमा मुख्यमन्त्री आचार्यले दूध सहज रूपमा खरिद गर्नुपर्ने र किसानलाई समयमै भुक्तानी गर्न ध्यानकर्षण गराउनु भएको हो। भेटका अवसरमा दुग्ध वितरण आयोजनाले क्षमता विस्तार सम्बन्धी प्रस्ताव पेश गरेको थियो। मुख्यमन्त्री आचार्यले दूधबाट उत्पादन हुने सामग्रीमा विविधीकरण गरी उपभोक्तालाई सहज रूपमा गुणस्तरीय दुग्ध पदार्थ उपलब्ध गराउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले दुग्ध विकास संस्थानका उत्पादनको बजारीकरणलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। दुग्ध विकास संस्थान लुम्बिनी दुग्ध वितरण आयोजना बुटौलले क्षमता विस्तार योजना प्रस्ताव गरेको छ। आयोजना प्रमुख कृष्ण प्रसाद अर्यालले प्रस्ताव पत्र पेश गर्नुभएको थियो। प्रस्ताव अनुसार आयोजनाको संकलन, उत्पादन, युटिलिटी, ढुवानी तथा बजारीकरण क्षमता विस्तार गरी दैनिक 25,000 लिटर दूध व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ। दुग्ध विकास संस्थानले हाल देशभर करिब 800 दुग्ध उत्पादन सहकारी मार्फत दैनिक 1,50,000 लिटर दूध खरिद गर्दै आएको छ। यसबाट करिब 1,00,000 कृषक परिवार प्रत्यक्ष लाभान्वित भएका छन् भने 10,000 भन्दा बढ़ी व्यक्तिले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी पाएका छन्। प्रस्ताव कार्यान्वयनपछि दुग्ध प्रशोधन क्षमता प्रति घण्टा 3,000 लिटरबाट 5,000 लिटर पुग्ने, लाभान्वित कृषक परिवार 6,000बाट 8,000 पुग्ने तथा दैनिक दूध खपत 5,000 लिटरबाट 8,000 लिटर पुग्ने अपेक्षा गरिएको छ।
0: नेपाल निवृत्त शिक्षक समाज घोराही नगर समिति र तुलसीपुर नगर समितिको आयोजनामा तुलसीपुर 19 भित्री सक्राम निवासी नेपाल निवृत्त शिक्षक समाजका आजीवन सदस्य कमान सिंह रोकाको निधनको 5 औं पुण्यतिथिमा उहाँको निवासमा श्रद्धांजलि सभा सम्पन्न गरेको छ। नेपाल निवृत्त शिक्षक समाज तुलसीपुरका अध्यक्ष जगत बहादुर बस्नेतको अध्यक्षता एवं दाङ जिल्ला अध्यक्ष गोविन्द पौडेलको प्रमुख आतिथ्य तथा जिल्ला उपाध्यक्ष पद्मप्रसाद शर्माको विशिष्ट आतिथ्यमा सञ्चालित श्रद्धांजलि सभामा बोल्ने वक्ताहरूले कमान सिंह रोकाको व्यक्तित्व, उहाँले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानका साथै सामाजिक कार्यको समेत चर्चा गर्नुभएको थियो। कमान सिंह रोकाले आफ्नो जीवनको 31 वर्ष दाङका विभिन्न विद्यालयमा शिक्षण कार्यमा व्यतीत गर्नुका साथै विभिन्न संघ संस्थामा रहेर समाज सेवा गर्नुभएको थियो। श्रद्धांजलि सभामा बोल्ने वक्ताहरूमा प्रमुख अतिथि गोविन्द पौडेल, विशिष्ट अतिथि पद्मप्रसाद शर्मा, घोराई नगर समिति का अध्यक्ष बलदेव अधिकारी, तुलसीपुर नगर समिति का सचिव दामोदर नेउपाने, आजीवन सदस्य रेवती प्रसाद बस्नेत लगायत का हुनुहुन्थ्यो। श्रद्धांजलि सभा में घोराई नगर समिति का कोषाध्यक्ष माधव पौडेल, तुलसीपुर नगर समिति का कोषाध्यक्ष बसन्त नेउपाने, घोराई नगर समिति का सदस्य वीरबहादुर राउत, आजीवन सदस्य गुंजबहादुर डागी को उपस्थिति रहेको थियो। कार्यक्रम को अंत में दिवंगत शिक्षक कमान सिंह रोकाकी जेठी छोरी कालिका रोकाले, पिता कमान सिंह रोकाले शिक्षा क्षेत्र में पुर्याउनु भएको योगदान का साथ ही परिवार में पुर्याउनु भएको योगदान को चर्चा करते निवासमें आएर पिताप्रति श्रद्धांजलि अर्पण गरेकोमा नेपाल निवृत्त शिक्षक समाज टाङ परिवार प्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रम को सहजीकरण घोराई नगर समिति का सचिव ज्ञानेन्द्र गौतमले गर्नुभएको थियो।
1: सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता शुरू गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज तीनवटा सहकारीका 378 जना साना बचतकर्ताको रकम फिर्ता गरेको हो। समितिका अनुसार कान्तिपुर सहकारीका 215, शिवशिखर बहुउद्देश्य सहकारीका 156 जना र पशुपति सहकारीका 7 जना साना बचतकर्ताले बचत फिर्ता पाएका हुन्। समितिका अनुसार आज पहिलो दिन थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिए पनि अब क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर फिर्ता गरिने समितिले जनाएको छ। समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब 76,000 बचतकर्ताको करिब 46 अर्ब रूपियाँ बचत फिर्ता गर्नुपर्नेछ। ती मध्ये अधिकांश साना बचतकर्ता छन्। 5 लाख भन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र 5 लाख भन्दा बढ़ी रकम भएका बचतकर्तालाई ठूला बचतकर्ताको रूपमा वर्गीकरण गरिएको छ। कुल 76,000 मध्ये 5 लाख भन्दा बढ़ी बचत गर्ने जम्मा 18,000 रहेको समितिले जनाएको छ। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री प्रतिभा रावलले बचत फिर्ताका लागि सहकारीहरूको ऋण असुल्ने काम समेत तीव्र रूपमा भइरहेको बताउनुभयो। उहाँका अनुसार समस्याग्रस्त सहकारीका ऋणीहरूको नाममा सार्वजनिक भएपछि अहिले ऋणीहरूले आफ्ना ऋण फिर्ता गर्न लागेका छन्। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार अहिले समस्याग्रस्त सहकारीका ऋणीहरूले 2 करोड़ भन्दा बढ़ी रकम बढ़ी ऋण फिर्ता गरेका छन्। ऋणी असुली र बचत फिर्ता सँगसँगै अघि बढ़ने समितिले जनाएको छ।
0: प्रतिनिधि सभाको बैठकमा नयाँ नियमावली पेश भएको छ। आज बसेको बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको हो। नयाँ नियमावलीमाथिको छलफलमा बोल्दै नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद युवराज दुलालले असल संसदीय अभ्यासलाई निरन्तरता दिनुपर्ने बताउनुभयो। त्यस्तै नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार केरुङले मिनी संसदका रूपमा रहेको संसदीय समितिलाई नियमावलीले नै प्रभावकारी बनाउनुपर्ने बताउनुभयो। छलफलमा सांसदहरूले उठाएका विषयमाथि जवाब दिँदै समितिका सभापति पराजुलीले अहिलेसम्मका संसदीय नियमावलीहरूको अभ्यास र विकासक्रमलाई ध्यान दिएर मस्यौदा प्रस्ताव गरिएको बताउनुभयो। उहाँले मस्यौदामाथि आउने संशोधन प्रस्तावका आधारमा पछि थप छलफल गर्ने आश्वासन पनि दिनुभएको छ। छलफलपछि नयाँ नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। प्रतिनिधि सभाको पहिलो अधिवेशनमा गठित 15 सदस्यीय समितिले चालू दोस्रो अधिवेशनको पहिलो बैठक वैशाख 28 मस्यौदा प्रतिवेदन प्रस्तुत गरेको थियो। नयाँ नियमावली नआएको विद्यमान अवस्थामा 2079 सालको प्रतिनिधि सभा नियमावलीबाट कार्य सञ्चालन भइरहेको छ।
1: वर्षा कम भएसँगै दाङ लगायत देशैभरि गर्मी बढ़ेको छ। केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि पानी नपरेका ठाउँमा गर्मी बढ़ेको हो। अब विस्तारै गर्मी बढ़दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज र भोलि केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने धेरै ठाउँमा गर्मी हुनेछ। आज दिउँसो कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँमा, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागमा धेरै ठाउँहरूमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ। यस्तै मधेस, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी पहाड़ी र हिमाली भूभागका 1-2 ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तापक्रम बढ़ने सम्भावना रहेको छ। भोलि पनि केही ठाउँमा वर्षासँगै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तापक्रम बढ़ने सम्भावना भएको महाशाखाले जनाएको छ।
0: गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ। नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन मूल्य बढ़ाएको हो। संघका अनुसार अब ठूलो अण्डा प्रति क्रेट अर्थात 30 वटाको 515 रूपैयाँ र मध्यमको 485 रूपैयाँ फर्म दर कायम गरिएको छ। संघका सचिव मदन पोखरेलका अनुसार उपभोक्ता मूल्य प्रतिगोटा 25 रूपैयाँ कायम गरिएको छ। यसअघि ठूलो अण्डा प्रति क्रेट 485 रूपैयाँ र मध्यम अण्डा 435 रूपैयाँ कायम गरिएको थियो। दुई दिने विदाले पर्यटक बढ़दा खपत बढ़नुका साथै गर्मीका कारण अण्डा उत्पादन घटेकाले माग बढ़न गई मूल्य बढ़ेको संघको भनाइ छ। संघका अध्यक्ष पोखरेलका अनुसार किसान कुखुरा पालन पेशाबाट पलायन हुँदा जनशक्तिको अभाव छ। कुखुरामा विभिन्न रोग लागेर मरेका छन् जसले अण्डाको उत्पादन घटेको छ। अण्डाको लागत मूल्य प्रति गोटा 19 रूपियाँ 12 पैसा पर्ने जनाउँदै अध्यक्ष पोखरेलले किसानले अझै लागत मूल्य पाउन नसकेको बताउनु भएको छ। अण्डा उत्पादन गर्दै आएका विभिन्न कृषि फार्मले जारी गरेको मूल्यको आधारमा नेपाल लेयर्स कुखुरा पालक संघले समर्थन मूल्य जारी गर्दै आएको उहाँले जानकारी दिनुभयो। पछिल्लो समय उत्पादन घट्नु कुखुरामा रोग लाग्नु लगायतका कारणले किसानले बैंकको ऋणको भरमा पर्दै आएको व्यवसायहरूले बताउने गरेका छन्।
1: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। चीनले वार्षिक कम्तीमा 17 अर्ब डलर बराबरको अमेरिकी कृषि उत्पादनहरू किन्ने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनिया राष्ट्रपति शी जिनपिङ बीच बेजिङमा भएको शिखर सम्मेलनपछि चीनले वर्षेनी अमेरिकाबाट अर्बौंको कृषि उत्पादनहरू किन्ने प्रतिबद्धता जनाएको व्हाइट हाउसलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ। व्हाइट हाउसका अनुसार चीनले सन् 2026, 2027 र 2028मा कम्तीमा 17 अर्ब डलरको अमेरिकी कृषि उत्पादन खरिद गर्ने प्रतिबद्धता जनाएको छ। यसअघि गएको अक्टोबरमा दक्षिण कोरियामा ट्रम्प र सी बीच भएको शिखर सम्मेलनका क्रममा चीनले कम्तीमा 8 करोड 77 लाख मेट्रिक टन अमेरिकी भट्टमास खरिद गर्ने प्रतिबद्धता गरेको थियो। यसैबीच ट्रम्प र सीले दुई नयाँ निकायहरू अमेरिका चीन व्यापार बोर्ड र अमेरिका चीन लगानी बोर्ड स्थापना गर्न पनि सहमति जनाएका व्हाइट हाउसलाई उद्धृत गर्दै खबरमा उल्लेख छ।
0: मध्यपश्चिम खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखलामा नेपालले स्कटल्याण्डलाई 6 विकेटले हराएको छ। स्कटल्याण्डले दिएको 195 रनको लक्ष्य नेपालले 38 ओभर 1 बलमा 4 विकेट गुमाएर भेटायो। नेपालका कप्तान रोहित पौडेलले नट आउट 74, ईशान पाण्डेले 55 रन बनाए। दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलका पाण्डेले यो पहिलो अर्धशतक हो। तेस्रो विकेटका लागि रोहित र ईशानले 104 रनको साझेदारी गरे। स्कटल्याण्डका मार्क वाटले 2 विकेट लिए। यसअघि किर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले 39 ओभर 1 बलमा 194 रन बनाउँदा सबै विकेट गुमायो। स्कटल्याण्डका ब्रान्डन म्याकमुलेनले 73, माइकल इलिङ ले 51 रन बनाए। नेपालका ललित राजवंशीले 4, सन्दीप लामिछानेले 3 विकेट लिए। यो जितसँगै नेपाल लीग टू तालिकामा 27 खेलमा 22 अंक सहित 5औं स्थानमा उक्लिएको छ। त्यस्तै स्कटल्याण्ड 31 खेलमा 38 अंक सहित शीर्ष स्थानमा र अमेरिका 26 खेलमा 36 अंक सहित दोस्रो स्थानमा छ। किर्तिपुरमा चलिरहेको लीग टू श्रृंखलाको पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई हराएको थियो। आजको खेलमा सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमानी बनाएका छन्। 25 वर्षीय सन्दीप एक दिवसीय अन्तर्राष्ट्रिय सबैभन्दा छिटो 150 खेलमा विकेट लिने खेलाड़ी बनेका हुन्।
1: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 36.1 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23.4 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराईले जनाएको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रहे भने सापेक्षित आर्द्रता 64% रहेको मौसम कार्यालयकी प्रमुख श्रेया रिजालले जानकारी दिनुभएको छ।
0: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षकहरू फेरि एकपटक।
1: मूल्य वृद्धि समायोजन गर्न दाङका निर्माण व्यवसायहरूको माग। मूल्य वृद्धि समायोजन नभए काम गर्न नसक्ने र 80% आयोजना प्रभावित हुने निर्माण व्यवसायहरूको भनाई।
0: लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटको तयारी थाल्यो। गौरवका आयोजना र अधुरा आयोजना बजेटको प्राथमिकतामा।
1: सहज रूपमा दूध खरिद गर्ने वातावरण निर्माण गर्न दुग्ध विकास संस्थाले गरायो प्रदेश सरकारको ध्यानाकर्षण। उपभोक्तालाई सहज रूपमा गुणस्तरीय दुग्ध पदार्थ उपलब्ध गराउनु पर्नेमा मुख्यमन्त्री आचार्यको जोड़।
0: र समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता शुरू। आज 3 सहकारीका 378 जना बचतकर्ताले रकम फिर्ता पाए।
1: हवस् त अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
0: तपाई हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र अमृता डाङी तथा तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै म अमर क्षितिज
1: अनि म शान्त कुमार बुढामगर पनि बिदा हुन्छौ। नमस्कार।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डिफ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइनी भएर त जान लाग्या नि।
2: हो र कहाँ
3: भन्दिन के?
2: सत्य भन्दिनौ।
3: आई लभ यु पिंकुली भनेको
2: हो। एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झि पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: सूचना श्री गणेश चित्रालय घुराई दाङमा हल स्तर उन्नत मर्मतको लागि केही समय बन्द भएको जानकारी गराउँदछौ।
6: यस्तो फिल्म त मैले ठुलो हलमा हेर्ने औकात राख्छु।
7: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र मालती मंगले।
8: त्यो त मैसकी बहिनी हो।
9: आजदेखि तेरो भाउजू
10: आफूले माया हार्ने मान्छे।
7: लाली बजार
11: मधु म तिमीलाई यहाँबाट छिट्टै नै भगाएर लिएर जानेछु।
7: गुरु आमा
12: विद्यार्थी हामी रहन्छौ कहाँ विद्यालय नै नरहे भविष्य हाम्रो बनाउँछ कसले शिक्षक नै नभए
7: र परालको आगो
13: हामी जन्मजात नै सिकारी हुँ सिकारी पुरै टाइलेट मलाई चाहियो।
14: VFX सिनेमाज कुराही दश नारायणपुर सौडी कुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
15: हेलो फ्रम अमेरिका वाक वाका वाशिङटन डिसी जस्ट डब्लु बस हेलो हेलो हेलो।
14: त्यसै गरी 2083 साल वैशाख 1 गते देखि नेपाली कथानक चलचित्र पहाड प्रदर्शन हुने पनि जानकारी गराउँदछौं।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: आया आया मम्मी मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरु सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमान ज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
5: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, CMS चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
8: सम्पर्क फोन नम्बर 0825902।

0: 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम विषय बहसको पर्खाईमा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोताहरूलाई तपाईँ यति बेला रेडियो मध्य पश्चिम 91.4 MHz कार्यक्रम विषय बहस सुन्दै हुनुहुन्छ र यो कार्यक्रम तपाईँ हरेक हप्ताको सोमबार बेलुकी 6:30 बजेदेखि तपाईँ 7 बजेसम्म सुन्दै आउनु भएको छ र यदि तपाईँ इन्टरनेट अनलाइनको पहुँचमा हुनुहुन्छ भने हामीलाई www.radioempi.org बाट पनि संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ। यति बेला प्रविधिमा प्रदीप अधिकारीजीको साथ मिलेको छ। म कार्यक्रम प्रस्तुता सुशीला ओली र कार्यक्रममा हामीले हरेक हप्ता फरक फरक क्षेत्रमा आबद्ध रहनुभएका व्यक्तिहरूसँग कार्यक्रममा छलफल बहस र कुराकानी गर्दै आएका छौं र आज हामीले कार्यक्रममा निम्ति आएका छौं घोराई खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाका उपाध्यक्ष हुनुहुन्छ खुमा खड्कासँग हामीले कार्यक्रममा कुराकानी गर्नेछौ। खास गरेर उहाँ भर्खरै निर्वाचित भएर उपाध्यक्ष पदमा आउनु भएको छ र विगत 7 वर्षदेखि यही संस्थामा रहेर पनि सेवा गर्दै आउनु भएको छ। खास गरेर आज हामीले उहाँका आगामी योजना र अहिले खानेपानीका समस्या भइरहेका काम लगायतका विषयमा केन्द्रित रहेर कार्यक्रममा कुराकानी गर्नेछौ। कार्यक्रम विषय बहसमा स्वागत छ यहाँलाई।
1: धन्यवाद कार्यक्रम सञ्चालकज्यू।
0: सबैभन्दा पहिले भर्खरै मात्र यहाँ घोराहे खानेपानीमा निर्वाचित भएर उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ, निर्वाचन कस्तो रह्यो समग्रमा?
1: समग्रमा निर्वाचन कस्तो रह्यो भन्दाखेरि म चाहिँ 2073 सालमा नेपाल पूर्व प्रहरीमा थिएँ। रहँदाखेरि 73 सालमा म जागिरलाई रिजाइन दिएर आफ्नो घरको विविध कारणले गर्दाखेरि म जागिरलाई रिजाइन दिएर घरमा बसेँ। त्यसपछि म जागिरमा रहँदाखेरि पनि महिला तथा बालबालिका ज्येष्ठ नागरिकको क्षेत्रमा म लामो समयसम्म काम गरेको मान्छे, मलाई केही अनुभव पनि थियो होइन। त्यस कारणले गर्दा समाज सेवा गरौँ, अब चाहिँ बाँकी जिन्दगी रिटायरमेन्ट जिन्दगी चाहिँ समाज सेवा गर्नुपर्छ भन्ने सोचका साथ म चाहिँ खानेपानीमा आबद्ध भएँ। आबद्ध हुँदाखेरि त्यतिखेर चाहिँ म महिला सदस्यको रूपमा चाहिँ म दुई कार्यकाल खाइसकेँ। त्यहाँ जाँदाखेरि मलाई धेरै कुराको अनुभव पनि भयो, मेरो फरक क्षेत्र पनि भयो। फरक क्षेत्र हुँदाखेरि फरक कुरा हुँदाखेरि मान्छेलाई धेरै चासोको विषय चाहिँ हुँदो रहेछ, किनभने हिजो म एउटा प्रहरीको सेवामा लाग्दाखेरि र बाहिर चाहिँ सामाजिक काम गर्दाखेरि त धेरै कुराहरू चाहिँ समेट्न पाइयो। त्यहाँको जाँदाखेरि त्यहाँको गतिविधि, त्यहाँको कामहरू, काम गर्ने स्टाइलहरू सबै फरक पाइयो। त्यसै दुई कार्यकाल चाहिँ राम्रो सौहार्दपूर्ण वातावरणले चाहिँ सबैजना उपभोक्ताले मत दिएर मलाई विजय गरेर पठाउनु भएको थियो। मैले काम गरेँ, काम गर्दै गर्दाखेरि फेरि अब यो गत वैशाख 26 गतेको खानेपानीको निर्वाचनमा म अलि माथि जाउँ त, एक पदमा जाउँ भनेर भन्ने सोच चाहिँ रह्यो। त्यसपछि अब फेरि यहाँ दलका कुराहरू भए होइन, त्यसपछि को जाने, कसरी जाने, के जाने भन्ने कुराहरू पनि थियो। गत वर्ष मेरो चाहिँ उत्कृष्ट मतहरू मलाई आएको हुनाले म चाहिँ के गर्न सक्छु मतको आधारमा भन्दा पनि मैले चाहिँ काम गर्न सक्छु, मैले चाहिँ फुर्सद छु, मैले सामाजिक भाव राखेर मैले काम गर्छु भन्ने सोचका साथ त्यो मागहरू मेरो अडान नै थियो। त्यसपछि त्यतिखेर हामीलाई लगभग 19 गते हाम्रो साधारण सभा अधिवेशन भयो। अनि त्यसपछि 20 गते चाहिँ हाम्रो डिक्लेयर हुँदाखेरि मलाई चाहिँ 10:30 बजेसम्म मेरो नाम छ, सामाजिक काम गर्छु भन्दा त पाउनु पर्यो नि त, म फुर्सद छु, म सामाजिक काम गर्छु भन्दाखेरि मैले मेरो त्यो माग भइरहेको थियो। त्यसपछि 10:30 बजेसम्म चाहिँ मेरो नाम चाहिँ म ढुक्क थिएँ। त्यसपछि अब विविध कारणले गर्दाखेरि 11:15 बजे मेरो नाम भएन, नहुँदाखेरि चाहिँ मलाई चित्त कति बुझेन कि म चाहिँ किनभने अन्यायको

0: एकदम लड्ने मान्छे हो म, अन्याय चाहिँ कसैलाई हुनु हुँदैन भन्ने मान्छे म आफै अन्याय परिरहेछु। त्यसपछि म स्वतन्त्र रूपमा म कुनै पार्टी कुनै दल कुनै कसैको अप्रत्यक्ष साथ त मलाई बहुत रह्यो, तर त्यो कुनै पार्टीको म झण्डा नउठाएर कसैको प्रतिनिधित्व नगरेर चाहिँ म कुरै खाने पानीको म महिला उपाध्यक्षमा मैले उम्मेदवारी दर्ता गरिसकेपछि दिउँसो बाह्र एक बजीतिर मैले उम्मेदवारी दर्ता गरेँ। त्यसपछि बेलुका आएर मैले 8 बजे मात्रै फोटो पोस्ट गरेँ, त्यस बेलासम्म मलाई कसैले पनि रेस्पोन्स गर्नु भएन। त्यसपछि सामाजिक सञ्जालमा मैले फोटो पोस्ट गरेर म एक्लो छु है भनेर हातमा हात उठाएँ। मैले उठाउँदाखेरि धेरैजनाले साथ दिनुभएको थियो। त्यसपछि मलाई चाहिँ विभिन्न अब होइन हुन्छ नि त अब आफ्नो पार्टीले पनि, म नेपाली काङ्ग्रेसको कार्यकर्ता हुँ अब, त्यही भएर उहाँहरूले पनि मलाई चाहिँ यता बस्नुपर्छ भन्ने सोच भन्नुभएको थियो। उहाँहरू भनेको मेरो गार्जेन हुनुहुन्छ होइन, उहाँहरूले निर्देशन गर्नु राम्रो कुरा हो, त अलिकति फरक दिशाले चाहिँ म चुनावमा होमिँदै गर्दाखेरि कुरै खानेपानीको एरिया 14, 15, 16, 17, 18 छ, धेरै ठुलो एरिया छ। त्यो कारणले गर्दाखेरि पनि मलाई चाहिँ अलिक गाह्रै भयो त्यो बेलामा। त्यही बेलामा प्रचार प्रसार गर्न जाने, कुन ठाउँमा जाने, कहाँ गएर निस्किने, कसरी गर्ने, 8,500+ उपभोक्ताहरू हुनुहुन्छ अहिले, अहिले चाहिँ अब पैसाहरू नबुझाउनु भएको उपभोक्ताहरू चाहिँ केही ऊ गरेर अहिले चाहिँ 8,000 भोट हाल्न मिल्ने चाहिँ 8,049 उपभोक्ताहरू हुनुहुन्थ्यो। उहाँहरूको घर घरमा म पुग्न सकेन त्यतिखेर, त्यो चुनावको माहौल चाहिँ अलिक तनावै थियो मलाई त्यतिखेर चाहिँ।
1: अब यहाँ एक्लै जुन स्वतन्त्र रूपमा उम्मेदवारी दिनुभयो, यो बीचमा यहाँलाई जित्छु भन्ने त्यस्तो आधारहरू के देख्नु भएको थियो?
0: किनभने म स्वतन्त्र रूपमा खानेपानी भनेको एउटा सेवामूलक संस्था हो, हामीले सेवा गर्नुपर्छ, त्यहीमा हामीले एक पैसा नखाएर काम गरिरहँदाखेरि र मैले विगतमा गरेको मेरो सामाजिक कामहरू गर्दाखेरि, किनकि मलाई मैले चाहिँ मैले गर्छु मैले काम गरेको मान्छेलाई त सबैले मूल्याङ्कन गर्नुहुन्छ भन्ने सोच। त्यसपछि मलाई विभिन्न त्यसपछि मैले सामाजिक सञ्जालमा फोटो पोस्ट गरिसकेपछि दिएको साथ हातले गर्दाखेरि म चाहिँ पक्कै पनि सफल हुन्छु भन्ने चाहिँ मलाई विश्वास थियो।
1: अब यहाँ उपाध्यक्षमा घुराई खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको उपाध्यक्षमा आउनु भएको छ, अब खानेपानी घुराई खानेपानीमा त्यस्तो अझै पनि गर्ने अथवा यहाँहरूले त्यस्तो केही योजनाहरू बनाउनु भएको छ?
0: हामीले योजनाहरू भन्नुपर्दाखेरि विभिन्न उपभोक्ताज्यूहरूको माग अनुसार चाहिँ खानेपानीको वृद्धि मूल्य वृद्धि अलिक बढी भयो भन्नुभएको थियो। हामीले जेठ महिनाको 1 गतेबाट लागू हुने गरेर 8,160 रुपियाँ थियो भने अहिले 10,000 पानीको भोल्युम चाहिँ बढाएको छौँ। बाँकी कुरा चाहिँ अहिले चाहिँ हामीले सरसफाईलाई मध्यनजर राख्दै एउटा ग्रिन ब्याग सबै उपभोक्ता खोरै खानेपानीको लोगो भएको ग्रिन ब्याग चाहिँ सबैजनाले प्लास्टिक जन्य पदार्थलाई प्रयोग नगरेर एउटा ग्रिन ब्याग तरकारी किन्न जाने अथवा कुनै सामान लिन जाने त्यसले पनि हामीलाई टेवा पुर्याउँछ भन्ने उद्देश्यले हामीले त्यो कार्यक्रम भर्खर मात्रै लगभग हाम्रो 28-29 गते हाम्रो चाहिँ त्यो मार्केटिङ भएको छ। विभिन्न टिमहरूसँग मिल्दै सहकार्य गर्दै जति म विपक्षी भएर आए तापनि टिममा चाहिँ राम्रो छ मेरो। विगत दिनहरू पनि मैले उहाँहरूसँग काम गरिसकेको छु, उहाँहरूले चाहिँ मलाई सहायता सपोर्ट दिनुहुन्छ, सल्लाह दिनुहुन्छ, उहाँहरूले मार्गदर्शन दिनुहुन्छ। सबै कुरा मैले बुझेको पनि हुँदैन होइन, विगतमा 7 वर्ष काम गर्दाखेरि केही बुझेँ, अब चाहिँ मलाई अलिकति जिम्मेवारी अलिक धेरै बुझाउनेछ, मैले बुझ्नेछु भन्ने आशा छ।
1: अब यहाँ लामो समयसम्म यो संस्थामा रहिरहँदाखेरि अहिलेसम्म खास उपभोक्ताहरूले त्यस्तो समस्याहरू पानीको समस्याहरू के भोगेको पाउनु?
0: विगतमा थियो जसै यो भव्य लिफ्टिङमा आयोजना आएर गत फागुनको 28 गते समथिङ पानी झरेछ। त्यतिखेर त्यो पानी झरेर चाहिँ हामीले पहिला पानी झर्यो, पानी झरिसकेको सबै पाइपहरू हामीले वास आउट गरिसकेपछि प्रत्येक ट्याङ्कीहरूमा पुर्याउने काम भयो। अहिले चाहिँ त्यो पानीको व्यवस्थापन भएर अहिले चाहिँ कुनै किसिमको अब यदा कदा आउनु बेग्लै कुरा हो होइन, तर त्यहाँले चाहिँ त पर्सेकेन्ड 110 लिटर पानी आउँछ। त्यो एकैचोटि छोड्यो भने त त्यो थामिसक्नु हुँदैन, त्यसलाई चाहिँ हाम्रा प्राविधिकहरूले मिलाइरहनु भएको छ, मिलाएर चाहिँ पानीको अभाव छ, यसलाई धेरै कम भएको छ।
1: अहिले अब गर्मी मौसम पनि सुरु भएको छ, गर्मी मौसममा के हुन्छ?
0: गर्मी मौसम त्यो हुँदैन, जे थियो यथावतै त्यही हुन्छ। हामीले प्रशस्त अब हामीले हाम्रो क्षेत्रहरू पनि विस्तार गर्नुपर्छ, पानीको मात्रा धेरै छ होइन, विगत जस्तो छैन। अहिले त बबईबाट डाइरेक्ट हामीले लिफ्टिङ गरेरै लिएर आएको छ, त्यत्रो बजेट अरबौँको बजेट आएको छ, आएर पनि हामीले त्यसलाई केही सभा निर्माण गर्न बाँकी छन्। त्यसमा हाम्रो श्रद्धेय श्री देवीबहादुर डीसी उहाँ अहिले स्वर्गमा हुनुहुन्छ, उहाँप्रति पनि पूर्ण श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। उहाँका केही सपनाहरू छन्, मैले यो सपना पूरा गर्नु छ है भन्दै विगतका दिनहरूमा चुनावहरू एक्लै स्वतन्त्र जितेर आउनु भएको हाम्रो आदरणीय पानीबा देवीबहादुर डीसीका इच्छाहरू पनि थिए, उहाँका सपनाहरू पनि केही बाँकी नै छन्। त्यो बाँकी रहेका सपना उहाँसँग सहकार्य गरेर बाँकी रहेका सपनाहरूलाई पनि हामीले पूरा गरिदिने गर्ने नै छौं भन्न चाहन्छु।
1: अब जस्तो यहाँ त स्वतन्त्र रूपमा उम्मेद्वारी दिएर पनि निर्वाचित हुनुभयो, अब खानेपानी जस्तो संस्थामा पनि निर्वाचन हुने माहौल सृजना हुन्छ, सर्वसम्मत नै हुन पनि सक्थ्यो, के लाग्छ यहाँलाई?
0: सर्वसम्मत हुन सक्थ्यो, कोही कन्भिन्स नहुने होइन, जस्तो म भएन, मेरो आफ्नै मैले पनि गल्ती भन्नुपर्छ, म पनि आफै कन्भिन्स पनि भएन, तर संस्था जस्तो कुरा दलीय रूपमा नगएर काम गर्न सक्ने मान्छेलाई छानेर होइन त्यसरी पठाइदिए पनि राम्रो हुन्थ्यो, किनभने त यो पार्टी म यो पार्टी भन्ने कुरो पनि वैमनस्यता हुने थिएन। अहिले म जितेर आउँदै गर्दाखेरि त्यस्तो खालको छैन, हामी त एउटा घरमा घरको फ्यामिली जस्तै बसेर काम गर्छौँ,

0: लाई उहाँहरूसँग विगतका दिनहरूमा म एउटै टिम भएर म भोट माग्न गएको, उहाँहरूले चाहिँ खै खुमा खै खुमा हुनुपर्ने यो टिममा खुमा खै भनेर क्वेसन पनि गर्नुभएछ, त्यस्ता खबरहरू पनि मलाई आइरहेको थियो होइन। अनि त्यही भएर फेरि म त्यो टिमसँग जोडेर मैले काम गर्नुपर्छ भन्ने एउटा सोच, त्यसपछि मेरो यो सेवा चाहिँ मैले जोडेर काम गर्नुपर्छ, एक्लै त सम्भव हुँदैन। मैले अघि भनिसकेँ चुनावको बेलामा म कहाँ गएर निस्किने, कहाँ गएर म कसको घरबाट जाने भन्ने कुरा त्यो अन्यलमा थिएँ। म त मैले जे गरेँ मलाई सबै प्रत्यक्ष अप्रत्यक्षमा सबैले साथ दिनुहुने, मेरो डिजिटल प्रचार भयो। त्यसपछि कतिलाई भेटेँ कतिलाई भेटेन, कतिको जान पाएन, उहाँहरूप्रति दिँदैदेखि अहिले पनि म एकदम हातसँग जोडेर मैले माफी माग्न चाहन्छु।
1: त्यस्ता नयाँ कामहरू गर्नै पर्नेहरू देख्नुहुन्छ?
0: मैले गर्नै पर्ने हो भने हामी त सिङ्गो टिम छ होइन, अबका दिनहरूमा चाहिँ टिमले कहाँ के कसरी कसरी गर्ने के गर्ने अहिले चाहिँ तपाईँलाई हामीले सोचिसकेका छैनौँ। त्यो नसोचेको कुराहरूलाई चाहिँ हामीले फेरि भन्नु पनि मिल्दैन, किनभने एउटा 11 जनाको कमिटी छ, उहाँहरूको त्यो फ्लोरमा आउनु पर्यो, ग्रो गर्नु पर्यो, हामी त जनतामुखी भएर काम गर्ने हो। त्यही भएर त्यहाँनिर आएका पोजिटिभ कुरालाई सबैले साथ सपोर्ट दिनुपर्छ, दिन्छु पनि, मैले पनि दिने, उहाँहरूले पनि दिनुहुन्छ। विगतमा के हुन्छ त्यो फ्लोरमा आयो भने चाहिँ त्यो कुराको राम्रो कुराको साथ सपोर्ट पक्कै पनि हुन्छ।
1: जस्तो घोराइ खाने पानीमा देवी बहादुर डिस्टले जुन काम गर्नुभयो विगत लामो समयदेखि, अब उहाँले गरे अनुसार अबको नेतृत्वले गर्न सक्छ जस्तो लाग्छ यहाँलाई?
0: यसो मैले विगत हाम्रो श्रद्धेय बा पानी बा देवी बहादुर डिस्टी ज्यूको ज्यूसँग रहेर हाम्रो अहिलेको निवर्तमान कोषाध्यक्ष अहिलेका नवनिर्वाचित अध्यक्ष ध्रुव केसीज्यूले लामो समयसँग उहाँसँग काम गर्नुभएको छ, हामीभन्दा चाहिँ लगभग 16 वर्ष काम गर्नुभएको छ उहाँले। उहाँहरूले टिको आदरणीय बा पानी बा देवा ऋषिले हिँडेको पाइलामा उहाँ हिँडेर काम गर्नुभएको छ, उहाँले काम गर्न सक्नुहुन्छ, उहाँसँग क्षमता छ, हरेक कुराको जानकारी पनि छ। त्यसपछि उहाँले हिँडेको पाइलालाई हिँड्नलाई हामीलाई पनि सजिलो भएको छ होइन, त्यसमा अहिले उहाँले सक्नुहुन्छ, काम गर्न सक्नुहुन्छ। एउटा युवा हुनुहुन्छ, नयाँ सोच नयाँ जाँगर नयाँ विचार ल्याएर आउनु भएको छ, हरेक कुराहरू अलिकति चाहिँ पहिलाभन्दा अलिकति परिमार्जित गरेर लग्नु भएको छ, लग्नुपर्छ भन्ने सोचको धनी हुनुहुन्छ उहाँ, उहाँले चाहिँ गर्नुहुन्छ त्यो कुरा, हामी पनि साथ दिन्छौँ उहाँलाई
1: एकदमै। यस्तो जस्तो यहाँले पानीको भोल्युम बढाएको कुरा गर्नुभयो, अब कतिपय आर्थिक आयस्तर भएका नागरिकहरूका लागि महसुल पनि केही कमी भए हुन्थ्यो सहज हुन्थ्यो भन्ने कुराहरू पनि सामाजिक सञ्जालहरूमा देखिन्छ, यस विषयमा के सोच्नु भएको छ यहाँहरू?
0: हाम्रो के छ भनेपछि हाम्रो तल घोराई 16 को जीवन ज्योति नवजीवन टोल लगभग त्यहाँको 3 टोलका बासिन्दा हुनुहुन्छ, उपभोक्ताजीहरू हुनुहुन्छ, उहाँहरू अत्यन्तै न्यून अवस्था छ, उहाँहरूको दैनिक काम गरेर खाने अवस्थाहरू थियो। पानी घोराइ खाने पानीको 160 रुपियाँ अलिक महँगो नै भयो, महँगो भनिरहनु भएको छ होइन, अब फेरि पहिलाको नयाँ धारा जोड्ने बेलाको फी पनि अलिक महँगो भन्नुभएको छ, थरौटी रकम पनि अलिक फी महँगो भन्नुभएको छ। हामीले चाहिँ के गरेका छौँ, सम्पूर्ण टिमले एउटा माइटिङ गरेर कति पर्सेन्ट डिस्काउन्ट दिने त भनेर त्यो टोललाई हामीले चाहिँ योभन्दा अघिल्लो कार्यकालमा केही लगभग 30% चाहिँ उहाँहरूलाई डिस्काउन्ट दिएको छौँ, त्यो पनि उहाँहरूलाई राहत होस् भोलि हामीले अलिकति कम गर्यो। पानी भनेको धनी हामी हुने खानेले बजारमा बस्नेले मात्र खाने होइन नि त पानी त, पानी भनेको जसले पनि खान पाउनुपर्छ भने त्यो क्षेत्रलाई अलिकति क्याटेगोरी छुट्याएर हामीले त्यो समुदायलाई पनि हेर्नुपर्छ भन्ने सोचले योभन्दा केही महिना अगाडि चाहिँ हामीले माइनेटिङ गरेर उहाँहरूलाई धारा वितरण गरेका छौँ।
1: थोरै प्रसङ्ग बदले मैले यति बेला यहाँ नेपालको नेपाल पूर्व प्रहरी पनि हुनुहुन्छ र अहिले नेपाल पूर्व प्रहरी संगठन दाङ जिल्लाको कार्य समिति सदस्यमा पनि हुनुहुन्छ, खास गरेर नेपाल प्रहरीमा हुँदाखेरि कस्तो रह्यो यहाँको जागिर, यहाँको अनुभव?
0: मैले मेरो लागि त म एउटा गरिब खानदानको घरको मान्छे हुँ, म एउटा नेपाल प्रहरीमा आबद्ध भइसकेपछि यहाँसम्म ल्याउने भने मेरो बेस नै नेपाल प्रहरी हो, मलाई सामाजिक क्षेत्रमा चिनाउने मेरो घोराइ खाने पानी हो भनेपछि मलाई यो समय यो माइक्रोफोन समात्न सक्ने गराउने पनि नेपाल प्रहरी हो। मैले 18 वर्ष जागिर खाँदै गर्दाखेरि म दाङमा धेरै वर्ष बसेँ, मैले 11-12 वर्ष महिला तथा बालबालिका क्षेत्रमा काम गरेँ, मैले धेरै लामो समय काम गरेँ। काम गर्दाखेरि अब पल्टनभित्र हो दुःख सुख भन्ने कुरो हुन्छ, तर जो जहाँ छ त्यसलाई त्यही राम्रो लाग्ने कि हामीलाई चाहिँ त्यही राम्रो लाग्ने। अनि मेरो विभिन्न पारिवारिक अब बच्चा बच्ची ठुला भयो, बच्चा बच्चीलाई सेटल गर्न पनि अलिक गाह्रो भयो, त्यही कारणले बुढोले चाहिँ खानुभयो, मैले चाहिँ छोडेँ। तर म आइसकेपछि मैले मेरो छोरालाई फेरि मेरो छोराको चाहिँ हामीले लगाएको कपडा देखेर पनि होइन, अब हामी जति दुःख त पाएनन् बच्चाले, तर दुख दिएन तर

0: बच्चा बच्चीले फेरि हामीले लगाएको कपडाले मेरो बच्चालाई चाहिँ एकदम इम्प्रेस भएको, अनि मेरो छोरा पनि अहिले विगत डेढ वर्षदेखि नेपाल प्रहरीको असयमा जिल्ला प्रहरी कार्यालय बागलुङमा कार्यरत छ।
1: एकदमै जस्तो यहाँ महिला संगठन प्रहरीकोमा पनि त्यसमा रहेर काम गर्नुभयो, खास गरेर कस्ता कस्ता गुनासोहरू अथवा त्यहाँ समस्याहरू यहाँले त्यस्तो सुन्नु भोग्नु पर्यो?
0: एकदम त्यो त कस्तो, हामी पहिला जस्तो जस्तै हामीले महिला तथा बाल बालिका सेवा केन्द्र छुट्टै घर बनाएर बस्दाखेरि एउटा महिला पीड़ित महिलाले पुरुषको अगाडि चाहिँ आफ्नो पीड़ा पोख्न सक्दैनन् क्या, त त्यो महिला हामी महिला भएर पनि हामी पनि इजिली हुनुपर्छ, उसको कुरा मन परि उसले बोल्दासम्म सुन्नुपर्छ, उहाँले बोल्दासम्म सुन्नुपर्छ, कस्ता कस्ता घटना विशेष त घरेलु हिंसा आउने त्यहाँ, अब म श्रीमानबाट यस्तो भयो, कतिपय त फेरि पुरुषले मात्रै हिंसा गर्छ भन्ने पनि हुँदैन, महिलाले पनि हिंसा गरे आउँथ्यो, तर विशेष त घरेलु हिंसा आउने क्या, फोकसै त्यो महिला सेलको फोकसै घरेलु हिंसा अनि हराएको चाहिँ धेरै आउँथ्यो म बस्दाखेरि। मैले छोडेको पनि लगभग 9 वर्ष भइसक्यो अहिले, अब अहिले नयाँ नयाँ कुरा हुन्छ होला, नयाँ नयाँ मुद्दा दर्ताहरू गर्नुहुन्छ होला, त्यतिखेर चाहिँ हाम्रो चाहिँ म चाहिँ त्यो क्षेत्रमा मैले हेरेँ यति नै केसहरू चाहिँ धेरै आउने, तिनीहरूलाई धेरै ह्यान्डलिङ गर्नुपर्ने कि, अनि त्यसो कस्तो कस्तो रोल खेल्नुपर्ने भन्नुहुन्छ भने चाहिँ अब बेचबिखन भएको महिला आयो भने म पनि बेचेर आएको भन्ने, अब कसै अब त्यस्तो खालको रेप भएर आयो भने म पनि यस्तो भयो भने हरेक उहाँहरूसँग चाहिँ कसरी नजिकाउन सकिन्छ, उहाँहरूको मनको उहाँहरूको सहजताको लागि हरेक रूप हुन्छन् क्या।
1: यहाँ दाङ सहित अन्य कुन कुन जिल्लामा सेवा
0: गर्छ? म त दाङमा धेरै वर्ष बसे, त्यसपछि हुम्लामा 2 वर्ष बसे, रोल्पामा बसे, नेपालगंज बसे, काठमाडौँ बसे, अब हाम्रो जागिर त त्यही त होइन, वर्ष दिनमा सर हो, तर बच्चा बच्चीको कारणले गर्दाखेरि त म महिला तथा बाल क्षेत्रमा काम गर्ने हुँदाखेरि दाङमा चाहिँ लामो समयसम्म म बसे।
1: अब त्यो बेलाको समयमा खास महिला प्रहरी हुँदाखेरि यहाँलाई घर परिवारको सपोर्ट अथवा यसमा जागिर गर्नुपर्छ भन्ने यहाँको सोच
0: त्यो अलिकति सोचाइ चाहिँ अलिक फरक नै थियो होइन, यसरी जानुहुन्न भनेर, अब गाउँ गाउँ त भइहाल्यो होइन, गाउँमा हामी फेरि त्यस्तो अब महिलाले जागिर खानुपर्छ, महिलालाई बिहा गरिदिनुपर्छ भन्ने मात्र थियो त्यतिखेर, जागिर खानुहुन्छ भन्ने थिएन। मेरो आमा फेरि अलिकति अलिक भित्र टाइपको थियो, आमाबाट आजमा पनि त्यो केही गर्नुपर्छ, छोरी मान्छेले केही गर्नुपर्छ भन्ने सोचको, मलाई सपोर्ट चाहिँ मेरो आमाले गर्नुहुन्थ्यो त्यतिखेर, त्यो आमाले गर्दाखेरि नै अलि स्ट्रङ भइयो होला जस्तो लाग्छ। अब बाबासँग हामी टाढा बस्यौँ, धेरै टाढा बस्यौँ, बाबासँग त सम्बन्ध पनि भएन, सम्पर्क पनि भएन, बाबा र मम्मी छुटेर टाढा बस्दाखेरि हाम्रो बाबासँग कुनै सम्बन्ध नहुँदा बाबाको संस्कार सिक्न पाएन, हामीले आमाको संस्कार सिक्यौँ, त्यो हुँदै गर्दाखेरि जागिर फलानीले आफ्नो छोरीले जागिर खुवाएर भोलि के हो कहाँ के हो होइन, आफ्नै मान्छेले पनि अब भोलि अब कति भन्न मिल्ने कति नमिल्ने नराम्रो सोच्ने होइन, तिनी कुरालाई चिर्दै त्यो नराम्रो उहाँहरूले दिएको जवाफले मलाई चाहिँ त्यो एउटा उपदेशको रूपमा लिन्थे, म चाहिँ केही गरेर देखाउनुपर्छ, मैले चाहिँ गरेर देखाउनुपर्छ भन्ने सोच थियो मैले गरेर देखाएँ।
1: जस्तो अब यहाँहरूको जुन त्यो समय र अहिलेको समयमा महिलाहरूमा परिवर्तन पाउनुहुन्छ?
0: परिवर्तन धेरै परिवर्तन पाउँछ अहिले चाहिँ, पहिला हामीलाई हजार कुरा सोचेर आउनु पर्थ्यो जागिर खान भने, अहिलेका नानीहरू बहिनीहरू चाहिँ खुलेर आउनुहुन्छ क्या, पढे लेखेको मान्छे, हामी त्यतिखेर पढ्न पनि पाएनौँ, मैले एसएलसी त धेरै पछि गरेँ, अहिलेका नानीहरू चाहिँ ब्याचलर पढेको मान्छेहरू भाइ बहिनीहरू आउनुहुन्छ, त्यो पनि राम्रो हो, नयाँ सोच हो, पढ लेखा मान्छेले ठाउँ पाउनुपर्छ, अहिलेको धेरै उत्साहजनक अब सोच पनि फरक भयो नि त, यो होइन यस्तो रहेछ भन्ने कुरो हामीले पनि अलिकति त्यो कुरालाई सिकायौँ कि यिनीहरू दिदीहरू यसरी बसेको छन् हामीलाई के होला त भन्ने, उहाँहरूलाई हामीलाई देखेर पनि एउटा नयाँ सोच आयो होला, त्यो त्यस्तो खालको चाहिँ हुँदैन, त्यो त्यो छैन त्यो।
1: अब महिलालाई नेतृत्व तहमा पुगेर काम गर्न कतिको सहज देख्नुहुन्छ यहाँले?
0: महिलालाई नेतृत्व तहमा काम गर्न जाँदाखेरि गाह्रो हुन्छ, किनभने महिला भइसक्यो हामीले त घर पनि सम्हाल्नु परेको छ, बच्चा बच्ची पनि सम्हाल्नु परेको छ, सबै कुराको व्यवस्था गर्नु परेको छ, अनि त्यसपछि नेतृत्व तहमा पनि जानु परेको छ, नेतृत्वलाई कस्तो किसिमको नेतृत्व गर्ने, कस्तो कुरालाई लिडर गर्ने त अनि कस्तो क्षेत्र छ त अनि त्यही अनुसारको चाहिँ महिलालाई अलिक गाह्रो नै छ, तर पनि महिलाले नेतृत्व गरेको चाहिँ मलाई साह्रै मनपर्छ, महिलाले अलिक हिम्मत गरेर अगाडि आएको नै मलाई मनपर्छ होइन, गर्नुपर्छ क्या महिलाले गर्न सक, जहाँ महिलाले नेतृत्व गरेको छ त्यहाँनिर भ्रष्टाचार हुँदै हुँदैन, किनभने हामी महिला 5 रुपियाँको नि हिसाब गरेर नास्ता खान्छौँ, तपाईँ हामीलाई जानकारी भएकै कुरा हो, त्यही भएर महिलाले नेतृत्व गर्नलाई पारिवारिक रूपमा परिवारले सपोर्ट गर्नु आफ्नो ठाउँमा छ गर्नुहुन्छ पनि होइन, तर समस्या जति पुरुषले सजिलो छ एउटा झोला बोकेर दुईटा लुगा हालेर जान सजिलो छ त्यति हामीलाई चाहिँ त्यति अलिक गाह्रै नै हुन्छ।
1: अहिले पनि खास गरेर महिलालाई प्रमुख पदमा स्वीकार्न नसकिरहेको अवस्था छ। गाउँपालिका नगरपालिकामा पनि महिलाहरूलाई उपाध्यक्ष पदमै सीमित राख्ने खास गरेर के कारण देख्नुहुन्छ यहाँले?
0: हामीले पनि हाम्रो सोच पनि अलिकति बदल्नुपर्छ। म मेयरमा उठ्छु भने मैले भने के हुन्छ त? त्यो विद्रोही गर्ने त हो। म मेयरमा उठ्छु मलाई वडा अध्यक्ष चाहिन्छ भनेर मैले पनि हामीमा पनि चेतनाको विकास लिनुभयो कि होइन? हामीमा के भयो भनेपछि पितृसत्तात्मक सोच भयो क्या। जे पुरानो थियो त्यही रुलमा चल्दै चल्दै हामी संस्कारी भयौँ। हामी त्यो अलिकति पितृसत्तात्मक सोचलाई पनि तोड्नुपर्छ। तोडेर हामी चाहिँ अगाडि हामीले मेयर रोज्ने क्या। हामी मेयर रोज्ने हामी वडा अध्यक्ष हुनुपर्छ भने वडा सदस्य हुने त्यसपछि त्यो चाहिँ अलि म त्यो चाहिँ अब विद्रोही गरेर जानुपर्छ भन्ने सोच्छु। महिलालाई अवसर दिए के गर्न सक्दैनन् त? महिलालाई गरेर देखाउनुहोस् न त भनेर एउटा अवसर हामीले पनि देखाउँछौँ भनेर एउटा जोस जाँगरका साथ चाहिँ अगाडि बढ्यो भने महिलाले गर्न सक्छन्।
1: अब यहाँ त विगत लामो समयदेखि सामाजिक कार्यमै सक्रिय हुनुहुन्छ, समय व्यवस्थापन गर्न कतिको सहज हुन्छ?
0: अहिले त मेरो बच्चा बजे ठूला ठूला भइसके। मेरो छोरो त उसमा कार्यक्षेत्रमै छ, छोरीले पनि ब्याचलर तडेर पढ्छिन्, बुढो पनि घरमै भएको हुनाले मेरो बुढोको मेरो छोराछोरीको मलाई फुल्ली सपोर्ट छ। यो अहिलेको गत यो खानेपानीको चुनावमा मैले मेरो बच्चाले दिएको निर्देशन अनुसार मैले गरेको जसरी पनि हाल्नुपर्छ, जसरी पनि उम्मेदवारी दिनुपर्छ, मम्मी टेन्सन नगर्नु गर्नुहोस् गर्ने हो भन्ने मेरो बच्चा पछि यति मलाई त्यो सपोर्ट गर्छन् क्या। मेरो बच्चा भनेको मेरो लागि ऊ होइन मेरुदण्ड नै हुन् क्या। यिनीहरूको सल्लाह बमोजिम नै म जान्छु के गर्ने कस्तो गर्ने भनेर। बच्चा बच्चीलाई चाहिँ मैले के गरेँ, म जागिर छोडेर आइदिएँ मेरो बच्चा बच्चीलाई मैले संस्कार दिएँ। मेरो गहना थियो, मैले जागिर छोड्दाखेरि जति हृदयमा बाहिर निस्केको थियो अहिले बच्चा बच्चीले मलाई त्यसको डबल खुसी दिइरहेछन्। म त्यही भएर खुसी छु, खुसी
1: हुन्छ। अब अहिले त भर्खरै उपाध्यक्षमा निर्वाचित हुनुभएको छ, अझै समय लामो छ। भोलिको दिनमा यही संस्थामा अझ अगाडि बढ्ने सोच बनाउनु भएको छ?
0: सोच त छ होइन, सबैको सोच त माथि नै पुग्छु भन्ने सोच छ। मैले काम गर्नुपर्छ, जसरी मलाई उपभोक्ताले मलाई माया गरेर एक्लै छु है भन्दा पनि तेरो लागि हामी छौँ भन्दा हातमा हात साथमा साथ दिएर एउटा अप्रत्यक्ष रूपमा प्रत्यक्ष रूपमा हौसला सल्लाह सुझाव दिएर मलाई यहाँसम्म ल्याउनु भएको छ। यो मतको चाहिँ मैले कदर गर्नै पर्छ। म स्वतन्त्रमा 4 वर्षसम्म मैले काम गर्छु, उहाँहरूसँग सल्लाह लिन्छु, उहाँहरूको मार्गदर्शनले गर्दाखेरि म अगाडि बढ्छु। भोलिको दिनहरूमा पनि ल्याउने मलाई उहाँहरूले नै हो, त्यसैले उहाँहरूको सरसल्लाह अनुसारको म अगाडि बढ्छु। त्योभन्दा अगाडि जाने लक्ष्य चाहिँ छ मेरो।
1: अब यहाँको यस उपाध्यक्षमा कार्यकाल रहँदाखेरि जति समय छ अब त्यसलाई कसरी खर्चिनुहुन्छ यहाँले?
0: मैले त अब मेरो अरू छैन होइन, मलाई म नेपाली काङ्ग्रेस आबद्ध हुँदा त नेपाली काङ्ग्रेस पार्टीले मैले म एउटा पार्टीभन्दा विपरीत गइसकेपछि मलाई यो चुनावको माहौलमा मलाई कारवाही गर्नु भएको छ। त्यो पनि एउटा अभिभावकले गर्ने सदिष्ठ हो, त्यो सुझाव हो, त्यसलाई मैले एकदम सिरो परिराखेको छु होइन। अबको दिन मेरो दिनचर्या चाहिँ कस्तो हुन्छ भनेपछि म अफिस जान्छु। मैले भनिसकेको छु, मैले फेसबुकमा पनि मैले भनिसकेको छु, खाने पानी नभएर इभन जेसुकै समस्या पऱ्यो भने रातिको 12 बजी फोन गरेँ भने तपाईँको लागि सेवामा म हाजिर हुनेछु भनेर प्रतिबद्धता पनि व्यक्त गरेको छु। तर मैले गर्छु, मैले जानेको मैले गर्छु, मैले नजानेको मैले गर्न नसकेको कुराहरूलाई चाहिँ मैले उहाँहरूलाई सल्लाह सुझाव एउटा बाटो होइन, सबैजना मान्छेले सबै कुरो जानेको हुँदैन, उहाँहरूलाई मैले जानेको मैले सकेको म सेवा गर्नु म तयार छु। म खानेपानीमा जान्छु, खानेपानीमा 10 बजे 5 बजेसम्म खानेपानीमा बस्छु, कारणवश कुनै कार्यक्रम कतै के गरेर म निस्केँ भने आफ्नो ठाउँमा छ। यदि त्यो भएन भने चाहिँ म खानेपानीमै हुन्छु। मलाई उहाँ भएका गुनासोहरू खानेपानी सम्बन्धी केही अथवा अन्य केही गुनासो छ भने मेरो नम्बर मैले दिइसकेको छु होइन, 98578 27302 मलाई एनी टाइम फोन गर्नुहोस्, मेरो मोबाइल चाहिँ अब हुन्न भने मैले प्रतिबद्धता दिएको छु त्यसको लागि। अब बाँकी चाहिँ हिजो म सदस्य हुँदाखेरि जति अलिक कम जिम्मेवारी थियो भने मैले पद लिइसकेपछि मलाई जिम्मेवारी पनि बहन गरुङ्गो हुन्छ नि, जिम्मेवारी भनेको गरुङ्गो चिज बोक्नु हो, त्यसको लागि मैले त्यो चाहिँ मैले निभाउनै पर्छ। म चाहिँ बाँकी यो अबको मेरो फुर्सदको समय चाहिँ मैले घोडा खाने पानीलाई मैले दिन्छु।
1: अब भने हामी कार्यक्रमको अन्त्यतिर आछौँ, यतिसम्म कुरा गरिरहँदाखेरि अझ पनि यहाँलाई त्यस्तो केही भन्न मन लाग्यो अथवा मैले सोध्न छुटाएको छु भने भन्न सक्नुहुन्छ?
0: मैले त के भन्छु भनेपछि म एक्लै स्वतन्त्र उठ्दाखेरि सम्पूर्ण खानेपानी उपभोक्ताज्यूहरूले मलाई जुन माया विश्वास सल्लाह हौसला दिएर मलाई प्रत्यक्ष अप्रत्यक्षमा सम्पूर्ण सहयोग गर्ने मेरा आदरणीय अग्रजहरू सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूप्रति म हजुरको घरमा पुग्न नसके तापनि मैले फेसबुक मार्फत

0: साथै मेरो यही कुरालाई हजुरप्रति धेरै धेरै धेरै धेरै हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु। सधैँभरि फेरि तपाईँहरूको मायाको म भोगी नै हुनेछु, तपाईँहरूको माया साथ सपोर्ट पक्कै पनि फेरि पनि पाउनेछु, फेरि म आउनेछु भन्ने विश्वस्त छु हजुर।
1: हस्, आज कार्यक्रममा निकै महत्वपूर्ण समय दिनुभयो, त्यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
0: धन्यवाद सुशीलाजी।
1: आदरणीय श्रोताहरू, आज हामीले कार्यक्रममा कुराकानी गर्यौं घुराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका उपाध्यक्ष खुमा खड्का। उहाँ भर्खरै भएको निर्वाचनबाट निर्वाचित उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ र विगत 7 वर्षदेखि यही संस्थामा रहेर पनि काम गर्दै आउनुभएको छ। खास गरेर उहाँहरूले गर्दै आएका काम, भोलिका योजना, अहिले भइरहेका गतिविधि लगायतका विषयमा केन्द्रित रहेर कुराकानी गर्यौं। आज कार्यक्रम तपाईँलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। यतिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण श्रोतालाई धन्यवाद। प्राविधिक मित्र प्रदीप अधिकारीजीलाई पनि विशेष धन्यवाद दिँदै अर्को हप्तासम्मको लागि म कार्यक्रम प्रस्तुता सुशीला ओली पनि विदा हुन्छु। नमस्ते।
2: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छाना मुनि।
3: वरिष्ठ हार्ट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव, बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराहीमा।
4: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू:
3: हात खुट्टा भाँचिएको, हात खुट्टा झमझमाउने, ढाड कम्मर दुख्ने, हार्ट जोर्निङ सम्बन्धी अपरेशन सेवा।
5: अन्य विशेषज्ञ सेवाहरू: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
6: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
7: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
5: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
7: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसी द्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
8: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्य द्वारा भिडियो एक्सरे सेवा,
5: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
2: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 082563218।
9: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
10: उपचार हुने रोगहरू:
9: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
10: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
9: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
10: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
9: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
10: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
9: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
11: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।
12: मध्यपश्चिम टाइम चेक यति बेला बेलुकीको 7 बजेको छ।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदाङ फोन नम्बर 082-5161-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिमतर्फ।

0: 2007 खरीद गर्दा सुई इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वायरनेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
3: हजुर विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ गोराइदा
5: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा
8: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ
9: डाक्टरद्वारा दिइने सेवाहरू
8: मुटुको अपरेशन गराएका बिरामी हाई वा लो ब्लड प्रेसर भएका बिरामी मुटु दुख्ने ढुकढुकी बढ्ने वा कम हुने
9: मुटुको भल्भमा खराबी भएको मुटुमा प्वाल परेको मुटु हल्लिने कोलेस्ट्रोल बढेको
8: हार्ट अट्याक मुटु पेट जिउ र खुट्टा सुनिने बेहोस हुने छाती गरुङ्गो हुने हात खुट्टा जिउ र जोड्नेहरू दुख्ने
9: औंलाहरू सुन्निने रातो हुने र औंला तथा हात बाङ्गिने लामो समयदेखि ज्वरो आइरहने युरिक एसिड सुगर प्रेसर थाइरोइड छाती पेट ग्यास्ट्रिक अल्सर पाइल्स जन्डिस र नसा सम्बन्धी सफल उपचार
8: नोट मुटुको अपरेशन ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला
10: बिरामी जाँच्ने मिति यही ज्येष्ठ 9 गते शनिबार
11: समय बिहान 8 बजेदेखि
9: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला
12: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराही 14 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 9847157193 र 9818890828
13: दिनेश सर नमस्कार कतै जान लाग्नु भएको जस्तो छ नि
14: बिमा गराउन जाँदैछु
13: बिमा किन गर्नु पर्यो सर बिमा
14: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन् त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि
13: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर
14: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ बिमा कम्पनी स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ
13: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर
15: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने कसैले भनेको कुरालाई मात्र आधार नलिने आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन
13: क्षति भई बिमा दाबी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर
14: दाबी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ
13: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ सरलाई धेरै धेरै धन्यवाद अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु
5: नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: एक्सचेन्ज डेट एसिजेट 3 गते देखि 8 गते सम्म ग्रेन एक्सचेन्ज मेला हुने स्थान दान निर्माण व्यवसाय संघको प्राङ्गणमा डीके पेट्रोल पम्पको ठिक उत्तर तर्फ राई 15 दान।
1: एक्सचेन्ज गर्न आउँदा बिल बुक अनिवार्य लिएर आउनु होला। थप जानकारीका लागि राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम शहीद गेट घोराही दान। सम्पर्क फोन 082562423। सम्पर्क मोबाइल नम्बर 98578301 98478331133 र 98686

0: आवाज पश्चिम नेपाल को आवाज आवाज हिंद को आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नून सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौं।
2: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीटाङमा।
5: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
4: डाक्टरद्वारा दिइने सेवाहरू:
5: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
4: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
5: सम्पर्क मोबाइल नम्बर 9858-44-722, 9858-38-0060। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड जान।
6: हैन हो साथी, आज निकै तनावमा छौ त। के भो भने?
7: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
6: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
7: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
6: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
4: नारायणी टेलर्स, जयद उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
7: सम्पर्क मोबाइल नम्बर 9922-9264।
8: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
9: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
10: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
10: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
10: ल ल काका, गइहाले म।
11: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 9849987741।
12: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
13: सिटी भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खोलियो।
12: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
14: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ।
15: नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
12: तालिममा दिइने विषयहरू
15: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
12: स्पेशल सेफ तालिम,
15: जापानिज सुशी तालिम,
12: वेटर र वेट्रेस,
15: टुरिस्ट गाइड।
12: हाम्रा विशेषताहरू
15: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
12: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
15: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
12: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
15: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ।
14: अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
12: सम्पर्क मोबाइल 9841017090, 9841017090।
15: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।

0: नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गराउन सांसदहरूको माग। न्यायपालिका र कार्यपालिका बीच प्रधान न्यायाधीश सिफारिशले टकराव बढ्दै प्रधान न्यायाधीश सिफारिश विरूद्ध स्वर उजुरी सुनवाईको तयारी।
1: प्रधान न्यायाधीशले आफ्नो कार्यजना सहित कुनै एउटा बैठकमा आमन्त्रित गरेर उजुरी सकिसके पछाडि आमन्त्रित गर्छ समितिले र उहाँले आफ्नो कार्य योजना प्रस्तुत गर्नुहुनेछ।
0: एमालेमा पूर्व राष्ट्रपति भण्डारीको पुनरागमन। राजनैतिक समीकरण फेरिने संकेत। समस्याग्रस्त सहकारीमा साना बचतकर्तालाई रकम फिर्ता शुरू। पीड़ितलाई राहत दिन ऋण असुली तीव्र।
2: बचतकर्ताहरूको बचत फिर्ता गरेको अवस्था चाहिँ छ र अब क्रमशः हामी यो कुरालाई निरन्तर राखिन्छ।
0: सुदूरपश्चिममा क्षयरोग नियन्त्रण चुनौतीपूर्ण। लक्ष्यको 57% मात्र बिरामी पहिचान। बिहारबाट जोखिममा परेका 6 नेपाली बालबालिकाको उद्धार। आर्थिक गणनामा सरकारी विज्ञापन नीतिको असर।
3: सूचना तथा संचार मन्त्रालयसँग छलफल र मिटिङ गरेर एउटा यो विज्ञापन बोर्ड मार्फत यहाँहरूलाई विशेष रूपमा अनुरोध चाहिँ गरेका छौं।
0: र स्कटल्याण्डमाथि नेपालको शानदार जीत। लीग दुईमा 5 स्थान।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: संसदीय समितिहरूलाई मिनी अर्थात सानो संसद पनि भन्ने गरिन्छ। संसद र सरकारलाई उत्तरदायी बनाउन सम संसदीय समितिहरूको विशेष भूमिका हुने गर्दछ। संसदीय समितिका सभापति र सदस्यहरूले यो महत्वपूर्ण जिम्मेवारी र अहिलेको परिस्थितिलाई

0: त्यो लेभलमा उत्रेर काम गर्न थाल्यो भने यसले न्याय सम्पादन गर्न सक्दैन। न्याय सम्पादन सम्मानित सर्वोच्च अदालतमा बस्नुभएका सम्मानित न्यायाधीशज्यूहरूको सबैको न्यायमूर्तिहरूको प्रमुख दायित्व हो। यदि न्याय सम्पादन नगरेर अन्य विषयमा उहाँहरूले विषयान्तर गर्न खोज्नुहुन्छ भने यो सम्मानित सदनबाट यसको विशेष ध्यान आकर्षण म न्यायालयलाई त्यस्तै गरेर सरकारलाई र सभामुख महोदय मार्फत गर्न चाहन्छु।
1: कायम मुकायम प्रधान न्यायाधीश प्रधानले संवैधानिक परिषदको प्रधान न्यायाधीशमा सिफारिश विरूद्ध दायर दरपेट निवेदन दर्ता गरेर पेशी तोक्न आदेश दिएपछि सर्वोच्च प्रशासनका कर्मचारी कार्यकक्ष छोडेर बाहिर निस्किएका थिए। उहाँले सबै निवेदन दर्ता गरी भोलि पेशी चढ़ाउन आदेश दिनुभएको थियो। संवैधानिक परिषदको सिफारिशको विरूद्धमा कायम मुकायम प्रधान न्यायाधीशको आदेशले न्यायपालिका र कार्यपालिका बीच दूरी बढ़ाउने भन्दै चिन्ता व्यक्त गरिएको छ। यसलाई कसरी लिन सकिन्छ? सीआईएनसँग कुरा गर्दै संविधानविद विपिन अधिकारी,
2: जसरी भए पनि सरकारको अनुकूल भइदिने प्रयास गर्न लागे भने हाम्रो मौलिक अधिकारहरूको के होला? स्वतन्त्र न्यायपालिका नभइकन संविधानको सर्वोच्चता कसरी कायम होला भन्ने एउटा प्रश्न चाहिँ उठ्यो। प्रधान न्यायाधीशले यो दरपेटका इस्युहरूमा हस्तक्षेप गर्ने प्रचलन छैन र जे जति काम कारवाही हुन्छ त्यो प्रशासनिक नै भए पनि न्यायिक प्रकारको काम कारवाही हो र प्रधान न्यायाधीश या निमित्त प्रधान न्यायाधीशले अब चाहिँ हस्तक्षेप गर्नुपर्ने दिन पनि नेपालमा आयो। अब त्यो चाहिँ परम्परागत रूपमा नदेखिएको एक किसिमको हस्तक्षेप भएको हुनाले अब त्यसमा पनि एउटा टिप्पणी छ। अनि यो अवस्थामा पुर्याउने हाम्रा चाहिँ प्रक्रियाहरू, प्रशासनिक संयन्त्रहरू, रजिस्ट्रारको कार्यालयहरू र एउटा सिफारिस भएको तर नियुक्ति नभएको प्रधान न्यायाधीशले जसरी निर्णयहरू गरिएको देखिन्छ, प्रभावित गरेको देखिन्छ, अनि त्यसबाट के भयो भने यो त एनआरकी भन्छन् यसलाई। यो कानूनको शासनको प्रत्याभूति त अदालतबाट हुनुपर्दछ र विवादग्रस्त मान्छेले अदालत छोडेर हिँड्नुपर्छ। यो अदालतलाई चाहिँ सार्वजनिक रूपमा अपराधी जस्तो उभ्याएर अनि आफ्नो राजनीति गर्न कसैले पनि पाउँदैन। अब हामी एउटा कानूनको शिक्षकले भन्ने प्रष्ट भाषा त्यही नै हो।
1: यसैबीच नेपाल बार एसोसिएशनले सर्वोच्च अदालत प्रशासनले संवैधानिक महत्वका रिट निवेदन दर्ता नगरी न्यायिक प्रक्रियामै अवरोध सिर्जना गर्ने भन्दै आपत्ति जनाएको छ। बारका महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाद्वारा आज जारी प्रेस विज्ञप्तिमा विगत केही समयदेखि सर्वोच्च अदालतमा दायर भएका संवैधानिक महत्वका रिट निवेदनहरू अदालत प्रशासनले दरपेट गरी फर्काउने तथा त्यस विरूद्ध परेका निवेदन समेत लामो समयसम्म दर्ता नगरेर न्यायमार्ग अवरूद्ध पारिएको उल्लेख गरिएको छ। संसदीय सुनवाई समितिमा प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज शर्मा विरूद्ध 16 उजुरी परेका छन्। समितिले उजुरी दिनका लागि तोकेको 10 दिनको समय आज सकिएको छ। यस अवधिमा डाक्टर शर्मा विरूद्ध 16 उजुरी परेका संघीय संसद सचिवालयले जनाएको छ। प्राप्त उजुरीहरू संसदीय सुनवाई समितिका सदस्यहरूलाई भोलि वितरण गरिनेछ। उजुरीका आधारमा डाक्टर शर्मासँग प्रश्न राख्दै पर्सि बुधबार जवाबको मौका दिइने सचिवालयका प्रवक्ता एकराम गिरीले सीआईएनसँग बताउनुभयो।
3: आज 5 बजेसम्म 16 उजुरीहरू प्राप्त भएको छ समितिमा। अब समितिको बैठक भोलि बसेर उजुरीहरू खोल्ने, उजुरीहरू समितिका सदस्यहरूले वितरण गर्ने, अध्ययन गर्ने, त्यसपछि आवश्यकता अनुसार अब समितिले निर्णय गर्न चाहिँ बाँकी नै छ। अब समितिले उजुरीलाई कसरी अगाडि बढाउँछ भन्ने हुन्छ। आवश्यकता अनुसार उजुरीकर्तालाई बोलाएर अथवा प्राप्त उजुरीहरूको भेरिफिकेसन गर्ने लगायतको काम पनि समितिले गर्ला नै। भोलि प्रस्तावित प्रधान न्यायाधीशले आफ्नो कार्यजना सहित कुनै एउटा बैठकमा आमन्त्रित गर्छ। उजुरी सकिसके पछाडि आमन्त्रित गर्छ समितिले र उहाँले आफ्नो कार्य योजना प्रस्तुत गर्नुहुनेछ।
1: संसदीय सुनवाई समितिका अनुसार बुधबार बिहान 9 बजेदेखि 3 बजेभित्र उजुरी उपर डाक्टर शर्माको जवाफ र सिफारिशलाई निर्णयार्थ पेश गर्ने तयारी रहेको छ। सांसदहरूले प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्न सभामुखको ध्यान आकर्षण गराएका छन्। आज प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली कम्युनिष्ट पार्टी नेकपाकी सांसद बल्लावती शर्माले प्रतिनिधि सभा नियमावलीको नियम 56 अनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्नुपर्ने व्यवस्था रहेको स्मरण गराउनुभयो।

0: उठाइरहँदाखेरि नियम 56 प्रत्यक्ष प्रश्न गर्न सकिने भन्ने कुरालाई पनि कारणहीन होस्। आज पहिलो दिन हो र यो हप्ता हामी सेड्युलमा हेर्दा 4 दिन चल्दैछ, पक्कै पनि हामीले सम्माननीय प्रधानमन्त्रीज्यूलाई प्रश्न गर्न सकिनेछ, यो मैले स्मरण गराउन चाहन्छु।
1: पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाहलाई लक्षित गर्दै संसदमा विभिन्न विषय उठिरहेका छन्। सुकुम्बासी बस्तीमा डोजर चलाएको विषय, संसद बैठक छोडेर बाहिर रहेको घटना तथा अध्यादेश सम्बन्धी विषयमा सम्बन्धित विपक्षी दलहरूले प्रधानमन्त्रीसँग जवाफ माग गर्दै आएका छन्। तर प्रधानमन्त्रीले हालसम्म संसदमा ती प्रश्नको प्रत्यक्ष जवाफ दिनुभएको छैन। सरकारले समस्याग्रस्त सहकारीमा फँसेका बचत रकम फिर्ता दिन शुरू गरेको छ। पहिलो दिन आज 3 सहकारी 378 जना साना बचतकर्ताले आफ्नो रकम फिर्ता पाएका छन्। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार रकम फिर्ता पाउनेमा कान्तिपुर सहकारीका 215 जना, शिव शिखर बहुद्देश्य सहकारीका 156 जना र पशुपति सहकारीका 7 जना बचतकर्ता रहेका छन्। समितिले शुरूमा थोरै रकम बचत गरेका बचतकर्तालाई प्राथमिकता दिएको जनाएको छ। अब भने बचत रकमको आधारमा वर्गीकरण गरेर क्रमशः रकम फिर्ता गरिने भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टले सीआईएनसँग बताउनुभयो।
2: आजबाट चाहिँ समस्याग्रस्त सहकारीका साना बचतकर्ताहरूको बचत फिर्ता गर्ने गरी काम शुरू गरिएको छ। आज हामीले कान्तिपुर, पशुपति र शिव शिखर सहकारी 3 सहकारीका बैंक भेरिफिकेशन भएर आएका बचतकर्ताहरूको चाहिँ करिब 378 जना बचतकर्ताहरूको बचत फिर्ता गरेको अवस्था चाहिँ छ र अब क्रमशः हामी यो कुरालाई निरन्तर भनिन्छौं।
1: नेकपा एमाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः पार्टी सदस्यता दिने निर्णय गरेको छ। आज बसेको एमाले सचिवालय बैठकले उहाँलाई सदस्यता दिने निर्णय गरेको हो। पार्टी सचिव पद्मा अर्यालले बैठकबाट भण्डारीलाई सदस्यता दिने निर्णय भएको जानकारी दिनुभयो। यसअघि एमाले पूर्व राष्ट्रपति भइसकेको व्यक्तिलाई सक्रिय पार्टी सदस्य बनाउन नहुने तर्क गर्दै भण्डारीको सदस्यता खारेज गरेको थियो। गत साउनमा बसेको केन्द्रीय समिति बैठकले उहाँको नवीकरण भइसकेको सदस्यता पनि समेत रद्द गरेको थियो। भण्डारीलाई पुनः सदस्यता दिएसँगै एमालेको आन्तरिक राजनीतिमा नयाँ समीकरण बन्न सक्ने अनुमान गरिएको छ। सीआईएनसँग कुरा गर्दै एमाले नेता विशाल भट्टराईले भन्नुभयो,
3: आन्तरिक समस्याहरूलाई समाधान गर्दै तिक्ततापूर्ण विगतहरूलाई बिर्सेर पार्टीलाई एक ढिका बनाउन जरूरी थियो। कतै न कतै विद्या भण्डारीको सदस्यता नवीकरण नहुनाको कारणले गर्दा पार्टीभित्र देखिएका कतिपय समस्याहरू र कतिपय साथीहरूले महसुस गर्नुभएको असहजतालाई अन्त्य गरेर अब फेरि पार्टीलाई चाहिँ सबल र सुदृढ गर्नुपर्छ भन्ने मनसायका साथ हुनुपर्छ आजको पार्टीको सचिवालय बैठकमा। पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा पूर्व राष्ट्रपति सम्माननीय विद्यादेवी भण्डारी, जो हाम्रो पार्टीको उपाध्यक्ष पनि हुनुहुन्थ्यो कुनै बेला, उहाँको सदस्यता नवीकरण भएको छ।
1: राष्ट्रिय तथ्याङ्क कार्यालयले सरकारी विज्ञापन सम्बन्धी नयाँ नीतिका कारण राष्ट्रिय आर्थिक गणनाको प्रचार प्रसार प्रभावकारी रूपमा गर्न नसकेको जनाएको छ। यसले विशेष गरी ग्रामीण क्षेत्रमा गणनाको काम प्रभावित भएको कार्यालयको भनाइरहेको छ। आज रेडियोकर्मीसँग भएको छलफलमा प्रमुख तथ्याङ्क अधिकारी डाक्टर कमल प्रसाद पोखरेलले निजी संचार माध्यमसँग अपेक्षित सहकार्य गर्न नपाउँदा सूचना प्रवाहमा समस्या भएको बताउनुभयो।
4: पछिल्लो खास गरेर सरकारको विज्ञापन सम्बन्धी निजी क्षेत्रसँगको सहकारी सम्बन्धी नीतिले गर्दाखेरि हामीले जुन रूपमा सहकार्य गर्ने योजना बनाएको थियौँ त्यही रूपमा गर्न सकिरहेको छैनौँ। तथापि सूचना तथा संचार मन्त्रालयसँग छलफल र मिटिङ गरेर एउटा यो विज्ञापन बोर्ड मार्फत यहाँहरूलाई विशेष रूपमा अनुरोध चाहिँ गरेका छौँ। त्यो अलिकति हाम्रो डाइरेक्ट हुने थियो, यो चाहिँ अलिक इन्डाइरेक्ट बाटो चाहिँ समाउनु परेको।
1: भारतको बिहार राज्यबाट विभिन्न प्रलोभनमा पारेर जोखिमपूर्ण अवस्थामा पुगेका 6 नेपाली बालबालिकालाई उद्धार गरिएको छ। नयाँ दिल्ली स्थित नेपाली दूतावास तथा सामाजिक संस्था किन इण्डियाको पहलमा उनीहरूको उद्धार गरिएको हो। उद्धारपछि बालबालिकालाई सुरक्षित रूपमा स्वदेश फिर्ता गराउने तयारी भइरहेको किन इण्डियाका कार्यकारी निर्देशक नवीन जोशीले जानकारी दिनुभयो। सुदूरपश्चिम प्रदेशमा क्षय रोग नियन्त्रणका लागि विभिन्न प्रयास भइरहेको भए पनि नयाँ बिरामी पत्ता लगाउने काम अझै चुनौतीपूर्ण बनेको छ। स्वास्थ्य निर्देशनालयका अनुसार धेरै संक्रमित अझै स्वास्थ्य प्रणालीको पहुँच बाहिर रहेको अनुमान गरिएको छ। आर्थिक वर्ष 2082-83 6384 जना नयाँ 600 रोगीको पहिचान पत्ता लगाउने लक्ष्य राखिएको थियो, तर हालसम्म 3651 जना मात्रै पहिचान भएका छन्, जुन लक्ष्यको 57% हो। निर्देशनालयका अनुसार क्षय रोग फुकल प्रसन्न मनोज प्रसाद ओझाका अनुसार कैलाली र कञ्चनपुर क्षय रोगका मुख्य प्रभावित जिल्ला बनेका छन्। प्रदेशभर फेला परेका कुल बिरामी मध्ये 68% यी दुई जिल्लामै रहेको उहाँले बताउनुभयो। साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई श्रृंखलामा नेपालले स्कटल्याण्डसँग 6 विकेटले हराएको छ। स्कटल्याण्डले दिएको 195 रनको लक्ष्य नेपालले 38 ओभर 1 बलमा 4 विकेट गुमाएर भेटायो। यसअघि किर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले 34 ओभर 1 बलमा 194 रन बनाउँदा सबै विकेट गुमायो। यो जीतसँगै नेपाल लीग दुई तालिकामा 27 खेलमा 22 अंक सहित 5 स्थानमा उक्लिएको छ। यस्तै स्कटल्याण्ड 31 खेलमा 38 अंक सहित शीर्ष स्थानमा र अमेरिका 26 खेलमा 36 अंक सहित दोस्रो स्थानमा छ। कृतिपुरमा चलिरहेको लीग दुई श्रृंखलाको पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई हराएको थियो।
5: सन्तोषी रावल गुल्मीको चन्द्रकोटका नागरिकलाई घर दैलोमै स्वास्थ्य उपचार सेवा।
6: लगभग हामीहरू अब सबै डक्टर जति आउनु चेक गर्नु राम्रै भएको छ, होइन हामी बुटो जानु पर्थ्यो, अहिले चाहिँ यहाँ त अब यहाँ आएर चेक गर्न पाउनु त धेरै खुसी हुन्छ।
7: औषधि वितरण कार्यक्रम पनि हाम्रो निशुल्क छ, केही केही अब कुनै कुनै महिना इसिजी पनि हामीले निशुल्क गरेका छौँ।
5: गाउँमै गुणस्तरीय स्वास्थ्य सेवाका लागि स्थानीय सरकारको पहल। रिपोर्टसँगै कृषि उत्पादन बढ़ाएर आत्मनिर्भर बन्न सरकारको जोड़। कृषि मन्त्रीसँगको विशेष संवाद पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
9: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
8: डाक्टरद्वारा दिइने सेवाहरू
10: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
8: अनुहारका हड्डी भाँचिएको जोड्ने,
10: दाँतको एक्सरे सेवा,
8: सामान्य तथा जटिल दाँत निकाल्ने,
10: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
8: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
10: मेसिनबाट जरेदेखि दाँत फरिने,
8: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
10: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
8: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
10: साथै
9: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
10: बाङ्गो चिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
11: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराही दाङ दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 0825267777।

0: कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोकोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: यी ढाड घाँटी र घुँडाको दुखाइबाट पीड़ित हुनुहुन्थ्यो तर अहिले गाउँमै सञ्चालन हुने शिविरमा जाँच गराएर औषधि पाउन थालेपछि उहाँ निकै खुसी हुनुहुन्छ
3: घुँडा दुख्ने ढाड दुख्ने घाँटी दुख्ने औषधि गर्न यस्तो डाक्टर आएर सुविधा गरिदिएमा त धन्यवाद भन्नु पर्यो हामीले राम्रो गर्नु पर्यो बाबुलाई डाक्टर साहबलाई अब के गर्नु हामी त बुढी मान्छे
2: अर्का स्थानीय बीरबहादुर कार्कीले बुटवलबाट पाउने सेवा आफ्नै गाउँबाट पाउनुभयो घर नजिकै मासिक रूपमा रोगका विशेषज्ञहरूबाट गुणस्तरीय जाँच हुँदा आफूलाई राहत मिलेको उहाँले बताउनुभयो
4: लगभग हामीहरू अब सबै डाक्टर जति आउनु चेक गर्नु राम्रै भएको छ हामी बुटवल जान पर्थ्यो अहिले यहाँ अब यहाँ आएर चेक गर्न पाउनु त धेरै खुसी कुरो
2: वडा कार्यालयले चालू आर्थिक वर्षमा 7,50,000 रुपियाँ बजेट छुट्याएर गत असोजदेखि शिविर सञ्चालन गर्दै आएको छ हालसम्म 475 जनाले सेवा लिएका छन् ती मध्ये 93 जनाको पाठेघरको मुख क्यान्सर जाँच गरिएको छ हाड जोड्ने महिला तथा स्त्री रोग जनरल फिजिसियन आँखा छाला तथा यौन रोग नाक कान घाँटीका सेवा शिविरमा पाइने विश्वखरका स्वास्थ्य चौकीका प्रमुख राज आर्यन शाहले बताउनुभयो
5: हाड जोड्ने तथा जोड्ने पदार विशेषज्ञ महिला तथा प्रसूति रोग विशेषज्ञ नेत्र रोग विशेषज्ञ जनरल फिजिसियन छाला रोग तथा यौन रोग विशेषज्ञ नाक कान घाँटी हाम्रोमा हरेक महिना केही केही ल्याब जाँच पनि निशुल्क हुन्छ औषधि वितरण कार्यक्रम पनि हाम्रो निशुल्क छ केही केही अब कुनै कुनै महिना इसिजी पनि हामीले निशुल्क गरेका छौँ युएनएसले सेवा पनि निशुल्क हुन्छ भारतको जाँच भिसाको जाँच पनि निशुल्क गर्ने गरेका छौँ मैलेसम्म
2: वडा अध्यक्ष कमल केसीका अनुसार मासिक रूपमा फरक फरक विशेषज्ञ डाक्टर ल्याएर सेवा दिँदै आएको छ यो शिविर हरेक महिनाको अन्तिम शनिबार सञ्चालन हुने गरेको छ
6: यो कार्यक्रम यो आर्थिक वर्ष मात्रै नभएर आगामी दिनमा पनि निरन्तरता दिएर लैजाने एकदम सोचिरहेको छु एकदमै प्रभावकारी भएको चाहिँ मैले चाहिँ महसुस गरिरहेको छु
2: पहिले सामान्य उपचारकै लागि पनि बुटवल वा काठमाडौँ जानुपर्ने बाध्यता थियो तर अहिले गाउँमै विशेषज्ञ सेवा पाउँदा यात्रा खर्च बचत भएको छ भने समयको समेत सदुपयोग भएको छ उमाकान्त पोखरेल सीआईएन रेडियो धुरकोट गुल्मी
7: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ आयात प्रतिस्थापन गर्न कृषि क्षेत्रमा नयाँ योजना ल्याउने सरकारको तयारी
8: त्यसैले कुन कुन नीतिहरू परिवर्तन गर्ने भनेर अहिले मेरो फर्स्ट इन्टरभेन्सन नै आफू पनि कानूनकै ब्याकग्राउण्डबाट आएको हुनाले मैले कति धेरै कानूनी फ्लजहरू देखेको छु कानूनमै नगरिकन हामी उछिनेर जान सक्दैनौ
7: उत्पादनदेखि बजारीकरणसम्म सरकारको नयाँ रणनीति विशेष कुराकानी बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
9: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
10: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
9: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसिटी दाँत तथा गिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि
11: फोन नम्बर 082-563-479
9: मोबाइल नम्बर 98-494-67-487
12: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो
13: राम्रो जोडी छ दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्
12: यस्तो खुसीको बेला छ हुनेवाला सम्झी सम्झिनेको फोटो खिच्नु परेन
13: हो खिचौ खिचौ केटाकेटी सबैको सामूहिक खिचौ न
12: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर
13: यो दाइजोको कुरा चाहिँ नगरौ तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन् यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो यो त गैर कानूनी समेत हुन्छ
14: नेपाल सरकार विज्ञापन बोर्ड
11: वरिष्ठ छाला तथा यौन विशेषज्ञ डाक्टर डाङको शंकर मेडिकल हलमा
14: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा बोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
11: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, गण्डी फोर, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
14: बिरामी जाँच्ने मिति यही ज्येष्ठ 9 गते शनिबार।
15: डाक्टर क्षितिज नेपालीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दल। फोन नम्बर 082562023, 98478817 र 98478735643।
8: हामी लगभग मैले वनमा जुन कानुनहरू 20-25 वर्षदेखि त्यही कानुन लागू भइरहेछ, जसले गर्दाखेरि कानुनको रिभ्यू नभएर पनि भएको हो कि कतिपय कुराहरू कानुनको, किन भन्दाखेरि सरकार नीति नियम भन्दा बाहिर त गएर काम गर्न सक्दैन, त्यसैले कुन नीतिहरू परिवर्तन गर्ने भनेर अहिले मेरो फर्स्ट इन्टरभेन्सन नै, आफू पनि कानुनकै ब्याकग्राउन्डबाट आएको हुनाले मैले कति धेरै कानुनी फ्लजहरू देखेको छु, कानुनमै नगरिकन हामी उछिनेर जान सक्दैनौँ। त्यसैले सर्वप्रथम चाहिँ कृषि र वनको कुन कानुनहरू परिवर्तन गर्नुपर्ने छ त्यसमा अध्ययन भइराखेको छ, वन विकासको बाधक बन्ने छैन।
17: अहिले धेरैले चर्चा गर्ने भनेको वन ऐन र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन सम्बन्धी त्यो छ, त्यो सबै बाधा अवरोधहरू तपाईँको पालामा
8: अब अटोमेसन हुन्छ। यो कानुनले हामीले गर्न पाएन भन्ने हुँदैन कि अब त्यो कुरा लेखिसकेपछि त अटोमेसनमा जान्छ नि त, भनेको त्यही दबाब टेकेर उहाँहरूले काम गर्न पाउनुहुन्छ। कानुनलाई नै कानुनको फ्लजमा चाहिँ टेकेर धेरै कामहरू हुने गरेका थिए, अब त्यो काम चाहिँ रोकिन्छ।
17: तपाईँले कर्मचारीमा कस्तो उत्साह पाउनुभयो दुवै मन्त्रालयको अहिले तपाईँले गरिराखेको काम हेर्दाखेरि कस्तो छ, उहाँहरूमा उत्साह कस्तो देखिराख्नु भएको छ अहिले?
8: मैले एउटा मात्र निर्देशन के दिएको छु भने यो देश मेरो मात्र होइन, यो देश तपाईँहरूको पनि हो, तपाईँको छोराछोरी पनि विदेश छन्। आजको दिनमा हाम्रै साथमै बस्ने कर्मचारीहरूको छोराछोरी विदेश छन्, को भोलि एकजना बिरामी पर्दाखेरि तपाईँको बिदा लिएर बस्नुपर्ने अवस्था छ, अथवा कसैले बुढा मान्छे छन् भने टेक केयर गर्ने मान्छे छैन। यो देश मेरो मात्र होइन कि यो देश कर्मचारीको पनि होइन, त्यसैले यसपटक हामीलाई जनताले हामीलाई मात्र सुध्रेन, जनताले नेतालाई मात्र सुध्रे बनाएन नि त, जनताले त पुरै संयन्त्र सुध्रोस् भनेर हामीलाई म्यान्डेट दिएर पठाउनु भएको छ। सो संयन्त्र सुध्रेन भने पनि हामी काम गर्छौँ, संयन्त्र सुध्रिन्छ भने हामी सौहार्दपूर्ण व्यवहार गरेर हामी एकदम एउटै फ्यामिली हो नि त, होइन एउटा फ्यामिली भएर काम गर्छौँ। यदि उहाँहरूले सहयोग गर्नु भएन भने तर पनि हामी काम गर्छौँ, काम गर्ने भनेर आएको
17: भनेको निजामती छ र कर्मचारी प्रशासनले विगतमा अरू मन्त्रीको जे जति तितो थियो त्यो खालको अहिले
8: त्यसमा चाहिँ कम्प्रोमाइज गर्दैन भन्छन् होला होइन, सायद योभन्दा अगाडिका नेताहरूले चाहिँ राजनीतिलाई गरिखाने पेसा भने हामीलाई यो पेसा राजनीतिलाई गरिखाने पेसा बनाउन छैन। भोलि गएर मैले राजनीति सकिने पदमा रहँदासम्म एउटा कुरा हो, तर भोलि पल्ट म बाहिर गएर पनि मसँग धेरै उपायहरू छन्, म आफै कानुन व्यवसाय हो, केही न केही गरेर खान सक्ने अवस्था छ भनेको राजनीतिलाई मैले चाहिँ हामी धेरै तमाम युवाहरूले अब पेसा बनाउनु पर्दैन क्या, हामीसँग आफ्नै ब्याकअप छ, हामी जबसम्म यो ठाउँमा रहन्छौँ जबसम्म यो पोजिसनमा रहन्छौँ देशलाई घात गर्ने काम चाहिँ दिँदैन, यो देशमा बस्ने वातावरण चाहिँ हामी बनाउँछौँ।
17: पारिवारिक एउटा पृष्ठभूमि पनि तपाईँको खेती किसानीसँग जोडिएको छ, त्यो अनुसारको विज्ञतासँग जोडिएको छ, तपाईँले जब अरूलाई हेर्नुभन्दा आफैबाट पनि तपाईँले धेरै कुराहरू त्यो महसुस गर्न सक्नुहुन्छ, यसले कतिको सजिलो बनाउँछ अहिलेदेखि ल यसो गरौँ उसो गरौँ भन्ने त थुप्रै सुझावहरू आइराखेको होला, तपाईँको परिवारको सदस्यमा त कृषिसँग सम्बद्ध विज्ञ पनि हुनुहुन्छ क्या, अलिकति बताउनुहोस् न को को के ठाउँमा काम गरिरहेको।
8: अब ससुराबुवा त हुनुहुन्न, तर ससुरा बुवा चाहिँ माछा विशेषज्ञ हुनुहुन्थ्यो, कृषि मन्त्रालयको सहसचिवबाट रिटायर हुनुभएको हो, अनि उहाँ अहिले एक्सपायर हुनुभयो, तर उहाँको केही विज्ञताहरू हामीले छौँ। अनि त्यसरी मेरो श्रीमान एग्रिकल्चर इकोनोमिक्सको चाहिँ प्राध्यापक हुनुहुन्छ, मेरो जेठाजी पनि कृषि मन्त्रालय अन्तर्गत काम गर्नुहुन्छ, मेरो देवरहरू सबैजना, मेरो घरमा सबैजना चाहिँ कृषिमा मास्टर्स डिग्री नै हुनुहुन्छ,
17: भनेको सल्लाह सुझाव विज्ञता केही चाहियो भने त तपाईँले सुरुवात चाहिँ आफ्नै ठाउँबाट गर्न सक्नुहुन्छ।
8: त्योभन्दा पनि म प्र्याक्टिकल्ली म पनि किसान हो कि, म बच्चादेखि नै मलाई खेतीपाती गर्न आउँछ, कुन क्रप्स कसरी रोप्ने भन्ने थाहा छ मलाई, मलाई धान रोप्न आउँछ, मलाई हलो जोत्न आउँछ, मलाई सबै कुरा गर्न आउँछ, म चाहिँ पढेर भन्दा नि पढेर बनेको किसान हो नि त, म आफैलाई पनि सबै कुरा आउँछ भनेपछि, तर के छ त भन्दा म जुन ठाउँमा छु जुन पोजिसनमा छु त्यो त्यो कुरा पनि हेर्नु पर्यो अनि टेक्निकलिटिज पनि हेर्नु पर्यो होइन प्र्याक्टिकल र टेक्निकलिटिजलाई मिलाएर हामी मिड वेबाट जानुपर्ने अवस्था छ नि त यो नेतृत्व गरिराख्दाखेरि सबै कुरा चाहिँ हामी मिलाएर जान सक्छौँ सरकार भनेको नीति नियमले नियम भन्दा अथवा सरकार चाहिँ रुल अफ ल भन्दा त माथि छैन नि त सो रुल अफ लको कुरा त्यो गुड गभर्नेन्सको कुरामा पनि मैले लामो समयदेखि चाहिँ अध्ययन गर्ने अध्यापन गर्ने काम गरेको हुनाले त्यस अर्थमा चाहिँ मैले सायदै म यो काम चाहिँ सजिलै गर्छु जस्तो लाग्छ
7: संवैधानिक परिषदले प्रधान न्यायाधीश सिफारिश गरेसँगै व्यवस्थापिका र न्यायपालिका बीच तनाव बढ़ेको छ कामु प्रधान न्यायाधीश प्रधानले संवैधानिक परिषदको प्रधान न्यायाधीशमा सिफारिश विरूद्ध दायर दरपेट निवेदन दर्ता गरेर पीसी तोक्न आदेश दिएपछि सर्वोच्च प्रशासनका कर्मचारी कार्यकक्ष छोडेर बाहिर निस्केपछि विवाद बाहिर आएको हो नेपाल बार एसोसिएशनले सर्वोच्च अदालत प्रशासनले संवैधानिक महत्वका रिट निवेदन दर्ता नगरी न्यायिक प्रक्रियामै अवरोध सिर्जना गरेको भन्दै आपत्ति जनाएको छ भने राजनैतिक रूपमा दुई तर्फबाट विचारहरू आएका छन् विभाजित राजनैतिक विवादले गर्दाखेरि न्यायालयमा पनि राजनीति देखिएको छ सांसदहरूले प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्न ध्यानाकर्षण गराएका छन् भने न्यायालयमा देखिएको विकृतिको पनि कुरा उठाएका छन् सरकारले समस्याग्रस्त सहकारीमा फँसेको बचत रकम फिर्ता दिन शुरू गरेको छ नेकपा एमाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः पार्टी सदस्यता दिने निर्णय गरेको छ भारतको बिहार राज्यबाट विभिन्न प्रलोभनमा परेर जोखिमपूर्ण अवस्थामा पुगेका छजना नेपाली बालबालिकालाई उद्धार गरिएको छ सुदूरपश्चिम प्रदेशमा क्षयरोग नियन्त्रणका लागि विभिन्न प्रयास भए पनि नयाँ बिरामीहरू देखिन थालेका छन् र आईसीसी क्रिकेट कप लीग दुई श्रृंखलामा नेपाली स्कटल्याण्डलाई 6 विकेटले हराएको छ हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि जेठ 5 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई दीपक आचार्य पनि विदा हुन्छु नमस्कार शुभरात्रि
18: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
19: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
18: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
19: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
18: हजुर विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
20: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तर तथा कोराई जा
21: सम्पर्क मोबाइल नम्बर 98229264
22: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम चाङ च्याक यति बेला रात्रिको 8 बजेको छ।
2: It's 8 p.m.
3: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन। समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। थाह संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा माधव तिमिल सेनासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: प्रधानमन्त्रीले विज्ञापन गरिदिएपछि चीजको बिक्री बढ़्यो, 3 दिनमा 300 किलो खपत, 5 लाखको कारोबार।
0: भारतको कडाईले 3 सातादेखि नेपाली चिया निर्यात ठप्प, चिया गोदाममै थन्किँदा दैनिक जलाधारी कामदार प्रभावित।
1: कायमुकायम प्रधान न्यायाधीशको आदेश कर्मचारीले नमान्दा न्याय सेवा प्रभावित। इरानमा रहेका अमृत रिहा भएको गलत सूचना बारे परराष्ट्र मन्त्रालयले माफी माग्यो।
0: युद्ध अन्त्यका लागि इरान सामु अमेरिकाका 5 शर्त, सम्झौताका लागि नआएको कड़ा आक्रमण गर्ने ट्रम्पको धम्की।
1: र विश्वकप लीग टूमा स्कटल्याण्डलाई हराउँदै नेपाल 5 स्थानमा उक्लियो। आईपीएल क्रिकेटमा हैदराबाद विरूद्धको खेलमा चेन्नई ब्याटिङ गर्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781171 4780724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीको उत्पादन याक चीज यति बेला चर्चामा छ। गत शनिबार प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत डीडीसीको याक चीज खाँदै गरेको तस्विर सार्वजनिक गरिदिएपछि यसको चर्चा चोलिएको हो। डीडीसीका अनुसार काठमाडौँको लैनचोर, न्यू रोड, बिक्री काउन्टर तथा डिलरहरूबाट पछिल्लो 3 दिन हिजोसम्म 298 किलो 700 ग्राम याक चीज बिक्री भएको छ। 3 दिनमै करिब 5,37,000 रूपियाँको कारोबार भएको डीडीसीले जनाएको छ। डीडीसीका अनुसार देशभरको तथ्याङ्क अझै संकलन भइरहेको छ। प्रारम्भिक अनुमान अनुसार याक चीजको माग 25-30% बढ़ेको छ। डीडीसीका सूचना अधिकारी नीलकण्ठ गौतमले अहिले याक चीजको बिक्री केही मात्रामा बढ़ेको बताउनुभयो। उहाँले यसका ग्राहकहरू सीमित रहेको बताउँदै दीर्घकालमा यो कति लामो टिक्छ भन्ने हेर्न बाँकी रहेको बताउनुभयो।
3: बिक्री केही मात्रामा बढेको चाहिँ अब त्यो पोस्ट पछि चाहिँ मान्छे चाख्नलाई चाहिँ चाख्ने हिसाबले होला। कति दिनजेल टिक्छ भन्ने कुरा हो क्या। अब 2 दिन 4 दिन त्यो चाहिँ त्यो चाख्ने हिसाबले यस्तो पनि रहेछ भनेर कसैले थाहा नपाउँदाको हकमा कसैले किनेर लिएर चाहिँ बिक्री बढेको हो भने त्यो चाहिँ क्षणिक होला होइन नहोला। यसका रेगुलर ग्राहकहरू त हामीसँग जहिले पनि अब सीमित हुन्छन्। केही चाहिँ बढेको छ त्यो कुरा सही नै हो। अब यो कति लामो टिक्छ भन्ने कुरा चाहिँ बाहेक छ नि त।
0: डीडीसीले उच्च हिमाली क्षेत्रमा चौरीको दूधबाट याक चीज बनाउँदै आएको छ। बजारमा चीजको अभाव रहेको हल्ला फैलिए पनि डीडीसीले त्यसलाई अस्वीकार गरेको छ। सूचना अधिकारी गौतमका अनुसार डीडीसीसँग पर्याप्त मौजात छ। उच्च हिमाली क्षेत्रमा सीमित 6 देखि 7 महिनामा मात्र उत्पादन हुने भएकाले याक चीजको उत्पादन चुनौतीपूर्ण रहेको सूचना अधिकारी गौतमको भनाइ छ।
3: यसको उत्पादन पनि 6 महिना मात्रै हो। तपाईँ मङ्सिरदेखि चैतसम्म यो बन्दै हुन्छ। किनभनेदेखि हिमाली क्षेत्रहरूमा हिउँ पर्ने, यसको गाई बस्तुको चरानहरू जुन छ नि चरन पनि नहुने हुनाले त्यतिखेर चाहिँ कम्प्लिटली यो बन्द हुन्छ। अनि यो वैशाखदेखि कार्तिकसम्म चाहिँ यो उत्पादन सिजन यही हो। अन द स्पट उतै चिज बनाएर त्यो चिजहरू यहाँनिर केकको रूपमा यहाँ यता ल्याउँछौँ, काठमाडौँ ल्याउँछौँ।
1: करिब 3 सातादेखि चिया निर्यात ठप्प हुँदा व्यवसायी चिन्तित बनेका छन्। नेपाली चियामाथि भारतले अघोषित नाकाबन्दी लगाएपछि व्यवसायी चिन्तित बनेका हुन्। 18 दिनसम्म निर्यात प्रक्रिया अवरूद्ध भएर चिया गोदाममै थन्किदा समेत सरकारले समस्या समाधानका लागि कुनै पहल नगरेको व्यवसायीको गुनासो छ। राम्रो गुणस्तरको चिया उत्पादन हुने यही बेला गुणस्तरकै प्रश्न उठाएर भारतले नेपालको तयारी चियाको आयात रोकेको हो। नेपाली चियाको एकमात्र अन्तर्राष्ट्रिय बजार भारततिर चिया पठाउने मुख्य समयमै चिया निर्यातको बाटो बन्द हुँदा कृषक समेत चिन्तित बनेका छन्। समस्या शुरू हुनासाथ उद्योग मन्त्रीदेखि प्रधानमन्त्रीसम्मको ध्यान आकर्षण गर्न धेरै प्रयास गर्दा पनि समय नपाएको नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले दुखेसो पोख्नुभयो।
4: पहिला त तपाईँको रोकिएको तीन दिन चार दिन पाँच दिनमा हामी माथिबाट फोन गरिदिँदाखेरि जान्थ्यो, अब अहिले यहाँ अठार दिन भइसक्यो, हामी सबै ठाउँमा पहल गर्न पुगिसक्यौँ होइन, मन्त्रीहरू छ कसैसँग भेट हुन पाउँदैन, अब हामीले भयो भनेको ती सचिवजीहरूसँग कुरा गरेको छौँ, अब खोइ अहिलेसम्म गाडी छिरेर पनि केही नतिजा आएको।
1: भारत सरकारले मे एकदेखि लागू हुने गरी चिया आयातमा नयाँ र अव्यवहारिक नीति लागू गरेपछि चिया निर्यात ठप्प छ। नेपालबाट चिया बोकेर भारतीय नाका पुग्ने प्रत्येक गाड़ीबाट नमूना संकलन गर्ने, त्यसलाई प्रयोगशाला परीक्षणका लागि कोलकाता पठाउने र रिपोर्ट नआएसम्म बिक्री गर्न नदिने नियमको मारमा नेपालको चिया परेको चिया उत्पादक संघका अध्यक्ष पराजुलीको भनाई छ। अहिलेको समस्या समाधान नगरिएको नेपालको चिया नगरिएमा नेपालको चिया क्षेत्र नै तहस नहस हुने उहाँले चेतावनी दिनुभयो।
4: भोलि अब नेपालमा चिया इम्पोर्ट गरेर खानुपर्छ, अहिले पहिला जुट तपाईँको नेपालमा उत्पादन हुन्थ्यो, जुट फ्याक्ट्रिजहरू चल्दै थियो, अहिले इन्डियाबाट जुट ल्याउनु पर्दैछ नेपाललाई एकदम चिजमा पनि होइन, भोलि यही चिज आउँछ क्या, यहाँको उद्योग बन्द गरेर उसले अनि हामीलाई एक्सपोर्ट गर्छ चिया, अब इन्डियाबाट निर्वाध रूपमा सामान नेपाल आउनु पाउनु पर्ने भन्ने उनीहरूको धारणा छ होइन, तर हाम्रो चियाहरू चाहिँ एग्रोबेस इन्डस्ट्री सेक्टरलाई चाहिँ उनीहरूले दुःख दिँदैछ के।
1: नेपाली चियाको मुख्य बजार भारतमा वार्षिक करिब 1,50,00,000 किलो चिया निर्यात हुने गरेको छ। चिया उद्योगमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब 1,00,000 श्रमिक आश्रित छन्। निर्यात रोकिएपछि प्रशोधन उद्योगमा काम घटेको र दैनिक ज्यालादारी कामदार प्रभावित भएको उद्योगीहरूको भनाइ छ। 25,000-30,000 चिया खेतीमा आबद्ध कृषक समस्यामा पर्ने देखिएको छ। हाल नेपालभर 20,602 हेक्टर क्षेत्रफलमा चिया खेती विस्तार भएको छ। इलामस्थित टी एलायन्स अफ नेपालका अध्यक्ष गोपाल दाहालले भारतले नेपाली चिया लिन आनाकानी गरिरहेको बेला अन्य विकल्प खोज्नुपर्ने बताउनुहुन्छ।
5: भारतको बजार छोडेर चाइनासँग नजिक हुने भने सबैभन्दा राम्रो मार्केट चाइना, एउटा त्यहाँ भनेको भारतको 20 जनाले किनेको एउटै किन्नेहरू पनि छन्, अनि श्रीलङ्का पनि राम्रै भएको हो, अनि अरू राष्ट्रहरू पनि छन् धेरैवटा, नभएको के होइन, नेपालको चिया गुणस्तरीय छ होइन, इन्डियाले गुणस्तरीय चिया नेपालको चिया हाल्न खोजे मात्रै हो र हाम्रो कमजोरी के हो भन्दाखेरि विकल्प नखोजेर मेन चाहिँ भारतले नखोजेका मौकामा चाहिँ खोज्ने हो भने भारतले गएर सहज तरिकाले नेपालको चिया फेरि हामीलाई चाहिन्छ अनि आफै आउँछ हो।
1: अहिले भारतको नयाँ नीति पूर्ण रूपमा लागू भए नेपालको कुनै पनि चिया उद्योग टिक्न नसक्ने अवस्था सिर्जना हुँदा पनि सरकार रमिते बनेको व्यवसायीको आरोप छ। सरकारले भने समस्या समाधानका लागि छलफल भइरहेको बताएको छ। चिया निर्यातमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास भइरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता सहसचिव नेत्र प्रसाद सुवेदीले बताउनुभयो।
0: सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता शुरू गरेको जनाएको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज 3 सहकारीका 378 साना बचतकर्ताको रकम फिर्ता गरेको जनाएको। समितिका अनुसार कान्तिपुर सहकारीका 215, शिवशिखर बहुदशीय सहकारीका 156 जना र पशुपति सहकारीका 7 बचतकर्ताले बचत फिर्ता पाएका छन्। समितिका अनुसार आज पहिलो दिन थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिए पनि अब कर्मश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर फिर्ता गरिनेछ। समितिका अनुसार समस्याग्रस्त सहकारी करिब 76,000 बचतकर्ताको करिब 46 अर्ब रूपियाँ बचत फिर्ता गर्नुपर्नेछ। तीमध्ये अधिकांश साना बचतकर्ता छन्। 5,00,000 भन्दा कम रकम भएका बचतकर्तालाई साना बचतकर्ता र 5,00,000 भन्दा बढ़ी रकम भएका बचतकर्तालाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ। कुल 76,000 मध्ये 5,00,000 भन्दा बढ़ी बचत जम्मा गर्ने 18,000 बचतकर्ता छन्।
1: परराष्ट्र मन्त्रालयले इरानको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झार रिहा भइसकेको गलत सूचना सार्वजनिक भएको विषयमा माफी मागेको छ। मन्त्रालयले इरानको स्थानीय अदालतमा झार विरूद्धको मुद्दा विचाराधीन रहेको र झार रिहा भएको भन्दै यसअघि परराष्ट्र मन्त्री शिशिर खनालले सार्वजनिक गरेको विज्ञप्तिप्रति माफी मागेको हो। मन्त्रालयले झा हाल इरानको बन्दर अब्बासमा प्रपक्षका लागि थुनामै रहेको र उनको मुद्दा त्यहाँको स्थानीय अदालतमा विचाराधीन रहेको बताएको छ। परराष्ट्र मन्त्रालयका अनुसार अमेरिका इजरायल र इरान बीच गत फेब्रुअरी 28 द्वन्द शुरू हुनुभन्दा अगावै जनवरीको शुरूमा झासहित अन्य 6 विदेशी नागरिकलाई इरानी सुरक्षाकर्मीले क्यूसीएम टापुबाट नियन्त्रणमा लिएका थिए। यसअघि गत अप्रेल 15 इरानका लागि नेपाली अनररी कन्सल सहाराम शान्तियाले कतारस्थित नेपाली कार्यवाहक राजदूत कुमार राईलाई झार रिहा भएको र उनको रिहाई पत्र जारी भइसकेको भनी अनौपचारिक सूचना पठाउनु भएको थियो। सोही सूचनाका आधारमा मन्त्रालयले झार रिहा भएको विज्ञप्ति जारी गरेको थियो भने परराष्ट्र मन्त्रीले समेत सामाजिक सञ्जाल मार्फत उक्त कुरा सार्वजनिक गर्नुभएको थियो।
0: नेपाल परिवेशमा विद्या भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: कर्जा उपभोग तथा भुक्तानी गर्ने सम्बन्धमा जानी राखौं। बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणको बचतलाई निक्षेपको रूपमा स्वीकार गर्दछ। उक्त निक्षेप व्यक्ति तथा संस्थाको आवश्यकता पूर्ति गर्नका लागि तोकिएका शर्तहरूको अधीनमा रही कर्जाको रूपमा प्रवाह गरिन्छ। कर्जा उपभोग गर्दा बैंक तथा वित्तीय संस्थाबाट तोकिएका शर्त बमोजिम कर्जाको भुक्तानी गर्नु ऋणीको कानूनी दायित्व हो। कसैको बहकाउमा लागेर अथवा नियतवश कर्जा भुक्तानी गर्न नखोज्नु वित्तीय अनुशासन र आचरण विपरीतको कार्य हो। कर्जा उपभोग गरेर चुक्ता गरिएन भने ऋणी तथा जमानीकर्तालाई कालो सूचीमा राखिने धितो सुरक्षण लिलामी जस्ता कानूनी कार्यवाही हुनका साथै सामाजिक बहिष्करणमा समेत परिन्छ। तसर्थ कर्जाको रूपमा प्रवाह हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति भएकोले कर्जा भुक्तानी ऋणीको नैतिक तथा कानूनी दायित्व हो। सचेत ग्राहक बनौं, सुरक्षित कारोबार गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। टेलिफोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
7: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
8: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित रोगाट ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
9: सुरक्षा।
10: यो हो महा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: सर्वोच्च अदालतकी कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दिएको आदेश कर्मचारीले नमान्दा अदालतको काम प्रभावित भएको छ। मल्लले विधि र प्रक्रिया बमोजिम दर्ता हुन आएका रिट निवेदन दर्ता गर्न आदेश दिए पनि कर्मचारीले नटेरेका हुन्। नयाँ प्रधान न्यायाधीश सिफारिश भइसकेको अवस्थामा कायम मुकायम प्रधान न्यायाधीश मल्लले गत वैशाख 23 र 25 लगायतका मितिमा दर्ता हुन आएका रिट निवेदनहरू दर्ता गर्न आदेश दिनुभएको थियो। कानून व्यवसायीहरूले दर्ता गर्न ल्याएको रिट निवेदन दरपीट गरेको र दरपीट विरूद्ध रिट दर्ता गर्न खोज्दा पनि अदालत प्रशासन नगरेको कानून व्यवसायीहरूको गुनासोपछि उहाँले उक्त आदेश दिनुभएको हो। साथै दर्ता भएका सबै रिट निवेदन जेठ 5 लागि पेशी चढ़ाउन भन्नुभएको थियो, तर कर्मचारी कार्यकक्षबाट बाहिरिएका थिए। संवैधानिक परिषदले परम्परा विपरीत प्रधान न्यायाधीशमा नाम सिफारिश गरेपछि सर्वोच्च अदालतमा न्यायाधीशहरू विभाजित हुँदा न्याय सेवा प्रभावित भएको छ। संवैधानिक परिषदले प्रधान न्यायाधीशमा कामु प्रधान न्यायाधीश मल्ललाई सिफारिश नगरी चौथो नम्बरमा रहेका डाक्टर मनोज कुमार शर्मालाई सिफारिश गरेको थियो। हाल संसदीय सुनवाईका क्रममा रहनुभएका प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरूद्ध उजुरी दिने समय आज सकिएको छ। आजसम्म 16 उजुरी परेका छन्। अब संसदीय सुनवाईबाट अनुमोदन भएपछि शर्मालाई नियुक्तिको बाटो खुल्नेछ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नेपाल बार एसोसिएशन, कानूनी समुदाय, संचार माध्यम र नागरिक समाज सबैलाई विषयलाई गम्भीरतापूर्वक लिन आग्रह गर्नुभयो। भारतमा सन् 1973 न्यायाधीशहरूको वरिष्ठता मिचिएको घटनामा देशव्यापी कानूनी आन्दोलन भएको उदाहरण दिँदै उहाँले नेपालमा पनि न्यायपालिकाको स्वतन्त्रता रक्षाका लागि आवाज उठाउनुपर्ने उल्लेख गर्नुभयो।
9: हाम्रो न्यायपालिका खतरामा छ, हाम्रो संविधान खतरामा छ, न्यायपालिकाको इन्डिपेन्डेन्स खतरामा छ। एउटा कुरा हामीले के बिर्सनु हुँदैन भने न्यायपालिकाको जुन स्वतन्त्रता हो त्यो भनेको न्यायाधीशको लागि होइन, यो भनेको चाहिँ हामी नागरिकका लागि हो। एउटा न्यायपालिका स्वतन्त्र भयो भने न हामीले जस्टिस हुन्छ, हाम्रो अधिकारको रक्षा हुन सक्छ। त्यस कारण चाहिँ के छ भने द इन्डिपेन्डेन्स अफ जुडिसियरी इज नट द प्रिभिलेज अफ द जजेस देम्स, यो चाहिँ हाम्रो अधिकारको लागि हो।
0: संघीय संसदमा पेश भएको आगामी आर्थिक वर्ष 2083-84 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्तावमाथिको छलफल भोलि सकिने भएको छ। दुवै सदनका सांसदहरूले धारणा राख्ने क्रम नसकिएपछि भोलि पनि छलफल जारी रहने भएको हो। सांसदहरूले बोल्ने क्रम सकिएपछि भोलि नै अर्थमन्त्री डाक्टर स्वर्णिम वागीले जवाब दिनुहुने कार्यसूची तय भएको छ। गत बिहिबार प्रधानमन्त्री उपस्थित नभएको भन्दै विपक्षले अवरोध जारी राखेपछि सत्तापक्षको बहुमतमा नीति कार्यक्रम पारित गरिएको थियो। आजको प्रतिनिधि सभा बैठकमा भने हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले सभामुखको अगाडि पर्चासहित प्रदर्शन गरेको छ। संसद बैठक शुरू हुनासाथ पार्टीका सांसदको छातीमा प्रधानमन्त्री संसदप्रति जवाबदेही बन्नै पर्छ लेखिएको पर्चा टाँसेर प्रदर्शन गरेका थिए। प्रश्नदेखि भाग्न पाइँदैन, जनमतलाई सम्मान गर, संसद छलेर अध्यादेश ल्याउन बन्द गर, संसदीय मर्यादा पालना गर जस्ता नारा पर्चामा लेखिएको थियो। यसरी श्रम संस्कृति पार्टीले संसदभित्र प्रदर्शन गरेपछि सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभा बैठकमा पर्चा देखाएर प्रदर्शन गर्न कानून र नियमावली अनुसार नमिल्ने भन्दै मर्यादामा बस्न निर्देशन दिनुभएको थियो।
11: प्रतिनिधि सभाको यो सभा साँच्चै नै महत्वपूर्ण र कानून निर्माण गर्ने एउटा महत्वपूर्ण थलो हो। त्यसकारणले विरोध गर्ने विभिन्न शैलीहरू हुन्छन्, तर मर्यादामा बसेर विरोध गर्नुपर्ने हुन्छ। मर्यादामा बसेर विरोध गरिदिनको लागि म यहाँहरूलाई आगामी दिनमा यो आदेशकै रूपमा लिइदिन पनि म जानकारी गराउँछु। पर्चा देखाएर विरोध गर्ने सदनमा यो न हाम्रा कानून अथवा नियमावली हाम्रा प्राक्टिस कसैले पनि दिएको देखिँदैन। त्यसकारणले आगामी दिनमा विरोध गर्ने शैली मर्यादापूर्वक तरिकाले गर्नलाई म यो जानकारी गराउँछु।
0: आजै प्रतिनिधि सभामा नियमावलीमाथि सामान्य छलफल भई संशोधनका लागि समय तोकिएको छ।
1: नेकपा एमाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सदस्यता प्रदान गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा आज बसेको सचिवालय बैठकले भण्डारीलाई पुनः पार्टी सदस्यता दिने औपचारिक निर्णय गरेको हो। पूर्व राष्ट्रपति भण्डारीको भावी भूमिका र पार्टी नेतृत्वमा आउन सक्ने सम्भावनाबारे सोधिएको प्रश्नमा उपमहासचिव लेखराज भट्टले ठोस जवाब दिनुभएन।
12: अब उहाँ सदस्यता खुलेपछि नेतृत्व भन्ने कुरो त भोलिको प्रश्न हो। उहाँ कहाँ बस्ने, कता गर्ने, पार्टीले चाहिँ भोलि निर्णय गर्ला। आवाज आइरहन्छ, त्यो आवश्यकताले दिने कुरो हो। पार्टीले आफ्नो निर्णय के सुनाउँछ, के दिन्छ, एउटा पार्टीको सदस्यको हैसियतले सबैले त्यसलाई मानेर जान्छ। भोलि उहाँको सन्दर्भमा पनि त्यही लागू हुन्छ।
1: बैठकमा अध्यक्ष ओलीले पछिल्लो निर्वाचनको परिणाम र वर्तमान राजनैतिक परिस्थितिका सन्दर्भमा समीक्षात्मक सम्बोधन गर्नुभएको भट्टले बताउनुभयो। बैठकमा महासचिव शंकर पोखरेलले विभिन्न 11 कार्यसूची एजेण्डा प्रस्तुत गर्नुभएको थियो। ती एजेण्डाहरूमा पदाधिकारीहरूको वरियता क्रम निर्धारण, वर्तमान सरकारको काम कार्यवाहीको समीक्षा, पार्टी सदस्यता नवीकरण तथा विस्तार र पदाधिकारी एवं सदस्यहरूको कार्य विभाजन रहेका छन्। एमाले वर्तमान सरकार स्वेच्छाचारी ढंगले अगाडि बढ़िरहेको निष्कर्ष निकाल्दै यसबारे पनि छलफल गरेको छ। यस्तै संविधान संशोधन सुझाव कार्यदल गठन, निर्वाचन समीक्षा प्रतिवेदन तयारी कार्यदल गठन, पार्टी केन्द्रीय कार्यालय भवन निर्माण, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको निर्देशक समिति गठन र संगठन विभागको विस्तार जस्ता प्राविधिक तथा सांगठनिक विषयहरूमा पनि बैठकमा छलफल भएको उपमहासचिव भट्टले जानकारी दिनुभयो। एमाले सचिवालयको अर्को बैठक अब जेठ 8 बस्ने तय भएको छ। सो बैठकमा आज प्रस्तुत गरिएका बाँकी एजेण्डाहरूमाथि विस्तृत छलफल गरी आवश्यक निर्णय लिने तयारी छ।
0: नेपाली कंग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको नीतिगत सुधार र सामाजिक मुद्दामा काम गर्न 12 उपसमिति गठन गरेको छ। पार्टी उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्व प्रकाश शर्माले पार्टीको नीतिगत सुधार र सामाजिक मुद्दामा काम गर्न ती उपसमिति गठन गर्नुभएको हो। उपसमितिमा विभिन्न नेताहरूलाई जिम्मेवारी दिइएको छ।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रूपन्देहीमा कार्यरत नायब सुब्बा ओम बहादुर खाम्चा विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। जग्गाको नयाँ श्रेष्ठता कायम तथा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग 2,00,000 रूपियाँ घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले केही समय अघि खाम्चालाई पक्राउ गरेको थियो। नायब सुब्बा खाम्चाले घुस लिएको पुष्टि भएकाले आयोगले आज बिगो बमोजिमको जरिवाना र कैद सजायको माग दावी गर्दै मुद्दा दर्ता गरिएको प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
13: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको। मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
14: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
13: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
14: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
13: एकपटक दङ्गालीबाट किनेर हेर न।
14: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
15: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
13: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
16: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
17: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
13: प्रोप्राइटर सोमराज रैदास।
18: सम्पर्क फोन नम्बर 0982635775।
13: सम्पर्क नम्बर 98478263।
19: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
20: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
21: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड र गर्दनको दुखाई, समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825635509 र मोबाइल 98453065023
0: अङ्कले ओह्रालो लागेर 2730 बिन्दुमा कायम भएको छ। आज कुल 339 कम्पनीको शेयर खरिद बिक्री हुँदा 2,45,00,000,00,000 रूपियाँको कारोबार भएको छ। कारोबार भएका कम्पनी मध्ये 119 कम्पनीको शेयर मूल्य बढ़ेको छ भने 132 कम्पनीको ओह्रालो लागेको छ। कुल 18 कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन।
1: कैलालीको टीकापुर नगरपालिका 8 मौसमी रोगबाट बस्न टोल टोलमा स्वास्थ्य सरोकार समिति मार्फत समुदायमा सचेतना जगाउन थालिएको छ। धनसिंहपुर स्वास्थ्य चौकीले मौसम अनुसारका विभिन्न सर्ने तथा नसर्ने रोगबारे समुदायलाई सचेत गराउन समुदायमा स्वास्थ्य सरोकार समिति गठन गरेर जानकारी दिन थालेको हो। 8 ओडामा रहेका 17 टोल विकास संस्थामा 17 स्वास्थ्य सरोकार समिति गठन गरेर स्वास्थ्य सचेतना सञ्चालन गरिएका छन्। साथै हरेक टोल विकास संस्थाको अध्यक्ष स्वास्थ्य सरोकार समितिको सदस्य रहने गरी वडा अध्यक्षको नेतृत्वमा वडा स्तरीय स्वास्थ्य सरोकार समिति गठन गरिएको हो। सरोकार समितिले हरेक महिना समुदायका स्वास्थ्य समस्याबारे छलफल गर्ने, मौसम अनुसारका रोगबाट बस्ने उपायबारे जानकारी दिने गरेका छन्।
0: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानसँग शान्ति प्रक्रिया अगाडि बढ़ाउन प्रमुख 5 शर्त अघि सारेको छ। त्यसमा बम विस्फोटबाट भएको नोक्सान बापत अमेरिकाले इरानलाई कुनै क्षतिपूर्ति नदिने उल्लेख गरिएको इरानको समाचार एजेन्सी फार्सले जनाएको छ। इरानले 400 किलोग्राम समृद्ध युरेनियम अमेरिकालाई हस्तान्तरण गर्नुपर्ने पनि भनिएको छ। अर्को शर्तमा इरानमा एउटा मात्र आणविक ऊर्जा संयन्त्र संचालन गर्नुपर्नेमा अमेरिकाले जोड़ दिएको छ। यद्यपि उल्लेखित शर्त अमेरिका र इरान दुवैले आधिकारिक रूपमा पुष्टि गरेका छैनन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान सम्झौताका लागि तयार नभए कड़ा आक्रमण गर्ने धम्की दिनुभएको छ। उहाँले इरानले सम्झौताका लागि अझ राम्रो प्रस्ताव नल्याए पहिले भन्दा धेरै कड़ा प्रहार गर्ने धम्की दिनुभएको हो। समय घर्किँदै गएको उल्लेख गर्दै उहाँले चाँडो सम्झौता नभए इरानमा कोही पनि बाँकी नरहने चेतावनी दिनुभयो। ट्रम्पले इरानसँगको वार्ताका लागि कुनै निश्चित समय सीमा तोक्न भने अस्वीकार गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। हिजो मात्रै ट्रम्पले इजरायल प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग इरानको परिस्थितिबारे कुराकानी गर्नुभएको थियो। सैन्य विकल्पहरूमाथि छलफल गर्न ट्रम्पले भोलि आफ्नो शीर्ष राष्ट्रिय सुरक्षा टोलीको बैठक बोलाउने तयारी गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। इरानले युद्ध शुरू भएपछि आफ्नो नजिकै रहेको साँगुरो समुद्री मार्ग स्ट्रेट अफ होर्मुज बन्द गरेको छ। यो जलमार्ग बन्द हुँदा तेल आपूर्ति कम भएर अन्तर्राष्ट्रिय बजारमा तेलको भाव बढ़ेको छ। यसैबीच इरानले अमेरिकालाई होर्मुज स्ट्रेटमा गरिएको नाकाबन्दी हटाउन आग्रह गरेको छ। अन्यथा ओमान सागरलाई अमेरिकी सेनाको चिहानमा परिणत गरिदिने इरानले धम्की फर्काएको छ।
1: नेपाल परिवेशमा अब खेल समाचार। विश्वकप लीग टू क्रिकेट अन्तर्गत आज भएको खेलमा स्कटल्याण्डलाई 6 विकेटले पराजित गर्दै नेपाल अंक तालिकाको 5 स्थानमा उक्लिएको छ। जारी श्रृंखलामा दोस्रो जित हात पारेको नेपाल लीग टूको अंक तालिकामा 5 स्थानमा उक्लिएको हो। टीयू मैदानमा आज स्कटल्याण्डले दिएको 195 रनको लक्ष्य नेपालले 38 ओभर 1 बलमा 4 विकेट गुमाएर 199 रन बनाउँदै पूरा गरेको हो। नेपालको जितमा कप्तान रोहित पौडेल सर्वाधिक 74 रन बनाएर नट आउट रहे। ईशान पाण्डे 55 रन बनाएर आउट भए। कुशल भुर्तेल 28, आसिफ शेख 29 रनमा आउट भए। बोलिङमा स्कटल्याण्डका मार्क वाटले 2 र ब्रान्डेन म्याकमुलिनले 1 विकेट लिए। त्यसअघि त्रिवी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्ड 39 ओभर 1 बलमा 194 रनमा अल आउट भएको थियो। नेपालका लागि ललित राजवंशीले सर्वाधिक 4 तथा सन्दीप लामिछानेले 3 विकेट लिए। लामिछानेले आजको खेलमा विश्व कीर्तिमान बनाए। स्कटल्याण्ड विरूद्ध शुरूआती 2 विकेट लिएपछि लामिछाने एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कम खेलमा 150 विकेट लिने खेलाड़ी बनेका हुन्। त्यस्तै सोमपाल कामी दिपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान 1-1 विकेट लिए। स्कटल्याण्डका ब्रान्डन म्याकमुलेनले 73 र मिचेल इंग्लिसले 51 रन बनाए। जर्ज मुन्सेले 21 र मार्क वाटले 20 रन थपे। अन्य खेलाड़ीले सम्झन लायक प्रदर्शन गर्न सकेनन्।
0: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा अहिले चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबाद बीच प्रतिस्पर्धा भइरहेको छ। चेन्नईको एमए चिदम्बरम स्टेडियममा चेन्नईले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ। ताजा अवस्थामा चेन्नईले 7.2 ओभरको खेल हुँदा 2 विकेट गुमाएर 73 रन जोड़ेको छ। प्ले अफ दौड़मा रहेका दुवै टोलीका लागि यो खेल महत्वपूर्ण छ। 5 पटकको च्याम्पियन चेन्नई हाल अंक तालिकामा 6 स्थानमा छ भने हैदराबाद 3 स्थानमा छ। चेन्नईले आजको खेल कुनै पनि हालतमा जित्नै पर्ने दबावमा छ। हैदराबाद भने चेन्नईलाई हराउँदै प्ले अफमा स्थान सुरक्षित गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: प्रधानमन्त्रीले विज्ञापन गरिदिएपछि चीजको बिक्री बढ़्यो। 3 दिनमा 300 किलो खपत, 5 लाखको कारोबार।
0: भारतको कडाईले 3 साता

0: म गीतकार संगीतकार राजकुमार बगर तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.4 MHz।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रश्न

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाल बिरामी भए गोर्खा हस्पिटल दाम फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: कोराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कोराहीदान फोन नम्बर 082-581-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
4: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
5: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू
6: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
6: युनिच्यामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
5: बिरामी जाँच्ने मिति यही ज्येष्ठ 9 गते शनिबार।
8: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
9: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-561-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।
10: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
12: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
13: हाड जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
14: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
15: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
16: इन्डोस्कोपी सेवा
15: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
3: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान फोन नम्बर 082-560-734 र 082-560-138।
17: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना,
18: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
17: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू,
19: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
17: पिसाब पोल्ने समस्या,
19: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
17: पाठेघरमा मासु पलाउने,
19: निसन्तान महिलाको चेक जाँच,
17: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
5: बिरामी जाँच्ने मिति यही ज्येष्ठ 29 गते शुक्रबार।
17: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-595।

0: 410 मोबाइल नम्बर 9848789013 र 9805912871
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ, फेरि छोराछोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
3: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
2: बाङ्गा टिङ्गा दाँत मिलाउने,
4: शल्यक्रिया गरेर दाँत निकाल्ने,
2: खाली ठाउँमा दाँत भर्ने,
4: दुखेको दाँतलाई नदुखाई ज्वरैबाट निकालिने,
2: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
6: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
7: हाट जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
8: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएम यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
7: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
9: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98578-30-145, 98478-30-153 र 98649-41-944।
10: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
11: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खोलियो।
10: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
11: अब दामको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट: सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
10: तालिममा दिइने विषयहरू:
11: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
10: स्पेशल सेफ तालिम,
11: जापानिज सुशी तालिम,
10: वेट्रेस,
11: टुरिस्ट गाइड।
10: हाम्रा विशेषताहरू:
11: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
10: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
11: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
10: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
11: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
10: सम्पर्क मोबाइल 98410-170-99, 98410-170-99।
11: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
12: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।
13: खुसीको खबर, खुसी

0: खबर खुशीको खबर।
1: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
0: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
2: नेपाली जुत्ता घर
3: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
2: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
3: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
2: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी थारू गल्ली घोराही दाङ।
3: सम्पर्क मोबाइल नम्बर 98577-71546।
4: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
5: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
6: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।

0: तीन महीना को 125 एमबीपीएस इंटरनेट जो 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड
1: वरिष्ठ छाला तथा यौन विशेषज्ञ डाक्टर दानको शंकर मेडिकल हलमा
2: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा गोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेकजाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
1: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, गण्डी फोत, दुधी, तेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै फिरङ्गी, सिफलिस, पिसाब पोल्ने, पिसाबमा पिप देखिने
2: आदि समस्या भएका बिरामीको चेक जाँच तथा परामर्श सेवा।
3: बिरामी जाँच्ने मिति 8 जेष्ठ 9 गते शनिबार।
4: डाक्टर क्षितिज नेपालीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाल। फोन नम्बर 082562023, 98478617, 98478535।
6: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा प्रधान न्यायाधीश सिफारिश विरूद्धका रिट निवेदन दर्ता गर्न सर्वोच्चको प्रशासनलाई कामु प्रधान न्यायाधीशको आदेश, संसदभित्र र बाहिर तीव्र विवाद,
1: तर्पित भएका रिटहरूलाई दर्ता गर्ने आदेश दिनु कतिको न्यायोचित हो,
0: पछिल्लो विवादले संसद सरकार र न्यायालयमा कस्तो असर,
2: व्यवस्थापिका र कार्यपालिकाले अदालतको संवेदनशीलतालाई गम्भीर रूपमा आत्मसात गर्नुपर्ने बेला भएको छ,
0: अनि इबोला भाइरस संक्रमण रोक्न कंगोमा मानिसहरूलाई स्वास्थ्य सरसफाईमा विशेष ध्यान दिन त्यहाँका अधिकारीहरूद्वारा आह्वान। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। अफ्रिकाका स्वास्थ्य अधिकारीहरूले कंगो गणतन्त्रमा फैलिएको इबोला भाइरसको संक्रमण नियन्त्रणका लागि सरसफाई कायम गर्न आह्वान गरेका छन्। हाल देखिएको इबोला प्रकोप बुन्डी बुजो प्रजातिको रहेको र संक्रमित मध्ये एक तिहाई मानिसहरूको ज्यान लिने अधिकारीहरूले बताएका छन्। यो प्रजातिका लागि अहिलेसम्म कुनै प्रभावकारी औषधि वा खोप उपलब्ध छैन। संक्रमण डीआर कंगोबाट छिमेकी देश युगाण्डासम्म फैलिसकेको छ भने रुवाण्डा र दक्षिण सुडानलाई उच्च सतर्कतामा राखिएको छ। सशस्त्र द्वन्द जारी रहेको क्षेत्रमा फैलिएका कारण यसको नियन्त्रणमा चुनौती देखिएको अधिकारीहरूले बताएका छन्। बीबीसी संवाददाता जो इनवुड
4: भन्छन्,
3: यो भाइरस निकै नै खतरनाक छ र त्यो नै उनीहरूका लागि प्रमुख चिन्ताको विषय हो। यसले आन्तरिक रक्तस्राव हुँदै मृत्युसम्म पुर्याउन सक्छ, बीबीसी संवाददाताको भनाई। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी आईईएले इरान युद्धका कारण तेलका व्यापारिक भण्डारहरू घट्दै गएको चेतावनी दिएको छ। आईईएका प्रमुख फाती बिरोलले केही देशहरूले रणनीतिक भण्डारबाट इन्धन बिक्री गरे पनि अबको केही सातासम्म मात्रै पुग्ने भण्डार बाँकी रहेको जनाएका छन्। यसैबीच अन्तर्राष्ट्रिय श्रमिक संगठनले मध्यपूर्वको द्वन्द्वका कारण विश्वभरि 10 लाख मानिसहरूले रोजगारी गुमाउन सक्ने र सबैभन्दा मारमा आप्रवासी कामदार पर्ने आकलन गरेको छ। अन्वेषणका लागि समुद्रको गहिरो क्षेत्रमा जाने क्रममा गत सातादेखि हराइरहेका 4 जना इटलीका स्कुबा डाइभरहरू भेटिएको मालदिव्सको सरकारले जनाएको छ। बेपत्ता 5 जना मध्ये 1 जनाको शव बिहिबारै प्राप्त भएको थियो। फिनल्याण्ड र मालदिव्सका विशिष्ट तालिम प्राप्त गोताखोरहरूले 60 मिटर गहिराईमा रहेको भाबु एटोल गुफाभित्र उनीहरूको शव फेला पारेको 1 जना अधिकारीले बताए। बेपत्ताको खोजीमा फिनल्याण्डबाट 3 जना विशेषज्ञहरूको टोली हिजो मालदिव्स पुगेको थियो। उनीहरूको उद्धारका क्रममा मालदिव्सको नेशनल डिफेन्स फोर्सका 1 जना गोताखोरले पनि ज्यान गुमाएका छन्। इरानको विदेश मन्त्रालयले युद्ध अन्त्य गर्ने विषयमा अमेरिकाले अघि सारेको पछिल्लो प्रस्तावमा जवाफ पठाइएको जनाएको छ। इरानी संचार माध्यमहरूले अमेरिकाले ठोस लचकता नदेखाएको टिप्पणी गरेका छन्। त्यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति सम्झौताको प्रस्तावमा तत्कालै कदम चाल्न इरानलाई चेतावनी दिएका थिए। अर्कोतर्फ इजरायली संचार माध्यमहरूले अमेरिका र इजरायलका नेताहरूबीच युद्ध विराम भंग गरेर पुनः आक्रमण शुरू गर्ने विषयमा छलफल चलिरहेको उल्लेख गरे पनि त्यो विवरण आधिकारिक रूपमा पुष्टि भएको छैन। र स्पेनको उच्च अदालतले गायिका साकिरालाई 7 करोड़ अमेरिकी डलर फिर्ता गर्न कर प्रशासनलाई निर्देशन दिएको छ। 8 वर्षको कानूनी लड़ाईपछि अदालतको आदेशलाई साकिराले स्वागत गर्दै आफ्नो जीतलाई आफू जस्तै समस्यामा परेका सर्वसाधारणमा समर्पित गर्ने बताएकी छिन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा यहाँलाई स्वागत छ। सर्वोच्च अदालतकी कायम मुकायम प्रधान न्यायाधीशले अदालत प्रशासनलाई प्रधान न्यायाधीशको सिफारिश विरूद्ध परेको रिट निवेदन दर्ता गर्न भनिदिएको बताइएको आदेशले संसदभित्र र बाहिर विवाद चर्किएको छ। आजै दर्ता गर्न भनी आदेश भएकोमा सर्वोच्च प्रशासनले साँझसम्म त्यस सम्बन्धी कार्यवाही अगाडि बढ़ाएको पाइएको थिएन। एक रिपोर्ट। कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लले रिट निवेदनहरूको दर्ता प्रक्रिया अगाडि नबढ़ाइएका विषयमा मुख्य रजिस्ट्रार समक्ष ध्यानकर्षण गराउँदा प्रधान न्यायाधीशमा सिफारिश न्यायाधीशकै निर्देशन अनुसार नगरिएको भनेर आदेशमा उल्लेख गरिएका विवरण आएका छन्। साथै उनले आजै रिट निवेदन दर्ता गर्न र भोलि मंगलबार पेशी चढ़ाउन पनि आदेश दिएको विवरण आएका छन्। तर त्यसबारे सर्वोच्च अदालतका प्रशासनका अधिकारीहरूले औपचारिक प्रतिक्रिया जनाएका छैनन्। उनीहरूसँग सम्पर्क गर्ने बीबीसीको प्रयास सफल हुन सकेन। त्यस लगत्तै प्रतिनिधि सभाको बैठकमा सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूले कामु प्रधान न्यायाधीशको निर्णयको आलोचना गरेका थिए। रासोपाकी सांसद समीक्षा बास्कोटा,
1: सुन्न आए अनुसार आफैले कायम मुकायम प्रधान न्यायाधीशले डेलिगेशन बोलाएर रिट दर्पित भएका रिटहरूलाई दर्ता गर्ने आदेश दिनु कतिको न्यायोचित हो, यो हामीले छलफल गर्नै पर्छ।
0: तर संविधानको धारा 105 ले न्यायाधीशका बारेमा संसदमा बोल्न नपाइने भन्दै एमालेका सांसद ऐन बहादुर महरले आपत्ति प्रकट गरेका थिए।
4: संसदको कुनै पनि सदनमा छलफल नहुने कुरा स्पष्ट व्यवस्था गरेको छ, तर पटक पटक यो सदनमा यो संसदमा न्यायाधीशहरूका काम कारवाहीमाथि न्यायाधीशहरूको चाहिँ अपमान हुने गरी, अदालतको अपमान हुने गरी र शक्ति पृथकीकरणको सिद्धान्तलाई खण्डित हुने गरी जसरी अभिव्यक्ति भइरहेका छन्, खास गरी योभन्दा अगाडि बोल्नुभएका मान्य सदस्यहरूले त्यो कुरालाई चाहिँ गरेका छन्।
0: यसै सन्दर्भमा वकिलहरूको छात्र संगठन नेपाल बार एसोसिएशनका प्रतिनिधिमण्डलले कामु प्रधान न्यायाधीशलाई भेटेका थिए। त्यसपछि डाकिएको आकस्मिक बैठक मार्फत बारले के निर्णय लियो त भनेर साथी गनी अन्सारीले बारका अध्यक्ष विजय मिश्रलाई सोधेका छन्।
2: संसदमा कायम मकायम प्रधान न्यायाधीशको आदेश उप छलफल गर्न पाइँदैन, यो कुरा 2035 सालमा नेपाल बार एसोसिएसनका अध्यक्ष सर्वरत्न तुलाधरको मुद्दा निर्णय नम्बर 1197 सर्वोच्च अदालतले निरूपण गरिराखेको विषय छ। अहिलेको संविधानको धारा 105 पनि यही कुरालाई इंगित गरिएको छ। के इंगित गरिएको छ भन्दा संसदमा अदालतको न्यायाधीशको क्रियाकलाप आदेश विचाराधीन विषयमा के पनि बोल्न पाइँदैन, त्यो बहस गर्न बन्देज शीर्षकमा राखिएको छ। त्यसैले केही मान्यज्यूहरूले आवेश प्रेरित एवं दम्भमा आधारित भएर उन्मादी अभिव्यक्ति दिनुभएको छ, त्यसको अन्त्य पश्चातापबाट हुने कुरामा नेपाल बार एसोसिएसन स्पष्ट छ।
5: आगामी दिनमा कार्यपालिका र न्यायपालिका बीच कस्तो असर पर्न सक्छ सम्बन्धमा जस्तो लाग्छ यहाँहरूको, के निष्कर्ष केही यसबारे कुराकानी?
2: अदालत पवित्र स्थान हो, व्यवस्थापिका र कार्यपालिकाको गलत क्रियाकलाप अदालतमा परीक्षण हुन्छ, संविधान र कानून अनुसारको विषयवस्तुहरूको निर्णय अदालतबाट हुन्छ। आज अदालत नचाहिने भनेर बसेको शक्ति भोलि तुरन्तै अदालत हामीलाई चाहियो भनेर आउने परिस्थिति बन्दछ, यस्तो बनिआएको छ। त्यसैले गर्दा के भने कार्यपालिका र व्यवस्थापिका अदालतलाई कमजोर गर्नेतिर कुनै हालतमा कहिले पनि लाग्नु हुँदैन। अदालत कमजोर बनाउनु भनेको संविधान र लोकतन्त्रलाई कमजोर बनाउने काम हो।
5: उसो भए अहिले कार्यपालिका र व्यवस्थापिका तपाईँले भनेको जस्तो बाटोमा गएको हो?
2: अहिले व्यवस्थापिका र कार्यपालिकाले अदालतको संवेदनशीलतालाई गम्भीर रूपमा आत्मसात गर्नुपर्ने बेला भएको छ। कुनै पनि प्रकारको बहुमतको आडमा लिएको निर्णयले दूरगामी असर पर्दछ। अहिले गरेको क्रियाकलापको अन्त्य चाहिँ पश्चातापबाट हुने हामीले देखिरहेका छौँ।
5: भनेको कस्तो पश्चाताप?
2: कस्तो पश्चाताप भनेको हामीले बहुमत जो द्वितीयाई बहुमत इत्यादि भन्यौं, पहिला पनि यस्तो द्वितीयाई बहुमत थियो, द्वितीयाई बहुमत हुँदाखेरि हामीले जे गर्छौं त्यही कानून हुने, हाम्रो जिब्रोमा कानून हुने, राज्यको सबै निकायहरू हाम्रो अधीनमा रहनुपर्ने भन्ने किसिमको मानसिकता जो हामीले विकास गर्यौं त्यो होइन रहेछ भन्ने कुरा पछि समयक्रमले देखाउन सक्छ।
5: यो प्रकृतिको घटना पहिला भएको थियो कि थिएन विगतमा?
2: मेरो विचारमा यो कहिले पनि भएको थिएन। काम प्रधान न्यायाधीशले दुर्लभ अधिकार दुर्लभ क्षणमा प्रयोग गर्नुभएको छ, त्यस्तो प्रयोग गर्नुपर्ने अवस्था सृजना पनि भएको हो। अन्तिम जिम्मेवारी प्रधान न्यायाधीश वा काम प्रधान न्यायाधीशकै हो। त्यो कर्तव्य प्रयोग गर्दाखेरि के गरेको देखिएन भने उहाँकै अङ्ग प्रशासनले त्यसलाई पालना गरेको देखिएन। यो चाहिँ नेपालको न्यायिक इतिहासमा पहिलो घटना हो।
5: कामु प्रधान न्यायाधीशको कदम सही हो भने यहाँहरूको निष्कर्ष?
2: कामु प्रधान न्यायाधीशको संविधान कानून संविधानवाद मुलुकको प्रणाली न्यायपालिकालाई सही ठाउँमा राख्ने उहाँको संवैधानिक कर्तव्य हो। त्यो संवैधानिक कर्तव्य उहाँले आदेश मार्फत पूरा गर्नुभएको अवस्था छ। त्यो पूरा गरेको कुरालाई प्रशासनले नयाँ प्रधान न्यायाधीश आइसकेपछि यो अध्याय नै समाप्त हुन्छ भन्ने मनस्थितिका साथ अवज्ञा गरेको देखिन्छ। आज प्रधान न्यायाधीशको आदेश अवज्ञा हुँदा भोलि पनि अवज्ञा नहोला भन्न सकिन्न। प्रशासनको काम न्यायको अन्तिम अधिकारीको आदेश पालना गर्ने हो, उल्लङ्घन गर्ने होइन।
5: तपाईँहरूले पनि यस बीचमा कामु प्रधान न्यायाधीशको ध्यानाकर्षण गराएको भन्ने कुरा थियो, तपाईँहरूले त्यति बेला के भन्नुभएको थियो?
2: हामीले त्यति बेला के भनेका थियौँ भने अदालतमा आउने निवेदनहरू फर्काउने काम नगरियोस्, न्याय बोल्ने भनेको माथि सर्वोच्च अदालतको न्यायाधीशहरूले हो, तलबाट होइन। प्रशासनले प्रशासनिक काम गर्ने हो, न्यायिक विवेक प्रयोग गर्ने होइन। त्यस उसले गर्दा अदालतमा आउने मानिसहरू मन्दिरमा आउने मान्छेहरू सबैलाई निर्वाध प्रवेश दिनुपर्छ। प्रवेश गर्दाखेरि मुद्दा लाग्ने नलाग्ने भन्ने कुरा बहस छलफलबाट न्यायाधीशले निरूपण गर्ने कुरा हो भनेर हामीले भनेका छौँ।
5: समग्रमा आजको बैठकबाट निष्कर्ष भन्नु पर्दाखेरि कायम कायम प्रधान न्यायाधीशबाट जुन किसिमको आदेश आयो त्यसमा तपाईँहरूको समर्थन र त्यो सही हो भन्ने निष्कर्ष हो?
2: हाम्रो निष्कर्ष त्यही हो, त्यो निष्कर्ष अपालन गरेकोमा न्याय विवेक सत्यको खोजी गर्न भोलि दिउँसो 1:15 बजे नेपाल बायोसँगको प्राङ्गणमा हामीले लालटेन बालेर न्याय विवेक खोज्दैछौ।
5: न्याय हराएको हो अहिले?
2: अहिले विवेक हराएको छ।
0: उनी थिए नेपाल बार एसोसिएसनका अध्यक्ष विजय मिश्र, साथी गनी अन्सारीसँग कुरा गर्दै। नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता कायम गर्ने निर्णय गरेको पार्टीकी एक सचिवले बताएकी छन्। विगतमा उनको पार्टी सदस्यता एमाले रोकेको थियो, तर आजको निर्णयले उनलाई पार्टी भित्र्याउने बाटो खुलेको देखिन्छ। उक्त निर्णयबारे एमालेकी सचिव पद्मा अर्यालले भनिन्,
6: आज पार्टीको 8 सचिवालय बैठकबाट पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको सदस्यता
0: नेकपा एमालेभित्र चुनौती बेहोरिरहेका भनिएका अध्यक्ष केपी ओलीले विगतमा भण्डारीको पार्टीमा पुनरागमन रोकेका थिए, तर अहिले भने उनी पूर्व राष्ट्रपतिको पुनरागमनको निम्ति तयार भएको चर्चा तीव्र बनेको छ। तपाई नेपालका विभिन्न एफएम स्टेशनहरूबाट बीबीसी नेपाली सेवाको साझा पख सुनिरहनु भएको छ। हाम्रो कार्यक्रम www.bbcnepali.com गएर आफूले चाहेको समयमा पनि सुन्न सक्नुहुन्छ। अब एउटा अन्तर्राष्ट्रिय प्रसंग। अफ्रिकाका स्वास्थ्य अधिकारीहरूले इबोला भाइरसको संक्रमण फैलिएको कंगो गणतन्त्रमा कडाईका साथ सरसफाई कायम गर्न र यसको फैलावट रोक्न आग्रह गरिरहेका छन्। अफ्रिकन सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका प्रमुखले संक्रमणका कारण मृत्यु भएका मानिसहरूको अन्तिम संस्कार गर्दाखेरि पनि विशेष सतर्कता अपनाउन भनेका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
3: अफ्रिकामा 390 जनामा इबोला संक्रमण फैलिएको आशंका गरिएको र 100 जना मारिएको अपुष्ट विवरण आएको अफ्रिकाको स्वास्थ्य नियामकले जनाएको छ। यसअघि विश्व स्वास्थ्य संगठनले इबोलाले महामारीको रूप नलिएको तर ठूलो मात्रामा फैलिएको हुन सक्ने जनाएको थियो। हालसम्म इबोलाका 3 प्रजाति पत्ता लागेका छन्। अहिलेको संक्रमण निम्ति आएको बुन्डी बुजो भाइरस निकै दुर्लभ रहेको जानकारहरूले बताएका छन्। संक्रमित मध्ये 1/3 मानिसहरूको ज्यान लिने यो संक्रमण नियन्त्रणका लागि कुनै पनि औषधि वा खोप पत्ता लागेको छैन। इबोलाको जायर प्रजातिका लागि भने खोपले स्वीकृति पाइसकेको छ। संक्रमित मानिसहरूको ऱ्याल, सिगान, रगत र बान्ताबाट सर्ने इबोलाको लक्षण संक्रमण सरेको साधारणतया 21 दिनपछि मात्रै देखिने गर्छ। यसका प्रारम्भिक लक्षणहरूमा ज्वरो आउने, टाउको दुख्ने र थकान लाग्ने हुन्छ भने संक्रमणले च्याप्दै जाँदा बान्ता हुने, पखाला लाग्ने हुँदै जटिल समस्या देखा पर्छन्।
0: विश्व स्वास्थ्य संगठनको स्वास्थ्य संकटकाल घोषणा पश्चात संसारभरि इबोला संक्रमणबारे चासो र चिन्ता बढ़ेका छन्। नेपालमा चाहिँ यसको निगरानी र नियन्त्रणका लागि सरकारले जोखिम विश्लेषण गरिरहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएका छन्। स्वास्थ्य मन्त्रालय तथा अन्तर्गतका निकायको केन्द्रीय स्तरको बैठक बसेर छलफल भइरहेको उनीहरूले बताएका छन्। सरकारको तयारी अवस्थाबारे मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले भने,
7: हामीसँग परीक्षणको अवस्थाहरू छ, हामी परीक्षण गर्न सक्नेछौ, निगरानीहरूलाई पनि तीव्र गतिमा गर्न सक्ने अवस्थामा छौ।
0: अहिलेका लागि विदेशमा भएका मानिसहरू नेपालमा भित्रिँदा इबोलाको जोखिम बढ़ने हुँदा विमानस्थलमा सतर्कता अपनाइएको उनले बताए।
7: स्थलगत मार्गबाट आउनेहरूको हकमा हाम्रो नियमित रूपमा जुन नाकाहरू जसरी चलेका छन् अहिले ती त्यसै गरी नै चलिरहेका छन्। त्यसलाई थप व्यवस्थित गर्ने कुराहरूमा अहिले हामीले थप तत्कालै थप केही गरेका छैनौ, तर अन्तर्राष्ट्रिय हवाई नाकाबाट आउजाउ गर्नेहरूको हकमा चाहिँ अलि सुदृढ गरेर त्यसमा थप निगरानी गर्ने, त्यहाँ बस्ने स्वास्थ्य कर्मीहरूको क्षमतामा इबोलाको कुराहरूलाई थप व्यवस्थित गर्ने कुरा, त्यसै अनुसार अलि केन्द्रित हुनका लागि अभिमुखीकरण गर्ने कामहरू चाहिँ हामीले गरेका छौँ। अहिले नै हामी कहाँ जोखिम आइसकेको अवस्था छैन, तर हामी सम्पूर्ण हिसाबले जोखिमलाई नजिकबाट विश्लेषण गरेर तयारीको अवस्थामा छौं।
0: इबोला संक्रमण फेला परेको अफ्रिकी राष्ट्र कंगोमा नेपाली सैनिक शान्ति सेनाका रूपमा जाने गरेका छन्। जाने वा आउने क्रममा नियमित रूपमा नै उनीहरूको स्क्रिनिङ हुने गरेको मन्त्रालयले बताएको छ।

0: त्यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
1: सूचना: न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
2: मध्यपश्चिम ट्याङ्क च्याक, यति बेला रात्रिको 9 बजेको छ।

आयोजना प्रभावित हुने निर्माण व्यवसाय दाङका अध्यक्ष प्रवीण भण्डारीले बताउनुभयो। निर्माण व्यवसाय दाङका अध्यक्ष प्रवीण भण्डारीका अनुसार सड़क कालोपत्रे गर्दा आवश्यक पर्ने बिटुमिन, सिमेन्ट, फलामे छड र डिबल लगायतका निर्माण क्षेत्रका लागि अति आवश्यक सामग्रीमा अत्याधिक मूल्य वृद्धि भएका कारण आफूहरू काम गर्न नसक्ने अवस्थामा पुगेको बताउनुभयो। दाङमा चालु आर्थिक वर्ष र बहुवर्षीय गरी 10 स्थानीय तह, प्रदेश सरकार र संघ सरकारका गरी 10,000 बढ़ी साना ठूला आयोजना रहेको छन् भने उपभोक्ता समिति बाहेक 200 बढ़ी निर्माण व्यवसायहरूले माग गर्दै आएका छन्। लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षका लागि ल्याइने बजेटको तयारी थालेको छ। बजेटका लागि मन्त्रालयहरूलाई बजेटको सिलिङ तोक्नेदेखि मन्त्रालयगत रूपमा छलफलहरू अघि बढ़ाइएको छ। आर्थिक वर्ष 2083-84 लागि ल्याइने बजेट जेठ 20 गते भित्र इन्ट्री गरिसक्ने गरी मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले मातहतका मन्त्रालयहरूलाई निर्देशन दिएको छ। आगामी आर्थिक वर्षको बजेट निर्माणलाई यथापरक कार्यान्वयनमुखी र शून्य गल्ती हुने गरी तयार गर्न आग्रह गर्दै मुख्यमन्त्री कार्यालयले सबै मन्त्रालयहरूलाई निर्देशन दिएको छ। प्रदेश सरकारले पुराना दायित्व भुक्तानी अधुरा आयोजनालाई सम्पन्न गर्ने गरी प्राथमिकता बजेट निर्माण प्रक्रियामा बाह्य व्यक्तिको प्रवेश निषेध र कसैलाई खुशी पार्ने वा मन राख्ने काममा योजना नराख्न मुख्यमन्त्री चेतनारायण आचार्यले निर्देशन दिनुभएको छ। असार 1 गते आउने बजेटलाई प्रदेशका गौरवका आयोजनाहरू बुटुल पारदर्शिक अस्पताल, पाल्पाको रामपुरदेखि रोल्पाको जिनाबाङ सड़कलाई प्राथमिकतामा राख्नेछ। प्रदेश सरकारले आर्थिक वर्ष 2081-82 5 करोड़ भुक्तानीलाई पनि प्राथमिकतामा राख्ने र लुम्बिनी प्रदेश सरकारले अघि सारेका बहुवर्षीय आयोजनालाई पनि प्राथमिकतामा राखेर आगामी वर्षको बजेट तयार गर्ने प्रदेश सरकारको तयारी छ। प्रदेशले अघि सारेका अधुरा कामले सरकारलाई गिज्याउने अवस्था आउन नदिन काम गर्ने, तौतरिका परिवर्तन गर्ने, सन्तुलित र समानुपातिक विकासलाई अझ प्राथमिकतामा राख्नुपर्ने, भूगोल र जनसंख्यालाई आधार मानेर पनि बजेटको प्राथमिकता निर्धारण गर्ने कुरालाई प्रदेश सरकारले जोड दिएको छ। राजस्व संकलन र अन्य आन्तरिक आमदामीको लक्ष्य भन्दा बढ़ीको बजेट ल्याउने गरेका कारण प्रदेश सरकारले हरेक वर्ष विनियोजन गरेको बजेट कार्यान्वयनमा समस्या हुने गरेको छ। बजेट निर्माण सम्बन्धी छलफल कार्यक्रममा कृषि तथा वन प्रबन्धनका कार्यक्रमलाई प्राथमिकता, सहयोगापेक्षी मानव व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने, सूचना प्रविधिको प्रयोग मार्फत सेवा प्रवाहलाई सहज बनाउने, सुरक्षित मातृत्व अभियानलाई प्रभावकारी बनाउन जनशक्ति व्यवस्थापनलाई पनि बजेटले प्राथमिकता दिनुपर्ने सुझाव मन्त्रालयले दिएका छन्। र नेपाल निवृत्त शिक्षक समाज खोराई नगर समिति र तुलसीपुर नगर समितिको आयोजनामा तुलसीपुर 19 भित्र सक्राम निवासी नेपाल निवृत्त शिक्षक समाजका आजीवन सदस्य कमान सिंह रोकाको निधनको पाछु पुण्यतिथिमा उहाँकै निवासमा श्रद्धांजलि सभा सम्पन्न गरिएको थियो। नेपाल निवृत्त शिक्षक समाज तुलसीपुरका अध्यक्ष जगत बहादुर बस्नेतको अध्यक्षता एवं दाङ जिल्ला अध्यक्ष गोविन्द पौडेलको प्रमुख आतिथ्यता तथा जिल्ला उपाध्यक्ष पद्म प्रसाद शर्माको विशिष्ट आतिथ्यतामा सञ्चालित श्रद्धांजलि सभामा बोल्ने वक्ताहरूले कमान सिंह रोकाको व्यक्तित्व, उहाँले शैक्षिक क्षेत्रमा पुर्याउनु भएको योगदानका साथै सामाजिक कार्यको समेत चर्चा गर्नुभएको थियो। कमान सिंह रोकाले आफ्नो जीवनको 31 वर्ष दाङका विभिन्न विद्यालयमा शिक्षण कार्यमा व्यतीत गर्नुका साथै विभिन्न संघ संस्थामा रहेर समाज सेवा गर्नुभएको थियो। श्रद्धांजलि सभामा बोल्ने वक्ताहरूमा प्रमुख अतिथि गोविन्द पौडेल, विशिष्ट अतिथि पद्म प्रसाद शर्मा, खोराई नगर समितिका अध्यक्ष बलदेव अधिकारी, तुलसीपुर नगर समितिका सचिव दामोदर निपानी, आजीवन सदस्य रेवन्ती प्रसाद बस्नेत लगायत हुनुहुन्थ्यो। सोही श्रद्धांजलि सभामा खोराई नगर समितिका कोषाध्यक्ष माधव पौडेल, तुलसीपुर नगर समितिका कोषाध्यक्ष बसन्त निपानी, खोराई नगर समितिका सदस्य वीरबहादुर राउत, आजीवन सदस्य गुञ्ज बहादुर डागीको उपस्थिति रहेको थियो। कार्यक्रमको अन्तमा दिवंगत शिष्य कमान सिंह रोकाकी जेठी छोरी
कालिका रोकाले पिता कमान सिंह रोकाले शिक्षा क्षेत्रमा पुर्याउनु भएको योगदानका साथै परिवारमा पुर्याएको योगदानको चर्चा गर्दै निवासमै आएर पिता प्रति श्रद्धांजलि अर्पण गरेकोमा नेपाल निवृत्त शिष्य समाजाङ परिवारप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण कोराई नगर समितिका सचिव गेहेन्द्र गौतमले गर्नुभएको थियो। हस्तोलीलाई राति 9 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नमस्ते दाइ भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु चाहिँ, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यु कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाग,
7: सम्पर्क मोबाइल 98 4 77 977
8: र 98 5 78 30 6 8 9।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लागी एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड।
1: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्या फार्मेसीमा।
2: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
3: डाक्टरद्वारा दिइने सेवाहरू,
4: पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
3: बिना टाका प्रभावकारी उपचार,
2: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श,
3: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ,
2: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज।
3: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
5: बिरामी जाँच निमिति ज्येष्ठ 15 गते शुक्रबार।
1: दिव्य फार्मेसी, कुराई 15 सडक विभाग रोड, सम्पर्क फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98-478-28913, 98-478-26163 र 98-095-12-871।
6: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भराइ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाड जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98-453-0653-23।
7: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
8: बिमा गराउन जाँदैछु।
7: बिमा किन गर्नु पर्यो सर? बिमा
8: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकाहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
7: बिमा कहाँ भएर कसरी गराउन सकिन्छ त सर?
8: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
7: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
9: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने, सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
7: क्षति भई बिमा दावी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
8: दावी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दावी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दावी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
7: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
10: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।

0: हाल्नु। लेट्स गो। 6.9 इन्चको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंगाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंद को आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: सूचना सूचना सूचना श्री गणेश चित्रालय खोराईदाङमा हल स्तर उन्नत मर्मतको लागि केही समय बन्द भएको जानकारी गराउँदछौ।
1: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र मालती मंगले। लाली बजार
2: मधु म तिमीलाई यहाँबाट छिट्टै नै भगाएर लिएर जानेछु।
1: गुरु आमा
3: विद्यार्थी हामी रहन्छौ कहाँ, विद्यालय नै नरहे भविष्य हाम्रो बनाउँछ कसले, शिक्षक नै नभए
1: र परालको आगो।
4: बाबु

0: आवाज पश्चिम नेपाल को आवाज आवाज हिंदको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: यो दाँत दुखेर मर्नु भयो।
2: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
1: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
2: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
1: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
2: घराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
5: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
7: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
4: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
7: 98-41-68-47-46।
4: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
8: हेलो
9: हेलो,
8: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
9: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी, छोरी,
10: हजुर,
9: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी, लु
10: दिन त। हेलो, भन्नुहोस् त।
8: हेलो हजुर,
10: हजुर,
8: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
10: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले। मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने।
9: ए नानी, के भने रहेछ, के भयो?
10: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
9: ल ल ल, किन दिन्थे?
11: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
12: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
11: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
12: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: यसरी त सकियो आमा, तर जति खुसी हुनुपर्ने हो त्यति नै डर पनि लागिरहेको छ। अब फ्युचरको बाटो कहाँ जाने हो, कुन कलेज राम्रो होला, गलत डिसिजन भयो भने त जीवन नै बिग्रिन्छ जस्तो लाग्छ।
15: बाबु, जहाँ शिक्षा मात्र होइन भविष्य निर्माण हुन्छ, त्यो कलेज नै सही हुन्छ बाबु।
16: एसई पछि त घरमा एउटै डायलग रिपिट भइरहेको छ, अब के गर्ने? बुवाले पनि सोध्न सुरु गरिसक्नु भएको छ।
17: जहाँ फ्युचर क्लियर हुन्छ त्यहाँ ड्रिमलाई डाइरेक्सन मिल्छ, त्यो हो दीपशिखा कलेज।
16: दीपशिखा कलेजमा क्लास 11 का लागि 3 प्रमुख स्ट्रीमहरू छन्, साइन्स, डाक्टर, इन्जिनियर, आईटी प्रोफेसन बन्ने आधार, म्यानेजमेन्ट, बिजनेस, ब्याङ्किङ र लिडरसिपको बाटो, होटेल म्यानेजमेन्ट, हस्पिटालिटी, इन्टरनेशनल करियरको अवसर। यहाँ केवल किताब पढाइ हुँदैन, विद्यार्थीको आत्मविश्वास, क्षमता र भविष्य निर्माण गरिन्छ।
15: एडमिसन ओपन फर क्लास 11 दीपशिखा कलेज, सपना देख्ने होइन पूरा गर्ने ठाउँ दीपशिखा कलेज।
18: फारम बुझाउने अन्तिम मिति NZ 9 गते सम्म, प्रवेश परीक्षा NZ 10 गते आइतबार बिहान 7 बजे, प्रवेश परीक्षाको नतिजा प्रकाशन NZ 10 गते साँझ 4:30 बजे सम्म, भर्ना सुरु NZ 11 गतेदेखि NZ 17 गते सम्म मात्र, कक्षा सञ्चालन NZ 18 गतेदेखि। थप जानकारीका लागि विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। प्राचार्य दीपशिखा कलेज, कोराहीदाङ। सम्पर्क फोन नम्बर 082-41-40-31।
17: सम्पर्क मोबाइल नम्बर 9848-0281 र 97-76-18-807।
19: मध्यपश्चिम ट्राङ च्याक यति बेला रात्रिको 10 बजेको छ।

राति 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चितनारायण आचार्यले किसानले उत्पादन गरेको दूध सहज रूपमा खरिद गर्ने वातावरण निर्माण गर्न ध्यान आकर्षण गराउनु भएको छ। दुग्ध विकास संस्थान लुम्बिनी दुग्ध वितरण आयोजनाका प्रमुख तथा प्रतिनिधिसँग आज भएको छलफलमा मुख्यमन्त्री आचार्यले दूध सहज रूपमा खरिद गर्नुपर्ने र किसानलाई समयमा नै भुक्तानी गर्न ध्यान आकर्षण गराउनु भएको हो। भेटका अवसरमा दुग्ध वितरण आयोजनाले क्षमता विस्तार सम्बन्धी प्रस्ताव पेश गरेको थियो। मुख्यमन्त्री आचार्यले दूधबाट उत्पादन हुने सामग्रीमा विविधीकरण गरी उपभोक्तालाई सहज रूपमा गुणस्तरीय दुग्ध पदार्थ उपलब्ध गराउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले दुग्ध विकास संस्थानका उत्पादनको बजारीकरणलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। दुग्ध विकास संस्थान लुम्बिनी दुग्ध वितरण आयोजना बुटोले क्षमता विस्तार योजना प्रस्ताव गरेको छ। आयोजना प्रमुख कृष्ण प्रसाद अर्यालले प्रस्ताव पत्र पेश गर्नु भएको थियो। प्रस्ताव अनुसार आयोजनाको संकलन उत्पादन युटिलिटी ढुवानी तथा बजारीकरण क्षमता विस्तार गर्ने दैनिक 25,000 लिटर दूध व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ। दुग्ध विकास संस्थानले हाल देशभर करिब 800 दुग्ध उत्पादन सहकारी मार्फत दैनिक 1,50,000 लिटर दूध खरिद गर्दै आएको छ। यसबाट करिब 1,00,000 कृषक परिवार प्रत्यक्ष लाभान्वित भएका छन् भने 10,000 भन्दा बढी व्यक्तिले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी पाएका छन्। प्रस्ताव कार्यान्वयनपछि दूध प्रशोधन क्षमता प्रति घण्टा 3,000 लिटरबाट 5,000 लिटर पुग्ने, लाभान्वित कृषक परिवार 6,000बाट 8,000 पुग्ने तथा दैनिक दूध खपत 5,000 लिटरबाट 8,000 लिटर पुग्ने अपेक्षा गरिएको छ। सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता शुरू गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज 3 सहकारीका 388 जना साना बचतकर्ताको रकम फिर्ता गरेको हो। समितिका अनुसार कान्तिपुर सहकारीका 115, शिव शिखर बहुउद्देश्य सहकारीका 156 जना र पशुपति सहकारीका 7 जना साना बचतकर्ताले बचत फिर्ता पाएका हुन्। समितिका अनुसार आज पहिलो दिन थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिए पनि अब कर्मश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर फिर्ता गरिने समितिले जनाएको छ। समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब 76,000 बचतकर्ताहरूको करिब 46 अर्ब रूपियाँ बचत फिर्ता गर्नुपर्नेछ। ती मध्ये अधिकांश साना बचतकर्ता छन्। 5,00,000 भन्दा कम रकम बचतकर्ताहरूलाई साना बचतकर्ता र 5,00,000 भन्दा बढी रकम भएका बचतकर्ताहरूलाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ। कुल 76,000 मध्ये 5,00,000 भन्दा बढी बचत गर्ने जम्मा 18,000 रहेको समितिले सुनाएको छ। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री प्रतिभा रावलले बचत फिर्ताका लागि सहकारीको ऋण असुल्ने काम समेत तीव्र रूपमा भइरहेको बताउनुभयो। उहाँका अनुसार समस्याग्रस्त सहकारीका ऋणहरूको नाममा सार्वजनिक भएपछि अहिले ऋणीहरूले ऋण फिर्ता लग्न लागेका छन्। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार अहिले समस्याग्रस्त सहकारीका ऋणीहरूले 2 करोड़ भन्दा बढी ऋण फिर्ता गरेका छन्। ऋणी असुली र बचत फिर्ता सँगसँगै अघि बढ्ने समितिले सुनाएको छ। प्रतिनिधि सभाको बैठकमा नयाँ नियमावली पेश भएको छ। आज बसेको बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नु भएको हो। नयाँ नियमावलीमाथिको छलफलमा बोल्दै नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद युवराज दुलालले असल संसदीय अभ्यासलाई निरन्तरता दिनुपर्ने बताउनुभयो। यस्तै नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार केरुङले मिनी संसदका रूपमा रहेको संसदीय समितिलाई नियमावलीले नै प्रभावकारी बनाउनु पर्ने बताउनुभयो। छलफलमा सांसदहरूले उठाएका विषयमाथि जवाफ दिँदै समितिका सभापति प्राजुलीले अहिलेसम्मका संसदीय नियमावलीको अभ्यास र विकासक्रमलाई ध्यान दिएर मस्यौदा प्रस्ताव गरिएको बताउनुभयो। उहाँले मस्यौदामाथि आउने संशोधन प्रस्तावका आधारमा पछि थप छलफल गर्ने आश्वासन दिनुभयो। छलफलपछि नयाँ नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि विचार गरियोस् भने प्रस्ताव बहुमते स्वीकृत भएको छ।
प्रतिनिधि सभाको पहिलो अधिवेशनमा गठित 15 सदस्यीय समितिले चालू दोस्रो अधिवेशनको पहिलो बैठक वैशाख 28 मसौदा प्रतिवेदन प्रस्तुत गरेको थियो। नयाँ नियमावली न्यायको विधान अवस्थामा 2079 सालको प्रतिनिधि सभा नियमावलीबाट कार्य सञ्चालन भइरहेको छ। र वर्षा कम भएसँगै दाङ लगायत देशभर गर्मी बढ़ेको छ। केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि पानी नपरेका ठाउँमा गर्मी बढ़ेको छ। अब विस्तारै गर्मी बढ़दै जाने मौसम पूर्वानुमान महाशाखाले सुनाएको छ। महाशाखाका अनुसार आज र भोलि केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने धेरै ठाउँमा गर्मी हुनेछ। आज दिउँसो कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै ठाउँहरूमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ। यस्तै मधेस, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी पहाड़ी र हिमाली भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले सुनाएको छ। यस्तै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तापक्रम बढ़ने सम्भावना रहेको छ। भोलि पनि केही ठाउँमा वर्षासँगै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तापक्रम बढ़ने सम्भावना रहेको महाशाखाले सुनाएको छ। हौस् त अहिलेलाई राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। यी हाइलाइट सँगै आजका लागि हाम्रा दिवाल तथा रात्रिकालीन प्रसारण सेवा यही पूरा हुन्छ। हामीलाई दिनभर सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोताहरूलाई धेरै धन्यवाद। भोलि बिहान 5 बजेको समयसँगै फेरि हामी आउने नै छौ। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यपश्चिम परियारलाई आज्ञा दिनुहोस्। नमस्कार, शुभरात्री।

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरूको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौ।

नमस्कार, दाङ सूचना तथा संचार सहकारी संस्था द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जमा तपाईहरु अब सुन्दै हुनुहुन्छ कार्यक्रम जीवन विज्ञान।

जीवन विज्ञान प्रतिष्ठान साबहिल काठमाडौँबाट उत्पादित कार्यक्रम जीवन विज्ञान, जसबाट मानवलाई जीवन जिउने कला, सकारात्मक सोच, मानव जीवनका हरेक समस्यालाई कसरी समाधान गर्न सकिन्छ, हामी भित्र बीजको रूपमा रहेको सम्भावनालाई चिरेर कसरी उजागर गर्न सकिन्छ, साथै सम्पूर्ण मानवमा सकारात्मक विचार प्रदान गर्ने उद्देश्यले तयार पारिएको कार्यक्रम जीवन विज्ञान, जसका प्रस्तोताहरू हुनुहुन्छ श्रदय गुरूदेव रमेश नेपाल र श्रदय गुरूदेव एलपी भानु शर्मा।

0: प्रज्ञान विक्रम थापा। मन भनेको के हो गुरुदेव? आज बोध विज्ञानको पहिलो कक्षामा हुनुहुन्छ। मन शब्दको परिभाषा व्यवहारिक रूपले बुझौं। जुन हाम्रो अन्तर जगत छ त्यही अन्तर जगतलाई मन भनिन्छ। त दुईटा जगत छन् भन्यौं हामीले, एउटा कुन जगत? बहिर्जगत, बाहिरको जगत। बाहिरको जगत प्रति हाम्रा इन्द्रियहरू फर्किन्छन्, तर हाम्रा कुनै पनि इन्द्रियहरू के अन्तर जगततिर फर्किन सक्छन्? तपाईँले आजसम्म अरूले बोलेको सुन्नुभएको छ कि तपाईँले आजसम्म आफ्नै आवाज सुन्नुभएको छ? भित्रको आवाज कहिल्यै सुनेको छ? हेर्नु त कति कमजोर रहेछन् इन्द्रिय। हामीले अहिलेसम्म अरूलाई देख्यौँ, यो नराम्रो भन्यौँ, यो राम्रो भन्यौँ, फलानु कस्तो अनुहार भन्यौँ, कस्तो भद्दा मान्छे भन्यौँ, तर आफैलाई हेर्न ऐना चाहियो। कति कमजोर होला नि आँखा, न हामी आफ्नो स्वाद लिन जानेका छौँ, न आफूलाई छुन जानेका छौँ। जहिले सुकै छालाको सुक्खा हामीले अरूलाई छोएर मात्रै लियौँ। कति कमजोर होला हाम्रा इन्द्रियहरू। इन्द्रियहरू जब बाहिर चर्न जान्छन्, इन्द्रियहरू गो हुन्, गाई हुन्, जब बाहिर चर्न जान्छन् त्यतिखेर बहिर्जगत बन्छ। बहिर्जगत मनको जगत होइन, त्यो भौतिक जगत। जब तपाईँ ती इन्द्रियलाई सम्हालेर, ती गाईलाई सम्हालेर एक ठाउँमा राख्नुहुन्छ, तिनीहरूले आफूभित्र चर्न थाल्छन्, तपाईँ गोपाल बन्नुहुन्छ। जुन दिन गोपाल बन्नुहुन्छ त्यस दिन तपाईँ आफ्नो मनमा फर्किनुहुन्छ। त्यही हो वृन्दावन। वृन्दावन शब्दको अर्थ हुन्छ मन, मनको वन। वृन्दावनको मन हो, मनको वन, यो मेरो मनको वन हो। त्यो यहाँ फर्किनु छ। अब ती इन्द्रियहरू जुन आजसम्म बाहिर मात्रै चलिरहेका थिए, भित्र फर्काउँछ। हेर्नुहोस् त, गाई त कमसेकम बुद्धिमान छन्। बाहिरका गाईहरू त दिनभरि चरे पनि बेलुकी गोठमा फर्किन्छन्, तर हाम्रा इन्द्रिय त बेलुकी पनि गोठमा फर्किँदैनन्। सुतेपछि पनि फलानु यस्तो, ढिस्कानु यस्तो भनेर उति घुमिरहन्छन्। यी हाम्रा इन्द्रियहरू सबैभन्दा बढी अनुशासनहीन, गैर जिम्मेवार, राक्षसी भएका छन्। अब यस्तो व्यक्तिलाई सुख आओस् त आओस् कसरी? जब म मेरा इन्द्रियहरूलाई तालिम दिन थाल्छु, त्यो तालिम के हो? तालिम हो उपेक्षाको तालिम, सजगता अनि उपेक्षाको तालिम। त्यतिखेर मेरा इन्द्रियहरू बाहिर जान छोड्छन्, सब इन्द्रियहरू ममा फर्किन्छन्। ममा फर्किएपछि मेरो मनमा सबै मेरा सम्पत्तिहरू मेरो मनमा भएपछि मलाई यति आत्मविश्वास आउँछ, यस्तो आनन्द आउँछ, सब ममा फर्किन्छ। र बोध विज्ञानको पाँचौ दिनबाट हामी मनलाई देख्न पनि थाल्छौँ। त्यो अभ्यासमा हामी आउँदैछौँ। अहिले त हामी मन भनेर एउटा काल्पनिक अस्तित्वको कुरा गरिरहेका छौँ, हामीले मन देखेका छैनौँ अहिलेसम्म, थाहा छ अलिअलि। तर पाँचौं दिनपछि हामी देख्न पनि थाल्छौँ। यो अभ्यासै यही हो, त्यही पुर्याउँछ बोध विज्ञानले। आफ्नै मनलाई देख्ने ठाउँमा पुग्छौँ। र एकपल्ट मनलाई देखेपछि के चाहिन्छ? राख्ने, के चाहिँदैन निकाल्ने मनबाट। कट पेस्ट गर्न सिक्नु पर्यो, डिलिट पनि गर्न सिक्नु पर्यो, कपी पनि गर्न सिक्नु पर्यो। कम्प्युटर मात्रै सिकेर हुन्छ? आफ्नो मनमा पनि त सिक्नु पर्यो नि। त्यो चाहिँ आफ्नो मनसँग काम गर्न थालेपछि जन्मिन्छ। अन्तिम कुरा, मनैव मनुष्याणाम कारणम बन्ध मोक्ष हो, यदानाहम तदा बन्धम, यदाहम मोक्षदम तदा। यो मन नै मनुष्यको मोक्ष र बन्धनको कारण हो। कुनै मुक्ति मनभन्दा बाहिर छैन है, ध्यान दिनुहोस्। कुनै मोक्ष मन बाहिर छैन। कारणम बन्ध मोक्ष हो, बन्धन र मुक्तिको कारण मेरो मन हो। जब अहंकार हुन्छ त्यतिखेर बन्धन अनुभव गरिन्छ, जब अहंकार हुँदैन त्यतिखेर मोक्ष अनुभव गरिन्छ। मनसँग अहंकार छ त्यसैलाई बन्धन भनिन्छ, मनबाट अहंकार गयो मोक्ष त्यही आफै आउँछ। मोक्षका लागि कहीँ खोज्न जानु पर्दैन, कुनै भगवान तपाईँले खोज्न जानै पर्दैन, संसारभरिका सबै भगवान तपाईँका आफै दौडेर आउँछ। त्यो व्यक्ति जो अहंकार भन्दा अलग छ, अहंकारबाट बाहिर निस्कियो।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहारका हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, जीव ज्योति अस्पतालको 20 मिटर माथि। फोन 0825627707।
6: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर स्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: किराले खाएको दाँत निकाल्ने,
8: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
7: खाली ठाउँमा दाँत राख्ने,
8: दाँतको जरैदेखि उपचार गर्ने,
7: भएको दाँतमा राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
8: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
9: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
6: सम्पर्क फोन नम्बर 0825904662 9829185053।
10: लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
11: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
12: हो र?
11: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
12: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
11: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
12: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
11: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: बेस्ट प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी स्वभावमा अनौठो परिवर्तन आएको छ। म 25 वर्षको उमेरसम्म गल्ती गर्नेलाई कुटेर ठिक हुन्छ भन्ने मान्थे, त्यसपछि गल्ती देख्दा हाँस्न मन लाग्थ्यो, अहिले 50 कटेपछि त्यस्तो व्यक्ति देख्दा बाध्यता हो कि नबुझेर बिचारा भन्ने मनमा आउँछ, आँसु आउँछ। के कारणले होला? गुरुको अनुभव सुन्ने इच्छा छ। म पनि तपाईँकै उमेर समूहमा परे, मैले अरूमा गल्ती देख्छु भने यो निश्चित रूपमा केटाकेटी बुद्धि हो। कसैले मलाई गाली गर्यो अनि म दुखी भएँ भने एउटा कुरा चाहिँ एकदमै थाहा हुन्छ कि म दुखी हुने तरिका राम्रोसँग मलाई आउँदो रहेछ। अरूको गालीबाट म अप्रभावित रहने तरिका चाहिँ मैले सिकेकै रहन्छु, प्रौढ भएकै रहन्छु। कसैले मेरो अपमान गर्यो र म दुखी भएँ भने उसले अपमान गर्यो यो त बुझिन्छ, अपमान गरेलाई बदला लिउँ त्यो सामान्य कुरा हो, यो पुरानो ज्ञान हो। त्यसले भन्छ हरेक अपमान गर्नेलाई बदला ल्याऊ, त्यही भएर घर घरमा पतिले पत्नी पत्नीले पति सबसँग बदला ठोक्या ठोकेछ राते। कहिले कसले जित्छ कहिले कसले जित्छ छुट्टै कुरा हो, पतिले जितेको दिन पति खुसी हुन्छ, पत्नीले जितेको दिन पत्नी खुसी हुन्छ, त्यो अलग हो। त्यो युद्ध चाहिँ एकदम सनातन युद्ध हो, चलेको चलैछ। तर कसैले मलाई अपमान गर्यो र म अपमानित अनुभव गरेँ भने के थाहा भयो भने नि मैले आफूलाई चाहिँ चिन्दो रहन्छु। यदि मैले चिने भने आफूलाई राम्रोसँग चिनेको छु भने मान र अपमान दुवै भन्दा भिन्न हुँ म भन्ने बोध आइसक्नु पर्छ। न मानले मलाई छुन्छ न अपमानले मलाई छुन्छ, त्यो ठाउँको मलाई अनुभवै रहन्छ। निर्माण मोहा जित संग दोसा अध्यात्म नित्या विनिवृत्त कामा द्वंद्वैर विमुक्ता सुख दुख संगै गच्छन्त मूढा पदमाभ्यं तत्। मेरो मार्गमा को आउन सक्छ त? परमपद कोले प्राप्त गर्न सक्छ त? भगवद् गीता भन्छ निर्माण मोह जसको जीवनबाट मानको अर्थ रहेन, कसैले मान गरोस् कि अपमान गरोस् अर्थ रहन छोड्यो। जित संग दोषा आसक्ति रहेन, यही भए मात्रै म खुसी हुन्छु होइन भने खुसी हुन्न भन्ने आसक्ति जसको रहे। अध्यात्म नित्या विनिवृत्त कामा निरन्तर आफूलाई चिन्ने कोशिश गरिरहेको छ र कामनाहरूको जालो दिनदिनै कम गर्दै लगेको छ। द्वन्द्वैर विमुक्त सुख दुःख सँगै यस्तो व्यक्तिको जीवनबाट सुख र दुःखका द्वन्द हराउन थाल्छन् र गच्छन्त अमूढा पदम अव्ययम तत्। त्यो अमूढ व्यक्ति चाहिँ कहाँ जान्छ त भन्दा यो मेरो परम पद प्राप्त गर्दछ। अरूमा गल्ती देख्न बुद्धि चाहिँदैन। सबभन्दा राम्रो चित्रकारले बनाएको चित्र राखिदिनुहोस्, एउटा गल्ती चाहिँ देख्नै पर्छ भन्नुहोस्, पागलखानामा भएको पागल पनि आएर दुई चारवटा देखेर छोडिदिन्छ। यही बुद्धि चाहिँदैन अरूको गल्ती देख्न, तर सुधार्नुहोस् यसमा भनेर छोडिदिनुहोस् अनि त्यहाँ लेख्नुहोस् पनि। सुधार्नु हो भने ठिक छ, सुधार्ने कोसिस गर्दा बिगार्नु हो भने चाहिँ मृत्युदण्ड हुन्छ उनीहरूले, कसैले छुनेवाला छैन अब त्यहाँ। किनभने नि गल्ती देख्न अत्यन्तै सजिलो हुन्छ र जीवनमा पाक्न एकदमै गाह्रो हुन्छ। बेलायतको एउटा चर्चमा एबीमा मन्दिरमा एकजना त्यहाँका प्रमुखको समाधि छ। त्यो समाधिमा के लेखेको छ भने म सानो हुँदा संसार बदल्न चाहन्थे, अलिकति बढ्दै गएपछि मैले सबैमा दोष देख्न थाले र अरू नसुध्रिकन म खुसी हुन्न भन्ने मलाई लाग्न थाले। बिस्तारै बिस्तारै अरू सबै सुध्रिने ठान त मैले देखिन, मेरै परिवारका मान्छे मात्रै सुध्रे पनि म चाहिँ अब चाहिँ खुसी हुन्छु भन्ने लाग्न थाल्यो। तर अहिले यो उमेरमा आएपछि मैले पहिलो पटक जीवनमा बुझेँ कि सुध्रिनु पर्ने मान्छे म मात्रै रहेछु। गल्ती गर्छ मान्छेले, त्यस कारणले त दिव्य नवव्रत चौथो त्यो क्षमाशीलता सिक्ने क्रममा हरेक व्यक्तिले गल्ती गर्छ र क्षमा गर्ने वृत्ति हामीसँग भएन भने हामी अत्यन्तै दुखी हुन्छौँ। गल्ती गर्ने त दुखी हुन्छ, देख्ने व्यक्ति झन् बढी दुखी हुन्छ। त्यसकारणले रूपनारायणजी तपाईँलाई जे भइरहेको छ यो अत्यन्तै सुन्दर हो, तर यसलाई आध्यात्मिक बनाउनुहोस्, यतिमा मात्रै नरोकिनुहोस्। अब भित्र गएर त्यो ठाउँ भेट्नु छ जुन दुःख र सुखबाट अप्रभावित छ। पाप र पुण्य जहाँ पुग्दैन त्यहाँ पुग्नुभयो भने मात्रै अरूलाई पापी देख्न छोड्नुहुन्छ। आफू त्यहाँ नपुगिँदैन, अरूलाई पापी देखिन्छ। अमृतम सैव मृत्युस्त सदा चाहमर्जुन, हे अर्जुन, म अमृत पनि हुँ मृत्यु पनि हुँ, म दुवै हुँ, म पाप पनि पुण्य पनि हुँ, दुवै हुँ म, यी दुवै मेरा हातका पासाहरू हुन्। भगवानको खेलको लीला हो यो। यो बुझ्नको लागि आफू पाप र पुण्य भन्दा अलग ठाउँमा पुग्नुपर्छ आफूभित्र। त्यहाँ एकपटक पुग्नुभयो भने नि तपाईँलाई महापापी पनि पापी जस्तो लाग्दैन, महापुण्यात्मा पनि पुण्यात्मा जस्तो लाग्न छोड्छ। त्यस दिन तपाईँ कसको आलोचना गर्नुहुन्छ, कसको खेदो खन्नुहुन्छ, कसमा दोष देख्नुहुन्छ र कसलाई धेरै बढी प्रशंसा गर्नुहुन्छ, दुइटै कुरा टुट्न थाल्छन्। त्यहाँ अर्थहीन रहन थाल्छ, अर्थहीन रहन्छन्, किनभने म आफू पाप र पुण्य भन्दा फरक लोकमा अवस्थित भए, त्यसलाई चिने र त्यसमा अवस्थित भए भने बल्ल म सबैप्रति करुणाले भरिन सक्छु। त्योभन्दा पहिले कहिल्यै करुणा आउँदैन र रूपनारायण चाहिँ तपाईँको आँसु करुणाका आँसु हुन्। ओहो, यो मान्छेले यति गल्ती गरिरहेछ, आज बिस्तारै सिक्छ, सिक्न बाँकी रहेछ, यसलाई मैले गाली गर्ने होइन, यसलाई मैले सराप्ने होइन, कुट्ने पिट्ने पनि होइन। यति बुझ्ने हो भने हाम्रो कानून प्रणाली कति परिवर्तन हुन्थ्यो होला, न्याय प्रणाली, मान्छेलाई सुध्रिने मौका दिनुलाई न्याय भन्थ्यौँ होला हामीले, आज दण्ड गर्नुलाई न्याय भन्छ, हो कि होइन? यदि यो न्याय प्रणाली अलि फैलिएर जाने हो र सानै उमेरदेखि लागू हुने हो भने तैँले आमाको काखमा किन पिसाब फेरेको भनेर बच्चालाई दण्डित गर्थ्यो होला। यो सिक्दैछ बिचरा, उसको त यो बढ्दैछ हुर्किँदैछ भन्ने देख्न नसक्ने दिन पनि आउन सक्छ। जसरी न्यायमा खास धेरै परिमार्जन आइरहेको छैन, विगत 500-700 वर्षको न्यायको इतिहास हेर्ने हो भने ताते ताते गर्न खोज्दा लड्ने बच्चालाई हामी लगेर जेलमा हाल्न सक्छौँ कि किन हिँडिनुहोस् त, ऊ ठुलो मान्छे कसरी हिँडेको देख्दैन, त पनि हिँड्नु पर्ने हो, कत्रो ठुलो अपराध गरेको, हिँड्दै हिँड्दैन। जागेका व्यक्तिले न्यायको निरूपण गर्न थाले, जागेका व्यक्तिले कानून बनाए भने कानून यस्तो हुँदैन, कानून भिन्न हुन्छ, त्यो कानूनमा करुणा हुन्छ, मान्छेले गल्ती गरे भने पनि सुध्रिने सम्भावना हुन्छ। त्यस दिन जेलहरू जेल हुँदैन, सुधार गृहमा रूपान्तरित हुन्छ, वास्तवमै सुधार गृहमा रूपान्तरित हुन्छ र हुनुपर्ने त्यही हो। यी अहिले दण्ड गृह भएका छन्, सुधार गृहमा रूपान्तरित हुनुपर्ने हो। आज तपाईँले पृथ्वीको कुनै पनि कुनामा भएको जेलबाट बाहिर निस्किँदाखेरि यो मान्छे त भयानक सुध्रेर निस्क्यो, कस्तो उज्यालो भएर निस्क्यो भन्ने तपाईँले भेट्नुहुन्न। जबकि हुनु के पर्ने हो त भन्दा अर्को पटक अपराध गर्न नसक्ने गरी फर्किनु पर्ने हो। मैले आजसम्म हत्या गरेँ, हत्याको कारणले म कारागारमा गएको थिएँ, अब त हत्या गर्ने त होइन, म अरूको सेवा गर्छु र जीवन दान गर्छु भन्ने संकल्पले भरिएर आएको कैदी तपाईँले देख्नु भएको छ, अनि हामीले कस्तो समाज बनाइरहेछौँ र पनि यहाँ चिन्ता गरेर केही काम छैन। अघिको प्रश्नमा आए जस्तो 60 वर्षको उमेरमा बल्ल अध्यात्म सिक्न जानुभयो भने चाहिँ त्यस्तो समाज कहिले बन्दैन, धुक्क भएर बस्नु। सानै उमेरमा अध्यात्म सिक्ने व्यक्ति भए भने बल्ल यस्तो प्रकारको समाज।
2: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
3: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
2: हाम्रा सेवाहरू
3: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
2: अर्डर अनुसार खाली बोतलको उत्पादन,
3: 20 लिटर जारमा होम डेलिभरी सेवा।
2: सम्पर्क सुर्गद्वारी ड्रिंकिङ वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-563-021 र होटल दाङगारी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
3: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
4: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में
5: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
6: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
7: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
8: युनिक्षमा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
7: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
9: बिरामी जाँच्ने मिति 8 जेष्ठ 9 गते शनिबार
10: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
11: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-561-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700
3: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
12: विशेषज्ञ डाक्टरी सेवाहरू
3: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
12: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
13: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
12: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
12: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
3: सम्पर्क फोन 082-595-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
14: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरु थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-8804 98-43-00-8804 www.pashupatiicare.com
15: भर्ना खुल्यो
16: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
15: हाम्रा विशेषताहरू
16: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
15: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
16: शान्त तथा पारिवारिक वातावरण भएको
15: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
16: तिहार सुसारको राम्रो व्यवस्था भएको
15: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने
16: घरको जस्तै माया पाउने
17: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
3: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल खोराई उपमा नगरपालिका 15 दाङ चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
17: सम्पर्क फोन नम्बर 082-563-387 सम्पर्क मोबाइल नम्बर 98-669-86-303 र 98-662-25-183
18: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
19: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो
18: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
19: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ नोट सेट र समय एकदमै सीमित छ आजै सम्पर्क गर्नुहोस्
18: तालिममा दिइने विषयहरू
19: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
18: स्पेशल सेफ तालिम
19: जापानिज सुशी तालिम
18: र वेट्रेस
19: टुरिस्ट गाइड
18: हाम्रा विशेषताहरू स्वदेश तथा विदेशका फाइव स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
20: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
18: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
20: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
18: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
20: सम्पर्क मोबाइल 98410170.
18: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
21: वरिष्ठ मुटु, बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु, अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
22: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु, बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
21: डाक्टरद्वारा दिइने सेवाहरू:
22: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
21: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
22: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
21: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक।

0: गर्गेवाली द्वारा दिइने सेवाहरू
1: छाती दम निमोनिया खोकी छेरो
0: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
1: मधुमेह सुगर मृगौला रोग पिसाब
0: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
1: डाक्टर कृष्ण तिमल सिन्हा द्वारा दिइने सेवाहरू
0: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
1: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
0: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
1: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
0: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
1: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
0: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
1: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
0: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
1: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001
1: यसी त सक्यो आमा तर जति खुसी हुनुपर्ने हो त्यति नै डर पनि लागिरहेको छ अब फ्युचरको बाटो कहाँ जाने हो कुन कलेज राम्रो होला गलत डिसिजन भयो भने त जीवन नै बिग्रिन्छ जस्तो लाग्छ
3: बाबु जहाँ शिक्षा मात्र होइन भविष्य निर्माण हुन्छ त्यो कलेज नै सही हुन्छ बाबु
4: एसई पछि त घरमा एउटै डायलग रिपिट भइरहेको छ अब के गर्ने बुवाले पनि सोध्न शुरू गरिसक्नु भएको छ
5: जहाँ फ्युचर क्लियर हुन्छ त्यहाँ ड्रिमलाई डाइरेक्सन मिल्छ त्यो हो दीपशिखा कलेज
4: दीपशिखा कलेजमा क्लास 11 का लागि 3 प्रमुख स्ट्रीमहरू छन् साइन्स डाक्टर इन्जिनियर आईटी प्रोफेसन बन्ने आधार म्यानेजमेन्ट बिजनेस बैंकिङ र लिडरशिपको बाटो होटल म्यानेजमेन्ट हस्पिटालिटी इन्टरनेशनल करियरको अवसर यहाँ केवल किताब पढाइ हुँदैन विद्यार्थीको आत्मविश्वास क्षमता र भविष्य निर्माण गरिन्छ
3: एडमिसन ओपन फर क्लास 11 दीपशिखा कलेज सपना देख्ने होइन पूरा गर्ने ठाउँ दीपशिखा कलेज
6: फारम बुझाउने अन्तिम मिति NZ 9 गते सम्म प्रवेश परीक्षा NZ 10 गते आइतबार बिहान 7 बजे प्रवेश परीक्षाको नतिजा प्रकाशन NZ 10 गते साँझ 4:30 बजे सम्म भर्ना शुरू NZ 11 गतेदेखि NZ 17 गते सम्म मात्र कक्षा सञ्चालन NZ 18 गतेदेखि थप जानकारीका लागि विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ प्राचार्य दीपशिखा कलेज कोराहीदाङ सम्पर्क फोन नम्बर 082-41-40-31 सम्पर्क मोबाइल नम्बर 98478-0298-91 र 97-76-18-807
7: उमा ढकालजी सोध्नुहुन्छ हरिओम गुरुदेव परम पद मुक्ति मोक्ष परम धाम एक अर्काका परिपूरक हुन् गुरुदेव कति राम्रो परमपद परम धाम एक अर्काका परिपूरक हुन् कि होइनन् मलाई अहिले यो प्रश्न सोध्ने होइन म पनि परम धाम गइसकेपछि सोध्नु होला अहिले गएकै छैन सोधेर के गर्नु मलाई के थाहा जानेहरूलाई थाहा होला तर पछि सोध्न पनि गाह्रो छ परम धाम गएपछि कोही आउँदै आउँदैन परम धाम पुगेर म आएँ ल भनेर भन्ने मान्छे अहिलेसम्म भेटिया छैन सबै अनुमान हो अनुमान हो कुरा हो जे जे कुरा गरे नै हुन्छ गफै त हो परम धाम भन्नुहोस् परम मुक्ति भन्नुहोस् परम मोक्ष भन्नुहोस् शब्दहरू जे जे भने पनि हुन्छ जानु पर्दैन हुनु पर्दैन कसैलाई मोक्ष बनाउन सकिँदैन अनि नसकेपछि के भन्ने भने बाबु यो अहिले मैले अराको काम गर मोक्ष अहिले होइन मरेपछि पाउँछस् कति सजिलो उपाय मरेपछि भनिदियो अब मरेपछि पायो कि पाएन कसले हिसाब राख्ने कसले कसलाई सोध्ने त्यसकारण जहाँ जवाबदेहिता हुँदैन नि जे भने पनि हुन्छ मरेपछि हुने कुराको जवाबदेहिता लिनु पर्दैन मरेपछि भएन भने पनि त्यो मान्छे फर्केर आएर तपाईँले भने कुरो भएन भनेर सोध्न आउँदैन त्यस्तै यस्ता कुराहरूमा जे जे भने पनि हुन्छ वास्तवमा सत्य चाहिँ के हो भने नि मरेपछि त जे होला होला अहिलेको जीवनलाई कस्तो बनाउने त्यो त

तर चाहिँ हाम्रो ध्यान जानुपर्छ। अहिलेको जीवन राम्रो भयो भने ऋषिहरूको भनाइ अनुसार भविष्य पनि राम्रो हुन्छ, त्यही भन्छन् जान्नेहरू। यो जन्ममा राम्रो कर्म गर बाबु, तिम्रो मृत्यु पछाडिको जीवन पनि राम्रो हुन्छ भन्छन्। यसमा चाहिँ सत्यता छ। किन छ भन्नुहोला भने, आज राम्रो काम गर्यौं भने भोलि सुख पाइँदो रहेछ कि, यो त तपाईँ हामीले भोग्यौं नि त। हिजो राम्रो काम गरेको फाइदा मैले आज भोगिरहेको छु, आज राम्रो काम गरेँ भने भोलि फाइदा भोग्छु, हिजो नराम्रो काम गरेको थिएँ भने त्यसको परिणाम मैले आज भोगेको छु, दुःख पाउनु परेको छ। हेर्नुहोस् त, यी भ्रष्टाचार गर्ने मान्छेहरूले गरे त अहिले गरे हो र बिचराहरू, कति दिन पहिला गरेका हुन् तर समात्तिने बेला आज समातेर दुःख पाउनुपर्छ। हेर्नु न, कर्म पहिला गर्यो परिणाम पछि आउँछ, कर्म पछि परिणाम आउँछ। त्यसले गर्दा यो जीवनमा राम्रो काम गर्यो भने अवश्य पनि पछाडिको जीवनमा पनि राम्रो होला भन्ने अनुमान गर्न सकिन्छ। किनभने अहिलेको भोगाइबाट आज राम्रो गरे भोलि राम्रो हुन्छ, यो वर्ष राम्रो गरे भन्दैन अर्को वर्षलाई पनि त्यसको फल खान पाइन्छ। त्यसै गरी यो जीवनमा राम्रो गर्यो भने अर्को जीवनमा पनि पाइएला, ऋषिहरू भन्छन् पाइन्छ, यसमा चाहिँ सत्यता हुन सक्छ। अब त्यसो भए के गरौँ त, अर्को जीवनको कुरा नगर्ने, यो जीवनलाई कसरी राम्रो बनाउन सकिन्छ त्यतातिर पनि ध्यान लगाउने, यो जीवनमा मबाट कसैको चित्त नदुखोस्, कसैले पनि मेरो कारणले दुःख पाउनु नपरोस्, सकेदेखि सबैको राम्रो होस्, नसके पनि मबाट कसैको नराम्रो चाहिँ नहोस्, त्यतापट्टि सजग हुने र पल पल सुख बढाउने दुःख होइन, सुख बढाउने उपायहरूको खोजी गर्ने। जस्तो सबैलाई सम्मान गर्यो भने सुख आउँछ, अरू मानिसलाई इज्जत दियो भने सुख आउँछ, कसैको प्रशंसा गर्यो भने सुख आउँछ। किनभने तपाईँले कसैलाई इज्जत दिनुभयो, सम्मान गर्नुभयो, प्रशंसा गर्नुभयो भने त्यो दुश्मन भए पनि तपाईँको दोस्तमा साथीमा परिणत हुन्छ। प्रशंसा कसलाई मन पर्दैन, सम्मान गरेका कसलाई मन पर्दैन, इज्जत दिएको कसलाई मन पर्दैन। सबै मान्छे आफ्नो हुन्छन्, जीवनमा खुसियाली आउँछ। कसरी शान्त हुन सकिन्छ, कसरी कलहमुक्त जीवन बाँच्न सकिन्छ, कसरी एउटा सफल जीवन बाँच्न सकिन्छ, त्यतातिर चाहिँ ध्यान जानु राम्रो। यहाँ सोध्नुहुन्छ परमपद, परमपद भनेको के हो? परमपद भनेको आनन्दको पद। दुईटा पद हुन्छ, एउटा पीडाको पद, अर्को आनन्द। तपाईँ आनन्दमा प्रतिष्ठित हुनुहोस्, यही हो परम सबभन्दा राम्रो पद। अनि नराम्रो पद चाहिँ के हो? दुःख, पीडा, पीडामा गएर बस्नु पर्यो। पद भनेको के हो? बस्ने ठाउँ त हो नि, नराम्रोतिर होइन राम्रोतिर जाने परमपद। मुक्ति के हो? मोक्ष के हो? मोक्ष भनेको दुःख मुक्ति, अरू के हो? जीवनमा दुःख छ, यो दुःखबाट आफूलाई मोक्ष गर्नुभयो, दुःखबाट माथि उठ्नुभयो, तपाईँ दुःखबाट मुक्त हुनुभयो। अब दुःखबाट मुक्त कसले गराउँछ? मैले अघि नै भने, दुःख दिने के हो बुझौँ, अनि दुःखबाट मुक्ति पनि तपाईँले सूत्र थाहा पाउनुहुन्छ। हामीलाई दुःख दिने भनेका हामीभित्रका अवगुणहरू हुन्, हाम्रो आफ्नै नराम्रो बानी बेहोरा हो, नराम्रो कर्म हो, नराम्रो आचरण हो। अनि नराम्रो आचरण गर्ने, नराम्रो बानी बेहोरा बोकेर हिँड्ने, नराम्रो कर्म गर्ने, अवगुणै अवगुण लिएर हिँड्ने, अनि सुख पाऊँ भनेर हुन्छ र? यसलाई हटाइदिनुहोस् न, अहिलेको अहिले दुःखबाट मुक्त भइयो, अवगुण हटायो कि व्यक्ति मोक्ष भयो। केबाट मोक्ष भयो? दुःखबाट मोक्ष भयो। आखिर हामीले मोक्ष कसबाट हुन खोज्या? त्यही दुःखबाट त हो नि। यो जीवन कस्तो दुःख, भगवान मुक्ति देऊ। मुक्ति पाएपछि चाहिँ दुःख पाउनु पर्दैन, त्यति नै हो। त्यसकारण हामीलाई मोक्ष दुःखबाट चाहिएको होइन, साँचो अर्थमा मोक्ष अवगुणबाट चाहियो। र आफ्ना अवगुणहरूबाट मुक्त त्यही व्यक्ति हुन सक्छ जोसँग अवगुण छ। तपाईँको अवगुणबाट म मुक्त हुन पनि सक्दिनँ, मेरो अवगुणबाट तपाईँ मुक्त हुने कुरा पनि हुँदैन। किनभने अरूको गुणले हामीलाई धेरै सताएको छैन, आफ्नै गुणले सताएको छ। त्यसकारण ख्याल राखौँ।